0: समेत रोकियो। हवाई टिकट बिक्रीमा रोक लगाउने लगायत सर्वत्र दबावमूलक गतिविधिपछि सरकारले बल्ल विमानस्थल बनाउने निर्णय गरेको थियो। पोखरेलीको तारन्तार दबावपछि बनेको विमानस्थल निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही समय अघि विभिन्न उच्च पदाधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। पोखरेली मात्र नभई गण्डकी प्रदेशले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै निकै ठूलो अपेक्षा गरेको थियो। यता भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योजना अनुरूप सञ्चालनमा आएको भए पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनहरू भराव हुन्थे। यात्रु आवागमनले विमानस्थल मात्रै होइन भैरहवा शहर नै गुन्जार हुन्थ्यो, तर अवस्था ठिक उल्टो छ। अन्तर्राष्ट्रिय उडान पर्खाईमा पोखरा र गौतम बुद्ध विमानस्थल अपेक्षा बढ़ी, लाभ कम, उडान नहुँदा खर्च धान्ने मुस्किल, नागरिक दैनिकले खबर छापेको छ।
1: शेयर लगानीकर्ताको समूहले मंगलबार नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरे। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेदेखि शेयर बजार निरन्तर घट्दो क्रममा रहेको तर नियामक निकाय बोर्डले यसमा चासो नदेखाएको भन्दै लगानीकर्ताले बोर्डको कार्यालय घेराउ गरेका थिए। लगानीकर्ताको नेतृत्व गरेका तिलक कोइरालाले आर्थिक अभियानसँग भने सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताको करिब 6 खर्ब रूपियाँ सम्पत्ति गुम्यो, तर नियामक निकायले बजार सुधारका लागि चासो नदेखाएकाले हामी तालाबन्दी नै गर्ने उद्देश्यले बोर्डमा पुगेका हौं। बोर्ड अध्यक्षले पूँजी बजार सुधारका योजना तत्काल सार्वजनिक गर्ने प्रतिबद्धता जनाएसँगै घेराउ मात्र गरिएको पनि उनले जनाए। नयाँ सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताले गुमाए करिब 6 खर्ब शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: account open. Activate any karobar. Sajile sanga. Busy life easy. But now they hurry din. Global smart plus life ko pesma banking.
1: Yes, Nepali.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब भित्री पृष्ठका खबर। नेपाल आयल निगमले अबदेखि एलपी ग्यास पुरान सिलिण्डर बिक्री गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। नेपाल आयल निगमले भारतीय रिफाइनरीबाट लोडिङमा भएको सुधार र उपभोक्ताको मागलाई कारण देखाएर आजदेखि ग्यास पुरा सिलिण्डर बिक्रीको व्यवस्था मिलाएको हो।
4: सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालक्षित गरी विशेष रोजगारीको योजना ल्याउने तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले उपत्यकाका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्ने तयारी गरेको जनाएको छ।
3: त्रिभुवन विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ। त्रिविसहित 7 विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अघि बढ़ाइएको जनाएको छ।
4: केही वर्ष यता उच्च शिक्षाका लागि जापान जाने नेपाली युवाको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर त्यहाँ पुग्न उनीहरूले ठूलो आर्थिक बोझ खेप्नुपर्ने अवस्था छ। एकजना विद्यार्थी जापान जान औसत 10-15 लाख रूपियाँसम्म खर्च गर्नुपर्छ, जसको ठूलो हिस्सा उच्च ब्याज दरको ऋणबाट जुटाउनुपर्ने बाध्यता छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत इस्मुलिकेरी बासबीच नेपाल इजरायल बीचको आर्थिक व्यापार लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ। महासंघको सचिवालयमा हिजो भएको भेटमा दुवै पक्षले नेपाल इजरायल आर्थिक सम्बन्धलाई थप सुदृढ़ बनाउन निजी क्षेत्रको सहभागिता, लगानी प्रवर्धन, नव प्रवर्तन, प्रविधि हस्तान्तरण तथा व्यापारिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिएका छनृ।
4: नेपाल सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी हवाई सेवा क्षेत्रका अनुभवी महेश्वर भक्त श्रेष्ठलाई दिएको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले उनलाई निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो।
3: पछिल्ला दुई महिनामा समस्याग्रस्त सहकारी संस्थाका 1,754 बचतकर्ताले करिब 2.5 करोड़ रूपियाँ पैसा फिर्ता पाएका छन्। संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका 23 सहकारी मध्ये 10 संस्थाका 1,754 बचतकर्ताले पैसा फिर्ता पाएका हुन्।
4: संचार गृहका गेट अगाडि गाड़ी पार्किङ गर्ने योजनाकारलाई पक्राउ गरेर कार्यवाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलबार प्रतिपक्षी र सत्तारूढ़ दलका सांसदहरूले संचार जगतलाई तर्साउन गाड़ी पार्किङ गरिएको अभिव्यक्ति दिए।
3: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र द्वैत पार्टी भक्तपुरमा रोकिएको कलेज प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः शुरू भएसँगै गरिएको पहिलो सफल कलेज प्रत्यारोपणपछि कलेज ग्रहणकर्ता गंगा श्रेष्ठ 11 दिनमै सकुशल डिस्चार्ज हुनुभएको छ।
4: स्थापनाको 1 वर्ष बितिसक्दा पनि उपभोक्ता अदालतमा सरकारका तर्फबाट एउटै पनि मुद्दा दायर भएको छैन, जसबाट उपभोक्ता अधिकारका मुद्दामा सरकारी उदासीनता झल्किन्छ। मुद्दामा सरकार बाधी भएमा गम्भीर सजाय हुन सक्छ। सामान्यतया व्यवसायीबाट जरिवाना र क्षतिपूर्ति असूल उपर गर्नुपर्ने दावीसहित उपभोक्ता आफै पनि उपभोक्ता अदालत जान सक्ने व्यवस्था रहेको छ भने सरकारी निकाय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग, औषधि व्यवस्था विभाग लगायतले समेत मुद्दा दायर गर्न सक्ने, सरकारी निकायले नागरिकलाई जबरजस्ती कुनै कसुरमा जरिवाना तोकेको खण्डमा न्यायका लागि उपभोक्ता अदालत जान पाउने व्यवस्था रहेको छ।

0: Kids bonus file. It's a top 10 Nordies home. Kids from much of the my home. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब विदेशका खबर. चीनले व्यापारिक राजधानी सांघाईमा विश्व एआई सम्मेलन गर्दैछ. यही आउँदो शुक्रबारदेखि शुरू हुने यो सम्मेलनको चीनका राष्ट्रपति शी जिनफिङले उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नुहुने चिनिया समाचार समिति सिन्हुआले जनाएको छ. सन् 2018 सम्मेलन शुरू भएता शीले पहिलो पटक भौतिक रूपमा उपस्थिति भई सम्बोधन गर्न लागेका हुन्.
3: अब खेल खबर. फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ. अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो. स्पेनको जीतमा पेड्रो पोरो र मिकेल ओयारजाबलले एक एक गोल गरे. जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरीह बन्न पुग्यो. सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो. स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट वञ्चित बने. अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ.
2: दैनिक जीवनबाटै राजनीति शिक्षण बालबालिका शीर्षकमा मीनबहादुर विष्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ. उल्टरको अध्ययनले के पनि प्रमाणित गरिदिएको छ भने बालबालिकाले मतदान गर्ने उमेर पुग्नुभन्दा धेरै पहिले नै न्याय, समता, जिम्मेवारी, नेतृत्व र साझा हितबारे सोच्न थालिसकेका हुन्छन्. उनीहरू वातावरणीय नीति नपढ्दै सफा नदीको कल्पना गर्छन्, सार्वजनिक प्रशासन नबुझ्दै राम्रो विद्यालयको सपना देख्छन्, अन्तर्राष्ट्रिय सम्बन्ध नपढ्दै शान्तिपूर्ण संसार चाहन्छन्. आज लोकतन्त्रको भविष्यबारे चिन्ता गर्ने विश्वका लागि यो अध्ययनले एउटा सरल तर गहिरो सन्देश दिन्छ. लोकतन्त्र मतदानबाट शुरू हुँदैन, बाल्यावस्थादेखि नै शुरू हुन्छ. जब हामी बालबालिकालाई प्रश्न गर्न, कल्पना गर्न, सहकार्य गर्न र साझा हितबारे सोच्न प्रोत्साहित गर्छौं, त्यही क्षणबाट जिम्मेवार नागरिकको जग बस्न थाल्छ.
3: किसानका अधिकारको कार्यान्वयन शीर्षकको नवराज सापकोटाको विचार गोर्खापत्र दैनिकले लेख छापेको छ. नेपालमा कृषि श्रमिकका अधिकार र गुनासोहरू श्रम कार्यालय, न्यायिक समिति र इलाका प्रशासनबाट सुनवाई नभएको गुनासो छ. ग्रामीण अर्थतन्त्रको मेरुदण्ड रहेका यी श्रमिकको समस्या समाधानका लागि श्रम कानून मार्फत सम्बोधन गरिनु आवश्यक छ. यसका लागि सबैभन्दा नजिकको सरकार अर्थात स्थानीय तहले छुट्टै डेस्क खडा गरी उनीहरूको उजुरी सुन्ने नीतिगत व्यवस्था गर्नुपर्छ. राज्यले खाद्य उत्पादक किसान र श्रमिकको श्रम अधिकार तथा सम्मानको संरक्षण र प्रवर्धन गरेमा मात्र नागरिकको खाद्य अधिकार सुनिश्चित हुन सक्छ.
2: हस्त नेपाली खबर अहिलेलाई यति नै. यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: अहिले बिहानको 6 बजे
0: हजुरको रेडियो 102.1 MHz।
6: दिवस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खाँड सहित 16 जनालाई कैद सजाय, कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशि शर्मा पौडेल पक्राउ, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
7: विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराइने, जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ, पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
6: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै, मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
7: पश्चिम बंगालका सरकारी विद्यालय खाजामा अण्डा हटाउँदा भारतमा पोषण सम्बन्धी बहस शुरू, रूसी ब्यालिस्टिक क्षेपणास्त्र युक्रेनद्वारा नष्ट, अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
6: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित, आज मध्यराति अर्जेन्टिना अनि इंग्ल्याण्ड खेल्ने, एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: साझा खबरको सबैभन्दा शुरूमा, नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 जनालाई कैद सजाय निर्धारण गरिएको प्रसंग।
7: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधान
6: क्वार्टर फाइनलमा।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र

0: सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई हिजो सजाय निर्धारण गरेको हो। 23 असारमा अदालतले प्रतिवादी 31 मध्ये 15 जनालाई दोषी ठहर र 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो। बालकृष्ण खानलाई 2 वर्ष कैद र 20,000 जरिवाना, मुख्य योजनाकार दुलाल र भण्डारीलाई 4 वर्ष जेल सजाय तोकिएको छ। अदालतको फैसला अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह सचिव टेक नारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारी सहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढ़ी 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको छ। सजाय पाउनेहरूमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई 4 वर्ष कैद तोकिए पनि उमेर 75 वर्षमाथिका कारण सजायमा केही छूट दिएको छ। उहाँलाई अब 3 वर्ष 2 महिना 10 दिन कैद र 40,000 रूपियाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोड़िएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवानाको फैसला सुनाइएको छ।
1: विपदमा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विभिन्न निजी क्षेत्रका संघ संस्थाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्राधिकरणमा आयोजित एउटा कार्यक्रममा प्राधिकरण र वायुसेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएशन अफ ऱ्याफ्टिङ एजेन्सी नारा बीच त्यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। वायुसेवा संचालक संघको समझदारी अनुसार काठमाण्ड उपत्यकाभित्र उडान गर्नु परेमा संघले हेलिकप्टर निशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिर न्यूनतम संचालन खर्चमा सेवा उपलब्ध गराइनेछ। नेपाल ड्रोन संघको सम्झौता अनुसार विपदको समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निशुल्क रूपमा ड्रोन र तत्सम्बन्धी उपकरण पाइलट सहित उपलब्ध गराउनु पर्नेछ। त्यस कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। नेपाल एसोसिएशन अफ राफ्टिङ संघको समझदारी अनुसार बाढ़ी, डुबान तथा नदीजन्य विपदमा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि नाराले निशुल्क रूपमा राफ्ट र जनशक्ति सहित आवश्यक उपकरण उपलब्ध गराउनु पर्नेछ। यो समझदारी एवं 1 वर्षसम्म कायम रहने र आपसी सहमतिमा पुनः नवीकरण गर्न सकिने जनाइएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपदका बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरूरी हुने बताउनुभयो। उहाँले सबैको हातेमालोबाट मात्रै विपद व्यवस्थापन गर्न सकिने भन्दै निजी क्षेत्रको यो सेवा भावप्रति आभार पनि व्यक्त गर्नुभयो। वायुसेवा संचालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपदमा परेका नागरिकको जीवधनको सुरक्षाका लागि आफूहरू सधैं सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तर देशका विभिन्न स्थानमा जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रभावकारी रूपमा र तीव्रताका साथ काम हुन नसकेको सरकारवाला निकायले बताउने गरेका छन्। कार्यकारी समितिबाट बस्ती स्थानान्तरण गर्ने निर्णय भएमा पुनस्थापनाका लागि योग्य घर परिवारलाई लाभग्राहीको रूपमा सूचीकृत गरी कार्यविधि बमोजिम पुनस्थापना अनुदान उपलब्ध गराइने व्यवस्था रहे पनि त्यस अनुसारको कामले तीव्रता पाउन सकेको छैन। ती जिल्लाभित्र सुरक्षित स्थान उपलब्ध नभएको अवस्थामा प्रदेश विपद व्यवस्थापन समितिको निर्णय अनुसार प्रदेशभित्रका अन्य जिल्लामा समेत बस्ती स्थानान्तरण गर्न सकिने व्यवस्था पनि कार्यविधि तथा नीतिमा उल्लेख गरिएको छ। हाल प्राधिकरण तथा अन्य संस्थासँगको समन्वयमा भइरहेका बस्ती स्थानान्तरण कार्यहरू अझै सुस्त गतिमा छन्। आर्थिक वर्ष 2082-83 प्राधिकरणले अन्य संस्थाको सहयोगमा 255 जोखिमयुक्त बस्तीहरूको प्राविधिक अध्ययन सम्पन्न गरिसकेको छ। अध्ययनबाट प्राप्त प्रतिवेदन अनुसार 37 बस्ती स्थानान्तरण गर्नुपर्ने सिफारिश गरिएको छ, जसमा 20 बस्ती पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्नेछ भने 17 बस्ती आंशिक रूपमा स्थानान्तरण गर्नु उल्लेख गरिएको छ। 162 बस्तीमा आवश्यक रोकथाम तथा जोखिम न्यूनीकरण उपायहरू अवलम्बन गरी हालकै स्थानमा सुरक्षित रूपमा बसोबास गर्न सकिने पनि सुझाव दिइएको छ। 56 बस्तीमा सामान्य प्रकृतिका जोखिम न्यूनीकरणका उपायहरू अप्नाई यथास्थानमै बसोबास गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 सुरक्षित स्थानमा स्थानान्तरण

0: का लागि उपयुक्त स्थल पहिचान गर्ने उद्देश्यले विभिन्न निकायबाट अध्ययन कार्य सञ्चालन भइरहेको छ। प्राधिकरणको आन्तरिक कार्यक्रमबाट तीनवटा स्थान, सम्बन्धित स्थानीय तहहरूबाट तीनवटा स्थान, प्राधिकरणको समन्वयमा नेपाल रेड क्रस सोसाइटी मार्फत एकवटा स्थान निर्धारण र त्यसबारेमा छलफल गरिएको छ। आर्थिक वर्ष 2082-83 प्राधिकरणको चारवटा बस्तीमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गरी जोखिमको मात्रा घटाउन सकिने सम्भावना सम्बन्धी विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरिसकिएको छ। संखुवा सभा जिल्ला अन्तर्गत सिलिङचोङ गाउँपालिका एक चित्र स्थित जोखिमयुक्त बस्तीबाट घरधुरीलाई सोही सिलिङ बस्तीबाट 12 घरधुरीलाई सोही सिलिङचुङ गाउँपालिका एक बखलचुम, 25 घर परिवारलाई सोही सिलिङचुङ गाउँपालिका एक चित्रेमा र 55 घरधुरीलाई खाँदबारी नगरपालिका साथ भैर डाँडामा स्थानान्तरण गर्न अनुदान उपलब्ध गराइएको पनि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। ताप्लेजुङ जिल्ला अन्तर्गत मौवाखोला गाउँपालिका 4 65 घरधुरीलाई मौवाखोला गाउँपालिका 3 साँघुमा स्थानान्तरण गर्ने सम्बन्धमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिबाट निर्णय भई अनुदान सम्झौता चरणमा रहेको पनि प्राधिकरणले बताएको छ।
1: यसैबीच हेटौडा काठमाडौँ जोड्ने दुईवटा राजमार्ग रातिको समयमा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौडा भइसे काठमाडौँ र हेटौडा हुँदै काठमाडौँ आउजाउ गर्ने कान्ति राजमार्ग साँझ 6:30 बजेदेखि बिहान 5 बजेसम्म बन्द हुनेछ। बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो।
0: यसैबीच हिजोको संसद बैठकमा सरकारवाला निकाय र अरू विभिन्न सांसदहरूले पनि विपद पूर्वको तयारीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख डोल प्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी पहिरो र डुबान जस्ता विपद जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
2: डुबान जस्ता विपदजन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
0: 24 घण्टामा देशभर मनसुनी विपदका 73 घटनामा 2 मृत्यु भएको छ, 1 बेपत्ता र 7 घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गएको 24 घण्टामा चितवनको भरतपुरमा सबभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको जानकारी दिएको छ। अबको आगामी दिनको केही समयसम्मको मौसम कस्तो रहला, सीआईएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले सीआईएनसँग भन्नुभयो।
3: कोशी मधेस, बागमती, गण्डकी प्रदेशको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा र 1-2 ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट जोगाउनका लागि स्थानीय तहमा उपलब्ध संयन्त्र
4: जसरी चाहिँ यो फलफुल खेती, अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौँ।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै, मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: बैंकको कर्जा दुरूपयोग गरेको आरोपमा व्यवसायी शशि शर्मा पौडेल पक्राउ पर्नु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो CIB उहाँलाई हिजो पक्राउ गरेको हो। उहाँ एमाले नेता विष्णु पौडेल निकट व्यवसायी रहेको प्रहरीले जनाएको छ। यता पौडेलले रूपन्देहीमा करोड़ौंको जग्गा शशिको नाममा राखेको सूचनाका आधारमा हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको हो। रिसोर्ट बनाउन भनेर प्रभु बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको विषयमा व्यवसायी पौडेललाई पक्राउ गरिएको CIB जनाएको छ।
0: मिटर ब्याच पीड़ित आन्दोलनका लागि काठमाडौँ यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरूका प्रतिवेदन तत्काल गृह मन्त्रालय मार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। मिटर ब्याच पीड़ितहरूसँग निजगढ़ पुगेर गृहमन्त्री सुधन गुरूङ वार्ता गर्न थालेपछि बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पाँचवटा निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
10: यो भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने सशस्त्र प्रहरी बल नेपालका विपद खोजुतारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने महाप्रबन्धकको काम समेत गर्ने गरी अर्को उचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख पाँचवटा निर्णयहरू।
0: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट तीनवटा विधेयक प्रमाणीकरण गरिएको छ। राष्ट्रपति पौडेलले बजेट सम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण हिजो गर्नुभयो। संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 को बजेटसँग सम्बन्धित तीन विधेयकहरू प्रमाणित भएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083 राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक वर्ष 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ।
1: नेपाल आयल निगमले आजबाट 14.2 किलो तौल भएको ग्यास सिलिण्डर बिक्री गर्ने भएको छ। 29 फागुनदेखि बजारमा आधा तौल भएको सिलिण्डर मात्रै प्रयोगमा रहेकोमा 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर उपलब्ध हुनेछ। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो।
0: वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्र सड़क विस्तारको काम केही शिथिल भएको छ। सड़क डिभिजन कार्यालय हेटौडाले पूरिएका सड़क छेउका नाला तथा फुटपाथ सफाईको कामलाई प्राथमिकता दिएपछि सड़क विस्तारको कामले गति लिन नसकेको हो। सड़क डिभिजन हेटौडाले हिजो मुरली तथा नारायणी अस्पताल क्षेत्रमा नाला र फुटपाथ सफाईको काम सम्पन्न गरेको छ। सड़क डिभिजन हेटौडाका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार हाल बिरता मन्दिरदेखि उत्तरतर्फ सड़क विस्तारको काम जारी छ। त्यस क्षेत्रमा रहेका केही अग्ला घर भत्काउने काममा निकै समय खर्च भइरहेको पनि उहाँले बताउनुभयो। आज दिउँसोसम्म ती घर भत्काइसकेपछि केही दिनका लागि सड़क विस्तारको कामलाई विश्राम दिइने पनि उहाँको भनाई उद्धृत गर्दै त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: कोरोना महामारी पछिको मन्दीलाई चिर्दै सन् 2025 नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक नेपाल पर्यटन तथ्याङ्क 2025 अनुसार पछिल्लो वर्षको तुलनामा नेपालमा भित्रिने पर्यटकको संख्या र बसाई अवधि दुवैमा वृद्धि भएको छ। तथ्याङ्क अनुसार 2025 कुल 11,62,365 जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो अघिल्लो वर्ष 2024 तुलनामा 1.29% वृद्धि हो। यस वर्ष 11,47,548 जना पर्यटक भित्रिएका थिए। आगमनको संख्यासँगै पर्यटकहरूको नेपाल बसाई अवधिमा पनि परिवर्तन देखिएको तथ्याङ्कमा उल्लेख छ। 2024 औसत बसाई 13.3 दिन रहेकोमा 2025 यो बढ़ेर 16.34 दिन पुगेको छ। बसाई अवधि बढ़ेपछि पर्यटकहरूको प्रति व्यक्ति दैनिक खर्चमा पनि केही गिरावट आएको छ। प्रमुख देशहरूबाट आएको आगमनमा भारत 2,93,000, अमेरिका 1,13,000, चीन 96,000, बेलायत 59,000, बंगलादेश 58,000 र अस्ट्रेलिया 50,000 रहेका छन्। तथ्याङ्क अनुसार कुल पर्यटकहरूमध्ये 60.2% पर्यटकहरू घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ।
0: सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको यस अघिको निर्णय खारेज गरिदिएको छ। यो सँगै अब सरकारी निकायहरूले निजी संचार माध्यममा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउनेछन्। न्यायाधीश सारंगा सुवेदी र निरपदोज निरुलाको इजलासले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। सरकारले नयाँ सरकार गठनपछि सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको थियो। उक्त निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्त राज लुइटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
1: यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्रै धान रोपाई सकिएको हो। गएको वर्ष यही अवधिमा 57.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो।
0: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो जावलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17,00,000 रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरू बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरिएको थियो। मुख्यमन्त्री बानियाले समस्याग्रस्त 5 सहकारीका 14,064 जना बचतकर्ताको बचत फिर्ताको माग दावी गरेको जानकारी दिनुभयो।
1: साझा खबरमा अब विदेशका खबर। पश्चिम बंगालका सरकारी विद्यालयको मध्याह भोजनबाट अण्डा हटाएपछि शाकाहारी भोजन लागू गर्ने निर्णयले भारतमा पोषण सम्बन्धी बहस चर्किएको छ। बालबालिकाको अधिकारमाथि खेलवाड़ गरिने प्रयास भएको पोषण कर्मीहरूले बताएका छन्। हालै सम्पन्न प्रादेशिक निर्वाचनपछि पहिलो पटक पश्चिम बंगालमा सत्तामा आएको भारतीय जनता पार्टी भाजपाको नेतृत्वको सरकारले राज्य संचालित विद्यालयमा निशुल्क शाकाहारी भोजन उपलब्ध गराउने जिम्मेवारी धार्मिक संस्था अन्तर्राष्ट्रिय कृष्ण चेतना समाजलाई दिएपछि यस अघिसम्म नियमित रूपमा दिइने अण्डा खाजाबाट हटाइएको हो। यस निर्णयसँगै भोजन, धार्मिक विश्वास र बाल पोषण बारे भारतमा लामो समयदेखि चलिरहेको बहस पुनः सतहमा आएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रतिनिधिले रूसद्वारा संचालित अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गरेका छन्। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबीच सहकार्य जारी रहेको संकेतका रूपमा यस भ्रमणलाई हेरिएको छ। भ्रमण करिब 8 वर्ष यताकै पहिलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता युक्रेनले रूसी हवाई आक्रमणका क्रममा प्रहार गरेका 5 ब्यालिस्टिक क्षेप्रास्त्र खसालेको दावी गरेको छ। युक्रेनी वायुसेनाले केही क्षेप्रास्त्र तथा ड्रोन भने राजधानी किबमा प्रहार हुँदा त्यहाँ केही क्षति भएको जनाएका छन्। लगभग 2 साता यता पहिलो पटक युक्रेनले रूसी ब्यालिस्टिक क्षेप्रास्त्र अवरोध गर्न सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डोलास रंगशालामा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा पेड्रो पोरो र मिकेल ओयारजाबले 1-1 गोल गर्नुभएको थियो। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच आज मध्यराती खेल हुनेछ। 12:45 हुने खेलमा दुवै टोली जीतको खोजीमा हुनेछन्। साबिक विजेता अर्जेन्टिना यसपटक अपराजित यात्रामा सँगै अगाडि बढ़िरहेको छ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीत सहित क्वार्टर फाइनलमा पुगेको छ। हिजो भएको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनले पराजित गरेको थियो।
1: कफी खेतीमा लागेका धनकुटाका किसान स्थानीय सरकारको सहयोगको अपेक्षामा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब गाजा खेतीको विकल्प खोज्ने किसानको कुरा। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग हुने प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन। तर धनकुटाको सहित भूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर लागेका छन्। गाँजा ओसार पसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जस्तो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरू वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
12: सहित भूमि गाउँपालिका 2 किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्र राम्रो आमदामी भए पनि कानूनी जोखिम र समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
13: यो गाँजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
12: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार पसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव सही भूमि बारीमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढेपछि किसानहरू अन्य नगदी बारीतर्फ लाग्न थालेका हुन्। शहीद भूमिका किसान देवल कुमार राई।
14: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो चाहिँ अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
12: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
15: करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
12: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
4: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफुल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिरहेका छौँ।
12: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण गन्जितकारका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
16: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 मानिसहरू पक्राउ परे जसमा 55 पुरुषहरू 2 महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
12: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी अलैची सुन्तला फलफूल मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 कैद सजाय। कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
0: विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर ड्रोन र राफ्टिङ उपलब्ध गराइने। जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ। पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
1: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
0: पश्चिम बंगालका सरकारी विद्यालयमा खाजा अण्डा हटाएपछि पोषण सम्बन्धी बहस। रूसी ब्यालिस्टिक क्षेपास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
1: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराती अर्जेन्टिना र इंल्याण्ड खेल्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा प्रवेश।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ विभिन्न सार्वजनिक स्थानमा हुने पार्किङको समस्या। जहाँ देख्यो त्यहाँ विभिन्न सवारी साधनहरू राखिहाल्ने प्रवृत्ति छ। तर नेपाललाई स्विजरल्याण्ड सिंगापुर बनाउने बहस पनि नेताहरूले बेला बेलामा भाषणको बेलामा गर्ने गर्छन्। यहाँ 2 व्यक्तिहरू छन् र एउटा डाँडोतिर उनीहरू उकालो लाग्दै गर्दा एक अर्काको बीचमा कुराकानी भइराखेको छ। अलि तलतिर केही समतल ठाउँ छ, त्यतातिर देखाउँदै त्यहाँ भएका मध्ये अगाडिपट्टि हिँडिरहेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सिंगापुर बनाउने हैसियतवाला नेपालीहरूले खाली ठाउँ देख्नै हुँदैन, कि पसल थाप्छ कि पार्किङ गरिहाल्छ।
1: हवस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
4: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध पैनी कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
4: चरण घाँस दाउरा सम्बन्धी विवाद
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
4: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
3: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद
4: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद
3: गाली बेइज्जती सम्बन्धी विवाद
4: लुटपिट सम्बन्धी विवाद
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249
6: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजो
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किनी शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692965998
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
4: ल के कुटेन्छन् हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98142896010
10: होइन ये बुढा डस्न बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
11: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
12: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
10: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98692544
12: 98407793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 048-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 छ इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
6: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
7: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98692544
7: 98407793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
8: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
9: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
8: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
10: नेपाल सरकार विज्ञापन बोर्ड श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
11: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
10: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
11: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 048543398 048543398
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँ गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
13: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
14: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
13: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
14: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
13: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
14: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
13: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
14: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
13: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारागो पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले एक वर्षभरि गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रममा यो एक वर्षभरि भएका कामहरूका बारेमा गाउँपालिकाका सूचना अधिकारी एवं सूचना प्रविधि अधिकृत सुविराज कार्कीले प्रस्तुत गर्नुभएको प्रगति विवरणलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: म सुनिल कार्की यस गोलन्जर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सूचना अधिकारीको हैसियतले चालू आर्थिक वर्ष 2082-83 यस कार्यालयबाट सम्पादन भएका मुख्य कार्यहरू, बजेट तथा वित्तीय अवस्था, हासिल भएका मुख्य प्रगति र कार्य सञ्चालनका क्रममा भोग्नु परेका चुनौतीहरू समितिको प्रगति प्रतिवेदन यहाँहरू समक्ष पेश गर्न अनुमति चाहन्छु। सार्वजनिक सुनवाई कार्यक्रम प्रगति प्रतिवेदन 2082-83 पृष्ठभूमि गोलन्जर गाउँपालिका सिन्धुली जिल्लाको उत्तर मध्य क्षेत्रमा अवस्थित एउटा सुन्दर उर्वर भूमि हो। सिन्धुली जिल्लाको 9 स्थानीय तहहरूमध्ये स्थानीय उत्पादनको निर्यातको हिसाबले सबभन्दा सम्पन्न र धनी पालिका हो। विक्रमसम्म 2073-11-27 स्थापना भएको यो पालिका साविक 7 गाविसहरू मिलेर बनेको छ। सार्वजनिक निकायले गर्ने काम कारवाहीका सम्बन्धमा सार्वजनिक पदाधिकारी र सरोकारवाला निकायका बीच हुने प्रत्यक्ष अन्तर्क्रियालाई सार्वजनिक सुनाई भनिन्छ। सरकारवाला र सार्वजनिक पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक स्तरमा छलफल तथा प्रश्नोत्तरको माध्यमबाट सार्वजनिक सुनाई गरिन्छ। गोलन्जर गाउँपालिकाले 2082-83 अन्त्यसम्ममा गाउँपालिका कार्यालयबाट सम्पादन भएका सेवा प्रवाह र विकास व्यवस्थापन लगायत कार्यमा स्पष्ट बनाउन जनताको सूचनाको हकको प्रवर्धन गरी सार्वजनिक निकायबाट हुने सेवा प्रवाहमा देखिएका समस्याको निराकरणमा सहयोग पुर्याउन, सेवाग्राही वा लाभग्राहीको गुनासो सुन्न र सन्तुष्टिको अवस्था थाहा पाउन सार्वजनिक निकाय र नागरिकहरूको दोहोरो संवाद स्थापित गर्न, भ्रष्टाचार र अनियमितता अन्त्य गर्दै पारदर्शिता, शासनको समग्रमा सुशासन, अभिवृद्धि पुर्याउन सरकार राख्ने, नागरिक र पदाधिकारीहरू बीच सार्वजनिक स्थलमा खुला छलफल गरी नागरिकलाई सुसूचित बनाउन स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा 78 उप तथा 5 व्यवस्था बमोजिम तेस्रो पक्षको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो। अब म हिला नगरी शाखागत प्रगति प्रतिवेदन प्रस्तुत गर्न चाहन्छु। योजना प्राविधिक तथा पूर्वाधार विकास शाखा तर्फ 2082-83 सञ्चालित भएका योजनाहरूको संक्षिप्त विवरण। कुल योजना संख्या 198, निर्माण सम्पन्न योजना संख्या 73, यसको प्रतिशत रहेको छ 36.87, समस्या नभएको योजना संख्या 48, यसको प्रतिशत रहेको छ 24.24%। अब 2082-83 सञ्चालित वडागत योजनाको विस्तृत विवरणहरू। अब कुल पालिकामा उपभोक्ता समिति मार्फत सञ्चालित योजना संख्या कुल जम्मामा 119, त्यसपछि बोलपत्र मार्फत सञ्चालित योजना संख्या 7, काम नहुने योजना संख्या 48, सोझै खरिद मार्फत गरेको योजना संख्या 22, अमानतबाट गरेको योजना संख्या 12, कुल योजना संख्या 198। सम्पन्न योजनाको संख्या जम्मा 73, एक नम्बरमा 9, 2 10, 3 नम्बरमा 18, 4 17, 5 2, 6 नम्बरमा 5, 7 नम्बरमा 10। अब 2082-83 सञ्चालित योजनाको हालसम्म निर्माण सम्पन्न भएको वडागत योजनाको विस्तृत विवरणहरू। उपभोक्ता समितिमा सञ्चालित योजना संख्या कुल जम्मा 54, यसको प्रतिशत रहेको छ 45.38, बोलपत्र मार्फत सञ्चालित योजना संख्या 4, यसको प्रतिशत रहेको छ 57.14, सोझै खरिद मार्फत गरिएको योजना संख्या 3, 13.76%, अमानतबाट गरिएको योजना संख्या 12, यसको 100% छ। कुल योजना संख्या र प्रतिशतमा 73 र यसको कुल जम्मा प्रतिशत 36.87। अब घर नक्सा तर्फ, घर नक्सा पास संख्यामा 1 छ, यसको पुरानो अभिलेखहरु जम्मा 4 वटा रहेको छ प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ विनियोजित बजेट थियो 63,94,000 यसमा कुल खर्च रकम रहेछ 63,24,000 योजना संख्या 8 वटा थियो सम्पन्न 8 वटै भयो रोजगारी प्राप्त संख्या 63 अब रासो आन्तरिक आयतर्फ गाउँपालिकाले आन्तरिक आयतर्फ रासो पनि संकलन गर्यो भन्ने विवरण प्रस्तुत गर्न चाहन्छु रासो शीर्ष आमदन सम्बन्धी रासो विवरण रासो शीर्ष सम्पत्ति कर 4,948,000 भूमिकर मानपोत 10,24,566.73 बाल कर 11,54,858.04 बाल पिटौली कर 3,02,790 कृषि तथा पशुपक्षी वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर 51,33,750 यसै गरी कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम 12,928 अन्य सेवा शुल्क तथा बिक्री 1,12,250 न्यायिक दस्तुर 2,02,000 परीक्षा शुल्क रहेको छ 1,03,000 अनि प्रशासनिक सेवा शुल्क 5,07,207.25 नक्सापास दस्तुर 97,411.52 सिफारिस दस्तुर 4,29,077.50 पेटगढ भर्ना दर्ता दस्तुर 2,70,000 नाता प्रणाली दस्तुर 75,600 अन्य दस्तुर 4,85,884.28 व्यवसाय रेजिस्ट्रेसन दस्तुर 6,01,205 न्यायिक दण्ड जरिना र जफत 5,000 प्रशासनिक दण्ड जरिना र जफत 45,000 व्यवसाय कर 15,100 बिरुद्ध तर्फ 3,26,809 यसै गरी निकासा तर्फ निकासा फिर्ता तर्फ 93,183 72,72 शुल्क ढुङ्गा गिटी तर्फ 12,95,018.95 अब यसो ठेक्का नलाएको हुनाले यो यदि कम सङ्कलन भएको कुलमा 1,21,05,687.27 सङ्कलन रहेको छ यो पहिलेसम्म भन्दाखेरि 2082 साउन 1 गतेदेखि 2083 असार 17 बजेसम्मको रिपोर्ट हो त्यही रासो सङ्कलन गर्ने निकाय अन्तर्गत सङ्घले रासोको विवरण ओडा र गाउँपालिका तर्फ कति कति रासो सङ्कलन भए जम्मा गोलन्दर गाउँपालिका तर्फ 84,20,839.66 त्यसै ओडा नम्बर 1 2,86,842 दुई नम्बर 4,35,872 त्यसै गरी 3 नम्बर 3,61,019.91 चार नम्बर वडा कार्यालय 5,61,293.57 गोलन्दर गाउँपालिका 5 रत्नचुरा 5,35,134.91 त्यसै गरी 6 नम्बरको 3,22,581.55 त्यसै गोलन्दर 7,11,82,103.5 गएर कुल 1,21,05,687.27 आन्तरिक आय उठेको छ प्रशासन शाखातर्फ हाम्रो स्थानीय तहको मूल्याङ्कन र वित्तीय जोखिम मूल्याङ्कनमा 2081-82 65 अङ्क प्राप्त भएको सो मूल्याङ्कनतर्फ त्यसपछि वित्तीय सुशासन जोखिमतर्फ 75 यसपालि कार्य सम्पादन मूल्याङ्कन त्यो दुईटा मूल्याङ्कनलाई एउटै बनाएर हामीले कार्य सम्पादन मूल्याङ्कन गरेका छौँ गाउँपालिका त्यसमा आएको छ तपाईँको 59.9 त्यसै गरी स्थानीय कार्य सम्बन्धी मूल्याङ्कन वित्तीय समानीकरण अनुदानको सिफारिसको लागि कार्य सम्बन्धी मूल्याङ्कन हुने गर्छ यसको आएको छ 53.7 अब गोलन्दर नगरपालिकाबाट हालसम्म जारी भएको कानुनको विवरण जम्मा 87 ऐन 27 वटा कार्यविधि 49 निर्देशिका 3 वटा मापदण्ड 4 वटा मार्गदर्शन 2 अन्य गर्दा 1 गरेर कुल 87 वटा कानुन गाउँपालिकाबाट जारी भएका छन् अब 2085-83 प्रशासन शाखाबाट भएका प्रगति विवरणहरू गोलन्दर गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न हुने अन्तिम चरणमा रहेको छ आगामी आर्थिक वर्ष सुरुवातदेखि उक्त भनौँ सेवा सुचारू हुने अवस्था रहेको छ आर्थिक वर्ष 2081-82 जनप्रतिनिधि कर्णको सम्पत्ति विवरण बुझाउने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ कर्मचारीको नियमित रूपमा गर्नुपर्ने कार्यसँग मूल्याङ्कन सम्पन्न गरिएको छ कर्मचारीहरूको स्तर वृद्धि नियमित रूपमा हुँदै आएको छ दरबन्दी कमिटीका प्रारम्भिक कर्मचारी भर्ना गरिएको छ अस्पतालको दरबन्दी टेली गाउँ सभा मार्फत स्वीकृति गरिएको छ नियमित रूपमा गाउँ कार्यकारीको बैठक सम्पन्न भएको छ सेवा लिने क्रममा नागरिकबाट प्राप्त गुनासोको आधारमा व्यवसाय दर्ता तथा जल स्रोत मुहान दर्ता सम्बन्धी कानुन संशोधन गरी सहज बनाइएको छ गोलन्दर गाउँपालिकाको कृषि तथा पशुपति केन्द्रको भवन निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ यसै केन्द्रबाट सेवा प्रवाह सुरु हुनका साथै प्रयोगशाला ल्याब समेत सुचारू भएको अवस्था छ गोलन्दर गाउँपालिका वडा नम्बर 4 भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सोही भवनबाट सुरु हुने चरणमा रहेको छ गोलन्दर गाउँपालिका वडा नम्बर 1 भन्ने सहयोगको भवन सहकार्य नेपाल मार्फत जापानी दूतावासको सहयोगमा निर्माण कार्य सम्पन्न भई हाल सेवा दिइरहेको छ गाउँपालिका 7 वडामा सार्वजनिक चुनाव कार्यक्रम सम्पन्न गरिएको छ सार्वजनिक जग्गाको तथ्याङ्क प्राप्त गरी व्यवस्थित रूपमा अभिलेखन गर्ने कार्य सम्पन्न भएको छ हिउँदे अधिवेशन र प्रति अधिवेशन दुवै सफलतापूर्वक सम्पन्न गरिएको छ बुलन्दर गाउँपालिकाको शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्ने गरी समुदाय पद्धति विकास सेवा सिन्धुली मार्फत ब्याक टु लाइफ इबी जर्मनीको आर्थिक सहयोगमा तपसिल बमजीका भौतिक संरचना निर्माण सम्पन्न भई सेवा समय शुरू भएको छ। तपसिल अब भवन निर्माणतर्फ गोलन्दर गाउँपालिका वडा नम्बर 3 ग्वालटारमा रहेको गोलन्दर आधारभूत अस्पताल स्वास्थ्यतर्फ निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। त्यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 4 किरातेमा बर्थिङ सेवा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ स्वास्थ्यतर्फ निर्माण सम्पन्न भई सेवा प्रवाह सुचारू भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 4 मार्च कुमारीमा बर्थिङ सेवा चाहिँ स्वास्थ्य चौकी स्वास्थ्यतर्फको निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 6 भोक्सेला बर्थिङ सेवा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ स्वास्थ्य तर्फको निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। यसै गरी शिक्षातर्फ गोलन्दर गाउँपालिका वडा नम्बर 3 मुर्खेबेसी कुशेश्वर प्राविको भवन निर्माण सम्पन्न भई सेवा शुरू भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 4 आरुबोटे हेरू शिक्षातर्फ प्रावि कमटङ्गी भवन निर्माण भई सेवा शुरू भएको छ। यसै गरी गोलन्दर गाउँपालिका वडा नम्बर 3 बिदिजोरमा बालमामी सुले भन्ज्याङको निर्माण कार्य सम्पन्न भएको छ। निर्माण चरणमा रहेका संरचना विवरणहरू अब शिक्षा क्षेत्रमा मंगला मावि गोलन्दर गाउँपालिका वडा नम्बर 6 भोक्सेला निर्माण कार्य जारी रहेको छ। त्यसै गरी शिक्षाकै सिद्धेश्वरी प्रावि गोलन्दर गाउँपालिका वडा नम्बर 1 धनसारमा निर्माण कार्य जारी रहेको छ। यसै गरी शिक्षा पसला मावि गोलन्दर गाउँपालिका वडा नम्बर 4 किनाते निर्माण कार्य यो पनि जारी रहेको छ। अब खानेपानी तथा सरसफाईतर्फ खानेपानी तथा सरसफाई निर्माण कार्य सम्पन्न 19 धारा निर्माण भएको छ। यसको गोलन्दर 3 मूर्ति गाउँमा यो योजना कार्यान्वयन भएको छ। त्यसै गरी निर्माण कार्य सम्पन्न 22 धारा यसको कार्यान्वयन स्थल गोलन्दर 3 थाकरे गाउँ। त्यसै गरी निर्माण कार्य सम्पन्न इन्जेक्ट सहित 60,000 लिटर आरपिडी ट्याङ्की र 22 धारा निर्माण गोलन्दर 3 ग्वालटार। यसै गरी इन्जेक्ट सहित 60,000 लिटर ट्याङ्की र 54 धारा निर्माण गोलन्दर 4 रानीभोडामा यो कार्यान्वयन भएको छ। त्यसै गरी इन्जेक्ट सहित 40,000 लिटर ट्याङ्की 4 र 93 धारा निर्माण गोलन्दर 1 कालिया जुके पानीमा यो कार्यान्वयन भएको छ। यसरी स्वास्थ्य शाखातर्फ पालिकाभित्रका सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा सम्पन्न गर्नुका साथै 2082-83 लागि योजना निर्माण भएको छ। सामुदायिकमा 16,000 दिनका गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषण तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धी सबैवटामा सचेतना कार्यक्रम गरिएको छ। पाठेघरको मुखको क्यान्सर विरुद्ध पालिकाभित्रका कक्षा 6 अध्ययनरत 142 किशोरीहरूलाई खोप प्रदान गरिएको छ। मासिक सम्बन्धित टोल टोलमा हुने नियमित आमासँगको मासिक बैठकमा स्वास्थ्य कर्मीहरूको सक्रिय सहभागी भई स्वास्थ्य सम्बन्धी विविध विषयमा स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम गरिएको छ। मासिक एकीकृत घुम्ती स्वास्थ्य प्रबन्धन कार्यक्रम मार्फत 616 मेडिकल अधिकृतद्वारा स्वास्थ्य परीक्षण 82 सङ्घात्मक शरीरहरूको फकार जाँच 71 गर्भवतीहरूको भिडियो एक्सरे 14 पर्याय नियोजनको साधन इम्प्लान्ट 1 आयुसिडी पाठेघर मुखको क्यान्सर स्क्रिनिङ 121 आङ खोस्ने 15 उपचार स्वास्थ्य मार्फत भएको छ। नेपाल सरकारबाट 1,00,000 निशुल्क उपचारको लागि 30 विपन्न सिफारिस प्रदान गरिएको छ। 224 गर्भवती तथा सुत्केरी महिलालाई पालिकाबाट निशुल्क क्याल्सियम चक्की वितरण गरिएको छ। यसै गरी पालिकाभित्रका 3 बर्थिङ सेन्टरबाट 58 सुत्केरीहरू बर्थिङ सेन्टरमा सुत्केरी हुनुभएको छ। साथै 12 तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मी मार्फत निशुल्क सुरक्षित गर्भपतन सेवा लिइरहनु भएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरूलाई प्रसव व्यथा लागेका महिलाहरूलाई स्वास्थ्य संस्थामा सँगै लिएर आयभर रु 400 खर्च व्यवस्था गरिएको छ। सुत्केरी महिला र बच्चाको स्वास्थ्यमा थप जटिलता नहोस् भनी घर घरमा प्रसुति घर भेट कार्यक्रम मार्फत नर्सिङ स्वास्थ्य कर्मीहरूद्वारा 175 सेवा प्रदान गरिएको छ। सम्पूर्ण 5 मुनिका बालबालिकाहरूको महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मीहरूको सर्वेक्षण पोषण लेखाजोखा गरिएको छ। लक्षित वर्गलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ। अस्पताल र स्वास्थ्य चौकीहरूको नियमित न्यूनतम सेवा मापदण्डको मापन तथा लेखाजोखा गरिएको छ। यसै गरी गर्भवती महिलाको लागि घुम्ती शिविर मार्फत निशुल्क भिडियो एक्सरे सेवा शिविर सञ्चालन गरिएको छ। मृगौला प्रत्यार्पण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका 36 बिरामीहरूको औषधि उपचार खर्च बाबत मासिक 5,000 रकम भुक्तानी गरिएको छ। 721 बालबालिका पूर्ण खोप लगाएको सुनिश्चित गरी पूर्ण खोप सुनिश्चितताको लागि घर दुरी सर्वेक्षण ओडा तथा पालिका घोषणा गरिएको छ। विद्यालय स्वास्थ्य पोषण सप्ताह कार्यक्रम सञ्चालन गरिएको छ। पालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा सेवा लिने महिला 16,361 पुरुष 11,712 गरी जम्मा 28,73 सेवाग्राहीजनाले सेवा लिइरहनु भएको छ। पालिकाभित्रका 21 गाउँघर क्लिनिकबाट 2,836 वर्षभरिमा सेवा लिनु भएको छ। पालिकाभित्रका 25 खोप क्लिनिकबाट 1,357 बालिकाले वर्षभरिमा सेवा लिइरहनु भएको छ। पालिकाभित्रका 63 महिला स्वास्थ्य स्वयंसेविका वर्षभरिमा जम्मा 14545 जनालाई घरमा गएर प्रवाह गर्नुभएको छ। 1,795 जना 5 वर्ष मुनिका बालबालिकालाई 2 चरणमा कार्तिक र वैशाख भिटामिन ए र जुगा कौशिक वितरण सम्पन्न गरेको छ। यी कार्यक्रमहरू स्वास्थ्य शाखा मार्फत भइरहेछ। यसै गरी शिक्षा युवा तथा खेलकुद शाखा निशुल्क पाठ्य पुस्तक अनुदान, त्यसै तोकेको विद्यार्थी दिवा खाद अनुदान, त्यसै गरी विद्यालय सञ्चालन व्यवस्थापन अनुदान कार्यक्रम, अनौपचारिक शिक्षा तथा पैसुडी शैक्षिक कार्यक्रम, विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्बन्ध आधारित पोषण कार्यक्रम, शैक्षिक सुशासनको लागि संस्थागत क्षमता विकास परीक्षा मूल्याङ्कन र शिक्षक मेन्टर कार्यक्रम, यसरी प्रारम्भिक बाल विकास सहका आधारभूत माध्यमिक तह राहत अनुदान र स्वीकृत दरबन्दी शिक्षक सङ्घीय अनुदान सहित तल भत्ता, विपन्न लक्षित छात्रवृत्ति कक्षा 9-12 अध्ययन विद्यार्थीको लागि कार्यक्रम रहेको छ। सामुदायिक विद्यालयको छात्रको लागि निशुल्क सेन्टर प्याड अनुदान, सामुदायिक विद्यालयमा अन्तर विद्यार्थी कक्षा 1-5 छात्रवृत्ति कार्यक्रम, प्रति विद्यार्थी एकाइ लागतमा आधारित विद्यालय अनुदान, प्रदेश शिक्षण सिकाइ सहयोग कार्यक्रम, सामुदायिक विद्यालयको कक्षा 4-10 अर्धवार्षिक परीक्षा सञ्चालन व्यवस्थापन तथा करार शिक्षक भर्ना कार्यक्रम, यसै गरी प्रभाव बैठक तथा समीक्षा कार्यक्रम, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारी पारिश्रमिक वा अनुदान र शैक्षिक व्यवस्था अनुदान कार्यक्रम, अध्यक्ष र उपाध्यक्षको शैक्षिक व्यवस्था अनुदान गरी शिक्षामा जम्मा 21,53,54,267 विनियोजित भएको, यसको खर्च भएको छ 17,06,68,543 79.24% खर्च भएको छ शिक्षातर्फ। यसै गरी खेलकुद विकासतर्फ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वडा नम्बर 3 खेल मैदानमा सम्पन्न भएको छ। शहीद योगेन्द्र न्यौपाने स्मृति पुरुष भलिबल प्रतियोगिता गोलन्द्र एकचिया गुटार खेल मैदानमा सम्पन्न भएको छ। अध्यक्षको फुटबल प्रतियोगिता वडा नम्बर 4 खोकलिङ खेल मैदानमा सम्पन्न भएको छ। यसै गरी पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता गोलन्द्र वडा नम्बर 7 सम्पन्न भएको छ। अब सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा मार्फत आर्थिक वर्ष 2082 सामाजिक सुरक्षामा के कति भत्ता वितरण भएको त्यसको चौमासिक विवरण प्रस्तुत गर्न चाहन्छु। पहिलो त्रैमासिकमा जम्मा वितरण गरेको लाग्राही संख्या 3,130 जसमा खर्च रहेछ 3,04,47,714। यसै गरी दोस्रो चौमासिकमा 3,139 जसमा खर्च रहेको छ 3,04,56,651। यसै गरी तेस्रो चौमासिकमा वितरण गरेको लाग्राही संख्या 3,118 वितरण गरेको रकम 3,02,97,833। चौथो चौमासिकको बाँकी रहेको छ व्यक्ति घटना दर्ताको संक्षिप्त प्रयोजन। अब घटना दर्ता व्यक्ति घटना दर्ता गाउँपालिकाभित्र जन्म पुरुष र महिला गरी जम्मा जन्म दर्ता कति 339 त्यसपछि मृत्यु दर्ता 127 सम्बन्ध 230 विवाह 203 बसाइँ सरी दर्ता संख्या 10 सदस्यको संख्या 18 त्यसै गरी बसाइँ सरी जाने दर्ता संख्या 47 सदस्यको संख्या 154 व्यवहारी 0 छ। त्यसै गरी जम्मा गर्दाखेरि हाम्रो घटना दर्ता कुल संख्या 756 आएको छ। कृषि विकास शाखातर्फ विनियोजन भएको कार्यक्रमहरू सम्पन्न भएको आन्तरिक कृषि विकास कार्यक्रमतर्फ अलैँची खेती प्रबन्धन कार्यक्रम यो सम्पन्न भएको छ। आकस्मिक बाली संरक्षण सेवा कफी खेती प्रबन्धन कार्यक्रम यसै गरी कृषि बाली तथा पशुपन्छी बिमा अधिकार कार्यक्रम कृषि सम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन तथा व्यवस्थापन माटो परीक्षण ट्राइको डङ्गा उत्पादन झोलमल उत्पादन बेरा उत्पादन यो सम्पन्न भएको छ। चुनार महोत्सव सञ्चालन भएको छ। चुनार सञ्चालन लाग्ने औंश किरा रोकथाम तथा नियन्त्रणका लागि प्रोटिन बेड खरिद तथा वितरण कार्यक्रम सम्पन्न भएको छ। बाली उपचार शिविर सञ्चालन कार्यक्रम सम्पन्न भएको छ। यसै गरी सङ्घीय सरकार र हसानी कार्यक्रम सशक्त अनुदानतर्फ 2082 किसान भएको पकेट विकास कार्यक्रमको निरन्तरता 82 सुन्तला जात फलफुलको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन उन्नत बिउ वितरकलाई प्रोत्साहन अनुदान कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्क अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। यस गरी जम्मा 40,03,000 कृषितर्फ 40,03,000 त्यसरी प्याज खेती प्रबन्धन कार्यक्रम विशेष अनुदान 67,00,000 पालिका सङ्घ साधारण कृषि आमले छडी गोलन्दर गाउँले 20,00,000 कुल जम्मा 27,00,000 भएछ। यसै गरी कार्यक्रम कृषितर्फ कृषि सम्बन्धी विशेष सेवा सञ्चालन तथा व्यवस्था माटो प्रदेश कार्यक्रम उत्पादन झोलमै उत्पादन बिहान उत्पादन के अरे कोल्ड च्याम्बर गोलन्दर 7 सुन्तला जस्तो फलफुल बगैँचा सुदृढीकरण पालिका सङ्घको साझेदारीमा कृषि आम्लेस खरिद सूचना प्रकाशन उन्नत बिउ उपयोग अनुगमन निर्देशन सङ्घीय कृषि थोक बजार सङ्घको समन्वय विषय सर्जना कार्यक्रम रैथाने बाली प्रबन्धन कार्यक्रम सम्पन्न भएको छ। यसै गरी पशु पक्षी विकास शाखातर्फ अब निशुल्क वितरण गरिने पशु औषधि पशु उपचार सेवा सेवा दिएको संख्या कुल लक्ष्य समय त 3,505 यसै गरी कृत्रिम गर्भधान मिसन कार्यक्रम अन्तर्गत पशु प्रजनन सेवा एआई सेवा 280 यसै गरी रेबिज भ्याक्सिनमा 85 रेबिज भ्याक्सिन अदर एनिमल 91 एलएसडी भ्याक्सिनेसन 925 पशु पञ्जीकरण 57 गोबर परीक्षण 26 बङ्गुर पालन प्रबन्धन कार्यक्रम 1 घोरेको खोप 4,541 टिटिआर खोप 16,409 एकवटा 1 कृषि उत्पादन बाख्रा पालन कार्यक्रम 25 देउराली सरकारी तथा फलफुल कृषक समूह कार्य पशु सेवा तथा सिन्धुको 3,500 यो कार्यक्रम सञ्चालन भएको अब बाटोमा तथा विपद व्यवस्थापन तर्फ 42,00,000 व्यवस्थापनमा 1,95,700 खर्च भएको छ वन डरेलो नियन्त्रण कार्यक्रममा 82,500 यसै गरी फुड पोइजनिङ सामुदायिक अस्पतालमा 2,96,000 विपद सचेतना होर्डिङ बोर्ड राख्ने कार्य 79,000 अस्थायी आवास प्रथम किस्ता भुक्तानी 7,50,000 गर्दाखेरि 9,39,126 खर्च भएको छ बाटोमा तथा विपद व्यवस्थापन लघु उद्यम विकास शाखातर्फ पुरानो उद्यमीलाई नियमित मर्मत सम्बन्धी पुरानो विकास तालिम वडा नम्बर 1-7 साथै वडाबाट 16 सहभागी हुनुभएको थियो कार्यक्रम सम्पन्न भएको छ यसै वडा नम्बर 7 दलित युवाहरूलाई सवारी चालक सम्बन्धी विकास तालिम 10 मौरी पालन सम्बन्धी विकास तालिम 24 त्यसपछि आरण सम्बन्धी विकास तालिम 13 बङ्गुर पालन सम्बन्धी विकास तालिम 40 बाख्रा पालन सम्बन्धी विकास तालिम 27 कम्प्युटर सम्बन्धी तालिम 9 अब व्यवसाय दर्ता तथा नवीकरण शाखा कृषि पशुपालन सम्बन्धी व्यवसाय दर्ता संख्या 752 नवीकरण भएको 246 नवीकरण नभएको संख्या 500 छ यसै गरी समूह र समितितर्फ 85 दर्ता संख्या 85 नवीकरण भएको संख्या 30 नवीकरण नभएको संख्या 55 यसै गरी सहकारी संस्था 68 नवीकरण नभएको 26 नवीकरण भएको 42 यसै गरी सङ्घ संस्था 6 दर्ता संख्या 6 नवीकरण भएको संख्या 2 नवीकरण नभएको 4 जम्मा 1,197 दर्ता भएका छन् नवीकरण नभएको संख्या 413 नवीकरण नभएको संख्या 784 अब आर्थिक वित्तीय शाखातर्फ मिति 2015 असार 15 गतेसम्मको आमदानी र खर्चको विवरण कुल बजेट हाम्रो 82-83 62,51,2,310 रुपियाँमा कुल खर्च 39,87,36,238.95 खर्च परिषद 63.78 कुल खर्च परिषद 63.78 रहेको छ बजेट शीर्षकका खर्च अब चालुमा विनियोजन भएको 44,62,86,809 यसमा हालसम्म खर्च भएको छ 34,42,41,494.59 खर्च परिषद रहेको छ चालु तर्फ 77.13 यसै गरी पुँजीगत खर्च तर्फ विनियोजन भएको बजेट 17,88,15,501 हालसम्म भएको खर्च 5,44,94,744.3 छ यसमा खर्च परिषद हालसम्म रहेको छ 30.44 सहकारी अन्तर्गत कोपोमिस प्रणालीमा दर्ता भएको संख्या सहकारी दर्ता भएको संख्या 43 गोलन्दर गम्पनी दर्ता भएको संख्या 8 गम्पनी दर्ता भएको फरक उद्देश्य भएको सहकारी संस्थाहरू विवरण जम्मा 71 रहेको छ यसै गरी महिला तथा बालबालिका संख्या लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान कार्यक्रम सम्पन्न भएको छ विभिन्न दिवसहरू मनाइएको छ समुदायमा आधारित पुनर्सन कार्यक्रमहरू सम्पन्न भएको छ बाबु आमा बिन बालबालिका संरक्षण कार्यक्रम सम्पन्न भएको छ यसै गरी बाल विवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम सम्पन्न भएको छ ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन भई सम्पन्न भएको छ यसै गरी न्यायिक समितितर्फ दर्ता संख्या 31 मिलापत्र भएको मुद्दा संख्या 19 माथिल्लो निकाय पठाएको मुद्दा संख्या 5 छलफलका क्रममा पेशीमा रहेको मुद्दा संख्या 5 छलफलमा रहेको 2 अब 2022 दर्ता भएको मुद्दाहरू अब जोगा हिचोला ज्याला मजदुरी नदिएको परापूर्वकालदेखि चरिआएको बाटो कुलो बन्द गरेको कुटपिट गरेको भयासी हिंसा लेनदेन ज्येष्ठ नागरिक पालन पोषण नगरेको गाली विजय तथा थिचोमिचो बच्चा जन्म तथा नमनाइदिएको लेनदेन यस विषयमा मुद्दाहरू पालिकामा दर्ता भएका छन् 81-82-83 जिम्मेवारी सरिआएका मुद्दाहरू दर्ता संख्या जम्मा 3 मिलापत्र भएको मुद्दा संख्या 2 माथिल्लो निकाय पठाएको मुद्दा 1 नापी शाखा अमिन शाखा अन्तर्गत जग्गा परिवर्तन तथा मापदण्ड निर्धारण कार्य अन्तिम चरणमा रहेको छ गाउँपालिका क्षेत्रभित्र विभिन्न वडाहरूबाट आएका निवेदनको आधारमा निम्न बमोजिम संख्यामा फिल्ड रेखाङ्कन जग्गा नापजात कार्य सम्पन्न भएको छ जम्मा निवेदन संख्या 45 रातो दाखिला भएको संख्या 24 न्यायिक समितिमा परेको निवेदन 10 सार्वजनिक भवन विद्यालय सडकमा 11 यस गाउँपालिकामा राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थितको लाग संकलन प्रविष्टि कार्य तपसिल बमोजिम रहेको छ औडानीका भूमिहीन सुकुम्बासी छैन भूमि दलित पनि छैन 2 पनि छैन 3 पनि छैन 4 छैन पाँचमा भूमिन सुकुम्बासी, एक भूमिन दली जिरो छ, छमा चारजना, त्यसै गरी अवस्थित बसोबासीमा तिन नम्बरमा 92, चार नम्बरमा 3, पाँच नम्बरमा 6, यसै गरी 6 नम्बरमा 2, 7 नम्बर 53, जम्मा गाउँपालिकामा भूमिन सुकुम्बासी 5 जना, भूमिन दले 0, अव्यवस्थित बसोबासी 156, यो सबै सिस्टम प्रणालीमा इन्जुरी भइसकेका छन्। सारै सुनै जनताको अदालत हो, जसले सुशासनको मान्यतालाई अङ्गीकार गरेको हुन्छ। यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सर सेवक राईबी सेवा प्रभावका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समीक्षा गरी मूल्याङ्कन, सुझाव र बीच प्रश्न प्रदान गरिन्छ। नियमित र खुल्ला अन्तर्क्रिय माध्यमबाट सेवाग्राहीलाई सन्तुष्ट प्रदान गरी विश्वासको वातावरण कायम गर्नु यसको उद्देश्य हो। यहाँहरूको निरन्तर निगरानी, रक्षा, सुझाव र सहयोगका कारणले हामीले यस आर्थिक वर्ष 2082-83 संस्थागत विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका छौँ। यस सुखद अवसरमा म गुणन्दर गाम्रेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्ण हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। मैले यहाँहरू समक्ष कार्यालयको तर्फबाट मुख्य विवरणहरू संक्षिप्त रूपमा पेश गरे। यस प्रतिवेदनमा कतिपय कुराहरू झुट भएको वा सार्वजनिक महत्वका विषयहरूमा सवाल जवाफ गर्न वा यहाँहरूले थप केही जिज्ञासा राख्नुहुन्छ भन्ने अपेक्षा गर्दै यस गाउँपालिका र अन्तर्गत शाखाहरूले त्यसको जवाब दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यसै गरी हाम्रो कमी कमजोरीहरूलाई अल्याइदिनु हुन र आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नका लागि यहाँहरूको अमूल्य सुझाव, रचनात्मक आलोचना र प्रश्नहरूको हार्दिक अपेक्षा गर्दछु। धैर्यपूर्वक मेरो प्रस्तुति प्रण सुनिदिनु भएकोमा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु। हस्त नमस्कार।
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर।
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। सेटिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि विदा हुन्छु। नमस्कार।

0: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904668 9896965998।
6: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: वैश्वमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ मिस।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बिहान को 5 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भर बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरूसहित आकाशे पानी संकलन र जमीन पुनर्भरणका बारेमा चर्चा गर्दैछौ। हामीसँग खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
3: धन्यवाद, नमस्ते पनि।
2: अहिले बर्खायाम पानी पर्याप्त छ। मनसून सक्रिय रहेकाले दैनिक रूपमा आकाशबाट पानी परिरहेकै छ। साना साना मुहानहरूमा पानीको मात्रा बढ़ेको छ। सुकेका मूलहरू फुट्न थालेका छन्। साना खोल्सा हुँदै खोला र नदीहरूमा पानीको सतह बढ़ेको छ। 4 महिना रहने मनसूनी वायुले नेपालमा वर्षभरि पर्ने औसत पानीको झण्डै 80% पानी पार्छ। पानीको उपलब्धता धेरै हुने यही समयमा पानीजन्य रोगहरू पनि बढ्छन्। बर्खायाममा बाढ़ी, पहिरो, डुबान लगायतका विपदको जोखिम पनि उच्च हुन्छ। यस्ता विपदका बेलामा पानीजन्य संक्रमणको जोखिम अझ धेरै उच्च हुन्छ। कार्यक्रममा कुराकानी शुरू गर्नु अघि बर्खाजन्य विपदका बेला पानी तथा सरसफाईमा ख्याल गर्नुपर्ने कुरा बारेको जानकारी साथी हृदय रिमालबाट सुनौ।
4: देशभर मनसून सक्रिय भएसँगै बाढ़ी, पहिरो र डुबानका घटना दिनौ जसो बढ़दै गएका छन्। असारदेखि भदौ असोजसम्ममको यस वर्षायाममा पहाड़ी, हिमाली र तराई क्षेत्रका हजारौं परिवार प्रत्यक्ष प्रभावित हुने गरेका छन्। यस्तै विपदको समयमा सबैभन्दा ठूलो जोखिम भनेको सुरक्षित खानेपानीको अभाव र यसको कारण फैलिने पानीजन्य रोग हो। विज्ञहरूका अनुसार बाढ़ीको पानीसँगै ढल, मानव तथा पशुको मलमूत्र र अन्य फोहोर पानीका मुहानमा मिसिन पुग्छ, जसले खानेपानी दूषित बनाउँछ। यसैका कारण झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए जस्ता रोग फैलिने खतरा उल्लेखनीय रूपमा बढ़छ। यसबाट बस्न स्वास्थ्यकर्मीहरूले केही सजिला उपाय अपनाउन आग्रह गरेका छन्। पानी सफा देखिए पनि कम्तीमा 1-3 मिनटसम्म उमालेर मात्र पिउनुपर्छ। उमाल्न सम्भव नभए क्लोरिन ट्याब्लेट वा फिल्टर प्रयोग गर्न सकिन्छ। मानव तथा पशुको मलमूत्र र अन्य फोहोर पानीका मुहानमा मिसिन पुग्छ, जसले खानेपानी दूषित बनाउँछ। यसैका कारण झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए जस्ता रोग

0: गरेर छुट्टै भाँडो वा चम्चा प्रयोग गर्नु उपयुक्त हुन्छ। विपदपछि प्राय शौचालय क्षतिग्रस्त हुने भएकाले अस्थायी भए पनि सुरक्षित शौचालयको व्यवस्था गर्न र खुला दिशा रोक्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। यसका साथै खाना पकाउनु अघि, खानु अघि र शौचालय प्रयोगपछि साबुन पानीले हात धुने बानीले धेरै रोग नियन्त्रण गर्न सकिने विज्ञहरूको सुझाव छ। खाद्यान्न व्यवस्थापनमा पनि सतर्कता अपनाउन आवश्यक रहेको जनाइएको छ। बाढ़ीले छोएको वा बिग्रिएको खाद्यान्न सेवन नगर्न र फलफूल तरकारी राम्ररी धोएर मात्र प्रयोग गर्न सुझाव दिएको छ। समग्रमा विपदले भौतिक संरचना नष्ट गर्न सक्छ, तर समयमै अपनाएका यी सामान्य सावधानीले महामारी फैलिनबाट जोगिन सकिने विज्ञहरूको भनाई छ। त्यसैले वर्षायाममा सुरक्षित खानेपानी, सरसफाई र व्यक्तिगत स्वच्छतामा सबैले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।
1: पानी धेरै पाइने बर्खायाममा विपदको जोखिम उच्च हुन्छ र त्यस्तो विपदका बेलामा पानी तथा सरसफाई जन्ने समस्याहरू बढ्न सक्छ। यस्तो बेलामा के उपाय अप्नाउने भनेर हामीले यो जानकारी सुन्यौं। यसपालि मनसून केही ढिला सक्रिय भए पनि पछिल्लो समय देशका सबैजसो ठाउँमा पानी परेको छ। एलनिनोको प्रभाव रहेकाले यसपालि मनसूनमा कम पानी पर्ने, विशेष गरी साउनको मध्यपछि वर्षाको दर घट्ने अनुमान छ। यसले पानीको उपलब्धतामा प्रभाव पार्न सक्छ। यसैले परेकै बेलामा पानीको संरक्षण पनि गर्नुपर्ने देखिन्छ। आजको कार्यक्रममा हामी बर्खायाममा पानीमा हुन सक्ने प्रदूषण र पानी स्वच्छताका लागि गर्न सकिने कामसहित आकाशीय पानी संकलन र जमीन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गर्दैछौ। शुरूमा बर्खायाममा पानीमा हुन सक्ने जोखिम बारेमा चर्चा गरौं। बर्खा लाग्नसाथ पानीजन्य रोगको प्रकोप बढ़ेको पाइन्छ। यसरी हेर्दा बर्खाको पानी नै बढ़ी प्रदूषित हुने हो त?
2: बर्सातको पानी आफैमा वर्षा हुँदाखेरि त प्रदूषण होइन, जब बर्सातको पानी जमिनमा अन्य विभिन्न कुराहरूसँग मिल्छ त्यसपछि प्रदूषण हुने हो। अब काठमाडौँ उपत्यकाकै मात्र कुरा गर्नुहुन्छ भने पनि अब हाम्रो यो बर्खा लागेसँगै आउँजन्ने हैजाको एकदम हामी प्रकोपमा छौं, र यो एउटा काठमाडौँको विभिन्न ठाउँहरू त्यो घटना घट्न सक्ने भनेर पत्ता लागेको पनि छ। खास के हुन्छ भने काठमाडौँको उपत्यका अथवा अन्यत्र नेपालमा हेर्दाखेरि हाम्रो यो दिशाजन्य लेदो र अर्को भनेको गाई वस्तु चराचुरुङ्गीहरूको पनि दिशा, त्यो दिशा र अन्य तपाईँको यो फोहोर आउने चिजहरू हुन्छ भन्ने त्यो चाहिँ बर्सातको पानीसँग मिसिएर पुग्छ र हाम्रा खानेपानीका संरचनाहरू व्यवस्थित बनाइएका छैनन्, जसले गर्दा त्यहाँमा प्रदूषण हुने हो। खास नेपालमा खाने पानीमा अथवा बर्सातको पानी चाहिँ हामीले दैनिक रूपमा पिउने गरेको पानीसँग मिल्छ र मिल्दाखेरि वरिपरिको जमिनबाट बर्सातको पानीमा खास गरेर नेपालमा हेर्नुहुन्छ नि इकोली र कोलिफर्म भन्छ, यो मानिसको दिशा चाहिँ विभिन्न माध्यमबाट पानीमा परेर धेरै ठाउँमा लाग्ने भनेको पानीजन्य रोगहरू लाग्ने गर्छ। खास चाहिँ यो मानवीय क्रियाकलापकै कारण हो। वर्षातको पानीलाई दोष दिन चाहिँ हुँदैन,
1: त्यो पानी नराम्रो त होइन,
2: वर्षात आकाशबाट खसेको पानी नराम्रो होइन, मानवीय क्रियाकलापहरूले गर्दाखेरि त्यो पानी प्रदूषण बनेको।
1: अहिले हाम्रो शहरी क्षेत्र र ग्रामीण क्षेत्रलाई पनि हेर्दा वर्षामा कुन कुन स्रोतहरू चाहिँ अलिकति बढी जोखिममा हुने गरे?
2: यसमा शहरी क्षेत्रमा हेर्दाखेरि त शहरी क्षेत्रको विशेष गरेर पाइप प्रणालीहरू यदि व्यवस्थित रहेको छैन र पाइप र ढलसँगै जोडिएको छ भने त्यसमा ढलबाट निस्केको हाम्रो दिशाजन्य लेदो पाइपको पानीमा पुग्ने एउटा समस्या हुन्छ भने, नेपालको अधिकांश पहाड़का बस्तीहरूमा मुहान चाहिँ खुला छ भनेको त्यसलाई व्यवस्थित छोपिएको छैन, त्यो खुला मुहानमा वर्षातको पानी भलहरू आएर मिसिने, त्यो मिसिएको पानी चाहिँ पाइप मार्फत गएर तपाईँको चाहिँ पानी खोल्दा धमिलो आउने, धमिलो हुँदाखेरि चाहिँ खास गरेर यो जैविक जीवाणु भन्छौ त्यो मिसिने एकदमै डर छ।
1: हामीले जमिन मुनिको पानी, विशेष गरी इनार ट्युबवेलहरू, यिनीहरूको पानीमा हेर्दाखेरि चाहिँ वर्षायाममा थप प्रदूषित हुने सम्भावना हुन्छ कि उस्तै हुन्छ हिउँद बर्खामा?
2: यस्तो हुन्छ, अब खास गरेर यो जमिन मुनिको पानीको दुई सतहहरू हुन्छ, तपाईँलाई थाहा छ होइन, एउटा जमिन मुनिको धेरै अब डिप एक्युफेयर भन्छ अनि माथि चाहिँ हाम्रो स्यालो ट्युबवेलहरू जहाँ माथिल्लो तहमा राखिन्छ, त्यो माथिल्लो तहकोमा के हुन्छ भने अहिले काठमाडौँ उपत्यकामा हेर्दाखेरि वर्षातकोमा ती किसिमका इनारहरू बढी प्रदूषित पाइएको छ, किनभने तपाईँले विचार गर्नुभयो पानी पर्यो, पानी पर्दाको एक दुई दिनमा इनारको सतह बढ्यो नि त, बढेपछि त माथिकै पानी जाने हो, र अहिले काठमाडौँको धेरै इनारहरूबाट हेर्दाखेरि पनि त्यहाँ के छ त कोलिफर्म इकोलीहरू माइक्रोबायोलोजिकल कन्टामिनेसन भएको के जैविक जीवाणुहरू पाइएको छ, यसले गर्दा के भयो त भन्दाखेरि जमिनको सतह कस्तो छ, त्यहाँ कस्तो प्रदूषण छ, र अर्को चाहिँ तपाईँको शौचालय बनाएको कहाँ हुनुहुन्छ, र शौचालय बनाउँदाखेरि सेप्टिक ट्याङ्कको तपाईँको संरचना कस्तो छ? सेप्टिक ट्याङ्कको संरचना

0: योजना तपाईँले जुन मापदण्ड अनुसार बनाउनुको छैन भने त्यहाँबाट दिशाको जुन लेदो अथवा दिशाबाट सोसिएको पानी गएर तपाईँको चाहिँ भन्छ अहिले 22 पाइला हिँड्दा भन्थ्यो जस्तो तराईतिर त्यसको नजिकै इनार छ भने त प्रदूषण भइहाल्छ अनि बर्खामा अझ बढी जोखिम.
1: पानीलाई झट्ट हेर्दाखेरि सङ्लो छ भनेदेखि राम्रो मान्ने र धमिलो छ भनेदेखि नराम्रो मान्ने धेरै एउटा चलन छ होइन. यसमा पनि बर्खायाममा त विशेष गरी धमिलो छैन भने राम्रो छ भन्ने हुन्छ तर सङ्लो पानी चाहिँ कतिको उपयुक्त हुन्छ कि हुँदैन त्यो कति ख्याल गर्नु.
0: सङ्लो पानी एक हिसाबले शुद्धताको एउटा सुरुवाती त हो भन्न मिल्छ किनभने शुद्धतामा धमिलोपना घट्नु पनि हामीले त्यसलाई शुद्धताको हुनको प्रक्रियामा गएको मान्छौं होइन. किनभने त्यहाँ धमिलोपन त देखिएन तर पानी आँखाले हेर्दा सङ्लो हुँदैमा पानी शुद्ध होइन किनभने पानीलाई त परीक्षण गर्नु पर्यो. पानीमा तपाईँ हामीले नदेखिने जीवाणुहरू धेरै हुन्छन् तिनलाई परीक्षणै गर्नुपर्ने हुन्छ. त्यो भएर आम हाम्रो नेपालीको अहिले पनि बुझाइ छ सङ्लो पानी पिउन मिल्छ भन्ने त्यो होइन. त्यो बुझाइबाट हामी पछाडि हट्नुपर्छ. पानी परीक्षण गर्नुपर्छ अथवा तपाईँले पिउँदा पानी कहाँ राखिएको थियो कुन अवस्थामा थियो त्यो सुरक्षित थियो कि थिएन भन्ने कुरा नभइकन सिधै पिउनु पनि हुँदैन. सङ्लो पानी पिउने योग्य चाहिँ होइन त्यसरी बुझ्नुपर्ने हुन्छ.
1: हामीले पानीको प्रयोगको कुरा गर्दाखेरि जहिले पनि सावधानी अप्नाउने कुरा त भइ नै हाल्छ हिउँद बर्खा सधैँ तर यसमा पनि बर्खायाममा अलिकति थप सावधानी अप्नाउनु पर्ने केही कुराहरू छन् कि.
0: बर्खायाममा जस्तो मुहान खुला भएको स्थानहरूमा सावधानी अप्नाउनु नै पर्छ. धेरै ठाउँमा बर्खायाममा चाहिँ जैविक जीवाणुहरू पानीमा देखिन्छ त्यो भनेको इकोली र कोलिफर्म हो. त्यसले गर्दा आउँ हैजा हुन्छ. त्यो हुँदाखेरि मैले के भन्छु भने नेपालको जुन स्थानहरूमा जुन खानेपानी वितरण गर्ने सेवा प्रदायकहरू छ उहाँले नियमित रूपमा पानी परीक्षण गर्नु भएको छैन र नियमित पानी परीक्षण गरेर आजको पानीमा केही पनि छैन भन्ने कुराहरूले उहाँले सूचना प्रसारण गर्नु भएको छैन भने त्यो ठाउँमा त्यो जोखिम बढ्ने हुन्छ किनभने तपाईँलाई थाहा छैन नि त. र त्यस्तो ठाउँमा मैले के सुझाव दिन्छु अथवा जनताले बुझ्नुपर्ने भनेको सजिलो उपाय भनेको पानी उमालेर पिउने. बर्खामा मैले के भन्छु पानी उमालेर पिउनु पर्यो. अब धेरै पहाड़मा अन्य विधिहरू पानीको शुद्धिकरणको घरिया स्तरमा नपाउन सकिन्छ तर पानी उमाल्न त सकिन्छ नि. उमाल्दाखेरि कस्तो भन्दा प्राय चाहिँ पानी मनतातो पानी भनेर पिउने चलन छ त्यो अझ बढी खतरा हुन्छ. त्यसले गर्दाखेरि हामीले के भन्छ पानी उम्लिसके पछाडि 10 सेकेन्ड 15 सेकेन्ड 20 सेकेन्डसम्म पानी उमालिराख्ने त्यो पानी पिउँदाखेरि शुद्ध नै हुन्छ.
1: उमाल्दाखेरि चाहिँ त्यहाँ भएका जति पनि जीवाणुहरू अथवा भनौँ जुन फोहोर छ त्यो चाहिँ नष्ट हुन्छ.
0: जीवाणु त नष्ट भइहाल्छ. तपाईँको जीवाणु नष्ट हुन्छ. अब अन्य पानीमा हुने अब पानीमा त तपाईँको रासायनिक जीवाणु पनि भयो जैविक पनि भयो फिजिकल पनि भयो होइन भौतिक पनि भयो. अब त्यसमा रसायनहरूको कुरा गर्दाखेरि कतिपय पानी उमाल्दाखेरि पनि नहट्ने हुनसक्छ होइन. त्यो हार्डनेस अथवा त्यसको कडापन कति छ भन्ने कुराहरूको हुन्छ. कडापन हट्छ र बायोलोजिकल जति हामीले जैविक जीवाणु भनेका छन् तिन त मर्छ. तर पानी उमालेपछि तपाईँको चाहिँ मैले भने 15 देखि 20 सेकेन्डसम्म लगातार
1: उमाल्नुपर्छ. यसले गर्दा चाहिँ हाम्रो वर्षाजन्य रोगहरू अथवा वर्षाको कारण हुन सक्ने रोगहरू चाहिँ धेरै कम हुन्छ.
0: धेरै कम हुन्छ.
1: पानी र पर्वत विशेष बदलित नेपालमा हामी खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौँ. अब चाहिँ वर्षाको पानी संकलन बारेमा चर्चा गरौं. धेरैले पानीको अभावलाई टार्नको लागि यो विधिलाई पनि मान्ने गरेका छन् वर्षाको पानी संकलन गर्ने भनेर. वर्षाको पानी प्रयोगको लागि चाहिँ कतिको उपयुक्त हुन्छ. कतिपयले चाहिँ आकाशबाट परेको पानी नफोहोर हुन्छ कि भन्छन्.
0: अब यस्तो छ अब खास गरेर अब नेपालको परिवेशमै रहेर कुरा गरौं होइन. नेपालको परिवेश गर्दाखेरि अब काठमाडौँ उपत्यकामा कहिलेकाहीँ यो विश्वको सबैभन्दा प्रदूषित सहरको एक नम्बर सूचीमा आएको तपाईँहरूलाई थाहा पनि छ होइन. तपाईँ हामीलाई अब यसमा के हुन्छ भने पानी लामो अन्तरालपछि आउँदाखेरि सुरुमा आकाशबाट आएको पानी 10 देखि 15 मिनटसम्म परेको पानी तपाईँ छुट्टाउनु भयो भने अब त्यसपछि पानी सुरक्षित गर्नुभयो कुनै संकलित टंकीमा तपाईँ घरकै अब एउटा टंकीमा सुरक्षित गर्नुभयो भने त्यो पानी घरेसी प्रयोजन र पिउनको लागि पनि प्रयोग गर्न सकिन्छ. तर पिउनको लागि तपाईँले प्रयोग गर्दै हुनुहुन्छ भने त्यसमा दुईटा कुरा ध्यान दिनु पर्यो. एउटा कुरा पहिलो तपाईँले पानी परीक्षण गर्न जानु पर्यो त्यो पानी कस्तो छ भनेर. र दोस्रो कुरा के हो भने तपाईँले परीक्षण गरिसके पछाडि सधैँ त्यो नियमित परीक्षण गर्न जान त सक्नुहुन्न नि. त्यो पानी शुद्धको निम्ति चाहिँ त्यसलाई शुद्धको निम्ति तपाईँ आफू ढुक्क हुनको निम्ति त्यसमा क्लोरिनेसन हुन्छ अथवा आकाशे पानीको संकलन टंकी जानुभन्दा अगाडि बायोसान फिल्टरहरू जस्तो राख्न सकिन्छ र बायोसान फिल्टरबाट संकलित टंकीमा गएको पानी उमालेर पिउँदाखेरि त्यो पानी त बाहिरको कडाभन्दा त्यो पानी नरम हुन्छ र तपाईँले नुहाउँदाखेरि लुगा धुँदाखेरि बढी साबुन आएको नि तपाईँले भेट्नुहुन्छ भने त्यो पानी राम्रो छ.
1: भन्दाखेरि आकाशको पानी पनि प्रयोग गर्नलाई योग्य हुन्छ भनेर सामान्य रूपमा बुझ्न सकियो,
0: योग्य हुन्छ भनेर बुझ्नु पर्यो. तर आकाशबाट झर्दा बित्तिकै भन्यो भने त्यसको विभिन्न विधिहरू अप्नाएर त त्यो एकदम राम्रो हुन्छ.
1: हजुर, संकलनका विधिहरूको बारेमा अलिकति कुराकानी गरौँ. अब चाहिँ संकलनमा कतिपयले छाना प्रयोग गरेर छानाबाट धारामा लगेको हुन्छ, कतिपयले सिधै भाँडा थापेको हुन्छ. समग्रमा हेर्दाखेरि चाहिँ कस्ता विधिहरू प्रभावकारी देखिएका छन् नेपालमा अहिले?
0: अब नेपालमा हामीले पुरानो प्रयोग गर्ने भनेको बलेनी थाप्ने विधि हो. तपाईँलाई थाहा नै छ, आकाशबाट परेको पानी हामी भाँडामा राख्थ्यौँ. त्यो पानी हामी धेरै लामो समय प्रयोग गरेनौँ त्यो बेलामा, होइन? त्यो बेला पानी अब एक दिन अथवा 24 घण्टाभित्र प्रयोग गर्यौं. तर काठमाडौँ उपत्यकाको कुरा गर्दा अथवा जहाँ पानीको संकट बढ़ी छ त्यो ठाउँमा चाहिँ जस्ता बाटाबाट आएको होइन, अनि हाम्रो छतमा सिमेन्टहरूलाई प्रयोग गरेर लगाएको छतको पानी संकलन गर्न सकिन्छ. तर पानी संकलन गर्दाखेरि दुईटा कुरा महत्वपूर्ण के हुन्छ भने, एउटा त्यो क्षेत्रफलमा कतिको फोहोर छ हेर्नु पर्यो. तपाईँले चराचुरुङ्गीको दिशा यहाँ काठमाडौँमा बढ़ी हुन्छ होइन, र अर्को कुरा पात पतिङ्गरहरू आउँछ भने त्यो सब दुईवटै कुरालाई तपाईँको अहिलेको नयाँ प्रविधिले के गर्छ भने त्यो पात पतिङ्गर हटाउने, स्क्रिन गर्ने, र त्यो त्यसरी दिशा लिएको अथवा दिशाहरू सहितको पहिलो परेको 10-15 मिनटको पानी फ्लस गरेर हटाउन सक्ने विधिहरू धेरै आइसकेका छन्. र छानामा गटर राखेर तपाईँले सहिले प्रयोग गर्न सक्नुहुन्छ. अब कस्तो छ भन्दाखेरि, अब काठमाडौँमा यसलाई अलिकति व्यापक भनिदिऊ, हाम्रोमा चाहिँ औसत वर्षा 1600 मिलिलिटर जति हुन्छ काठमाडौँमा, 1300 देखि 1600 मिलिलिटर. अब यो यही क्षेत्रमा भनौँ न निर्माणै गर्नेमा काम गर्नेहरूसँग कुरा गर्दा उहाँहरूले के भन्नुहुन्छ भने, तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ भने त्यो जम्मा लगानीको 2% तपाईँ छुट्टाउनु भयो भने तपाईँमा घरमा आवश्यक अनुसारको पानी तपाईँले संकलन गर्न सक्नुहुन्छ काठमाडौँमा. अब तपाईँको भनौँ न 2 आना 3 आनाको मात्र जग्गा छ तपाईँसँग, त्यतिको घर छ भने पनि 3 आनाको घरले तपाईँले काठमाडौँमा अहिले परेको पानी हुँदाखेरि वार्षिक रूपमा तपाईँले 1,22,000 लिटर पानी संकलन गर्न सक्नुहुन्छ. त्यो भनेको 4,000 लिटरको ट्याङ्की तपाईँले एकचोटि लिनुहुन्छ भने 30 पटकको ट्याङ्करको पानी हो, र पैसाको हिसाबले तपाईँले 60-70 हजार रुपियाँ बचाउनुहुन्छ.
1: त्यो चाहिँ घर बनाउँदाखेरि नै बनाउने संरचना हो कि पछि बनाउने गरेका छन्, कस्तो चलन छ अहिले?
0: अब घर बनाउँदै गर्दाखेरिको संरचनामा त धेरै राम्रो भयो. तपाईँले टङ्कीको साइज कति हो, तपाईँको घरको छतमा कति पानी पर्न सक्छ, त्यो पानीमा कति तपाईँले पानी संकलन गर्न सक्नुहुन्छ भनेर सबै नापजान गर्न सक्नु नि भयो. तर बनाइसकेको घर छ भने पनि त्यसमा अब त्यो माथि जस्ताहरू राखेर त्यो क्षेत्रफल बराबरको अथवा तपाईँको छत चाहिँ राम्रोसँग सिमेन्टेड गरिएको छ भने त्यसबाट पनि सिधै गटरहरू राखेर पानी संकलन गर्न सकिन्छ.
1: यसरी संकलन गर्दा जस्तो शहरी क्षेत्रमा छतबाट संकलन गर्ने भयो, ग्रामीण क्षेत्रतिर त्यो जुन हामीले बलिन थाप्ने भन्छौँ अथवा हाम्रो छाना विशेष गरी जस्ताको छाना धेरै ठाउँमा प्रयोग भएको छ, कतिको उपयुक्त हुन्छ त्यतातिर चाहिँ, त्यतातिर अन्य संरचना बनाउनु आवश्यक हुन्छ?
0: अब पहाड़तिर धेरै ठाउँमा जस्ता नै प्रयोग गरिएको छ होइन, जस्ता कति वर्ष एकदम बढी खिया लागेको जस्ता छ भने त्यसले अर्को समस्या लिन सक्छ, र सामान्यतया खिया लागेको जस्ता छैन भने त्यो जस्ता एकदम उपयुक्त हो. जस्तामा गटर राख्ने, र गटर राखिसके पछाडि घरको अब घरको नजिकै कतै एउटा संकलन टङ्की राख्न सकिने भयो. त्यो गटरमा त्यसको नियमित रूपमा कहिले कसरी सफा गर्ने भनेर अहिले धेरै निजी प्रदायक संस्थाहरूले काम गरिरहेका छन् होइन, उनीहरूले सिकाउँछन् कुन समयमा तपाईँले त्यसलाई सफा गर्ने होइन, कहिले खोल्ने कहिले बन्द गर्ने, पहिलो आएको पानी चाहिँ टङ्कीमा नपाएर कसरी बाहिर पठाउने भन्ने हुन्छ. अब पहाड़तिर पानी परीक्षण गर्न गाह्रो हुने हुँदा, क्लोरेसन पनि गर्न गाह्रो हुने हुँदाखेरि त्यो पानी सुरक्षित तरिकाले तपाईँको संकलन गरिसकेपछि पिउनभन्दा अगाडि चाहिँ उमाल्नुपर्छ. र यसमा अझ अर्को तपाईँलाई भनिदिउँ, त्यो हुन्छ तपाईँले पछि पनि मलाई प्रश्न सोध्नु होला अथवा नसोधे पनि म के भन्छु भने, किरा देखिने हुन्छ कि छिटो आकाश पानी संकलनपछि, धेरै गुनासो यसमा आउँछ होइन.
1: किरा त्यो प्रश्न गर्नलाई कति समय चाहिँ भण्डारण गर्न सकिन्छ?
0: हो, भण्डारणको हिसाबले गर्दाखेरि अहिले हाम्रो आकाशीय पानीमा धेरै ठाउँबाट आउने गुनासो अथवा हामीले आकाशीय पानी संकलनसँग सोद्धाखेरि गुनासो पनि किरा पर्ने हो. किरा के भने, आकाशको पानी एकदम नरम हुन्छ, नरम पानीमा सूर्यको प्रकाश सिधै परेपछि त्यहाँ अल्गीहरू र ब्याक्टेरियाहरू बाँच्ने वातावरण त्यसको लागि के हो त, त्यो त्यसलाई सहज वातावरण हो. त्यसको लागि अहिले जस्तो जुन रेन वाटर हार्वेस्टिङ अथवा आकाशीय पानी संकलन गर्नेहरूले सिधै सूर्यको प्रकाश त्यो संकलित टङ्कीमा नजाने व्यवस्था गरिदिनु भएको छ होइन. त्यसो हुँदाखेरि त पानी उहाँहरूको भनाइअनुसार चाहिँ एक वर्षसम्म प्रयोग गरेका पनि कतिपय उदाहरणहरू रहेछ।
1: पानीको मामलामा चाहिँ धेरैले सकेसम्म धाराबाट थापेको अथवा त्यही दिनको पानी प्रयोग गर्न खोज्छ, शहरी स्तरमा त्यो सम्भावना कम छ, भए पनि धेरैले चाहिँ बासी पानी नै प्रयोग नगर्ने हुन्छ अथवा दुई चार दिन भनेको अथवा एक महिना भनेको त धेरै लामो समय भयो। पानी यसरी एक वर्षसम्म अथवा छ महिना एक वर्षसम्म राख्दा नबिग्रिने भन्ने पनि हुन्छ
0: होइन? पानी त अब अहिले तपाईँले जस्तो काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नै अहिले सुन्दरी जलको पानी यता लिँदैछ नि त, उसले तपाईँले सुन्नु भएको छ होइन, त्यो पानी लिएर फेरि प्रशोधन गरेर वितरण गर्ने हो। अब पानी त तपाईँको चाहिँ संकलन गरिरहेको पानी त्यो बिग्रन चाहिँ यति वर्ष राखेर भनेर त्यस्तो अध्ययनै त मलाई पनि थाहा भएन, तर बिग्रन होइन शुद्ध पानीको कुरामा, तर त्यो पानीमा चाहिँ
1: कसरी राख्ने भन्ने
0: कसरी राख्ने हो बाहिरी नै कुराहरू त्यहाँ गएर मिसिएर चाहिँ बिग्रने हो।
1: तपाईँले जोड्नु पनि भएको थियो काठमाडौँ उपत्यकामा कसैले घर बनाउँदा 2% मात्रै खर्च बढायो भनेदेखि पानी आकाशी पानी संकलन गर्न सकिन्छ भनेर, सामान्यतया चाहिँ कम खर्चमा पनि अहिले भइरहेको संरचनाहरू अलिकति सुधार गरेर गर्न सकिने यस्ता विधिहरू चाहिँ केही छ कि छैन?
0: विधि आकाशी पानी संकलन भनेको एकदमै महँगो विधि पनि होइन, होइन एकदमै त्यो जटिल विज्ञान पनि होइन, यो सामान्य हो। खास गरेर काठमाडौँमा तपाईँको घरमा टङ्की संकलन टङ्की चाहिँ हुनु पर्यो कि, त्यो भने चाहिँ बनाउँछ। अब संकलन टङ्की छैन भने अहिले प्लास्टिकका टङ्कीहरू राखेर पनि उहाँले बनाइदिनुहुन्छ होइन, अनि एकदमै जस्तो पाटनको तपाईँको चाहिँ सुन्दरा अथवा असनको गल्ली जस्तो छ भने के गर्ने भन्ने प्रश्न होला। त्यसमा चाहिँ सामूहिक घरहरूबाट पानी लिएर कुनै न कुनै समुदायमा त्यो खाली ठाउँ त हुन्छ नि होइन, त्यो खाली ठाउँमा तपाईँको चाहिँ संकलन टङ्कीहरू बनाएर पनि गर्न सकिन्छ।
1: त्यस्तो ठाउँमा चाहिँ व्यक्तिगत प्रयोगको लागि पनि गर्न सकिन्छ अथवा त्यो कुनै पोखरी व्यवस्थापन लगायतका सामूहिक ठाउँमा मात्रै गर्न सकिन्छ, यो खालकोमा चाहिँ समुदाय मिल्ने कुराहरूमा
0: समुदाय मिल्दा दुवै हुने भयो होइन, एउटा व्यक्तिगत रूपमा प्रयोग गर्ने पनि हुने भयो, पहिलाको जस्तै सामूहिक इनारहरूको जस्तै प्रयोग गरेर होइन, अहिले पनि सार्वजनिक त्यस्ता संकलन टङ्कीहरू राखेर पनि पानी वितरण गरेका छन् ठाउँहरूमा, तिनैमा पानी राख्न सकिने भयो। अर्को त्यहाँबाट बढी भयो, कहिलेकाहीँ वर्षात चाहिँ बढी भएर तपाईँको संकलन क्षमताभन्दा पानी बढी भयो भने त्यसलाई जमिन मुनि पठाउने पनि व्यवस्था गर्न सकिन्छ।
1: यो आकाशीय पानी संकलन र प्रयोगको विधिहरू चाहिँ कतिको प्रयोग भएको पाउनुहुन्छ तपाईँ? यो खानेपानी सरसफाइ क्षेत्रमा काम गर्दै जाँदाखेरि कतिको मान्छेले दिगो रूपमा प्रयोग गर्ने गरेका छन् यो कुरा?
0: अहिले काठमाडौँमा जुन अथवा काठमाडौँ अथवा काठमाडौँभन्दा बाहिर पनि जसले चाहिँ यो निजी प्रदायक जो सेवा प्रदान गरिराख्नु भएको छ उहाँहरूले सेवा दिएको घरहरूमा उहाँले अहिले के गर्नु भएको छ, नियमित रूपमा आफै जाने मरमत भएको छ छैन भनेर सोध्ने गर्नु भएको छ। त्यसकोमा हेर्नुहुन्छ भने प्रयोग दर राम्रो छ, तर बाहिर चाहिँ एउटा घैँटा प्रविधिको नेपालको धेरै ठाउँमा सुरुवात गरिएको थियो, त्यो चाहिँ धेरै चल्न सकेन। किन चल्न सकेन भने त्यसको नियमित अनुगमनको एउटा, र त्यसमा के भयो भने पानी संकलन मात्र गरियो कि, पानी संकलन मात्र गरिसकेपछि मैले अघि नै भनेको थिएँ त्यसमा फिल्टर युनिट जोडिएन होइन, फिल्टर युनिट नजोडिसकेपछि पानीमा किरा छिटो पर्यो होइन, त्यो किरा छिटो परेपछि मान्छेलाई के भने यो पिउने योग्य छैन भन्ने भयो, त्यताभन्दा मान्छे धारातिर लाग्यो, त्यो चाहिँ समस्या देखिएको। तर जसले आफू लगानी गर्नुभएको छ र निजी प्रदायक संस्थाहरूले संस्थागत रूपमा र घरायसी रूपमा गरेको हुनुहुन्छ त्यो ठाउँमा हेर्नुहुन्छ भने पानी राम्रो प्रयोग भएको छ।
1: जस्तो नजिकमा मूल अथवा जमिन मुनिको पानी राम्रोसँग आउने अथवा धारा छ भने त यो त्यति यतातिर आवश्यक भएन, तर त्यो नभएको खण्डमा चाहिँ यो कतिको प्रभावकारी उपाय हो भन्ने लाग्छ तपाईँलाई?
0: आकाशीय पानी संकलन अब नेपालको चुनौतीपूर्ण बस्तीहरू जहाँ अब पहिला त तपाईँले त्यो त्यहाँ चाहिँ कति पानी पर्छ भन्ने जान्नु जरुरी छ। जस्तो हामीले मुस्ताङमा यो प्रयास गर्यौँ भने नहुन सक्छ, किनभने मुस्ताङमा वार्षिक औसत आकाशीय पानी पर्ने नै दर एकदम कम छ, तर जस्तो कास्कीको डाँडाको वरिपरि छ भने यो एकदम उपयुक्त विधि भयो नि त, त्यहाँ त्यति वर्षात हुन्छ, त्यति वर्षातमा चाहिँ दुई तिनवटा घरहरू धेरै माथि छ, मुहान नजिक छैन, मुहान टाढा छ, तलबाट पम्प गरेर पानी लाँदा छिट धेरै खर्च हुन्छ भने त्यो ठाउँमा यो विधि एकदम उपयुक्त विधि हो। यसको लागि त्यही अहिले नयाँ कुरा हिजो पनि नगरेको होइन, पानी संकलन हाम्रा परापूर्व कालदेखि नै गरेको नयाँ कुरा चाहिँ यसलाई सुरक्षित गर्ने विधिहरू चाहिँ जोडिएको छैन, ती सुरक्षित गर्ने विधिहरू चाहिँ जोड्नुपर्छ।
1: खोजी गर्यो भने काठमाडौँमा अथवा भनौँ शहरी क्षेत्रहरूमा त्यस्ता कम्पनीहरू सजिलै भेट्न सकिन्छन् कि, अथवा यो अलिकति नयाँ प्रविधि हो नेपालको लागि सुरक्षित रूपमा पानी संकलन?
0: अहिले मैले बुझेको चार पाँचवटा त्यस्ता निजी कम्पनीहरूले काम गर्नुभएको छ होइन, राम्रो सेवा पनि दिनुभएको छ, र उहाँहरू यतिसम्म पनि अगाडि प्रयास गर्दै हुनु रहेछ कि तपाईँ घर बनिसके पछाडि चाहिँ तपाईँले आकाशीय पानी संकलन म गर्छु घरमा भन्नु हो भने निजी बैंकहरूले पनि लोन दिनुपर्छ, किन भन्दा मान्छेले त लगानी गर्न सक्दैन, लोन दिनुपर्छ भनेर नि उहाँहरूले पैरवी गर्दै हिँड्नु भएको छ। त्यसो गर्दा मान्छेले तपाईँको घर घरमा आकाशीय पानी संकलन राख्छ, र त्यसका तपाईँको यो हामीले यति बेर कुरा गर्दाखेरि चाहिँ पिउने पानीको मात्र कुरा गरेका छौँ अथवा घरेसी पानीको मात्र कुरा गरेका छौँ, त्योभन्दा बाहिर गएर त अझ कुरा गरेका छैन भने अरू फाइदा पनि धेरै छन् आकाशी पानी सङ्कलन गर्दा होइन, त्यो पनि उहाँले पैरवी गर्नुभएको छ, त्यो जुन एकदमै राम्रो कुरा हो।
1: हामीले यही आकाशी पानी पिउन अथवा घरायसी प्रयोगको लागि मात्रै चर्चा गर्दै गर्दाखेरि चाहिँ यो कुरामा स्थानीय सरकारहरूले कतिको चासो देखाएका अथवा उनीहरूले प्राथमिकतामा राख्नुपर्ने अवस्था कतिको छ?
0: होइन, तपाईँले एकदम राम्रो प्रश्न सोध्नु भयो, मैले भनौला नि भनेको थिएँ, मैले काठमाडौँको 12 नगरपालिकाको एउटा अध्ययन गरेको थिएँ, उहाँले नीति तथा कार्यक्रम र बजेटमा कति विनियोजन गर्नुभएको छ भन्दाखेरि काठमाडौँको 12 नगरपालिकामा 24 करोड रुपियाँ पोखरीको तपाईँको पुनर्भरण, आकाशी पानी संकलन र मुहान संरक्षण भनेर गर्नुभएको छ। त्यो हुँदाखेरि प्रयास चाहिँ नगरेको होइन, तर त्यो प्रयास अनुसारको कामले गति लिएको छ कि छैन भनेर तपाईँको अनुगमन र मूल्याङ्कन चाहिँ भएको जस्तो मलाई लाग्दैन।
1: योजनाहरू बनाउँदा जस्तो खानेपानीको माग त धेरै ठाउँमा जान्छ, किनकि जहाँ पनि मान्छेलाई पहिलो आवश्यकता नै हो खानेपानी, खानेपानीको माग स्थानीय सरकारसँग पुगिहाल्छ। त्यसमा जाँदाखेरि स्थानीय सरकारहरूले चाहिँ यो पनि एउटा विकल्प हो है, आकाशे पानी पनि संकलन पनि एउटा विकल्प भनेर बुझाउने अथवा त्यसको लागि लगानी गर्ने कुरामा चाहिँ कतिको सचेत भएको पाइन्छ?
0: पिउने पानीको लागि त उहाँहरू सचेत हुनुहुन्न, मैले त यसरी नै भन्नुपर्छ। धेरै ठाउँमा हाम्रो एकदमै दुःखदै पक्ष छ पिउने पानीमा, त्यसका दुईटा कारण पनि होला, त्यहाँ प्रविधि नपुगेको, उहाँहरूलाई जानकारी पनि नभएको हुनसक्छ। तर अहिले राम्रो पक्ष के भएको छ भने पोखरीहरूलाई पुनर्भरण गर्नुपर्ने रहेछ भन्ने अभियानमा लाग्नु भएको छ, त्यो पनि त बर्खाको पानी संकलन विधि त हो नि त, त्यो चाहिँ राम्रो छ, त्यो धेरै स्थानहरूमा शुरू गरिएको छ, त्यो एकदमै राम्रो शुरूआत हो, त्यसको लागि स्थानीय सरकारहरूले पहल पनि गर्नुभएको छ, त्यो एकदमै राम्रो हो। तर जुन ठाउँमा जस्तो 1-2 मात्र घर एकदम पहाड़को टुप्पोमा छ भने त्यो ठाउँमा आकाशे पानी पनि प्रयोग गर्न सकिन्छ र त्यसले पानी पुर्याउँछ भन्नेको साटो उहाँहरूले चाहिँ तलबाट पम्प गरेर पानी माथि लानु खोज्दै हुनुहुन्छ, त्यो धेरै लगानी पर्ने हुन्छ, अब त्यतातिर चाहिँ सोच्नु भएको छैन।
1: हामी जमिन पुनर्भरणको बारेमा केही दिन फेरि चर्चा गर्नेछौँ, त्योभन्दा अगाडि अहिले चाहिँ बर्खायाममा पानीको जोखिम, त्यसै गरी आउन सक्ने समस्या भनौँ जोखिमको कुरा र आकाशीय पानी संकलन, यी दुईटा कुरालाई लिएर हेर्दा चाहिँ यतिखेर नागरिकहरूले गर्नुपर्ने तयारीहरू के हुन् जस्तो लाग्छ तपाईँलाई?
0: अब नागरिकको एउटा पूर्व तयारी भनेको सकिन्छ यदि भने तपाईँहरूले अब कुवा इनार अथवा तपाईँको चाहिँ पाइप प्रणाली जुनबाट पानी पिउनु भएको छ पानी गुणस्तर हो, एउटा गुणस्तर चेक गर्न सकिन्छ भने राम्रो छ, एउटा पहिलो काम होइन। अर्को दोस्रो भनेको कुरा के हो भने भोलि आपतकालीन अवस्था आउन सक्छ भनेर उहाँहरूले चाहिँ पानी शुद्धिकरणका विधिहरू जस्तै सिक्नु पर्यो, उमाल्ने कुराहरू त सबैलाई थाहा भएको कुरा हो, धेरै ठाउँमा उमाल्न सम्भव नहोला, त्यो भन्दाखेरि पिउसहरू अथवा अन्य क्लोरेसन गरिसके पछाडि शुद्ध हुने त्यो कुरा जान्नु पर्यो भने, अब देशभरि जुन जुन स्थानहरूमा खानेपानी सेवा प्रदायक हो के, जस्तो केउक्याल पनि एउटा सेवा प्रदायक होइन, नेपाल खानेपानी संस्थान सेवा प्रदायक हो, नेपालमा चाहिँ अहिले के भनिन्छ भने 43,000 जति तपाईँको खानेपानीका प्रणालीहरू छन् भने ती सबैका प्रणालीहरूमा उहाँले मुहानको सफा गर्नु पर्यो, टंकीहरू सफा गर्नु पर्यो र अहिले मिल्छ भने जनताहरूलाई अहिले सूचित गर्नु पर्यो, बर्खा लाग्दैछ पानी भोलि फोहोर आउन सक्छ, त्यो पानीमा तपाईँले 3-4 दिनलाई पुग्ने गरेर कतै संकलन गरेर पानी राख्नुहोस् भन्यो भने अवस्था तपाईँको चाहिँ त्यति बेला सहज हुन सक्छ होइन। कतिपय खानेपानीको त उपभोक्ताहरूले छुट्टै तपाईँको चाहिँ पानी संकलन गरेर राखेका छन्। अब यो खास गरेर बर्सातको कुरा गर्दाखेरि त जस्तै जोखिमयुक्त ठाउँहरू बसेको त धेरै कुरा जोखिम हुन्छ नि त, पहिरोको जोखिम हुन सक्छ, भारीको जोखिम हुन सक्छ होइन, तपाईँको डुबानको जोखिम हुन सक्छ, त्यो ठाउँमा पनि पहिलो प्राथमिकता के हो त भन्दा पानी हो, त्यसपछि शौचालय हो, त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय सरकारहरूसँग मिलेर सोच्नु जरुरी हुन्छ।
1: जति पनि उपभोक्ताहरू पानीका उपभोक्ताहरू हुन्छन् उनीहरूले सेवा प्रदायकले दिएको पानीको गुणस्तरप्रति प्रश्न उठाउने अथवा ठिक दिएको छ कि छैन भनेर जाँच्ने, उनीहरूलाई झकझकाउने काम कतिको गरेका छन्, त्यो चाहिँ कतिको आवश्यक छ?
0: एकदम राम्रो प्रश्न सोध्नुभयो। नेपालमा पहिला यसमा तपाईँले सहीले के भन्नु, नेपालमा अहिले जम्मा 19% मात्र गुणस्तरीय पानी वितरण गर्न सकेका सेवा प्रदायक, यसरी नै थाहा हुन्छ कि किन 19% भन्दा धेरै ठाउँमा नेपालमा के हुन्छ भने पानीको गुणस्तरमा त प्रश्न नै नगर्ने, बरु पानी आयो आएन भन्ने र बर्खा लागेपछि 2-3 दिन त धमिलो आइहाल्छ नि भन्ने त्यो प्रकारको मानसिकता जनतामा छ र आम जनताहरूमा नै यो पानीको गुणस्तरको जति जनचेतना जगाउनुपर्ने थियो त्यो भएको छैन। र अर्को चाहिँ जनताले सेवा प्रदायकहरू जो मैले पानी दिन्छु भनेर गरे हो नि त सेवा प्रदायक गठन गरेको अथवा, तर सेवा प्रदायकको दायित्व के हो भन्नेमा जनताहरू पनि सचेत छैनन् र जनताहरूले त्यो सेवा प्रदायकलाई आएर प्रश्न गर्नु पनि गर्नुहुँदैन, र सेवा प्रदायकलाई के लाग्छ भने हामीले जति दुःख गरेर नि यति पानी दिइरहेछौँ भन्ने त्यो फेरि कति ठाउँमा कतिपय ठाउँमा त्यो सही पनि हो कि किन उहाँले दुःख गरेर बल्ल बल्ल त्यति पानी दिइराख्नु भएको छ त्यो दुवै कुराहरूमा एक आपसमा उहाँको सहमति जस्तो देखिन्छ कि प्रश्न पनि नगरिदिने प्रश्न नगरिदिएपछि अनि जो सेवा प्रदायक हो उसले पनि के गरिदिने त भन्दा ल मैले यति त दिएकै छु भन्ने हुन्छ त्यो नेपालमा भइरहेको छ
1: कतिपय ठाउँमा काठमाडौँकै पनि उदाहरण दिँदा कतिपय ठाउँमा हप्तौंसम्म धारामा पानी आउँदैन अथवा आउँदा पनि कोही बेला धमिलो आउँछ तैपनि मान्छेहरू चुपचाप लागेर महिनामा 1.5-2 सय कति छ पैसा तिरिराख्छन् वास्ता गर्दैनन् झकझकाउनु अथवा मलाई मैले पैसा तिरेपछि अथवा मैले सेवा लिन खोजेपछि तिमीले राम्रो सेवा देऊ भनेर नागरिक स्तरबाट आवाज उठ्नु चाहिँ कतिपय आवश्यक छ
0: आवाज उठ्नु एकदमै बढी आवश्यक छ अब काठमाडौँमा कस्तो भयो भने अहिले आवाज उठे पनि हामीसँग दिन त्यो क्षमतावाराहरूको पानी छैन भन्ने छ यहाँ तर त्यही वितरित पानी पनि तपाईँको बराबर हुने तरिकाले वितरण गर्नु पर्यो भन्ने पनि हो कुनै ठाउँमा चाहिँ पानी हप्तामा 2 दिन पनि आउने कुनैमा 1 दिन पनि नआउने त्यसलाई त एउटा तपाईँले बराबर गर्न सक्नुहुन्छ एउटा कुरा भयो अनि गुणस्तर सुधारको कुरामा जनताले बढी माग गरे भने छिटो हुन सक्छ होइन सेवा छिटो सुचारू हुन सक्छ सेवाको गुणस्तर छिटो सुधार हुन सक्छ त्यो भएर जनताले आवाज उठाउने कुरा चाहिँ रोक्नु हुँदैन जस्तो लाग्छ मलाई र अनि अहिले धेरै यो सेवा प्रदायकहरूको खानेपानीको उपत्यकाभन्दा बाहिर पनि हेर्नुभयो भने गुणस्तरभन्दा अहिले पनि मात्रामा नै बढी ध्यान दिएको पाइन्छ त्यो मात्रामा ध्यान दिँदाखेरि नेपालमा के हो त भन्दा खानेपानी जन्य रोगहरू कहिलेकाहीँ चाहिँ तपाईँको बजार एरियामा अथवा एकदमै हामीले भनेको भनौँ न विकसित सहरहरूमा पनि खानेपानी जन्य रोग लाग्नु त्यो भनेको त दुःखद पक्ष हो त्यो भनेको जनताले चाहिँ गुणस्तरको बारेमा प्रश्न नगरिरहेको अवस्था हो
1: पानी र पर्वत विशेष बद्लिँदो नेपालमा अहिले हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू आकाशे पानी संकलन र जमिन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: क्लासिक टेकको 60th anniversary अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
8: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
7: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6096
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ मेरो कपड़ा प्याकिङ गर्दै उता श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556493333, 4935555।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू, आकाशीय पानी संकलन र जमीन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौं। यसअघि हामीले बर्खायाममा पानीमा हुन सक्ने जोखिम र आकाशीय पानी संकलनका बारेमा चर्चा गर्यौं। अब भने जमीन पुनर्भरणका बारेमा चर्चा गरौं। जमीन पुनर्भरण किन आवश्यक छ त?
3: आकाशको पानी विभिन्न माध्यमबाट जमीन मुनि पठाउनु नै हो सजिलो,
2: जमिन मुनि पानी पठाउने
3: आकाश,
2: यो चाहिँ किन आवश्यक छ त? अब यहीँबाट सुरु गरौँ।
3: अब पानीका सबै स्रोतहरू त जमिन मुनिबाटै आउने हुन्, तपाईँले होइन सतहमा देखे पनि जमिन मुनिको देखे पनि ती स्रोतहरूको तपाईँको के हुन्छ भने ती स्रोतहरूको मात्रा पानीको जहिलेसुकै सन्तुलन हुनको निम्ति एउटा चक्र थियो होइन। आकाशमा पानी, त्यहाँबाट मान्छे पानी प्रयोग गर्थ्यो, अब पानी आकाशबाट आउँथ्यो, फेरि जमिन मुनि शोषिन्थ्यो र पानी चाहिँ सन्तुलन हुन्थ्यो होइन। अब नेपालमा हेर्नुहुन्छ भने अधिकांश ठाउँहरूमा त बर्खा लागेपछि के हुन्छ, नयाँ मूलहरू देखिन्छन् जसले गर्दा तपाईँ खेत रोप्नुहुन्छ होइन, बारीको कामहरू गर्नुहुन्छ, यो देखिनु त के हो भन्दा आकाशको पानी कुनै न कुनै माध्यमबाट जमिनमा गयो र जमिनबाट फेरि पानी के भयो त हामीले प्रयोग गर्ने तरिकाबाट आयो भनेपछि आकाशको पानी कुनै न कुनै तर्फबाट जमिन मुनि पठाउने जुन पद्धति छ त्यो जमिन पुनर्भरण हो।
2: हजुर, जमिन पुनर्भरण त अब प्राकृतिक रूपमा नै सञ्चालन भइरहेको कुरा हो, उहिलेदेखि चलिरहेको, तपाईँले भनिहाल्नु बर्खामा मूल निस्किन्छ त्यही, त्यो पनि फेरि आकाशकै पानी जमिन मुनि गएको हो भनेर पछिल्लो समय समस्या चाहिँ कहाँ आइरहेको छ? अलिकति बढी जमिन पुनर्भरणको बारेमा चाहिँ अलि धेरै बहस हुन थालेको छ।
3: अब दुईटा कुरा होला, एउटा त संसारमै अहिले पृथ्वीको तापक्रम बढ्दो क्रममा छ होइन, तापक्रम बढ्दो भइसकेपछि त्यो जमिन सुक्कापन आउने छिटो हो कि, त्यसको त्यति बढी तथ्याङ्क हामीसँग छैन। अब शहरी क्षेत्रमा हेर्दाखेरि के देखियो भने पानी जमिन मुनि जुन ठाउँमा जाने थियो त्यो हामी बन्द गर्यौँ, किन भन्दा रोडहरू बनाउने सिमेन्टेड गरिदिइसके पछाडि पानी जमिन मुनि जान पाएन, जसको कारणले गर्दाखेरि जमिन मुनिको पानी एकदम तल गइरहेको छ तपाईँले हेर्नुभयो भने, र अर्को कस्तो भने पानी जमिन मुनिको प्रयोग पनि बढी छ। अब पहाड़तिरको क्षेत्रमा नि के देखियो भने हिजो जस्तो पुनर्भरण गरिएका पोखरीहरू थिए अथवा पोखरीहरू बर्खामा मानिसहरू गाउँले नै मिल्थे, पोखरी सफा गर्नुहुन्थ्यो, उहाँहरूले पानी बर्खामा पोखरीमा भर्नुहुन्थ्यो, त्यो हेर्नुभयो भने नेपालको धेरै ठाउँमा अहिले पोखरीहरू के छन् त कि तपाईँको फुटबल मैदानहरू बनिएका छन् कि तिनीहरू के छन् त सुक्खा अवस्थामा छन्, भनेपछि पानी पर्यो कि के भयो त सिधै बग्न थाल्यो। अब अहिले चाहिँ पानी, हिजो चाहिँ पानी परेर रोक्ने विधिहरू धेरै थिए, अब अहिले त खेती पनि नगरिसके पछाडि त खेतमा पनि पानी जाने भएन, त्यो पानी सिधै बगेपछि के भयो त भन्दा जमिन मुनि पानी जाने कम भइरहेको छ। अब यसको देशभरिको तथ्याङ्क त हामीसँग छैन, तर काठमाडौँमा सामान्य अवस्थामा हेर्दाखेरि तपाईँले के देख्नुहुन्छ भने पानी आउँदा बित्तिकै अब तपाईँ हिँड्दै गर्दा सडकहरूमा पानी कति छिटो माथि पुग्छ भनेपछि यसले तपाईँ के सामान्य आम सरसाले हामी के भन्न सक्छौँ भने त्यो पानी जमिन मुनि जाने जुन दहर थियो त्यो चाहिँ कम भएको छ, त्यसमा मानवीय क्रियाकलापहरू नै पहिलो चाहिँ यसको कारणहरू हो।
2: ग्रामीण क्षेत्रहरूमा जस्तो पहिले पहिले ससाना पोखरीहरू बनाउने चलन चाहिँ धेरै थियो, त्यतिखेर चाहिँ त्यो आवश्यकताको लागि बनाउँथ्यो होला कि अथवा जमिन मुनि पानी पठाउनुपर्छ भनेर कस्तो किसिमको ज्ञान देखिन्छ हामी त्यसलाई हेर्दाखेरि?
3: त्यसको दुवै हुन सक्छ होइन, जमिन मुनि पानी पठाउँदाखेरि एउटा मुख्य पोखरीहरू खनेको पहाड़को हाम्रो धेरैको जीविकोपार्जन भनेको खेती र तपाईँ गाईवस्तुमा हो, गाईवस्तुलाई प्रयोग गर्ने गरेर पानी प्रयोगकै लागि गरिएको एउटा, र अर्को कतिपय पोखरीहरू भर्दाखेरि तलको कुनै न कुनै पानीको मुहानहरू के थियो त भन्दाखेरि मुहानमा पानीको मात्रा बढ्ने आउँथ्यो, त्यो किसिमको तथ्याङ्क त उहाँहरूसँग थिएन, तर बढ्दाखेरि उहाँले के सोच्नु भयो भने यिनी पोखरीहरू पानी भरिदिँदै गर्नुपर्छ, भरिसकेपछि तल पानी के हुन्छ त बढ्छ भन्ने हिसाबले नै गराएको हो।
2: पछिल्लो समयमा यस्ता किसिमको कुराहरू किन हराउँदै गएका होला नि गाउँघरमा, कि अहिले तपाईँले हामीले चर्चा गरे यस्तो गरेर कतिपय ठाउँमा फुटबल मैदान बन्ने अथवा निजी घर बन्ने कुराहरू बढ्दै गए, सहरमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि बढ्दै गए भने यो किन वास्ता नगरिएको होला कि के होला यसमा?
3: यसको दुईवटा कारणहरू हुन सक्छ मैले देख्दाखेरि, एउटा कारण त गाउँ गाउँमा पनि अहिले एक घर एक धाराको अभियान गयो जसले गर्दा मानिसहरूले गाईवस्तु आफ्नो घरलाई पुग्ने जति पानी त्यसबाट प्राप्त गर्न थाले, र अर्को धेरै पहाड़मा अहिले गाईवस्तु कम पाल्ने र खेती किसानी पनि कम गर्ने, र गाईवस्तुलाई पानी हिजो जस्तो पोखरीमा गएर खुवाउनुपर्ने बाध्यता नभएपछि अब कसले गएर पोखरी चाहिँ तपाईँको सफा गर्छ त, पानी त घरको मूल नभए टाढाबाट पानी लिएको छ अथवा माथिको मूल मुहानहरू सुक्यो भने तलबाट पानी तानेर माथि लिएको छ, त्यो पनि एउटा कारण हुन सक्छ।
2: हजुर, यही कुरा जोड्दै गर्दाखेरि जस्तो मसिना मसिना घरका छेउछाउमा बर्खे मूल अथवा हिउँदमा पनि सानो पानी आइराख्ने साना मूल मुहानहरू चाहिँ पछिल्लो समय मासिँदै गएका छन् भन्छन्। यसको पनि कतै न कतै यो जमिन पुनर्भरणको चक्र बिथोलिएको हो कि भन्न सकिन्छ कि अरू कारणहरू पनि भयो हुन सक्छन् ती मासिँदै जानुमा?
3: एउटा तपाईँले भनेको पहिलो उत्तरै ठिक हो, यो चक्रमा आएको एउटा किसिमको बिथोलिएकै कारण एउटा हो, र अर्को पृथ्वीमै बढ्दो तापक्रम जति छ त्यसले गर्दाखेरि पनि धेरै ठाउँमा यसको असर परेको छ। जमिनहरू छिटो ताप्दाखेरि पानी बाष्पीकरण भयो कि भन्ने पनि छ होइन, तर हामीसँग त्यस्तो तथ्याङ्कगत रूपमा छैन। र अहिले गरिएका जुन स्थानीय निकायहरूसँग गरिएका छलफलहरूमा उहाँले के भन्नुहुन्छ भने आजभन्दा 10-15 वर्ष अगाडि देखिएका मुहानहरू अहिले छैनन् भनेर भन्नुहुन्छ भने भूकम्पपछि धेरै स्थानमा मुहानहरू सुके भनेर भन्नुहुन्छ, र कुनै कुनै स्थानमा एक ठाउँमा सुकेको अर्को ठाउँमा चाहिँ मुहान निस्केको छ। अब यो हेर्दाखेरि चाहिँ सबै खानेपानीका संरचना अथवा खानेपानीका स्रोतहरूको नक्साङ्कन गर्ने त्यसको स्रोत कति छ भने मात्रा निकालेर अलिकति तथ्याङ्कहरू हामीले चाहिँ संकलन गर्नुपर्ने हुन्छ।
2: जमिन पुनर्भरणको कुरा गर्दै गर्दाखेरि जमिन मुनि पानी पठाउने एउटा कुरा भयो, सँगै विपदको कुराहरूलाई चाहिँ जमिनले पानी सोच्ने र नसोच्ने कुराले कतिको प्रभाव पार्छ?
3: त्यसले ठूलो प्रभाव पार्छ। तपाईँले एउटा तथ्याङ्क मैले भनिसके पछाडि सायद सबै श्रोताहरूले नै बुझ्नुहुन्छ होला, यो सन् 2021 सेप्टेम्बरमा काठमाडौँमा चाहिँ तपाईँको 400 घरदुरीहरू यो विष्णुमतीको छेउछाउको हो, यो हाम्रो कालीमाटी एरियामा ती घरहरू डुबे र त्यहाँ चाहिँ तपाईँको 18 वर्षकोमै ठूलो पानी परेको थियो भन्ने थियो होइन। अब त्यति बेला परेको पानी कति थियो त भन्दाखेरि त्यो 24 घण्टामा त्यो बेला पानी परेको 121.5 मिलिमिटर पानी हो होइन। त्यो बेला त्यति ठूलो क्षति भयो भने अब तपाईँको सन् 1993 24 घण्टामा 540 मिलिमिटर पानी पर्दाखेरि पनि त्यहाँ असर गरेको थियो। हेर्नुहोस् पानी त अहिलेको परेको भन्दा त्यति बढी पानी काठमाडौँमै परेको थियो 24 घण्टामा, र पनि त्यस्तो डुबानहरूको घटना भएका थिएन। भन्नुको अर्थ अहिले के हो भने पानी कम परेपछि जमिन हुने पानी जाने ठाउँहरू छैन, त्यो पानी के हुन्छ सिधै के हुन्छ हाम्रा सड़कहरूबाट घरको छतबाट सिधै बाहिर निस्किन्छ र त्यो पानी नदीमै जाने भयो। नदीमा जाँदाखेरि के भयो भन्दा त्यसको सतह बढ्ने भयो पहिला भन्दा बढी, र अर्को कुरा के भने नदीमा मान्छेहरू नदीको नजिक नजिक घर बनाउने तपाईँको अहिले चाहिँ त्यो प्रक्रिया बढी हुँदाखेरि चाहिँ डुबान भएको हो। र अहिले सहरमा बाढीलाई हामी न्यूनीकरण गर्ने हो भने एउटा उपाय भनेको जमिन मुनि पानी पठाउने पनि हो।
2: जमिन मुनि पानी पठाउने कुरा गर्दै गर्दाखेरि विशेष गरी शहरी क्षेत्रहरूमा समस्या बढ्दै गएको छ। है तपाईँले भनिहाल्नुभयो पानी सिधै खोलामा पुग्छ, खोलाको सतह पनि बढ्छ, एक किसिमको जमिन मुनि पानी छैन त्योभन्दा धेरै दुर्घटनाको सम्भावना बढी भयो, विपदको सम्भावना। शहरी क्षेत्रमा त्यस्ता सम्भावनाहरू रहन्छन् कि रहँदैन पानी जमिन मुनि पठाउनको लागि केही उपायहरू
3: छन्? छन्। अब शहरमा त्यो अहिले अभ्यासहरू पनि गरिएको छ, त्यसलाई रिचार्ज पिट भन्छौ होइन, इनार खन्ने जस्तै खन्ने हो संरचनाहरू, त्यो संरचनामा तपाईँको चाहिँ पानी केही तहसम्म शुद्ध बनाएर जमिन मुनि पठाउने प्रयासहरू भएका छन्। अब काठमाडौँमै मैले थाहा पाए अनुसार केही गैर सरकारी संस्थाहरूले र स्थानीय सरकारले त्यस्ता रिचार्ज पिटहरू बनाउनु भएको छ, जसले गर्दा हाम्रै सड़कमै पनि बगेको पानी त्यहाँ केही छानिएर जमिन मुनि जाने व्यवस्थाहरू गर्न सकिन्छ।
2: यसमा चाहिँ अलिकति घरबाट पनि शुरू गरौँ, हामीले आफ्नो संरचना बनाउँदै गर्दाखेरि कतिको ख्याल गर्नुपर्छ?
3: होइन, त्यो ख्याल गर्नुपर्छ। अब कतिपय काठमाडौँको स्थानीय निकायहरूले नक्सा पास दिँदाखेरि कसैले चाहिँ आकाशीय पानी संकलन र पुनर्भरण रिचार्ज पिट बनाएको छ भने उसलाई सहुलियत दिने भनेर नि उहाँहरूले त्यथा कार्यक्रममा लिनु भएको छ। अब लागू चाहिँ के अवस्थामा भएको छ त्यो मैले त्यति हेरेको चाहिँ छैन, तर केही भनौँ न त्यो व्यापारिक प्रयोजनले बनाउने भवनहरूमा त्यो आकाशीय पानी संकलन र पुनर्भरणका संरचनाहरू बनाइएको छ।
2: सामान्य घरहरूमा पनि केही गर्न सकिने अवस्था चाहिँ हुन्छ कि हुँदैन, केही मात्रा भयो भने जमिन पनि आफ्नो क्षेत्रबाट पानी पठाउँ है भनेर?
3: सकिन्छ, त्यो भनेको इनार खन्ने बराबरको तपाईँसँग जमिन उपलब्ध छ भने इनार खनेकै बराबरकै संरचना बनाएर तपाईँले रिचार्ज पिट बनाएर तल पठाउन सक्नुहुन्छ।
2: त्यसले पनि केही न केही असर त गर्छ होइन, हरेक घरमा गर्यो भने?
3: अब त्यसले धेरै फरक पार्छ नि, तपाईँको काठमाडौँको हरेक घरमा हामीले आकाशीय पानी संकलनको प्रविधि जोड्यौं र जमिन मुनि पुनर्भरण गर्ने प्रविधि राख्यौं भने त यो सड़कमा निस्किने पानीमै धेरै कम आउँछ, जसले गर्दा त बाढ़ीलाई त त्यसले ठूलो बाढ़ी न्यूनीकरण गर्न त ठूलो सहयोग गर्छ।
2: काठमाडौँ उपत्यकाभित्र अथवा त्यस्ता क्षेत्रमा जमिन मुनिको पानी उपलब्ध गराउन पनि पनि त्यसले भूमिका खेल्ने भयो, दुईटै कुरा फाइदा हुने भयो. त्यसको लागि हाम्रो पालिकाहरूले चाहिँ कस्ता किसिमका नियमहरू बनायो भने अथवा कस्ता किसिमका प्रयास गर्यो भने राम्रो हुन्छ?
3: पालिकाहरूले प्रयास चाहिँ गर्नुभएको छ, नीति तथा कार्यक्रममा पनि उहाँहरू लेख्नु भएको छ, तर लागू गर्न सकेको छैन. अब काठमाडौँमा धेरै पहिले बनिसकेका घरहरू छन् होइन, त्यहाँ चाहिँ तपाईँको त्यो रिचार्ज पिट खन्ने ठाउँ पनि छैन, त्यो ठाउँमा सामूहिक स्थानमा रिचार्ज पिट गराउन सकिन्छ. र अर्को चाहिँ नयाँ घर बनाउँदा त नक्सा पास गर्दा र घर निर्माण सम्पन्न गर्दा राम्रोसँग तपाईँले यो घरमा आकाशीय पानी संकलन प्रविधि जोडिएको छ या छैन, पानी पुनर्वण गर्नको निम्ति के प्रविधि जोडिएको छ भनेर हेर्न सकिन्छ.
2: तर अहिले त ठूला ठूला कम्पनीहरूले ठूला ठूला संरचना बनाउँदाखेरि पनि त्यति धेरै वास्ता गरेको पाइँदैन. यसको लागि चाहिँ प्रयास गर्नुपर्ने कसले अथवा किन प्रयास भइरहेको छैन होला, कस्तो लाग्छ?
3: एउटा त स्थानीय सरकारले नै प्रयास गर्नु पर्यो, जसले त्यो अनुमति दिनुहुन्छ उहाँले प्रयास गर्नुपर्ने हो. छैन भन्दा पनि गर्नुभएको छ, तर त्यो जन स्तरमा हुनुपर्ने त्यो भएको छैन. अर्को आकाशीय पानी संकलन र पुनर्भरण गर्ने अथवा आकाशीय पानी संकलन र पुनर्भरण एउटा वैकल्पिक स्रोत हो भन्ने किसिमको अभियानै चलेको छैन. किन भन्दा मान्छेहरूलाई धाराबाट आएको पानी नै मुख्य स्रोत हो, त्यो भएन भने हुँदैन भन्ने, बरु ट्याङ्करहरूमै पैसा तिर्ने. तर घरमा हामी आकाशीय पानी संकलन गरेर पनि हाम्रो ट्याङ्करमा गर्ने खर्च बराबरको पानी बचाउन सकिन्छ भन्ने किसिमको जनचेतनामूलक कार्यक्रमहरू गर्न सकिएको छैन भने, अर्को अब कतिपय घरहरूले त्यो नयाँ संरचना बनाउनको निम्ति थप रकम तिर्न सक्ने त्यो किसिमको आर्थिक क्षमता पनि नहुन सक्छ. त्यसमा स्थानीय सरकारले कसरी सहुलियत दिने भनेर सोच्नुपर्ने हुन्छ.
2: त्यससँगै काठमाडौँ उपत्यका पनि कतिपय ठाउँमा खाली जमिन छ अथवा कति बगैँचाहरू छन् केही ठाउँमा छन्, यस्तै किसिमका ठाउँहरूलाई चाहिँ जमिन पुनर्भरणको लागि कतिको उपयोग गरेको देखिन्छ र त्यो उपयोग गर्नको लागि कतिको प्रभावकारी छन्?
3: अहिले काठमाडौँमा चाहिँ मैले बुझे अनुसार 7 कि 8 नगरपालिकामा, मलाई आधिकारिक तथ्याङ्क त याद भएन अहिले, 422 जति पोखरी मध्येमा 398 पोखरीहरू राम्रोसँग सुचारू भनेको छ. र यहाँ एउटा सौन्दर्यकरणको नाममा पोखरीको वरिपरि जुन सिमेन्ट लगाउने छ नि त्यो चाहिँ गर्नु भएन, किनभने त्यसलाई चाहिँ प्राकृतिक रूपमै छोडिदिनु पर्यो. पोखरीको सबैबाट पानी तल जमिन मुनि जान सक्ने वातावरण बनाउनु पर्ने हुन्छ. त्यो हिसाबले चाहिँ पोखरीको चाहिँ जुन पोखरी निर्माण पुनर्निर्माणको त बजेट पनि छ, तर निर्माण र पुनर्निर्माण गर्दाखेरि कुन वैज्ञानिक आधार अथवा केमा आधार मानेर गर्ने भन्ने अथवा पोखरी निर्माण कसरी गर्ने भन्ने त्यस्तो अध्ययन गरेको चाहिँ देखिँदैन. सौन्दर्यकरणको नाममा पर्खाल लगाउने सिमेन्टेड गर्ने काम गर्नु भएको छ भने त्यसले त जमिन हुने पानी जान रोक्छ, त्यो गर्नु हुँदैन.
2: सकेसम्म जमिनमा कंक्रिट अथवा सिमेन्टको संरचनाहरू चाहिँ कम गर्दै लैजानु पर्यो भन्ने.
3: अब सकेसम्म कम गराउने भन्ने कुरा त अब सड़क निर्माण गरेपछि त बनाउनै पर्यो होइन. अब खास के हुन्छ भन्दाखेरि हामीले सिमेन्टेड गरे पनि त्यो पानी पठाउन सक्ने प्रविधिहरू छन् त्यो हेर्नु पर्यो कि.
2: तर नेपालमा त्यसो खासै प्रयोग भएको अथवा चर्चा गरिएको छलफल गरेको पाइँदैन.
3: पाइँदैन किनभने अब नेपालमा अहिलेसम्म पानीको वैकल्पिक स्रोतहरूले पुगिरहेछ कि. पानी जो सेवा प्रदायकले नदिए पनि मानिसहरूले किनेर जारबाट बोतलबाट ट्याङ्करबाट लिइराख्नु भएको छ नि त. त्यसले गर्दाखेरि जुन सेवा प्रदायक हो अथवा सरकार हो अथवा स्थानीय सरकार हो प्रदेश सरकार हो उहाँलाई त्यो किसिमको दबाव पुगेको छैन नि त. भोलि कुनै दिन हुन सक्ला वैकल्पिक स्रोत चाहिँ आकाशी पानी मात्र भयो भने मानिसहरूमा अवेरनेस बढी आउला, तर अहिले नै हिसाबले गर्दाखेरि आर्थिक पक्ष र हाम्रो प्राकृतिक सन्तुलनलाई कायम गर्ने हो भने पनि हामीले आकाशी पानीमा जोड दिनुपर्छ.
2: अहिले तपाईँले प्रस्तुत गर्नुभएको तथ्याङ्क पनि घरहरू डुबेको कुरा अथवा काठमाडौँमा चाहिँ पछिल्लो समयमा सामान्य पानी पर्दा नदीहरूमा ठूलो बाढी आउँछ भनेर देख्नेहरूले पनि भनिरहेका छन्, तथ्याङ्कै चाहिँदैन, देख्नेहरूले पनि भनिरहेका छन्. यो घटाउन पनि हामीले जमिन पुनर्भरणलाई नै अलिकति जोड दिनुपर्छ भन्ने खालको बहस अथवा भन्ने खालको कुराले सरकारले झगझगाउने कुराहरू चाहिँ त्यति धेरै भएको पाइँदैन अथवा त्यसको कुरा नउठेको हो के लाग्छ तपाईँलाई?
3: त्यसमा कुरा उठेको छैन त्यति होइन, त्यो चर्चा चाहिँ डुबान भएको एक दुई दिनमा हुन्छ. डुबान हुँदा सानो सानो बालबालिका नै बगेका उदाहरणहरू तपाईँले सुन्नुभयो. अनि यो जुन आकाशीय पानी संकलन र पुनर्भरण क्षेत्रमा काम गर्नेहरू जो हुनुहुन्छ, त्यो अभियन्तासँग कुरा गर्दा उहाँले के भन्नुहुन्छ भने बाढीको हुने क्षतिलाई जस्तो क्षति न्यूनीकरण गर्न अथवा क्षतिपछि जनतालाई अथवा सरकारले जुन काम गर्दैछ त्योलाई त्यति बराबरको लगानी आकाशीय पानी संकलन र पुनर्भरणमा गर्ने हो भने त्यसले धेरै ठूलो टेवा पुर्याउन सक्छ यो शहरको बाढी कम गर्न र बाढीको कारणले गर्दा हुने क्षति कम गर्न भनेर उहाँहरूले भन्नुभएको छ. आधिकारिक तथ्याङ्क नभए नि उहाँहरूको भनाइ त्यस्तो छ.
2: यो सँगै गाउँघरमा पछिल्लो समयमा केही पालिकाहरूले चाहिँ ठाउँ ठाउँमा डाँडामा अथवा जंगलमा पोखरी खन्ने सानसाना खाल्डा खनेर पानी जमाउने अभियानहरू कतिपय ठाउँमा शुरू गरेको भनेर समाचारहरू आएका छन्। कतिको प्रभावकारी विधिहरू हुने, यस्ता विधिहरू गाउँघरमा गर्दाखेरि हुन सक्ने लाभ कतिको हुन्छ?
3: अब पहिलो सामान्य मान्छेले बुझ्नुपर्ने कुरा के हो भने आकाशबाट परेको पानीलाई जतिसक्दो जमिनमा अडाउनुपर्छ कि. बगेर तल सिधै जान दिनु हुँदैन. तपाईँ जति बढी जमिनमा अडाउन सक्नु त्यति फाइदा हो. भनेपछि पहाड़को टाकुरामा पोखरी खन्नु फाइदाजनक भयो. तर कहिलेकाहीँ हामीले बुझ्नुपर्ने कुरा के हो भने कुनै कुनै एकदम भिरालो पाखाहरूमा पोखरी बनाउनु हुँदैन, त्यसले पहिरो निम्ताउन सक्छ. त्यो बाहेक अन्यत्र चाहिँ पोखरी खनेर आकाशको पानी तपाईँको संकलन गर्नु एकदमै राम्रो हो त्यो, र पानीलाई जमिनमै अडाउने कि बढी. जति समय तपाईँले पानीलाई जमिनमा अडाउनु हो र पानीलाई तल बग्न दिनु भएन भने त्यसको फाइदा धेरै छ. र संसारमा त्यस्ता धेरै उदाहरणहरू छन् जुन सामान्य नागरिकहरू नै परिचालन गरेर आकाशको पानीलाई चाहिँ जहाँबाट पानी परेको त्यो एरियामा नै पानीलाई जसरी पनि केही बेर रोक्ने अडाउने होइन गर्दाखेरि त्यसले फाइदा.
2: त्यसको लागि त अहिले तपाईँले भन्नुभयो जस्तो कतिपय ठाउँमा पहिरोको जोखिम होला, जोखिम ठाउँको पहिचान पनि गर्नु पर्यो, अथवा सामान्य सिप पनि चाहियो, केही स्रोत पनि चाहियो. पालिकाहरूले के गरेदेखि राम्रो हुन्छ त्यतातिर त्यस्तो ठाउँमा त्यस्ता किसिमका विधिहरू अप्नाउनको लागि?
3: अहिले पालिकाले सुरुमा त्यो पालिकामा हाम्रो नेपालमा कुनै पनि पालिका छैन होला सायद त्यहाँ पोखरी नभएको, होइन? पहिला त पोखरी कति छन् गणान उहाँले त्यसको तथ्याङ्क तयार गर्ने र पोखरीलाई बर्खामा आएको पानीलाई त्यो पोखरी भराउन प्रयोग गर्दाखेरि वरिपरिको जमिनमा त्यसले फरक पार्छ, होइन? त्यो एउटा हुन सक्छ. र अर्को चाहिँ नयाँ सम्भावित ठाउँहरूमा पनि पोखरी खन्न सक्नुहुन्छ उहाँहरूले, नयाँ नयाँ ठाउँहरूमा जहाँ जहाँ सार्वजनिक स्थानहरू छन्. र अहिले चाहिँ खास पालिकाहरूले गरिदिनुपर्ने अर्को कुरा के छ भने पृथ्वीमा त मानव मात्र त छैन नि त, जीव जन्तुहरू पनि छन्. उहाँहरूको लागि पिउने पानीको एकदम अभाव छ भने सामुदायिक वनहरूमा अन्य वन क्षेत्रमा नि पोखरी निर्माण गर्दा यसका दुईटा फाइदा भयो. वन्य जन्तुहरूले पानी पिउने भए, जसले गर्दा पानी पिउनकै लागि उनीहरू गाउँ पस्ने भएनन्. अर्को त्योबाट जमिन मुनि गएको पानीले कुनै न कुनै गाउँको पानीको स्रोतलाई चाहिँ सहयोग गरेको हुन्छ. र यसरी पानी डाँडा डाँडामा पोखरी खन्दाखेरि त्यसको तल पानीका मुहानहरूको मात्रा बढेका त्यस्ता उदाहरणहरू छन् नेपालमा.
2: केही ठाउँमा त्यस्ता पोखरी खन्ने अभियान चलाएका पालिकाका अध्यक्षहरूसँग कुराकानी गर्दा चाहिँ त्यहाँका गाउँका बासिन्दाहरू कतिपयले चाहिँ जंगलतिरको पशु पन्छीलाई किन खर्च गरिराख्नु, बरु बाटो बनाउन भन्ने किसिमको कुराहरू पनि आए भनेर हाँसो ठट्टा गर्नुहुन्थ्यो. यस्तो कुरालाई कतिको संवेदनशील रूपमा लिनुपर्छ?
3: अब हामीले यस्तो छ, अब हामी शैक्षिक अथवा शिक्षित अथवा हामी एउटा मानव समाज अथवा पृथ्वीमा बसिसके पछाडि हामीले सामान्यतया यो पृथ्वी मानवको मात्र होइन, यहाँ सबै किसिमका जीव जन्तु वन्य जन्तु अथवा यो पर्यावरणमा बस्ने सबै जीवहरूलाई पानी आवश्यकता पर्छ र उहाँहरूको यो पृथ्वीमा बाँच्नु पाउने अधिकार छ भन्ने बुझ्नु पर्यो. र त्यो अधिकार हामीले खोजिदिनु भएन. अहिले चाहिँ धेरै मानवहरू अथवा मानव शिक्षित बढ्दै जाँदाखेरि त्यो अधिकार हामीले खोस्यौं. हिजो तपाईँलाई थाहा छ कोरोनाको समयमा कति हामीले प्राकृतिक रूपमा जीव जस्तोहरूलाई देख्न पायौं. भनेपछि यो पारिस्थितिक प्रणालीलाई सन्तुलन कायम गर्न हाम्रो वातावरणलाई समयको सन्तुलन राख्नको लागि पनि हामीले त्यो प्रति ध्यान दिनुपर्छ.
2: जमिन पुनर्भरणको धेरै चर्चा गर्यौं हामीले, छलफल गर्यौं, सबै कुरा गर्दै गर्दा फेरि मैले दोहोऱ्याएर एकपटक भन्दा चाहिँ अहिले तपाईँले भन्नुभयो कुरालाई मैले एकपटक दोहोऱ्याए, जति सक्दो आकाशको पानी चाहिँ हामीले जमिनमा अड्याउने काम चाहिँ गर्नु
3: पर्यो. एकदम
2: हजुर. यसले ठ्याक्कै मान्छेलाई देखिने गरी लाभ पनि केही छ कि, अथवा भोलि पानीले चाहिँ पार्ने प्रभावहरू बढी छन्?
3: एउटा चाहिँ भारतको महाराष्ट्रमा पानी फाउन्डेसनले 45 दिनसम्म त्यहाँको एउटा पानी प्रतिस्पर्धा भनेर गरेका थियो विभिन्न गाउँका, होइन? 45 दिनसम्म परेको पानी अडाउँदाखेरि अर्को वर्ष त्यो गाउँै पुरै हरियाली भयो कि. भन्नुको अर्थ तपाईँले चाहिँ त्यसरी पानी अडाउनु भयो भने 6-7 महिनामै त्यसको परिवर्तन देख्न सक्नुहुन्छ.
2: अवश्य कार्यक्रममा सरसफाई र पानी दुईटै कुरालाई सँगसँगै जोडेर हेरिन्छ. तपाईँ दुईटै कुरामा बहस गर्दै दुईटै कुरामा छलफल गर्दै आउनु भएको छ. विभिन्न ठाउँमा सचेतना कार्यक्रमहरू पनि गर्नुपर्छ. बर्खाको पानीलाई सुरक्षित बनाउने कुरा गर्दै गर्दा हामीले सरसफाईका आचरणहरूमा चाहिँ कतिको ध्यान दिनुपर्छ?
3: बानी बेहोरा एकदमै ठूलो कुरा हो, होइन? स्वच्छताका बानी बेहोरा भन्छौँ हामीले. त्यसमा तपाईँको यो शौचालयको प्रयोगको कुरा जान्नु पर्यो र शौचालयको दिशा पानीमा मिसिन नदिन एकदमै बढी सचेत हुनु पर्यो. र अर्को भनेको चाहिँ पिउने पानी छोपिएर राख्ने अथवा पानी उमालेर पिउने कुराहरू चाहिँ एकदम महत्वपूर्ण हो.
2: हामीले यतिखेर गर्ने सरसफाईका व्यवहारहरू चाहिँ जस्तो शौचालयको प्रयोग भयो अथवा खुला दिशा नगर्ने कुराहरू भयो, यो सँगसँगै पानीको स्रोतहरूलाई सफा राख्नको लागि अथवा पानी आउने माध्यमलाई सफा राख्नको लागि चाहिँ सामान्य व्यक्तिहरूको व्यवहार अथवा प्रदायकहरूको व्यवहार कस्तो हुनुपर्छ?
3: त्यसमा हामीले खानेपानी सुरक्षा योजना भनेर नेपाल सरकारले नै एउटा तपाईँको कार्यविधि जस्तै बनाएको छ, होइन? सुरक्षा योजनाका 7 वटा चरणहरू छन्। ती चरणहरू हेरेर सबै खानेपानी सेवा प्रदायकहरूले लागू गर्न सक्नुभयो भने ठूलो परिवर्तन.
2: यसमा मुख्य कुरा के हुन्छ त्यो 7 चरणमा मुख्य गर्नुपर्ने?
3: मुख्य गर्नुपर्ने कुराहरूमा खानेपानीको मुहानदेखि चुहान भन्छौँ हामीले, जहाँसम्म प्रयोग गर्छ त्यसमा प्रदूषण हुने बिन्दुहरू कुन कुन छन् तिनलाई पत्ता लगाएर त्यो प्रदूषण हुन रोक्ने नै हो.
2: त्यसको लागि चाहिँ एकदमै घर घरबाट गर्न सक्ने कुरा चाहिँ के त व्यक्ति व्यक्तिले गर्न सक्ने कुरा
3: व्यक्तिले गर्न सक्ने कुरा आम उपभोक्ताहरूले एकचोटि चाहिँ मुहानदेखि आफ्नो पानी प्रयोग गर्नसम्म भ्रमण गर्ने र कहाँ कहाँ पानी चाहिँ बर्खाको समयमा जोखिम हुन सक्छ त्यसलाई अब अहिले गाउँले परिवेशबाट हुन सक्ने भनौँ न केही समाधानका उपायहरू अप्नाएर काम गर्न सकिन्छ जस्तो भल तर्काउने हुन सक्छ होइन भल मुहानमा जान नदिन सक्छ मुहानको ढकनहरू चाहिँ कति समयदेखि चाहिँ तपाईँको सफा गरिएको छैन सफा गर्न सकिन्छ संकलन टङ्कीहरू सफा गर्न सकिन्छ पाइपहरू लिकेज भएको छ फुटेको छ भने जोड्न सकिन्छ त्यसले सानै भयो भने घर घरमा अभियान चलाएर चाहिँ पानी पिउनुहोस् अथवा सुरक्षित पानी संकलन गर्ने ठाउँहरू बनाउनुहोस् घर घरमा भनेर राख्न सकिन्छ
2: केही व्यक्तिहरूले भन्छन् जस्तो पछिल्लो समयमा त शौचालयमै दिशा गर्ने चलन त धेरै भइसक्यो लगभग 100% हुन लागिसक्यो तैपनि पानीमा दिशा जन्ने जीवाणुहरू चाहिँ भेटिन्छन् किन भनेर भन्छन् के कारणले त्यस्ता कुराहरू हुन सक्छन् त्यसमा ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन सक्छ
3: यस्तो अब हाम्रो खास गरेर हामीले बनाएका शौचालयहरूको भित्र शौचालय संकलन गर्ने त्यो चाहिँ खास गरेर सेप्टिक ट्याङ्क भन्छौँ हामीले त्यसको मापदण्ड अनुसार नबनाउँदा त्यो कस्तो भयो भने होल्डिङ टङ्की भन्छ कि त्यो भनेको दिशा जम्मा मात्र भएको छ त्यो जमिन मुनि दिशा चाहिँ तपाईँको रसार जान सक्ने भयो र त्यो पानीको मुहानसँग मिल्न सक्ने एउटा सम्भावना त्यो एकदमै ठूलो कारण हो अनि अर्को अब त्यो भरिएको समयमा तपाईँले सफा गर्नु भएको छैन भने आकाशबाट पानीको परेको पानी त्यही दिशा लेदोसँग मिसिएर त्यो फेरि भल भन्ने बगेर आएर पानीको मुहानमा जाने भयो भने तराईतिर के हुन्छ भने शौचालयहरू डुब्ने रूप्छ नि डुब्दाखेरि जमिन मुनिको जुन शौचालय दिशा गरेर राखेको छ त्यो व्यवस्थितसँग राखिएको छैन र समयमा निकालिएको छैन भने त्यो दिशा चाहिँ माथि पानीसँग मिल्छ र त्यो भक्छ त्यसले गर्दा नै हो
2: तराई दिशा जन जीवाणुकै कुरा जोड्दै गर्दाखेरि जस्तो गाउँघरतिर अलिक टाढाको मुहानबाट पानी ल्याएको हुन्छ होइन त्यतातिर गाईबस्तु पशु चौपाय जंगल जनावरहरूको दिशाको कारणले त्यस्ता जीवाणुहरू देखिने सम्भावना हुन्छ कि मान्छेकै मात्रै हुनुपर्छ
3: मान्छे पनि हो हामीले चाहिँ इक्वली र कोलिफर्म भन्छौँ कोलिफर्ममा अब तपाईँ गाई वस्तु चराचुरुङ्गीहरूको दिशा लिने गर्छ
2: त्यसो गर्दाखेरि त हाम्रा ती मुहानहरू पनि घेराबार अथवा कसरी कसरी संरक्षण गर्नु पर्यो
3: हो एकदम अब धेरै खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू जहाँ जहाँ हुनुहुन्छ जसले खानेपानी सेवा प्रदान गर्नु भएको छ उहाँहरूले खानेपानी सुरक्षा योजनाका चरणहरू लागू गर्नुभयो भने धेरै कुरा न्यून गर्छ
2: अब हामी चाहिँ कार्यक्रमको अन्तिम चरणमा आइपुगेछौँ अब अन्तिममा चाहिँ साउन भदौ असोजसम्म पनि एकदमै धेरै वर्षा जाने कुरा हुन्छ यो बीचमा चाहिँ पानीलाई सुरक्षित प्रयोग गर्नको लागि र सकेसम्म जमिन पुनर्भरणको लागि कस्ता किसिमको काम गर्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँको सुझाव किसिम जाँदै गर्दा
3: मैले चाहिँ अब अहिले नै 15 दिनभित्र आकाश पानी संकलन पुनर्भरणको अभियान त गर्न सकिँदैन होइन यो अब जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ किनभने काठमाडौँ उपत्यकामा त तपाईँको यो आउँ हैजाको प्रकोप हामीले देखिरहेको हुन्छौँ भने पहाड़तिर पनि त्यो धेरै ठाउँमा हुन्छ नेपालमा त हैजा झाडा पखालाले बाल बालिकाको अथवा वयस्कहरूको नि मृत्यु हुने गर्छ अब बर्खा लागेसँगै हरेक घर घरमा पिउने पानी उमालेर पिउनुहोस् भन्नु पर्यो त्यो एकदमै बढी त्यसलाई सचेतना गराउनु पर्यो र यदि राम्रो सेवा प्रदायकहरू छन् भने संरचनागत रूपमा अथवा उहाँको सेवा प्रणालीमै शुद्ध पानी पठाउन प्रयोग गर्नु पर्यो त्यो भनेको क्लोरेसन विधि हो अहिलेलाई त्यो गर्न सक्छन् धेरै सेवा प्रदायक संस्थाहरूले त्यो काम गर्न सक्छ
2: जाँदै गर्दा मैले दोहोऱ्याएर भन्दाखेरि पानी उमालेर मात्रै प्रयोग गर्यो भने धेरै कुराबाट बचिन्छ
3: खानेपानी जन्य रोगबाट चाहिँ धेरैबाट बच्छ
2: हुन्छ त एकदमै महत्वपूर्ण समय दिनुभयो र यो एकदमै अहिलेको समय अनुसार महत्वपूर्ण विषयमा आफ्ना भनाइ राख्नुभयो यहाँलाई उज्याला तर्फ धेरै धेरै धन्यवाद
3: धन्यवाद तपाईँले यो समयको लागि अब जो महत्वपूर्ण कुरामा छलफल गर्न पाएँ यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
2: उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम अब भने आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोसिन्द्र बस्नेत बिदा हुन्छु नमस्कार

0: हजुरपुर रेडियो 102.1 MHz।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो समाचार हजुरको रेडियो वेबसाइट 2.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई, मल अभाव रहेको किसानको गुनासो, नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाउने। रामेछाप जिल्लामा निर्माण थालेको 7 वर्षमा शीत भण्डारको बल्ल परीक्षण सञ्चालन, साउनदेखि रामेछापमा कृषि र पशुपंक्षी सम्बन्धी काम गर्ने एकीकृत कार्यालय सञ्चालनमा आउने, दोलखाको सैलिङमा 6 वर्षीय नाबालिकालाई जबरजस्ती कर्मी गरेको आरोपमा एक युवक पक्राउ। तनावका बीच अमेरिका रूस अन्तरिक्ष सहकार्य निरन्तर र स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स पराजित।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ? यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नु

0: कुकुरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: हजुरको रेडियो

अब समाचार विस्तारमा संघीय संसद प्रतिनिधि सभा बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेश गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 महत्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गर्नुहुनेछ। यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी के नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओसँग सम्बन्धित 2 विषयहरू पेश गर्नुहुनेछ। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग, बाल विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म देशभर 55% रोपाई भएको छ। केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान छ। त्यसअनुसार झण्डै 7,00,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यस वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै रोपाई भएको विभागको तथ्याङ्क छ। यो हप्ता देशका धेरै ठाउँमा पानी परेकाले अब रोपाईले तीव्रता पाउने अपेक्षा छ। यति बेला मुख्य फाँटमा धान रोपाईको चटारो छ। विगतका वर्षमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्। मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता छ, तर सरकारले मलको चरको अभाव नरहेको दावी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल मौजातमा छ। बेलैमा मलको व्यवस्थापन नभए उत्पादन घट्ने र किसान समस्यामा पर्ने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण समेत गराउँदै आएका छन्। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिण्डर पठाउने भएको छ। निगमले साबिकै अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल 7.1 किलो भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजदेखि पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। स्टक रहन्जेल केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा रहनेछ। पूर्ण तौलको ग्यास सिलिण्डरको भाव 2060 रूपियाँ पर्नेछ। नकली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिक तम 4 वर्षसम्म सजाय निर्धारण गरेको हो। पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी सहित 9 अभियुक्तलाई

0: जनही 4 वर्ष कैद र 40,000 जनिवा 40,000 जरिवाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित दुईजनालाई जनाई 2 वर्ष कैद र 20,000 जरिवाना ठहराएको छ। बाँकी 5 अभियुक्तका हकमा जनाई 1 वर्ष कैद र 10,000 जरिवाना निर्धारण गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासले सुनाएको सजाय आदेश अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई 2 वर्ष कैद सजाय र 20,000 जरिवाना तोकेको छ। सरकारी लिखत कृत्य कसुर ठगी र संगठित मुद्दामा टेकनाथ रिजाललाई 2 वर्ष कैद र 20,000 जरिवाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेकनारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र आङटावा शेर्पालाई 4 वर्ष कैद तथा 40,000 जरिवाना तोकिएको छ। यसै गरी शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई 1 वर्ष कैद र 10,000 जरिवाना तोकिएको छ। न्यायाधीश खड्काको इजलासले गएको असार 23 कसुर ठहरको फैसला गरेकामा हिजो सजाय सुनाएको हो। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो। उनलाई 12,75,00,000 रूपियाँ गैर कानूनी आर्जन गरेकोमा अदालतले दोषी ठहर गरेको छ। 2,21,00,000 रूपियाँ मात्रै वैध रूपमा आर्जन गरेको अवस्थामा पौडेलको स्थान 2,21,00,000 रूपियाँ मात्रै वैध रूपमा आर्जन गरेको अवस्थामा पौडेलको साथमा 14,57,00,000 रूपियाँ सम्पत्ति भेटिएको विशेष अदालतको ठहर छ। विशेष अदालतले पौडेललाई 2 वर्ष कैद सजाय तोकिएको छ भने विशिष्ट श्रेणीमा बसेर भ्रष्टाचार गरेको भन्दै थप 6 महिना कैद सजाय पनि तोकेको छ। उनले अपराध पीड़ित संरक्षण कोषमा 51,00,000 रूपियाँ बुझाउनु पर्नेछ। विपदको समयमा नागरिकसम्म पूर्व सूचना छिटो, भरपर्दो र प्रभावकारी ढंगले पुर्याउने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले विभिन्न सरकारवाला निकायसँग विपद आपतकालीन पूर्व सूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ। मन्त्रालयमा मंगलबार आयोजित छलफलमा विपदको पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्ट जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानूनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको छ। छलफलमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हाल सञ्चालन रहेको विपद पूर्व सूचना प्रणालीको अवस्थाबारे जानकारी लिनुहुँदै अहिलेको प्रणालीलाई अझ प्रभावकारी बनाउन दूरसंचार सेवा प्रदायक कम्पनीलाई आवश्यक निर्देशन दिनुभएको छ। उहाँले विपदको समयमा नागरिकको जीवन रक्षा सबैभन्दा महत्वपूर्ण भएकाले पूर्व सूचना प्रणालीलाई विश्वसनीय, द्रुत र प्रविधि मैत्री बनाउनु सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। छलफलमा सुरक्षा निकायहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल दूरसंचार प्राधिकरण, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, नेपाल टेलिकम, एनसेल तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बागमती प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपक्षीको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयलाई नयाँ संरचनामा बदल्ने भएको छ। साउनदेखि उक्त कार्यालयमा पशुपक्षीको नाम समेत जोडेर कृषि तथा पशुपक्षी विकास कार्यालयको स्थापना हुन लागेको हो। हाल रामेछाप जिल्लामा पशुपक्षी सम्बन्धी कार्य सिन्धुलीमा रहेको पशुपक्षी कार्यालयले हेर्दै आएको थियो। रामेछापमा सम्पर्क कार्यालय राखे पनि उक्त कार्यालयको काम प्रभावकारी रूपमा भएको थिएन। रामेछाप सहित 4 जिल्लामा कृषि र पशुपक्षीको काम समेत गर्ने एकीकृत कार्यालय र अन्य 8 जिल्लामा कृषि र पशु सम्बन्धी काम गर्ने बेग्ला बेग्लै कार्यालय रहेका छन्। मंगलबार मन्थली नगरपालिकामा पुग्नुभएका बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले उक्त योजनाको जानकारी गराउनु भएको। नगरपालिकाद्वारा गरिएको स्वागत कार्यक्रममा मन्त्री पौडेलले यो पटकदेखि सरकारले कृषि तथा पशुपालन क्षेत्रको कामलाई अलि बढ़ी व्यवस्थित गर्ने गरी काम गर्ने योजना अघि सारेको दावी गर्नुभएको छ। उहाँले बागमती साना किसानलाई केही नयाँ कार्यक्रम ल्याएको र तल्लो तहका किसानलाई अलि बढ़ी व्यावसायिक बनाउने सरकारको प्रयत्न सरकारको रहेको बताउनु भएको छ। व्यवसायिक किसानका लागि प्रविधि जुटाइदिने र तल्लो तहका किसानहरूका लागि ब्याज अनुदान दिने व्यवस्था सरकारले गरेको मन्त्री पौडेलले बताउनु भएको छ। रामेछाप जिल्लामा उत्पादित फलफूल तथा तरकारीहरू सुरक्षित राख्न रामेछापको सदरमुका मन्थली नगरपालिका 1 सानी मदगमा निर्माण थालिएको शीत भण्डार गृह 7 वर्षपछि बल्ल हिजोदेखि परीक्षण सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले मंगलबार उक्त शीत भण्डारको शुभारम्भ गर्नुभएको छ। उक्त शीत भण्डार बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयको 70 र मन्थली नगरपालिकाको 30% लागत साझेदारीमा निर्माण भएको हो। शीत भण्डारको भवन निर्माण कार्य पूरा भएको झण्डै 3 वर्ष बितेको थियो, तर उक्त भण्डार गृहमा विद्युतीय उपकरण जडान लगायतको काम बाँकी थियो। करिब 7 करोड़को लगानीमा निर्माण भएको उक्त शीत भण्डारमा अब जिल्लामा उत्पादन भएका कृषि उपजहरू राखिनेछन्। निर्माणाधीन अवस्थामा नै थप लगानीका सम्बन्धमा दुई पक्षबीच कुरा नमिल्दा शीत भण्डारको काम पूरा गरी सञ्चालनमा ल्याउन अन्यलता भएकोले 3 वर्ष भवन तयार भएर पनि अलपत्र रहेको थियो। बाँकी कामको लागि लगानी सम्बन्धी अन्यलतालाई किनारा लगाएर झण्डै 3 वर्षपछि बाँकी काम गरिएको हो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904660 9896625998।
10: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। मनसुन जन्य विपदका समयमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, सुरक्षित र छरितो बनाउने उद्देश्यले सिन्धुली जिल्ला विपद व्यवस्थापन समितिलाई करिब 10 लाख रूपियाँ बराबरका खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एन्स नेपाल सिन्धुलीको आयोजनामा सम्पन्न कार्यक्रममा विपद उद्धारमा प्रयोग हुने विभिन्न अत्यावश्यक सामग्री जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराइएको हो। हस्तान्तरण गरिएका सामग्रीमा राफ्ट बोट सञ्चालनका लागि आवश्यक वित्तीय पम्प, उद्धार प्रायोजनका लागि प्रयोग हुने बेड स्ट्रेचर तथा 5 मिलिमिटर मोटाईका सुरक्षा डोरी लगायतका सामग्री रहेका छन्। कार्यक्रममा ह्यान्स नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारी वासुदेव अधिकारी दनुवारले ती सामग्री प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो। सिन्धुलीको हरिहरपुरगढ़ी गाउँपालिकाले अध्यक्ष उत्कृष्ट कृषक कार्यक्रम अन्तर्गत विभिन्न कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने चारजना कृषक र एक उत्कृष्ट कृषक समूहलाई सम्मान गरेको छ। मंगलबार कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषक र कृषक समूहलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट कृषक र समूहलाई सम्मान गरेको। पालिकाको अनुसार कुखुरा पालन विधाबाट एमजी एग्रो फार्मका एम कुमार गोले, गाईपालन विधाबाट नमूना गाईपालन फार्मका शिशिरलाल भोन, तरकारी खेती विधाबाट बस्तीपुर नमूना कृषि फार्मका अजय बहादुर घिसिङ तथा फलफूल खेती विधाबाट गुरजी ठाकुर कृषि फार्मका शेरबहादुर थिङलाई सम्मान गरिएको। यस्तै कृषि तथा पशुपालन समूह विधातर्फ तुलसी लघु उद्यम कृषक समूहका दिल बहादुर पाखरीलाई उत्कृष्ट कृषक समूहका रूपमा सम्मान गरिएको गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि नेउपानी, पालिकाका सबैवटा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्यहरू, कर्मचारीहरू तथा कृषकहरूको उपस्थिति रहेको थियो। दोलखाको सेलुङ गाउँपालिकामा नाबालिकालाई जबरजस्तीकरण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सेलुङ गाउँपालिका पाँच बस्ने छ वर्षीय नाबालिकालाई जबरजस्तीकरण गरेको अभियोगमा प्रहरीले 27 वर्षीय श्रीकृष्ण कार्कीलाई सोमबार नियन्त्रणमा लिएको। घटनाको उजुरी लगत्तै जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको विशेष प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो। कार्कीले गोठमा नाबालिकालाई निवस्त्र अवस्थामा बलात्कार गर्ने क्रममा बालिकाको आमाले देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट 3 दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे कानूनी प्रक्रिया अगाडि बढ़ाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। अछाममा जबरजस्तीकरणीको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालीकोटको रूकुम पश्चिमको चौड जहारी नगरपालिका 9 का 27 वर्षीय जयप्रकाश स्वर्णकार रहेका छन्। उनले कालीकोटकी 17 वर्षीय किशोरीमाथि जबरजस्तीकरण गरेको आरोपमा मंगलबार उनलाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको। डीएसपी खनालका अनुसार घटना भएको केही घण्टामा युवकलाई पक्राउ गरिएको हो। कालीकोटकी ती किशोरी अछाममा घुम्न का लागि गएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढ़ाएको छ। समाचारको क्रममा मौसम समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। त्यसको पहाड़ी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसका लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रशासक जेरेड आइज्याक म्यानले काजकिस्तान स्थित रूसद्वारा संचालित बैकोनूर अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गर्नुभएको छ। बैकोनूर कोस्मोड्रोममा नासा प्रमुखको यो भ्रमण झण्डै 8 वर्ष यताकै पहिलो। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै देशबीच सहकार्य निरन्तर रहेको संकेतका रूपमा यो भ्रमणलाई हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। शीत युद्धका बेला अन्तरिक्ष प्रतिस्पर्धामा रहेका अमेरिका र रूसले अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन सहित विभिन्न परियोजनामा सहकार्य गर्दै आएका छन्। र समाचारको अन्त्यमा खेल समाचार। स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। गैराती भएको पहिलो सेमी फाइनल खेलमा उपाधिको दावीदार टोली फ्रान्स 2-0 पराजित भयो। अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो फोरो र मिकेल ओयार्जाबलले 1-1 गोल गरी स्पेनले 22 मिनटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनले दोस्रो हाफको 58 मिनटमा अग्रता दोब्बर बनायो। उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट 1-2 पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे। त्यसपछि थप गोल हुन सकेन। सन् 2010 उपाधि विजेता स्पेन 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भयो। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमी फाइनलमा आज मध्यराती पाउने 1 बजे इङ्ल्याण्ड र अर्जेन्टिनाले खेल्दैछन्। अर्जेन्टिना साबिक उपाधि विजेता टोली हो। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई सम्पन्न। मल अभाव रहेको किसानको गुनासो। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाउने। रामेछाप जिल्लामा निर्माण थालेको 7 वर्षमा शीत भण्डारको बल परीक्षण सञ्चालन। साउनदेखि रामेछापमा कृषि र पशुपक्षी सम्बन्धी काम गर्ने एकीकृत कार्यालय सञ्चालनमा आउने। नोलखाको सैलुङमा 6 वर्षीय नाबालिकालाई जबरजस्तीकरण गरेको आरोपमा एक युवक पक्राउ। तनावका बीच अमेरिका रूस अन्तरिक्ष सहकार्य निरन्तर। र स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स पराजित। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै हस्तराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वतः खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात:
1: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आगलागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98544062, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98544082, र 0848-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्नी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
9: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
12: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
4: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर सहयात्रा गर्छौं। आजको विषयमा तपाईँलाई के गर्नुपर्छ भनेर तपाईँ नियमित कार्यक्रम सुन्ने साथीहरूलाई थाहा नै छ र यदि तपाईँ नयाँ साथी हुनुहुन्छ भने चाहिँ मैले तपाईँलाई कार्यक्रमको बारेमा जानकारी गराउनु पर्ने हुन्छ। आज बुधबारको बसाई रहेको छ। बुधबारको बसाईमा रहेर हामीले पूर्व बेसीदेखि पश्चिम बागालीसम्म गुन्जने मिठा रमाइला काठे कौडा रोइला सालेजो पूर्वेली पश्चिमेले एकल गीत घाँसे गीत होइन सारे गीत विभिन्न खालका गीत राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ भने तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। 0848 40 0026 तपाईँ उकाली उराली लेख बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ, हामी आइसकेका छौं। यो एक घण्टाको समय तपाईँसँग रहेर सहयात्रा गर्दै गर्दै तपाईसँग प्रत्यक्ष रूपमा हामी सम्पर्कमा पनि जोड़िनेछौ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँले कार्यक्रम साताको साथी दिन सुन्ने क्रममा फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको विषयमा मात्रै तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ भने यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत रहेको छ नुवाको चाहिँ युवा झिल्के के छ सानो केसे रामकुमार खतिवड़ा अनि रेणुका खतिवड़ाको आवाजमा रहेको गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले एकदमै मिठो अनि रमाइलो गीत नुवागोटे यो झुल्के केटो एकदमै मिठो रमाइलो गीतबाट कार्यक्रमलाई कसैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ र तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना पाउनुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दैछ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो
1: दिदी, नमस्ते। नमस्कार, गुड मर्निङ।
0: नमस्ते, नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म तपाईँको कार्यक्रमलाई माया गर्दै साथी बोल्दैछु दिदी, डोलमा शेर्पा।
0: डोलमा हजुर के छ खबर?
1: ठिकै छ दिदी, अनि हजुर लगाएर के छ?
0: म लगायत रामे साथीहरूको पनि खबर एकदम ठिकठाक छ, राम्रो छ, रमाइलो छ। आज चाहिँ मजाले घाम लाग्दैछ, यस्तै छ भन्नुपर्छ है त। यता घाम लाग्दैछ, अनि त्यही त घाम लागेको छैन र डुलमा चाहिँ
1: छैन नि दिदी, यहाँ एकदम धुम्मा धुम्मा छ, घाम लाग्न सकेको छैन भन्नुपर्छ।
0: घाम लाग्न सकेको छैन भन्नुभएको छ, अब बिस्तारी लाग्छ होला, अब पानी पर्ने समय छ, पानी पनि पर्न सक्छ है।
1: हजुर, अनि खाना लिनुभयो त हजुरले?
0: मेरो भइसकेको छ, डोलमाजेको भयो कि बाँकी छ? भइसकेको छ। अनि आजको दिन कसरी बिताउनुहुन्छ? कार्यक्रम लोकसेले सुन्दै हुनुहुन्छ, अब मिठा गीत सङ्गीतहरू पनि बजिरहेका छन्, अनि केही सल्लाह सुझाव केही भन्न मन छ हाम्रो डोलमाजीलाई?
1: छैन दिदी, छैन, केही भन्नुपर्ने छैन, एकदम राम्रो छ भन्नुपर्छ दिदी।
0: ल, राम्रो छ भन्नुभएको छ, राम्रोको राम्रो सल्लाह सुझाव यहाँले दिँदाखेरि हामीले अझ पनि राम्रो बनाउनु पर्ने हुन्छ, अझ राम्रो बनाउन चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू यहाँहरूले भन्नुपर्ने हुन्छ। ठिकै छ, भोलि पर्सिका बसाइमा भन्नु होला, यति बेला हामी कार्यक्रमतर्फै लाग्छौं। त्यसो भए एउटा मिठो गीत रोइला गीत बज्छ, यहाँले आफ्नो साथी सङ्गीलाई सम्झनुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल त्यही मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरले लागि, मेरो घर फ्यामिली सम्पूर्णको लागि, मेरो पहिलो साथी निन्दुकी शेर्पा, माटोमा शेर्पा, छिरिङबुटी शेर्पा लगायत मलाई चिन्ने नचिन्ने हजुरको कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्दैछु दिदी, नमस्ते।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डोलमा शेर्पा हजुर, उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। आजको विषयमा मात्रै तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ, साथसाथै आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झन पाउनुहुन्छ। कार्यक्रममा विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीत संगीत पनि कार्यक्रममा बज्नेछ। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने कमेन्ट पनि पठाउनुहोस्। प्रदर्शी रूपमा सम्पर्कमा जोडिन चाहने साथीले फोन डायल गर्नुहोस्, यदि तपाईँ चाहिँ फोन सम्पर्क चाहिँ लाग्दैन, म चाहिँ कमेन्ट मार्फत सहभागिता जनाउँछु भन्ने साथीले हजुरको रेडियो सर्च गर्नुभयो भने कार्यक्रम लोकसेली देख्नुहुन्छ, कमेन्ट पठाउनुहोस्। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर यो आवाज कुन ठाउँदेखि हो?
2: सिन्धुली खाने खालका विजयताबाट चन्द्रकुमार श्रेष्ठ।
0: चन्द्रजीको खबर के छ?
2: सबै ठिकै दिदी, तपाईँको भन्नु।
0: चन्द्रकुमारी श्रेष्ठ भन्नुभयो?
2: हजुर।
0: ल, अनि विजय छापतिरको खबर के छ त भन्नुहोस् न।
2: सबै ठिक छ दिदी,
0: सबै ठिक छ।
2: हजुर।
0: ल, यहाँसँग म पहिलोचोटि हो कि योभन्दा अगाडि तपाईँ हाम्रो कुराकानी भइसकेको छ? पहिलोचोटि हो। किन, त्यता हजुरको रेडियो नै सुन्नुहुन्थेन कि बस्दै नै थियो कि के हो कि यहाँको फोन नलागेको योभन्दा अगाडिका दिनहरूमा? कामको व्यस्तताले गर्दा चाहिँ यहाँले हामीलाई फोन सम्पर्क गर्न सक्नु भएन। ल ठिक छ, अनि विजय छापतिर धान रोपाईको कार्यक्रमहरू सक्यो कि हुँदैछ? के छ?
2: हुँदैछ,
0: हुँदैछ। खानपिन भइसक्यो अथवा बाँकी छ?
2: बाँकी छ।
0: ल, बाँकी छ भन्दै हुनुहुन्छ, अब आरामले कार्यक्रम सुन्दै खानपिन पनि खानु होला पनि भन्न चाहे मैले। अरू त खास हामीलाई नयाँ सुनाउनु पर्ने के छ होला जस्तो लाग्दैन, के छ चन्द्रजी भन्नुहोस्? केही पनि छैन. अब पहिलोचोटि कार्यक्रममा आउनु भएको छ, साथसाथै यो यहाँले अब समय मिल्दा नियमित कार्यक्रम त सुन्नुहुन्छ होला. केही सल्लाह सुझाव छ भने भन्नुहोस्. केही छैन र त्यसो भए साथी सङ्गीलाई सम्झनुहोस् एउटा मिठो रोइला गीत बज्छ.
2: फर्स्टमा त दिदी हजुरको लागि सामना श्रेष्ठ, दिपा श्रेष्ठ, भावना श्रेष्ठ, प्रोपिला श्रेष्ठ, यति नै भन्दा.
0: हस् नमस्ते. उहाँले मात्र तीनजना साथीलाई सम्झनु भएको छ, अन्य वर्षमा तपाईँले साथी सँगै सम्झना पाइएन भन्नुहुन्छ. तपाईँको लागि साथी सम्झने दिन चाहिँ बुधबार र शुक्रबारको वेबसाइट रहेको छ, अन्य दिन तपाईँले साथीसँगै सम्झन पाउनुहुन्न. तपाईँले जति साथी सम्झनुहुन्छ बुधबार र शुक्रबारको वेबसाइटमा सम्झन पाउनुहुन्छ. तपाईँले पनि फोन डायल गर्न सक्नुहुन्छ 048-40-40-0026 तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुनेर हामीलाई साथ दिइराख्नु भएको छ. यो बिहानको समय छ, पानी परेर आज घाम लागेको छ, अलिक मौसम चिसो चिसो पनि छ, ठिकै छ. मेसाग्य संगीतबाट तपाईँलाई मनोरञ्जन दिइरहेका छौँ. यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु. हेलो. नमस्ते. नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के श्रेष्ठ भन्नुभयो? भावनाजी, के छ खबरलाई सुनाउनुहोस्। बेसी छापतिर कि हाम्रो चन्द्रजीले सुनाउनु भएको छ, तपाईँकै सुनाउनुहोस्। मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, खास त्यस्तो अब रामे छापतिरको खबर अनि मेरो व्यक्तिगत खबर सुनाउनै पर्ने त त्यस्तो खास केही छैन होइन. भावनाजीले चाहिँ कार्यक्रम अर्थात हजुरको रेडियो कतिको सुन्ने गर्नुहुन्छ? के हिजो आज स्कुल बिदा छ? भर्खे बिदा. कति दिन बिदा छ?
2: एक महिना.
0: अब साउन 15 स्कुल लाग्छ होला नि. ल, अब एक महिनाको बिदा चाहिँ कसरी बिताउँदै हुनुहुन्छ? घरमा बसेर दिक्क लागेको छ कि होइन? ठिकै छ, यो बर्खाको बेलामा काम गर्नुपर्छ, छुट्टी त हुनै पर्छ भन्ने छ कि के छ हाम्रो भावनाजीको विचार चाहिँ भन्नुहोस् न. पढ्नु पनि हुन्छ? बिदामा त हामीले त पढ्न नपरे हुन्थ्यो है, बरु साथी सँगैसँग उफ्रिने, बस्ने, खाने, रमाउने, पढ्न चाहिँ नपरोस् है बिदामा. हामीलाई चाहिँ सरहरूले होमवर्क नदिएको भए नि हुन्थ्यो हुन्थ्यो मेरो पालामा चाहिँ है भावना चाहिँ. हेर्नुहोस् न, अनि हाम्रो पालामा त्यस्तो विचार थियो, साथसाथै मेरो व्यक्तिगत विचार भनौ न, मेरो व्यक्तिगत विचार जस्तो अरूको विचार नहुनु पनि त सक्छ नि होइन. त्यही भएर यहाँले अब आफ्नो घर आएपछि काम पनि गर्नुहुन्छ, मेलापात पनि भ्याउनुहुन्छ भ्याउनुहुन्छ र पढाइलाई पनि समय दिन पुर्याउनु भएको छ. ल ठिक छ, पक्कै पनि एक एक महिनाको बिदामा अब लेख्ने पढ्ने बानीको विकास हराउँछ, दिउँदा विकास त गराइराख्नु पर्यो नि होइन भावना चाहिँ. कतिमा पढ्दै हुनुहुन्छ अहिले? अहिले 10 पुग्नुभयो. ल, अर्को वर्ष त एकदमै यहाँको त गम्भीरतापूर्वक चिन्तित भएर पढ्नुपर्ने रहेछ नि त नि. ल, त्यही भएर अहिले फुर्सदको समयमा पनि पढ्नु भएको छ, ठिक छ. राम्रो राम्रोसँग पढ्नुहोस्, समय मिल्दा हामीलाई पनि यसै गरी सम्झनुहोस्, आउनुहोस्, खुसी लाग्यो. एउटा मिठो गीत बस्छ, साथीहरूलाई सम्झनुहोस् न. हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भावना श्रेष्ठजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. आज चाहिँ मात्रै तपाईँले साथी सम्झनु पाउनुहुन्छ, अन्य विषयमा हामीले तपाईँलाई धेरै साथी सम्झन पनि दिँदैनौ, अनि त्यो हुँदाखेरि साथीसँगै सम्झन पनि पाउनुपर्छ है भन्ने साथीहरूको भावना विचारहरू. यति बेला अर्को साथी हुनुहुन्छ, त्यसपछि चाहिँ हामी कार्यक्रममा मिठो गीतको साथै विश्रामतर्फ पनि जानुपर्ने हुन्छ. सम्पर्कमा साथी हुनुहुन्छ, दिदीलाई स्वागत गर्छु. हेलो. नमस्ते. नमस्कार, यो त परिचित आवाज हो नि होइन?
2: हजुर हजुर, एकदमै.
0: यो परिचित आवाज नचिन्ने सायद कमी हुनुहुन्छ होला.
2: हजुर चिन्नुहुन्छ होला, सायद त सबैले चिन्नुहुन्छ जस्तो लाग्छ है मलाई.
0: यति बेला भोटिङ गर्न मिल्ने भएपछि यो आवाज कसको लो भोट फटाफट भोट गर्नुहोस् भन्न मिल्थ्यो होला, अहिले नमिल्ने भयो है त अनुज.
2: हजुर अब कुनै कुनै दिनमा चाहिँ त्यो राख्नु न.
0: अब परिचितमा चाहिँ भोट धेरै आउँथ्यो कि अपरिचितमा चाहिँ भोट धेरै आउँथ्यो होला होइन धनुज.
2: हजुर परिचित हो भने पनि भोटिङ गर्नुहोस्, अपरिचित हो भने पनि भोटिङ गर्नुहोस् भन्नु न. कुनै कुनै दिनमा त्यस्तो राखिदिनु न, कार्यक्रम रमाइलो हुन्छ होला.
0: हुन्थ्यो होला नि है, तर के गर्नु, त्यसको लागि नै व्यवस्था गर्नुपर्ने हुन्छ. भन्ने बित्तिकै सबै कुरा एकैचोटि मिल्दो रहेन रहेछ कि धनुज.
2: हजुर हजुर एकदमै. अब सोचेर अब यो कार्यक्रम यस्तो खालि राख्दा कस्तो हुन्छ भन्ने सोचेरै राख्नुपर्ने हुन्छ, अनि त्यही भएर पनि हो.
0: ल ठिक छ, यहाँको विचार पनि राम्रो छ है. अब यसलाई हामीले पनि सोच विचार गर्नुपर्ने हुन्छ. अनि के छ, खानपिन खानुभयो कि बाँकी छ कि?
2: खानपिन बाँकी नै छ, अब खाने खाने बिला भयो भन्नुपर्छ है.
0: ल खाने खाने बिलामा मात्रै फोन लाग्छ हाम्रो धनुजीको पनि.
2: हजुर त्यस्तै हुन्छ खै
0: कि त खाइसकेपछि फोन लाग्नु कि खानुभन्दा अगाडि नै फोन लाग्नु नि होइन.
2: हजुर म आरामले खाइहाल्छु नि सबै क्याति के भन्नु चिन्तै नगर्नु दिदी.
0: ल ठिक छ,
2: एकदमै हजुरसँग खुल्ला खुल्ला बोलेर साथीहरूलाई सम्झेर मात्रै मजाले खानेछु, त्यस्तो भोक लागेको पनि छैन मलाई.
0: ठिक छ धनुजी, यहाँले बुझ्नुहुन्छ पक्कै पनि. मलाई समयले पर्खिँदैन, यहाँलाई खानेकुराले पर्खिन्छ, फरक यति मात्र छ होइन यो कार्यक्रममा.
2: हजुर हजुर एकदमै एकदमै.
0: त्यही भएर मलाई एक घण्टाको समयले पर्खिँदैन, तपाईँलाई खानाले जियोस् एकछिन भए नि पर्खिन्छ.
2: पर्खिन्छ अब समय चाहिँ पर्खिँदैन, अब कार्यक्रम पनि लगभग आदि नै भयो है.
0: ल ठिक छ, मिठो गीततर्फ पनि जानुपर्ने हुन्छ हामी, साथसाथै विश्रामतर्फ जानु पर्छ है भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजीले. गीतको साथसाथै विश्राम चाहिँ राख्नु पर्दैन र भन्दै हुनुहुन्छ मलाई बाहिरबाट. यति बेला हामी कार्यक्रमतर्फ लाग्छौँ, यहाँले साथीहरूलाई सम्झनुहोस् न.
2: हुन्छ, फर्स्टमा त यति मिठो हजुरका कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ दिदी हजुरकै लागि भन्न चाहे, अनि प्राविधिकमा सपोर्ट गरिरहनु हुने सम्झना दिदीलाई पनि धेरै सम्झना भन्न चाहन्छु. सिटीघाट दाईलाई राईलाई पनि धेरै सम्झना भन्न चाहन्छु. हाम्रो हजुरको रेडियो अल स्टाफहरू सबैको लागि, अरू बाँकीहरू सबैको लागि भन्न चाहन्छु. यहाँ सुन्दै हुनुहुन्छ मेरो मम्मी बाबाको लागि, नातानाको लागि, बहिनी सारादाको लागि, बहिनी रमिला, बहिनी करिना, बहिनी सम्झना प्रधान, रिया योगी, सबैलाई भन्न चाहन्छु. दाई ध्रुव पाण्डे दाई, देवमाजीलाईहरू हुनुहुन्छ, शङ्खलाल तामाङ, नरागी सिंह, अनि हुनुहुन्छ भरत शिवकती भरतजी, श्री सन्देश केसी, अनि दाई रविन तामाङलाई पनि धेरै सम्झना भन्न चाहन्छु. कविता मगर कविलाई धेरै सम्झना, उहाँको घरबाट सम्पूर्णको लागि भन्न चाहन्छु. अनि प्यारी साथीहरूमा हुनुहुन्छ जेनिसा श्रेष्ठ, निशा लामा, दुर्गा मगर, अनुलुङ्गेरी मगर, निशा श्रेष्ठको लागि भन्न चाहन्छु. दुर्गा साथी हिमाली छेत्री, प्यारी साथी शिला अधिकारी छेत्री, कल्पु छेत्रीलाई पनि सम्झना छ भन्न चाहन्छु. अनि हुनुहुन्छ विनिता छेत्री बिनुलाई पनि धेरै सम्झना भन्न चाहन्छु. अमिना सुनवार, राजगली मगर, ईश्वर बस्नेत, सञ्जय बस्नेतको लागि, कुमार श्रेष्ठ, कृष्णा सुनवार, सिम्पल सिंह सुनवार, अविनाश रङ्गेली मगर, मौसम अछमी छेत्री आयुषको लागि पनि भन्न चाहन्छु. रेली अछमीको लागि पनि भन्न चाहे. सुत्खराज र शैली साथी वीरेन्द्र विष्टलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु. कुमार अभिषेक कुमार जनकी, कुमार श्रेष्ठ, अनि हुनुहुन्छ साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि, र नाम छेत्रीको साथीहरूलाई विशेष विशेष गरेर मलाई धनुकुमार भनेर चिन्नुहुने नचिन्ने नै सबै सालाई समग्रमा एकदमै माया छ, एकदमै मिस गरिरहेको छु है. मलाई उत्तिकै सम्झना छ, विशेष त नाम छेत्रीको साथीहरूलाई नाम दिन सकेको छुइनँ, र वार्ता सुनेर बस्नुभएको सम्पूर्णलाई भन्दै जान्छु ल.
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनक गजमेरजी, उहाँले पनि आफ्ना आफ्नो जन साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. यति बेलाको बसाइमा हामी कार्यक्रममा म त आउने थिइनँ श्री देवकोटा देवी गर्दीको आवाजमा रहेको मिठो गीत राख्छौ, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौ, विश्रामपछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
5: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे, खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
12: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
0: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दे त।
10: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
12: कति रे? 98540 अनि
10: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
12: 048-540-239।
13: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौं?
12: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
13: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
14: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
15: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-2782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
16: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 सम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
17: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
17: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
17: सम्पर्क नम्बर 0845-143, 98-63-023-422।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू
6: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 540 100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
8: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
8: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048 545 398, 048 543 398।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: कार्यक्रम लोकोशैलीमा राखेको मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको विषयमा मात्र तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ र आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झन पाउनुहुन्छ। विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू आजको कार्यक्रममा बजिरहेका छन्। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रीता भन्नुभयो कि गीता भन्नुभयो? गीता भन्नुभयो। दीपा भन्नुभयो। रीता नि होइन, गीता पनि होइन। के छ त आज, कुन ठाउँदेखि भन्नुभयो हाम्रो दीपाजीले? आज बिजी छ, आफ्नो साथीहरूको धेरै फोन लाग्दैछ कि हो दीपाजी? अनि यतिका दिनसम्म त किन विजय छापको साथीहरूको त नाम आवाज केही सुन्न पाएको थिइनौ त मैले त? कल चाहिँ गर्नुहुन्थेन, सुन्न चाहिँ कार्यक्रम सुन्नुहुन्थ्यो। तर विजय छापको साथीसँग लगभग म यहाँ आएको धेरै भइसक्यो, तर पहिलोचोटि नै हो जस्तो लाग्छ, होइन त दिदाजी? दुई तिनचोटि कुरा भइसक्यो। ल ठिक छ, त्यसो भए हाम्रो दिपाजीसँग कुरा भइसकेको छ, तर केही समय बिचमा हराउनु भयो, त्यसपछि मैले बिर्सेँ जस्तो लाग्यो है। ठिक छ, के छ, के गर्दै हुनुहुन्छ, हिजो आज कामको सिलसिला के छ भन्नुहोस् न। कतिमा पढ्दै हुनुहुन्छ? बाह्रमा पढ्दै हुनुहुन्छ। त्यही पनि क्याम्पस पढ्ने विद्यार्थीलाई त सजिलो छ नि, बिहानको क्याम्पस हुन्छ, दिनभरि घरमा बस्यो, चर्को घाममा आनन्द छ होइन? सजिलो छ, क्याम्पस पढ्न आउने हामीले हात जुदाउने चाहिँ हुन्छ कि हुँदैन त नि? हुँदैन है, भनेपछि आँखा किताबतिर र कपीतिर हुन्छ, यता बोर्डतिर हुन्छ होला है। ल ठिक छ, राम्रोसँग पढ्नुहोस्, कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भयो। आज विजय छापको तीनजना साथीसँग हामीले कुरा गर्न सक्यौं, यहाँहरूलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बोल्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: मेरो अघि भर्खरै छन् हुने विद्या बहिनी चन्द्र कुमारी श्रेष्ठ, भावना श्रेष्ठ, अनि दिदी कामना श्रेष्ठ, साथीहरू भन्नुपर्दा नम्रता श्रेष्ठ, श्रेष्ठ सरिसायु, अर्जुन महतो, आशा महतो, निरुता महतो, साथीहरू त धेरै हुनुहुन्छ सम्पूर्णको लागि।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दिपा श्रेष्ठजी, विजय छापबाट भन्दै हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको म कार्यक्रमको लगभग अन्त्यतिर आउन लागिसकेको छु। अब ती साथीसँग हामी छोटो मिठोमा कुरा गर्छौं, त्यसपछि कार्यक्रमबाट विदा हुनुपर्ने बेला पनि भइसकेको छ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो।
2: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, यो आवाज त हाम्रो अलिक टाढा देखियो कि क्या?
2: हजुर, निकै टाढा देखिने भनौँ न है
0: त। हाम्रो धरानदेखि हुनुहुन्छ हाम्रो विवश चाहिँ?
2: होइन नि, हाम्रो धरानबाट त होइन,
0: काठमाडौँबाट कृष्णजी।
2: हजुर हजुर,
0: ठ्याक्कै चिने मैले, भर्खरै मलाई फुल लाग्दैन लाग्दैन भन्दा हुन्थ्यो है।
2: हजुर हजुर होइन फोन पहिला लाग्यो अरे तर पठेन क्या त धेरै चोटि लाग्यो तर फोन उठेन त्यही भएर भनेको
0: ल ठिक छ अब विश्रामको समयमा धेरै बेर खेरि किन होल्डमा राख्ने साथीहरूलाई भन्ने पनि छ कि कृष्णजी त्यही भएर हो नि त
2: हजुर हजुर अब यति ज्ञानी संसारकर्मीहरू त कहाँ पाउनु र होइन
0: त्यही भनेको बरु फोन लाग्छ बरु लागेन आज लागेन भने केही छैन बरु भोलि फोन लाग्छ अब विश्राम पनि धेरै समय बज्ने हुन्छ धेरै समय साथीलाई किन होल्डमा राखिरहनु भन्ने चाहिँ लाग्यो त्यही भएर है नरिसाउनु होला है कृष्णजी ल रिसाउनु त भएको छैन नि मनमनै मेरो चाहिँ फोन नउठाउने भनेर न भित्रभित्रै रिसाएर मसँग चाहिँ हाँस्दिनु भएको के थाहा
2: होइन अब रिसाएको त छैन
0: ल ठिक छ अब अन्य समयमा त अब फटाफट हामीले कल लिनै रहेका हुन्छौँ तर विश्रामको समयमा चाहिँ साथीलाई धेरै धेरै होल्डमा चाहिँ नराखौँ भन्ने उद्देश्य हो कि हाम्रो चाहिँ त्यही भएर हो यहाँहरूले बुझ्नुहुन्छ होला जस्तो लाग्छ कुन समयमा कति बजे विश्राम बस्छ नियमित कार्यक्रम सुन्नेलाई त अब यति बजेदेखि यति बजेसम्म चाहिँ विज्ञापन बस्छ है भन्ने कुरा पनि कण्ठ नै छ होला जस्तो लाग्छ त्यही भएर हाम्रो कृष्णजीले नै हाम्रो समस्या हाम्रो गुनासाहरूलाई नै बुझिदिनुहुन्छ होला यहाँहरूको गुनासोहरूलाई पनि हामीले सकेसम्म बुझ्ने प्रयास गरेका छौँ होइन कतिपय अवस्थामा कुनै समस्याले गर्दा कहिलेकाहीँ प्राविधिक समस्याहरूले गर्दाखेरि यहाँहरूको गुनासो समस्याहरू हामीले समाधान हल गर्न सकेनौँ होला होइन तर सकेसम्म चाहिँ समस्याहरू समाधान गर्ने प्रयत्न चाहिँ हामीले पनि गरेका छौँ कि जस्तो चाहिँ लाग्छ अनि के छ हाम्रो कृष्णजीसँग धेरै पछि कुराकानी भयो
2: धेरै पछि नै कुराकानी भयो प्रोग्राम चाहिँ म जहिले दिनकै सुनिरहेको हुन्छु तर फोन चाहिँ लाग्दैन है
0: ठिक छ कहिले लाग्छ कहिले लाग्दैन हामी जस्तै त होला नि हामी कहिले उपस्थित हुन्छौँ कहिले अनुपस्थित हुन्छौँ हाम्रो कृष्णजीको पनि त्यही हो नियमित फोन लाग्छ भन्ने छैन होइन ल खानपिन खानुभयो कि बाँकी छ
2: मेरो खाना चाहिँ बाँकी नै छ अनि तपाईँहरू भएका
0: मेरो भइसकेको छ अब हाम्रो सम्झनाजीको चाहिँ के छ है त अब उहाँले भन्नुहुन्छ हाँस्दै हुनुहुन्छ सम्भव त बाँकी छ या भइसकेको छ मेरो चाहिँ भयो है त बाहिरबाट ठिक छ म कार्यक्रमको अन्त्यतिर छु कृष्णजी एउटा मिठो गीत बस्छ कुराकानी गर्ने धेरै मन छ साथीहरूसँग तर के गर्ने समय एक घण्टा मात्र हुन्छ एक घण्टामा हरेक कुरालाई समेट्नु पर्छ होइन हरेक कुरालाई समय पनि दिनुपर्ने हुन्छ त्यही भएर छोटो मिठोमा कुराकानी भयो आइदिनु भयो यो मिठो आवाज सुन्न पाइयो खुसी लाग्यो अन्त साथीहरूलाई सम्झनुहोस्
2: हुन्छ साथीहरू सम्झिनु पर्दा फर्स्ट अफ अल हजुरलाई अनि प्राविधिक दिदी सम्झनालाई अनि साथीहरू सम्झिनु पर्दा सङ्गीत ठकुरी धनु गजमेर अनि सबै सबैलाई भन्दै छुट्टिन्छ बाई बाई
0: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कृष्ण सुनुवाजी काठमाडौँबाट हुनुहुन्थ्यो हाम्रो विभत्सी र कृष्णजीको चाहिँ आवाज उस्तै हुँदाले आज फेरि पनि झुक्याए ठिकै छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अब चाहिँ म फोन लिन समय कम छ तपाईँका फेसबुकबाट प्राप्त भएका कमेन्टहरू छोटो मिठोमा वाचन गर्दै म पनि विदा हुन्छु यति बेला जनक रोजाली मगर्जी लेख्नुहुन्छ फेसबुक कमेन्टमा नमस्कार है आरामै हुनुहुन्छ होला कार्यक्रम राम्रो छ अब बस्ने गीत सबैलाई म चाहिँ सुर्खेत घर भइहाल्छु भारत बाज भन्दै हुनुहुन्छ मलाई विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी मनोज सुन्दासी पनि लेख्नुहुन्छ दिदी नमस्ते गुड मर्निङ के छ खबर म पनि कार्यक्रम सुन्दैछु सुन्दुरीको झाँगाझोली रातमाट बजारबाट भन्नुभएको छ देविका पूर्व छाने मगरजीले पनि नमस्ते दिदी म काठमाडौँबाट देविका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ धर्मराजजी पनि लेख्नुहुन्छ दर्शन नमस्ते शुभ दिन म ढगाल धर्मराज बिर्तामोड झापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु अब बस निगत सबैको लागि भन्दै हुनुहुन्छ रिमा थामीजीले पनि शुभ दिन सबैलाई भन्दै हुनुहुन्छ त्यसै गरी विवश कुलुङ पृथकजी पनि लेख्नुहुन्छ नमस्ते म विवश कुलुङ पृथक धरानबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ कल गर्ने समय नभए पनि यो कमेन्ट चाहिँ वाचन गरिदिनु होला भन्दै हुनुहुन्छ वाचन भइसकेको छ है तर तपाईँको पुरै कमेन्ट चाहिँ मैले वाचन गर्न सक्दिनँ समय कम चाहे विवश चाहिँ भन्न चाहे त्यसै गरी अविनाशजी पनि लेख्नुहुन्छ नमस्ते है म अविनाश सुनवार यता दोलखाबाट अब बज्ने गीत तयारी साथीहरू सबैको लागि भन्दै हुनुहुन्छ संगीता लामा संगीताजीले पनि नमस्ते हाइदी दिए कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ बिरजङ लिम्बुजीले पनि हेलो हजुर नमस्ते शिवारु भन्दै हुनुहुन्छ अब बस्ने गीत मार्फत चाहिँ साथीहरू सबैलाई सम्झेको छु कोही कसैलाई पनि बिर्सेको छैन ल भन्नुभएको छ त्यसै गरी सत्यकला इसाहाराजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु सबैलाई शुभ दिनको कामना भन्नुभएको छ मिलन घायल मोटोजीले पनि दिदी नमस्ते शुभ बिहानी कार्यक्रम सुन्दैछु है तिनजुरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटो तेह्रथुम घर भइहाल्छ दुहाको तर्फबाट भन्नुभएको छ अब बजने गीत चाहिँ रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रलाई भन्दै हुनुहुन्छ कडपिरी केसीजीले पनि दर्शन नमस्ते के छ खबर आरामै सन्चै हुनुहुन्छ होला म यता भारतको हिमाचलबाट कडपिरी केसी कार्यक्रम राम्रो लाग्छ नियमित सुन्ने गर्छु भन्नुभएको छ गीता राणा मगरजीले पनि नमस्ते हाई दिदी के छ खबर सन्चै हुनुहुन्छ म पनि कार्यक्रम सुन्दैछु यता सुन्दरीको तीन कन्याबाट भन्दै हुनुहुन्छ डीएम थापा मगरजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है सनकुबाट भन्दै हुनुहुन्छ त्यसै गरी मिसिङ रिवतजीले पनि अब बस्ने गीत एक्सन विराज लगायत सबै साथीलाई भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ आजको कार्यक्रमको समय पनि लगभग सकिसकेको छ र यतिन्जेलसम्म तपाईँको प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी डोलमा शेर्पा चन्द्र कुमारी श्रेष्ठ भावना श्रेष्ठ धनु गजमेर दिपा श्रेष्ठ त्यसै गरी कृष्ण सुनवारजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथी तपाईँले यतिन्जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैले देखेको मुष्ट रूपमा फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम लोकसैली अपरिवार बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्के उहाँको लागि पनि धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अर्को गीत छोड्दै आजको लागि कार्यक्रम लोकशैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन पर्सि साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समस्याग्रस्त सहकारीलाई पुनः सञ्चालनमा ल्याउने वातावरण तयार गर्ने पनि बताउनु भएको छ। मुख्यमन्त्री बानियाले अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्ने बताउनु भएको छ। बागमती प्रदेश अन्तर्गत रहेका 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्ने कार्य हिजोदेखि प्रारम्भ भएको छ। बागमती प्रदेशले सिभिल बचत तथा ऋण सहकारी संस्थाले सोल्टी बोर्ड दर्शन बचत तथा ऋण सहकारी संस्था किर्तिपुर सुमेरू बचत तथा ऋण सहकारी संस्था पुलचोक नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था सामा खुशी र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था खुबी खुशी बुलाई समस्याग्रस्त घोषित गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देलले ऋणीको ऋण तिर्ने वातावरण बनाउन निकै मेहनत गर्नु परेको जनाउँदै नियम कानूनलाई आधार कठोर निर्णय चल्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता मनिष शाहले संसार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गरिएको घटनाप्रति आपत्ति जनाउनु भएको छ। आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले राज्य आफैले नागरिकलाई आतंकित बनाउन नहुने धारणा राख्नु भएको छ। नेता झाले संसार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा जो संलग्न छ अनुसन्धान र कार्यवाही हुनुपर्नेमा जोड़ दिनुभएको छ। अस्ति सोमबार कान्तिपुर अनलाइन खबर हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले गाड़ी पार्क गरेर चालक सम्पर्कविहीन भएका थिए। कान्तिपुर अगाडि पार्क गरेको गाड़ी रासोपाका नेताको भएकोले खुलेको थियो। रासपाले पनि यो घटनामा संलग्नलाई कार्यवाही गर्न माग गरिसकेको छ। सभापति लामी छानेले रासपाकै व्यक्ति संलग्न भए पनि कार्यवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मुख्य राजमार्गमा आज निर्बाध रूपमा गाड़ी चलिरहेको छ। ठूलो वर्षा र पहिरोले अस्ति बेलुकादेखि अवरूद्ध नागडुङ्गा मुगलिन नारायणगढ़ सड़क हिजो बिहानदेखि सञ्चालन भएकोमा त्यसपछि रोकिएको छैन। त्यसै बीपी राजमार्गमा भारीको जोखिमका कारण गैराती काभ्रे खण्डमा गाड़ी सञ्चालनमा रोक लगाए पनि अहिले सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। यो सड़क खण्डमा सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर मनसून अवधिमा रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउने गरिएको छ। त्यस्तै कान्ति लोकपथ सड़कको मकवानपुरको भीमफेदी र हेटौडा ठिंगन खण्डमा पहिरो जाँदा हिजो अवरूद्ध भएको सड़क अहिले सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। कान्ति लोकपथ सड़क खण्ड आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालनमा आएको छ। मकवानपुर जिल्ला संघको समन्वयमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर हिजो बेलुका 6:30 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि सार्वजनिक निजी तथा यात्रुवाहक गाड़ीको आगमनमा रोक लगाएकोमा अहिले गाड़ीहरू चलिरहेका छन्। त्यस्तै सिन्धुपाल्चोको अरणीमा पहिरो जाँदा हिजो अवरूद्ध भएको सड़क अहिले सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। कान्ति लोकपथ सड़क खण्ड आज बिहान 5 बजेदेखि

सिन्धुपाल्चोकले जनाएको छ। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा दिएका हुन। उनीहरू 2081 साउनमा मन्त्री बनेका थिए। पार्टीभित्र उनीहरूको कार्य सम्पादन प्रति निरन्तर प्रश्न उठिरहेको थियो। यद्यपि मुख्यमन्त्री एमलाल कडेलले स्वीकृत भने गरिसकेको अवस्था छैन। कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले पनि कांग्रेसका मन्त्रीले राजीनामा दिएका बताउनु भएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै टुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ। यो निर्णय अमेरिकाले इरानी बन्दरगाहमा नौ सैनिक नाकाबन्दी पूर्ण शुरू गर्नुभन्दा केही घण्टा अघि आएको हो। ट्रम्पले शुल्क लगाउने योजनाको सट्टा खाड़ीका देशहरूसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने विकल्प रोजेको बताउनु भएको छ। यो निर्णय अमेरिका र इरान बीच पूर्ण शुरू भएको हवाई आक्रमण बीच आएको हो। बढ़दो तनावका कारण हर्मुज जलमार्ग भएर हुने तेल ट्याङ्करको आवत जावत प्रभावित भएको छ। यस अभिव्यक्तिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढ़ेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल सोशलमा 20% अमेरिकी सुधार भर्ना शुल्कलाई विभिन्न खाड़ी राष्ट्रहरूले अमेरिकामा गर्ने व्यापार र लगानी सम्झौता मार्फत प्रतिस्पर्धापन गर्ने निर्णय गरेको बताउनु भएको छ। ट्रम्पले हर्मुज जलमार्ग इरान बाहेक अन्य सबै जहाजहरूका लागि खुल्ला रहेको दावी गर्दै अमेरिकी सेनाको उपस्थितिका कारण तेल आपूर्ति निरन्तर रूपमा सहज हुने दावी गर्नुभएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्य राति 1:15 साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। दुई टोली बीचको प्रतिस्पर्धा सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्याण्ड अफ गड गोल र सन् 1998 डेभिड हेकहामले रातो कार्ड पाएको घटनाको कारण अझ चर्चित भएको छ। विश्वकपमा यी दुई टोली बीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल खेलेका छन्, जसमा इंग्ल्याण्डले 6 अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेल बराबरीमा सकिएका छन्। इंग्ल्याण्ड र अर्जेन्टिना बीच पहिलो पटक सन् 1951 मैत्रीपूर्ण खेल हुँदा इंग्ल्याण्ड 2-1 विजयी भएको थियो। दुई टोली बीच पछिल्लो खेल सन् 2005 मैत्रीपूर्ण खेल हुँदा इंग्ल्याण्डले अर्जेन्टिनालाई 3-2 गोलले हराएको थियो। यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी क्रिस्टल लयमा छन्। उहाँले समग्र विश्वकपमा 21 तथा अहिले भइरहेको प्रतियोगितामा 8 गोल गरिसकेका छन्। अर्कोतर्फ इंग्ल्याण्डका ह्यारी केन जुड बेलिङले यस विश्वकपमा समान 6-6 गोल गरिसकेका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति 12:45 हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विश्व फुटबलका पुराना प्रतिस्पर्धीहरू बीच हुने खेल अघि ऐतिहासिक तथा राजनैतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कड़ा पारिएको बीबीसीले जनाएको छ। सन् 1982 बेलायत र अर्जेन्टिना बीच फकल्याण्ड युद्ध भएको थियो। 74 दिनसम्म चलेको यो युद्धमा 649 अर्जेन्टी सैनिक, 255 बेलायती लडाकु र 3 जना सर्वसाधारणको ज्यान गएको थियो। अर्जेन्टिनामा लास मालभेसका रूपमा छिरिने यो बेलायती विदेशी भूभाग दुई देशबीच विवादको विषय अहिलेसम्म पनि यथावत नै रहेको छ।

हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-892 र 0848-43-85। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: Ruslan Studios.

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम, 20 सडक मन्थली रामेछा।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-1900।
7: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
9: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: भई खाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात:
0: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
1: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप।
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
1: अपाङ्गता
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0 48 45 0 28 98 45 43 0 28 रामी छाप उद्योग वाणिज्य संघ कार्यालय रामी छाप

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि खाना पकाउने ग्यासको पूर्ण सिलिण्डर कार्यान्वयनमा आएको उद्योग मन्त्रालयको भनाई, बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने अनुमान। रासोपाका नेता एवं सांसदहरूबाट नै सरकारको आलोचना हुन थाल्यो। राज्यले नागरिकलाई आतंकित बनाउन नहुनेमा मनिष झाको जोड, कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले दिए राजीनामा। आज मधेस सहित 5 प्रदेशमा वर्षाको सम्भावना, काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। इरानको बन्दरगाहमा अमेरिकाबाट नाकाबन्दी, अर्को हप्ता विद्युत गृह र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि पूर्ण अर्थात 14.2 किलोको ग्यास सिलिण्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन यो निर्णय गरिएको जानकारी दिनुभएको छ। यसअघि रूस युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण आधा अर्थात 7.1 किलोको सिलिण्डर वितरण गर्ने निर्णय अनुसार कार्यान्वयन गरिएको थियो। मन्त्रालयका अनुसार अहिले देशभर 58 ग्यास उद्योग सञ्चालनमा छन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले ढुवानी तथा खर्च व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा ग्यास उद्योगीहरू मर्कामा पर्दै आएको बताउनु भएको छ। अब पूर्ण सिलिण्डर बजारमा ल्याउने निर्णय भए पनि बजार पूर्ण रूपमा सहज हुन भने अझै 1.5 महिना लाग्ने उहाँले जानकारी दिनुभएको छ। एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले खाना पकाउने ग्यासमा सरकारले दिँदै आएको अनुदानलाई परिमार्जन गरी लक्षित वर्ग केन्द्रित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रमुख सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसदहरूले नै सरकारको आलोचना गर्न थालेका छन्। यसै क्रममा रासोपाका नेता एवं सांसद मनिष झाले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गरिएको पछिल्लो घटनाप्रति आपत्ति जनाउनु भएको छ। नेता झाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत राज्य आफैले नागरिकलाई आतंकित बनाउन नहुने धारणा राख्नु भएको छ। उहाँले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा जो संलग्न छ अनुसन्धान र कार्यवाही हुनुपर्नेमा जोड़ दिनुभएको छ। यस्तो बचपना देखाएर राजकाज चल्छ उहाँको प्रश्न छ। अस्ति सोमबार कान्तिपुर अनलाइन खबर, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले गाड़ी पार्क गरेर चालक सम्पर्क विहीन भएका थिए। कान्तिपुर अगाडि पार्क गरेको गाड़ी रासोपाका नेताको भएको खुलेको थियो। रासोपाले पनि यो घटनामा संलग्नलाई कार्यवाही गर्न माग गरिएको छ। सभापति लामिछानेले रासोपाकै व्यक्ति संलग्न भए पनि कार्यवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले आज राजीनामा दिनुभएको हो। बिहान बोलाएको मन्त्री परिषद बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री यामलाल कडेललाई बुझाउनु भएको हो। कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गरिरहेको छ। मुख्यमन्त्री बन्दा आलो पालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर त्यो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। आज काठमाण्डौ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर, ललितपुर सहित देशका 22 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। आज बिहानको मापन अनुसार मुख्य नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै सायकन नदीमा जलसतहको अवस्था सामान्य छ। यसै गरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि पानीको बहाव सतर्कता तहभन्दा तलै छ। काठमाडौँ उपत्यका सहित आज पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, लमजुङ, कास्की, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र ती आसपासका जिल्ला भएर बहने ससाना नदीमा बहाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ी आउन सकिने अनुमान छ। यी जिल्लाको नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। आज मधेसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भाग तथा कोशी र लुम्बिनी प्रदेश ती आसपासका जिल्ला भएर बहने ससाना नदीमा बहाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ी आउन सकिने अनुमान छ। यी जिल्लाको नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। आज मधेश

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सिंहदरबार अगाडि विद्यार्थीको समूहद्वारा प्रदर्शन, सुन चाँदीको भाव आज सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल खबरमा अब थप खबरहरू। विद्यार्थीहरूको समूहले आज बिहान मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। राज्यबाट नागरिकलाई त्रसित गर्ने र आतंक मचाउने गतिविधि भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन्। अनि रासो बियोका नेता दीपक धामी लगायतको नेतृत्वमा विद्यार्थीको समूहले प्रदर्शन विभिन्न प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेपछि धामी सहित केही प्रदर्शनकारी पक्राउ परेका छन्। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,84,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,200 रूपियाँले घटेर तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको थियो। सोमबार पनि सुन तोलामा 2,800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि बढ़ेको चाँदीको भाव आज तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 4,415 रूपियाँ पुगेको छ। चाँदी हिजो तोलामा 15 रूपियाँले घटेर 4,360 रूपियाँमा कारोबार भएको थियो भने सोमबार चाँदी 100 रूपियाँले घटेर तोलाको 4,375 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सबै बन्दरगाहमा जलसेना मार्फत पुनः नाकाबन्दीको घोषणा गर्नुभएको छ। जलमार्गको नियन्त्रणका लागि अमेरिकाले इरानमाथि आक्रमण पनि जारी राखेको छ। साथै ट्रम्पले इरान वार्ताको टेबलमा नआए अर्को हप्ता त्यसको त्यहाँका विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि हुने इरानी आक्रमण क्षमतालाई नष्ट गर्न नयाँ चरणको हवाई आक्रमण शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पनि गएको जून महिनामा भएको अल्पकालीन युद्ध विराम भंग गर्दै रणनीति महत्वको स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः बन्द गरेको घोषणा गरेको छ। द्विपक्षीयबीच पुनः आक्रमण र प्रत्याक्रमण हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ भने जलमार्ग भएर ट्याङ्कर जहाज को आवजावत लगभग ठप्प छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती पौने 1 बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ।

खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच अहिलेसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल जितेका छन्, जसमा इंग्ल्याण्ड 6, अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेल बराबरीमा सकिएका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पाउने 1 बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। गैराती भएको खेलमा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै 16 वर्षपछि फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि खाना पकाउने ग्यासको पूर्ण सिलिण्डर कार्यान्वयनमा आएको उद्योग मन्त्रालयको भनाई, बजार पूर्ण रूपमा सहज हुन अझै 1-1.5 महिना लाग्ने अनुमान। रासोपाका नेता एवं सांसदहरूबाट नै सरकारको आलोचना हुन थाल्यो, राज्यले नागरिकलाई आतंकित बनाउन नहुनेमा मनिष्ठाको जोड़। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले दिए राजीनामा। आज मध्य सहित 5 प्रदेशमा वर्षाको सम्भावना, काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। इरानको बन्दरगाहमा अमेरिकाबाट नाकाबन्दी, अर्को हप्ता विद्युत गृह र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: जुर्कु रेडियो 102.1 मेगाहर्ट्ज
1: लौ आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम
2: ओ प्रकाश कपूर

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
5: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
8: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छ त्यहाँ हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
8: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
11: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
11: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
4: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
3: आवश्यक कागजात
4: सदस्यता परिचय पत्र
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
4: र तोकिएको नवीकरण शुल्क
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
4: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
3: सदस्य मृत्यु
4: नगद राहत रु 20,000 रुपियाँ
3: दुर्घटना स्वास्थ्य उपचार
4: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
3: व्यावसायिक क्षतिपूर्ति आगलागी प्राकृतिक प्रकोप
4: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
3: अपाङ्गता
4: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0485404028 98543408 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप
10: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
10: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 98541498 र 98145597

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ ललिता हायु, र साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेपिम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाइ, आजको बसाइमा चाहिँ तपाईँले आफूलाई मनपर्ने प्रस्तुति प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँलाई गीत गाउन आउँछ भने गीत गाउन सक्नुहुनेछ। कथा, कविता, शायरी जे आउँछ तपाईँले त्यो प्रस्तुत गर्नुपर्ने हुन्छ। र तपाईँले क्यारिकेचर गर्न आउनुहुन्छ भने पनि क्यारिकेचर पनि गरेर सुनाउन सक्नुहुनेछ। आज तपाईँको रोजाइको प्रस्तुति रहेको छ र तपाईँले कार्यक्रममा आएर चाहिँ सुनाउनु पर्ने हुन्छ। र तपाईँले त्यसै गरी फेसबुक पेजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने त्यस मार्फत पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एउटा मिठो गीतबाट हामीले सिने सौगातको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ 0440 40 26 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। जो साथीलाई कार्यक्रम प्रति इच्छा चाहना छ, रुचि छ भने उहाँ साथीले आएर चाहिँ आफूलाई जस्तो आउँछ जुन प्रस्तुति प्रस्तुत गर्न आउँछ त्यो प्रस्तुति तपाईँले यहाँ प्रस्तुत गर्नुपर्ने हुन्छ। 0440 40 26 मा आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार सरजी, आरामै हुनुहुन्छ?
1: हजुर आरामै। हजुर अनि दिदी हजुर आरामै हुनुहुन्छ?
0: म पनि एकदमै आराम कुशले छु भन्नुपर्छ धनुजी। यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ, साथमा केही गर्नु भएको छ कि छैन त नि?
1: मैले यतिखेर कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ है।
0: कार्यक्रम मात्रै सुन्दै बसिराख्नु भएको छ है?
1: अलि अगाडि काममा अलिकता थोरै काममा बिजी थिएँ, अहिले त एकछिन काम हाती राखेर यसो रेडियो सुनौँ न भनेर सुनिरहेको अनि यसो फोन आइगरी पाइयो भन्नुपर्छ।
0: ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनेर पनि साथीनु भएको छ, नियमित सुन्नुहुन्छ, समयले भएसम्म कार्यक्रममा पनि सहभागिता गर्नुहुन्छ, खुसी लाग्छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा त हाम्रो तनुजीलाई पक्कै पनि जानकारी पक्कै छ, र यति बेला भने हामी कार्यक्रमतर्फै लागौँ है त।
1: ओके हुन्छ, म चाहिँ आज छोटो गीत सुन्छु नि त।
0: ल सुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ।

0: यति नै भन्न चाहन्छु एका.
1: हस् एकदमै मिठो गीत गाउनु भएको छ हाम्रो तनुजीले. खुसी लाग्यो, मिठो आवाजमा मिठो गीत सुन्न पाउँदा एकदम आनन्दित हुँदो रहेछ. म कहाँ पुगे भन्यो भने थाहा छैन. ठिक छ, कार्यक्रममा आउनुभयो, मिठो गीत पनि सुनाउनु भयो तनुजी, हजुरलाई धेरै धेरै धन्यवाद. आगामी वर्षमा पनि आउँदै गर्नु होला. आजको वर्षबाट हामी छुट्टौँ है त. हवस् त, नमस्कार. आउनुथ्यो धनु गजमेरजी हुनुहुन्थ्यो. उहाँले पनि एकदमै मिठो गीत चलचित्र गीत गाएर सुनिसक्नु भएको छ. पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ. यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु. नमस्कार.
2: नमस्कार दिदी हजुर, गुड आफ्टरनुन.
1: नमस्कार, गुड आफ्टरनुन हजुर. दिदी आरामै हुनुहुन्छ?
2: हजुर, म एकदम आरामै छु भन्नुपर्छ. अनि दिदी हजुरहरू कस्तो के कस्तो हुनुहुन्छ? अनि रामेछाप डाँडातिरको पनि मौसम सुनाउनु
1: ल. यता चाहिँ अब हाम्रो खबर चाहिँ सबैजनाको ठिक ठाकै छ भन्नुपर्छ. रामेछापको खबर पनि ठिक छ, मजाले घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ. अनि यो समय चाहिँ हजुर कार्यक्रम सुन्दै हुनुहुन्छ, योभन्दा अगाडि के गर्नुभयो अनि तपाईँको त्यताको मौसम कस्तो छ सुनाउनुहोस् न.
2: योभन्दा अगाडि अब खाना खाइयो अनि कार्यक्रम लिएर बसिरहेको छु भन्नुपर्छ. एकदमै घाम चर्को लागिरहेको छ आज चाहिँ बिहानदेखि नै भन्नुपर्छ है. मौसमको कुरा गर्नुपर्दा एकदम गर्मी भइरहेको छ अनि कार्यक्रम सुन्दै अनि बसिरहेको छु भनेर गर्मी भइरहेको छ है दिदी हजुर. आज धेरै भन्नुपर्छ,
1: आज चाहिँ धेरै गर्मी भइरहेछ है.
2: हजुर हजुर,
1: यता पनि गर्मी त त्यस्तो खासै अहिले छैन, होइन घाम चाहिँ लागिरहेको छ, हुनसक्छ दिउँसोतिर जस्तो लागिरहेछ गर्मी त. कार्यक्रम आउनु भएको छ, कार्यक्रम पनि सुनेर साथीहरू हुन्छ. हामी यति बेला कार्यक्रम तर्फै लागौ. मिठो गीत सुनाउनुहुन्छ कि अन्य के सुनाउनुहुन्छ त?
2: अब अनि अब मुक्तक गजलहरू अब खासै अब क्यारिकेचरहरू केही पनि त्यस्तो चाहिँ लिएर आएको छैन. त्यो अलि आउँदा पनि आउँदैन भन्छ है. अब सुनाउने भनेको अब थोरै अब चलचित्रको गीत, पुरानो चलचित्रको गीत सुनाउने प्रयास गर्छु नि आइदिदी हजुर. कार्यक्रममा आइसकेपछि अब नियमको पालना त गर्नै पर्यो
1: भन्नुभयो. ठिक छ, हामीलाई गीत सुनाउनुहुन्छ है.
2: हुन्छ, पुरानै चलचित्र आशीर्वादबाट गाउने प्रयास गर्छु
1: है त. हस् हुन्छ, सुरु गर्नुहोस्.
2: मलाई यो जिन्दगीले साथ पुर्यायो, मलाई यो

छुटाएर एक्लो बनायो मलाई यो जिन्दगीले।

0: संग छाऊने कस्तो भाग्य होला। नियतिको घाम पानीले पोल्यो रुजायो, मिठा मिठा स्ना पनि यसले उडायो। मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो।
1: ला एकदमै मिठो भारवी गीत सुनिरहँ जस्तो लाग्ने मिठो आवाजमा सुनाउनु भयो दिदी, हजुरलाई धेरै धेरै धन्यवाद। आगामी वर्षमा पनि आउँदै गर्नुहोला, आजको वर्षबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। हुनुहुन्थ्यो देव माझी हुनुहुन्थ्यो झाकाजीले राखबाटदेखि, एकदमै मिठो गीत सुनाएर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ र गीतपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्य एकदमै मिठो गीत सुन सुन सर मुस्तुलाई चलचित्रको गीत रहेको थियो। मिठो गीत बजिसकेको छ र तपाईँको आवाजमा पनि हामीले यस्तै मिठा गीतहरू सुनिराखेका छौँ। साथीहरूले सुनाउनु भएको छ र जो साथीहरूलाई चाहिँ आजको बसाईमा आफूलाई रोचाएको प्रस्तुति सुनाउन सक्नुहुनेछ 0848 40 40 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो हेलो,
0: कोही साथी हुनुहुन्छ? उहाँ बाहिरिनु भइसकेको छ। उहाँ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि बोल्नु लाग्छ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हुनुहुन्छ अमिना जी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर विथ मी अमिना सुनवार फ्रम दुलाखाबाट। अपकमिङ सङ डेडिकेट स्पेसली प्यारी बाजा सुशीला विश्वकर्मा, दादा राजकले बकुल विवश कुलुङ पृथक तिलक मिष्ट रत्न बहादुर थापा, त्यसै गरी बुद्ध वचस्य टेकु छेत्री, कायला बिरबार सुनवार, कुमार प्रजा, नवराज श्रेष्ठ, मायलो निरुता योजन, संगीता लामा, अलिसा लिम्बू, कविता कतानी, हर्पल रोस्ने, सरस्वता बोखरेल, किराती अञ्जना, तनु कजमेर अर्को लागि भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म सिन्धुलीबाट अन्तरम दुल बोल्दैछु भन्नुभएको है।
0: ल, अनिताजीको खबर के छ? मेरो पनि खबर एकदम ठिक ठाक छ भन्नुपर्छ। अहिले चाहिँ आरामै गर्दै हुनुहुन्छ नि?
2: हजुर,
0: रोपाइसक्यो?
2: रोपाइसक्यो दिदी, पानी परिरह्यो।
0: आज पानी परिरहेछ त्यता?
2: हजुर।
0: यता त कस्तो चर्को घाम लागिरहेछ अनिताजी।
2: हो त।
0: अनि खाना लिनुभयो त? मेरो पनि खाना भइसकेको छ। आज कार्यक्रममा उपस्थित हुनु भएको छ, हामीलाई के सुनाउनुहुन्छ?
2: आज केही ल्याएको छैन भन्नुपर्छ है, मैले कार्यक्रम सुन्न पाएन। यसो टढाइ हानिरहेको फोनलाई हेलो भन्नुपर्छ है।
0: हो, ट्राई गर्नु भएको थियो, फोन लागिसकेको छ। अनि आज बुधबारको बसाईमा त सधैँभरि तपाईँले होइन गीत आउँछ भने गीत गाउनु पर्ने हुन्छ, नभए कथा कविता साहिरी होइन जे आउँछ चुटकिला तपाईँले जे आउँछ त्यो चाहिँ सुनाउनु पर्ने हुन्छ कि आज नसुनाउने हो र? त्यसो भए ठिक छ, आराम हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनुभयो। सन्चो बिसन्चो सबै ठिकै ठाक नै होला है? त्यसो भए आजको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। हुनुहुन्थ्यो अनिता रम्तेजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। पालो तपाईँको रहेको छ 0848 40 40 26 माध्यम भएर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: नमस्कार दिदी, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार हजुर, नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म बोल्दैछु डोलमा शेर्पा दिदी।
0: के छ हाम्रो डोलमाजीको खबर?
3: मेरो खबर एकदम ठिकठाक छ। अनि दिदी लगायत रामी साथीहरूको के छ?
0: म लगायत हाम्रो रामी साथीहरूको पनि खबर एकदम ठिकठाक छ भन्नुपर्छ। यता चाहिँ मजाले चर्को घाम लागिरहेको छ। अनि हाम्रो टोलपाजीको घरतिरको चाहिँ खबर के छ सुनाउनुहोस् न?
3: यता त एकदम धुम्मा छ नि दिदी, घामै लागेको छैन भन्नुपर्छ है।
0: एकदम शीतल छ है, यता चाहिँ गर्मी गर्मी हुन लागेको छ, घाम मजाले चर्को लागिरहेको छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ
3: दिदी? सुनिरहेको छु।
0: ल, सुनिराख्नु भएको छ। कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ, यसो हामीलाई सल्लाह सुझाव दिनुपर्ने जस्तो लाग्छ भने भन्नुहोस् है टोलमाजी।
3: केही छैन दिदी, एकदम राम्रो छ भन्नुपर्छ।
0: ल, त्यसो भए आज हामीलाई के सुनाउनुहुन्छ त?
3: फेरि गीत सुनाउँछु नि दिदी।
0: ल, सुन्छ, सुरु गर्नुहोस्।

0: মেয়েটা হয়তো ওকে প্রোটোর ম্যাজিক আওয়াজের সাথ নমিলে ভাকো বাইরে মালাই চাইয়ে কি চাইয়ে টোল মাজিক আওয়াজ মনে রম মজস্তরি জিদ্দি গরের পনে লিন্তি হলা হয় নি কত মিঠা আওয়াজ হো ন্যাউলি বনে মালাই তো খোই আউদেন এসে লয়ে ঢালনে কি ভাকো সা एकदम मिठो गीत सुनाउनु भयो होइन अब चर्चित गीत पनि रहेको छ हाम्रो टोलमाझीलाई धेरै धेरै धन्यवाद आगामी वर्षमा पनि आउँदै गर्नुहोला यस्तै मिठो आवाज सुनिराखौँ अनि हामीलाई मिठो आवाजमा पनि गीत सुनाइराख्नुहोस् है त हवस् त नमस्कार हुनुहुन्थ्यो टोलमा शेरबाजी हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ पालो त पाएको रहेको छ फटाफट फोन गर्नलाई अब धेरै समय बाँकी छैन रामे छ त्यस्तै गरी हुनुहुन्छ अर्को साथी राम मगर्जी हुनुहुन्छ म पनि सुन्दैछु है यता सिन्धुली तीन कन्याबाट भनिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हजुर यो आवाज कहाँ देखियो होला सिन्धुलीबाट के भन्नुभयो दीपक मगर सिन्धुलीबाट के छ नि दीपकजीको खबर ठिकै छ है त्यताको खबर यता हाम्रो रामेछापको पनि खबर ठिक छ भन्नुपर्छ अनि खाना लिनुभयो हजुर मेरो पनि भइसक्यो हजुरको पनि भइसकेको छ कार्यक्रम सुन्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ के गर्नुपर्छ भन्ने कुरा थाहा छ नि आज हामीलाई के सुनाउनुहुन्छ हाम्रो दीपकजीले
1: आकाशे जासु मा भन्दिना उनी बाहे कसैको भन्दिना आकाशे गई हो मैले दासा आकाशमै खाइसके जुनी जुनी मा सन्दी हो
0: आफ्नो दीपकजीले कार्यक्रम कतिको सुन्ने गर्नु भएको छ
1: सुन्नु हिँड्दा हुन्छ दिदी हजुर अनि त्यो हुन्छ नि इयरफोनहरू टिप्दैन नि त्यही भएर
0: अलिक सुन्नलाई गाह्रो छ है ल ठिक छ अब नियमित सुन्न पाउनुहुन्न त्यही भएर अलिक समस्या छ त्यही भएर चाहिँ अब कार्यक्रमको नियमहरू पनि हजुरलाई थाहा भएन जस्तो लाग्यो मलाई तर हाम्रो यो कार्यक्रम 12-15 कार्यक्रम सुने चौगातमा चाहिँ जहिले पनि हामीले चलचित्रको गीत मात्रै गाउनु पर्ने हुन्छ गीत गाउँदा चाहिँ है त ठिक छ मलाई पनि थाहा भएको छ होइन हजुरले अब नियमित कार्यक्रम सुन्नु पाउनु भएको छैन नयाँ साथी पनि हुनुहुन्छ त्यही भएर चाहिँ गीत गाउँदै हुनुहुन्थ्यो मैले बिचमा स्टप गरिनँ हजुरले त्यो मिठा गीत सुनाउँदै हुनुहुन्थ्यो ठिक छ म चाहिँ कार्यक्रममा तपाईँले सहभागिता जनाउनु भयो भने 12 होइन 12-15 कार्यक्रममा सुने सौगातमा चाहिँ जहिले पनि आधुनिक गीत गाउनुपर्छ है त सरी आधुनिक मैले पनि मिस्टेक गरेँ चलचित्र गीत गाउनुपर्छ हाम्रो 2 प्रोग्राममा चाहिँ आधुनिक गीत गाउनुपर्छ अहिले 12-15 चाहिँ चलचित्र गीत गाउनुपर्छ है त ल आजको बसाइबाट हामी छुटौँ हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो दीपक मगरजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ यति बेला हुनुहुन्छ हामीलाई धेरै साथीहरूले कमेन्ट पठाउनु भएको छ मिलन घायल मोटोजी हुनुहुन्छ हेलो दिदी नमस्ते सन्चै हुनुहुन्छ म 3-0 बिटिया ग्रुपको सदस्य मिलन घायल मोटो 13 घर भई हालचे दोहा कतारबाट र अब बस्ने गीत हजुरको रेडियो सुनेर बस्नु नै सम्पूर्ण श्रोता दर्शक अनि हजुर लगायत रेडियो परिवारलाई सबैको लागि चाहिँ सुनाउन चाहन्छु भन्दै बिदा हुन्छु बाबा आइ भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सोना कन्दमुवाजी हुनुहुन्छ सेवाना नमस्कार आज सन्दना शेष हजुर म सोना कन्दमुवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मेठो सम्झना छ टीकाराम सुनवार लेखक पान्तवराई दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनुगजबेर सरस्वती खत्री हिराबहादुर लकाई लीलाराज गाम्बाङ अन्जान तोलुमुख पवित्रा तामाङ अनिता आर्याल सम्झना सुनवार भीमता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जना सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज म दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू हिमा साई सम्झना नेवा कर्की उर्मिला दियाले लालमा थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोष यमिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र ताहाल कायल अबिर बाल देवेन किशोर अञ्जान समीर स्वर्गीय किरात आज जीवन चामलिङ राई बेलिया चमी मिना किसिङ सुनिता युङमी कुलुङ सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हर्पर हजुर पोखरेली नमस्कार है सन्चै हुनुहुन्छ हजुर के छ खबर म पनि सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस् नेपाली चलचित्रलाई माया गर्नुहोला सम्पूर्ण साथीहरूलाई सम्झेको छु स्वास्थ्यको ख्याल गर्नुहोला शुभ दिन फेरि भेटौँला भन्नुभएको छ उहाँले विशेष धन्यवाद त्यसै गरी कृष्ण सुनवार अफिसियल पेजबाट पनि हामीलाई कमेन्ट प्राप्त भएको छ हुनुहुन्छ कृष्णजी उहाँले पनि लेख्नु भएको छ दिदी नमस्कार सुन्दैछु है प्रोग्राम फेसबुक लाइभबाट आज काठमाडौँबाट कृष्ण सुनवार हुने संगीता ठकुरी तनुकसिमेर हिमालय छेत्री अनलाई चाहिँ सम्झना छ भनिदिनुहुन्छ धेरै समयपछि कृष्णजीले पनि एसएमएस गर्नुभएको थियो व्यस्त हुनुहुन्थ्यो कि के हो है हाम्रो कृष्णजी मनोज सुन्दासजी हुनुहुन्छ हेलो सेस नमस्ते के छ खबर हजुर म पनि सुनिरहेको छु सिन्धुलीको चाकोचोली राटमाटाबाट बजारबाट चाहिँ सबैलाई मिठो माया सम्झना छ नमस्ते भन्नुभएको छ मनोजीलाई पनि विशेष धन्यवाद त्यसै गरी माया आयुषजी हुनुहुन्छ हेलो दर्शन नमस्ते म सिर्जना विश्वकर्मा सयपत्री मिडिया ग्रुपको प्रवास घर धनकुटा भई हालसेको वेदबाट यसै गरी साथीहरूलाई सम्झना पर्दा चाहिँ प्यारो मान्छे आयुष छ त्यसै गरी आयुष शङ्कर काजीलाई चाहिँ धेरै धेरै सम्झना र मिठो माया छ काली कमलाउने लिम्बुनी सन्देश गुरूङ निर्दोष सिम त्यसै गरी चामलिङ्गी जुनिता राई कुमार प्रजा अमृत गुरूङबाङ टमर लामिछाने गुरूङ लिसा युङहाङ सरु ओलेम लिम्बु आङबु हाङ त्यसै गरी हुनुहुन्छ छत्र एम्फो त्यसै गरी ढकाल धर्मराज सम्झना खाती सुमन गुरूङ देनिस माटेहाङ देवान शुक्रराज र सैलिनी दोष दिलदुखी रिया जीवन फावेन माटेहाङ सैलिन देवान खुसी लिम्बु अति तन्जान राई सबैमा चाहिँ धेरै माया मिठो सम्झना छ अल माई फ्रेण्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ बाबुरा मगरजी हुनुहुन्छ डियर दिदी हजुर नमस्ते नमस्कार है म बाबुरा मगर हो ओखलढुङ्गा पोकली घर भई हाल चाहिँ रियादरबाट चाहिँ सुन्दैछु धेरै माया सम्झना छ र मेरो घर परिवार साथी सङ्गीत सम्पूर्णलाई भन्दिनुहुन्छ त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ हेलो नमस्ते दिदी म पनि प्रोग्राम सुन्दैछु है रामेश हाल चाहिँ रामेश छापको नामारी घर भई हाल चाहिँ काठमाडौँबाट चाहिँ अप्सरा खड्का हो मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी गीता राणा मगरजी हुनुहुन्छ नमस्ते दिदी के छ खबर सन्चै हुनुहुन्छ म पनि सुन्दैछु है प्रोग्राम सिन्धुली तिन कन्याबाट गीता राणा मगर हो भनिदिनुहुन्छ गीताजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ हिराबहादुर लकाईजी हुनुहुन्छ नमस्ते जी सुन्दैछु है बुटोलबाट भन्दिनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ गुड आफ्टरनुन म भाक्सा नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना माया छ भनिदिनुहुन्छ र त्यसै गरी दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ नमस्ते दिदी केटिएमबाट दीपिका पूर्व छाने मगर हो सिन्धुली सुन्दैछु है प्रोग्राम मिस यु अल नमस्ते भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी सल्यानी सीता कुवारजी हुनुहुन्छ उहाँले पनि आस्था भन्नुभएको छ उहाँले पनि विशेष धन्यवाद त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरू मैले वाचन गरिसकेको छु अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ आजको बसाइमा कार्यक्रममा सहभागिता हुनुभएको थियो तनुकजी मेरो देवमाजी अनिता रम्तेल डोलमा शेर्पा र दीपक मगरजी हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रममा अवधिभर कार्यक्रम सुनेर साथ दिनुभयो, स्पेस पठाउनुभयो र तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ विश्वस्त रहेर हामीलाई सुन्ने प्रयास गर्नुभयो। सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो। ललिता हामीलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो चलचित्रको गीत छोड्दै आजको बसाई श्री सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भइन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845410043 98 63 023 422
2: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
6: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
6: आवश्यक कागजात
5: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क।
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
6: सदस्य मृत्यु,
5: नगद राहत रु 20,000 रुपियाँ।
6: दुर्घटना स्वास्थ्य उपचार,
5: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
6: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
5: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
6: अपाङ्गता,
5: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमट
5: रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028।

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854-043-230, 9767-65-2429, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेबसाइट 2.3 मेगाहर्ज, साथै तपाईँको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। सरकारको अस्थायी र कोरारका कर्मचारी हटाउने तयारी विरूद्ध कर्मचारीहरूले आज पनि अर्थ मन्त्रालयमा धरना दिएका छन्। सरकारले आफूहरूलाई हटाएर आउट सोर्सिङबाट काम गर्ने नीति लिएको भन्दै विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन्। सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरूले सेवा निरन्तरताको माग गर्दै कार्यालयमा धरना दिएका थिए। सरकारले खर्च कटौतीको नीति अनुसार पनि अस्थायी र करारका कर्मचारीहरू हटाउन खोजेको कर्मचारीहरूको तर्क रहेको छ। प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित हुने भएको छ। प्रतिनिधि सभाको बैठक आज बस्ने छ। आजको बैठक शुरू भइसकेको छ, त्यसपछि अर्को बैठक आउनको 2 साताको अन्तिममा राख्ने सहमति प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा भएको छ। साउन 14 गते अर्को बैठक राख्ने गरी छलफल भएको छ। आजको प्रतिनिधि सभाको बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो। कार्य व्यवस्था परामर्श समितिको बैठक राख्नकै लागि आज बिहान 11 बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजेका लागि सारिएको थियो। आजको बैठकमा प्रधानमन्त्री बालिन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि आज पेश गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री सुडेम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामसिंह यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिमाथि सदनमा छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिमाथि छलफल गर्ने र अनुमोदन गर्ने कार्यसूची रहेको छ। संघीय सरकारले शिक्षामा स्थायी तह र प्रदेशलाई बढ़ी जिम्मेवार बनाउने तयारी गरेको छ। यही अनुसार मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना तयार भएको छ। आर्थिक वर्ष 83-84 2077-78 सम्मको मानव अधिकार सम्बन्धी कार्य योजनाको प्राथमिकताको पहिलो नम्बरमै शिक्षा क्षेत्र छ। 5 वर्ष कार्य योजना कार्यान्वयनको वृहत तालिममा शिक्षा क्षेत्रमा संघ प्रदेश र स्थानीय तहको भूमिका खेलाइएको छ। पूर्ण साक्षर स्थानीय तह निर्माणका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने कार्य योजनामा उल्लेख छ। कार्य योजना अनुसार यो काम स्थानीय तहले गर्नेछ। सहयोगी निकायको रूपमा प्रदेशको शिक्षा हेर्ने मन्त्रालय र नागरिक समाज रहनेछन्। अर्को उद्देश्य वा आधारभूत विद्यालय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने भनिएको छ। यसका लागि विद्यालय बाहिर रहेका सबै बाल बालिकालाई विद्यालय भर्ना गर्ने र यो काम गर्ने जिम्मेवारी स्थानीय तहले दिएको छ। सहयोगी निकायको रूपमा प्रदेशको शिक्षा हेर्ने मन्त्रालय र नागरिक समाज रहनेछ। तह स्थानीयले नै प्राथमिक प्रारम्भिक बाल विकास शिक्षा अभियान सञ्चालन गर्ने अर्को कार्य योजना रहेको छ। यसको सहयोगी निकायको रूपमा शिक्षा तथा खेलकुद मन्त्रालय, प्रदेशको शिक्षा हेर्ने मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, प्रदेश बाल अधिकार समिति, स्थानीय बाल अधिकार समिति, नागरिक समाज रहनेछन्। आगामी 5 वर्षभित्र आधारभूत विद्यालय स्तरमा बाल विकास केन्द्र स्थापना गरिसक्ने अर्को लक्ष्य छ। यो काम पनि स्थानीय तहले नै गर्नेछ। यो काममा स्थानीय तहलाई शिक्षा तथा खेलकुद मन्त्रालय, प्रदेशको शिक्षा हेर्ने मन्त्रालय, नागरिक समाजको सहयोग गर्नेछन्। आधारभूत तहसम्म धोकिएको समुदाय वा आर्थिक रूपले विपन्न वा अपाङ्गता भएका, जोखिममा परेका, अभिभावकको पहिचान नभएका वा पत्ता नलागेका अल्पसंख्यक तथा
लोपन्मुख एवं सीमान्तकृत समुदाय र वर्गका बाल बालिकाको लागि छात्रवृत्ति र दिवा खाजाको व्यवस्था गर्ने कार्ययोजना छ। किसानहरूले काठमाडौँको माइतीघरमा गोलघेडा सड़कमा फालेर सरकार विरूद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले आज सरकार विरूद्ध विरोध प्रदर्शन गरेका हुन्। सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयात मुख्य नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका छन्। प्रदर्शनको क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको गोलभेडा बिक्री हुन नसकेको र लागत समेत उठाउन कठिन भएको, साथै सरकारले किसानका समस्या समाधानमा व्यवस्था गरेको आरोप लगाएका छन्। विरोध स्वरूप उनीहरूले गोलभेडा सड़कमै फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्ट जनाएका थिए। किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल बीउको सहज उपलब्धता, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्। उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको समेत बताएका हुन्। काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ, भक्तपुर, ललितपुर सहित देशका 22 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जनाएको हो। आज बिहानको मापन अनुसार मुख्य नदीहरू कोशी, नारायणी, बागमती, गण्डकी र महाकालीका साथै सहायक नदीमा जल सतहको अवस्था सामान्य छ। त्यसै गरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि पानीको। काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ

पासर इलामथन खुटा तेरथम भोजपुर खोटाङ उदयपुर सिन्धुली सिन्धुपाल्चोक काभ्रे धादिङ लमजुङ कास्की नवलपरासी पूर्व र पश्चिम पाल्पा पर्वत प्युठान दाङ र ती आसपासका जिल्ला भएर बहने ससाना नदीमा बहाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ी आउन सक्ने अनुमान गरिएको हो। यी जिल्लाको नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। आज मधेस सहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो। कोशी बागमती गण्डकी लुम्बिनी मधेस प्रदेशको तराई भागको केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी साथै कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान महाशाखाले गरेको हो। हवस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5514-13।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं, सही रोजो।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गर्यो?

0: काको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
4: कति रे 9854 अनि
2: 9854040239 फोन नम्बर चाहिँ 0848540239
4: 0848540239।
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
1: विराज किसानको साथी।
6: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज, 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान, सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनु भएको छ ललिता हायु र साथमा तपाईँ हुनुहुन्छ। यति बेला तपाईँ कार्यक्रम सुन्ने तर्खर गरिराख्नु भएको छ भने कतिपय काममा व्यस्त हुनुहुन्छ होला, अभियसली कामतिर व्यस्त हुनुहुन्छ होला, उकाले ओह्राली भन्जन चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbiko साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला, कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा तपाईँले आफूलाई मनपर्ने गीत रुचाइमा पार्न सक्नुहुनेछ। तपाईँले चाहिँ आजको बुधबारको बसाई लोकदोरी बाहेक जुनसुकै गीत पनि रुचाइमा पार्न पाउनुहुनेछ। पप गीत मनपर्छ भने पप गीत पनि रुचाइमा पार्न सक्नुहुनेछ। त्यसै गरी चलचित्रको गीत तामाङ सेलो अनि तपाईँले जुन गीत मनपर्छ आजको बसाईमा त्यो गीत तपाईँले रुचाइमा पार्न सक्नुहुनेछ र तपाईँको रुचाइको गीत बस्नेछ। तपाईँले गीत मार्फत आफ्नो आफन्तजन साथीसँगीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत त्यहीतर्फ लाग्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत वचन तोड्यो कसमले तोड्यो सत्य सत्य ठार्दिन भन्नेले रामकृष्ण ढकालको आवाजमा रहेको यो मिठो गीतबाट रोजाई तपाईँको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको 048-40-0026 फोन गरेर आफूलाई मनपर्ने गीत रोजाईमा पार्न पाउनुहुनेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो नमस्ते।
0: हेलो नमस्ते निर्मलाजी, आरामै हुनुहुन्छ?
1: हजुर, अहिलेसम्म आराम। कसैलाई भन्नुपर्छ दिदीहरूले?
0: म पनि एकदम आराम। कसैले छु भन्नुपर्छ है निर्मलाजी? खाजा लिनुभयो कि बाँकी छ?
1: खाजा अब बाँकी नै छ, अब एकछिनमा हुन्छ भन्नुपर्छ दिदीहरूको भए त।
0: हाम्रो पनि बाँकी नै छ, अब एकछिन पछि हुन्छ हाम्रो पनि भन्नुपर्छ। अनि त्यता सिन्धुलीतिरको खबर के छ सुनाउनुहोस्।
1: हाम्रो यतातिर भन्नुपर्दा रोपाई धमाधम चल्दैछ, यतातिर हल्का बिजी भयो अनि
0: ठिक छ। बिजी पनि हुनुपर्छ नि, अब काम गर्ने समयमा काम गर्नुपर्छ, फुर्सदिले समयमा हामीसँग यसरी कुराकानी गर्नुहुन्छ। कसरी लाग्छ मौसम, कस्तो छ त्यता
1: मौसम भन्दा? आज त मधुरो मधुरो घाम लाग्छ, ठिकै छ भनौँ न।
0: ल, त्यता मधुरो घाम लागेको छ, यता रामेछापतिर चरुकको चरुको घाम लागेको छ।
1: हाम्रो खासै छैन, बिहान चाहिँ पानी पर्ला पर्ला जस्तो भएको थियो, पर पानी चाहिँ परेन, अहिले चाहिँ घाम लाग्छ हल्का हल्का भनौँ न।
0: ठिक छ, अब सिन्धुलीतिरको खबरहरू पनि जानकारी गराइसक्नु भएको छ। आज हाम्रो निर्मलाजीलाई कुन गीत सुन्नु मन छ?
1: मलाई बाँसुरीले रुवायो साईलाई, यो बाँसुरी नबजाऊ भन्नु।
0: मलाई बाँसुरीले रुवायो साईलाई, नबजाऊ बाँसुरी। ल, हामी राख्छौँ आफ्नो आफन्तजन साथीजनीलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष गरेर धेरै दिन पछि फोन लाग्छ दिदीहरूको लागि भनेर चाहन्छु। हुन्छ, मेरो दिदीको लागि, हजुर अल फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भनेर चाहन्छु, मेरो रामछाप पुरानो गाउँमा एकी परिवार सम्पूर्णको लागि भनेर चाहन्छु, अनि मेरो भाइ बहिनी अस्मितागिरी सरितागिरी, अनि प्यारो दाई ढोरा पाण्डेको लागि पनि समिता छु दादा भनेर जान्थ्यो, अनि साथी भेट माझीलाई, अनि तासिनाको लागि, असिन्दा बसिनलाई, मामिनाको लागि, उर्मिला मगरलाई, रमिला तामाङलाई पनि समिता थियो, रमिलाजी त हराउनु भयो भनेर जान्छु, अनि साथीहरू धेरै नाम थोत्रो हुन्छ, मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि, र शिला अधिकारलाई पनि समिता छु भन्दै बिदान्छु। हस् नमस्ते।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद। एकदमै मिठो गीत रोजाईमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीले पनि समर्थन जनाउनेछौ र उहाँको रोजाईको गीत हामी कार्यक्रममा राख्नेछौ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
2: दिदी। नमस्ते। नमस्कार। हात जोडेर मोबाइल छोडेर
0: मोबाइल चाहिँ नफोड्नुहोस्, अब हात जोडेर त स्वाभाविकै हो, मोबाइललाई छोडेर मोबाइल फुट्यो भने कसरी यसरी यो मिठो आवाज हामीले सुन्नु भन्नुहोस् त रियाजी।
2: मेरो दिल धेरै दिन बसे दर्शन गर्न पाएर आज त्यही भएर मोबाइल फुट्यो भने भाल छैन भनेर
0: त्यतिसम्म दुःख नगर्नुहोस्। मोबाइल झुक्यो भने त हजुरसँग हाम्रो यो मिठो आवाज हामीसँग आइपुग्छ, हाम्रो आवाज तपाईँसँग पुग्छ होइन? अनि के छ अनि रियाजीको खबर?
2: सबै ठिकै छ दिदी, राम्रो छ, रमाइलो छ, पानी पर्या परै गर्छ सिन्धुली हिलिङतिर त यस्तै नै छ। अनि सुनाउनुहोस् न हजुरको के छ लगरात, रामेछापको के कस्तो मौसम छ एकचोटि सुनाउनु न दिदी, कस्तो सुन्न मन लाग्छ?
0: हतार नगर्नुहोस् न रियाजी, म सुनिहाल्छु नि। अब तपाईँकोतिर एकदम पानी परिरहेको छ भन्दै हुनुहुन्छ, यता चर्को चर्को घाम लागेर गर्मी बढिरहेको छ, के भनौँ त भन्नुहोस् है? पानी परेको छैन, चर्को घाम लागिरहेको छ यता रामेछापतिर भन्नुपर्छ रियाजी। अरू समग्रमा सबै ठिकठाक छ, त्यस्तो नयाँ नौलो खबर केही भएको छैन। अहिले चाहिँ भयो भने पक्कै पनि हजुरहरूलाई हामी जानकारी गराइहाल्छौँ। अनि खाजा लिनुभयो कि बाँकी छ त?
2: खाजा मेरो बाँकी नै छ दिदी, हजुर हजुरको पनि बाँकी नै हो कि, खाइसक्नुभयो? अब खानु भएको छैन भने आउनु होला यतैतिर।
0: अब बाँकी त खाजा खान बाँकी नै थियो, तर रियाजीको घरसम्म आइपुग्दाखेरि भोकै मेटिन्छ होला।
2: आउनु न दिदी, हरियो म बिहान गर्दै खेतमा त सकिहालेँ, बारीमा छ कि
0: है। मलाई फेरि कति धेरै मनपर्छ हरियो मकै भनेपछि।
2: आउनु न दिदी, आउनु त, म तपाईँलाई कस्तो मिठो पारो पोलेर दिन्छु क्या।
0: त्यो त मलाई थाहा छ नि, रियाजीले कति माया गर्नुहुन्छ, अनि आफूलाई मनपर्ने अब खानेकुरा त झन् मन परिहाल्छ, त्यही माथि रियाजीले यति मायासँगले हामीलाई दिनुहुन्छ झन् कति मिठो हुन्छ होला त्यो कुरै नगरौँ। ठिक छ, कुराकानी भने यस्तै हो होइन, अब समय मिल्दाखेरि आउनुहुन्छ, एकदम खुसी लाग्छ। कामको व्यस्ततामा पनि हामीलाई सम्झिनुहुन्छ, धेरै खुसी लाग्छ। तर यो आवाज सँगसँगै मान्छे पनि भेट्न पाए कस्तो हुन्छ भनेर म सोचिरहेको छु कि।
2: अब दिदी हेर्नु, अब भेटौँ भने कता उता नभेट्दिने।
0: त्यही त है, मैले नभेट्न खोजेको होइन, समय नमिलेको मात्रै हो। हाम्रो रियाजीको समय मिल्यो भने रामी साथीहरू यतै आउनुहोस् है त।
2: हस् हुन्छ दिदी, अवश्य एक दिन पक्कै पनि आउनेछु है त।
0: लास्टिक छ, त्यो दिनको पर्खाइमा बस्नेछु। हाम्रो रियाजीले हामीलाई पक्कै पनि निराशा बनाउनुहुन्न भन्ने आशा गर्नेछु। यति बेला हामी कार्यक्रमतर्फ लाग्छौँ। अघिल्लो साथी हाम्रो निर्मलाजीले गीत एकदमै मिठो गीत रोचाइमा पार्नु भएको छ। हजुरले आफ्नो आफन्तजन साथी चाहिँलाई सम्झनुहोस् है त।
2: हस् हुन्छ दिदी, स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, एकदमै धेरै हँसिलो रसिलो प्यारी दिदीलाई मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु। टेक्निसियनमा को हुनुहुन्छ दिदी? मैले त सुरुवात दिन कार्यक्रमको छैन हेर्नु।
0: हाम्रो अर्को प्यारी मान्छे नै हुनुहुन्छ हौ।
2: ए, मेरो मनमुटुमा बस्न सफल हुनुभएको दिदी ललिता आई हुनुहुन्छ होला होइन। ल हुन्छ दिदी ललिता पनि मिठो माया मिठो सम्झना छ है दिदी, बिर्सेको छैन भन्न चाहन्छु। दायश्रीराज महतलाई पनि सम्झना छ है भन्न चाहन्छु। मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु। विश्वराणी मेरो बाबा मम्मीको लागि भन्न चाहन्छु। धेरै हुनुहुन्छ भाइको लागि पनि भन्न चाहन्छु। दाई देवमाझी, दाई धुब्बा पाण्डे, दाई बासु देव मगरलाई पनि सम्झना छ है। सबैजनालाई उसिने माया उसिने सम्झना, बिर्सेको छैन कसैलाई पनि दाईहरू भन्न चाहन्छु। दिदी धनु बस्नेत, दिदी स्वीकृति बस्नेतलाई पनि सम्झना छ है भन्न चाहन्छु। दिदी सरस्वती सुनार, बुनु सङ्गीता रम्तेल, बुनु शर्मिला आयु, बुनु शर्मिला रम्तेलको लागि पनि भन्न चाहन्छु। मिठो माया मिल्न छ है, कलकत्ता पनि सम्झिरहेको छु ल भन्न चाहन्छु। जतिले पनि मलाई सिन्धुली हेर्दै गरी आयो कि भने चिने नचिने माया गर्ने घिन गर्ने सम्पूर्ण लाभ बच्चन किस्म र मारि इन्जोय गर्नु होला भन्दै भन्दै फेरि पनि फोन लागेछ भने आमाको साथ गर्दै आजलाई भन्नुभएको छ प्रिन्सी दिदी। नमस्ते दाई दाई।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो रिया योगिरी हुनुहुन्थ्यो सिन्धुली हेर्दैदेखि। उहाँसँग मिठो कुराकानीको साथमा साथीसँगलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला पनि निर्मला अझैले रोजाइमा पार्नु भएको गीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला।

0: गाडीको भए एकदमै मिठो गीत हाम्रो निर्मलाजीले रोजाइमा पार्नुभएको थियो। सोही गीत मार्फत हामीले रिया योगीजीलाई पनि सम्झना सन्देश राख्न दिएका थियौं। यस्तै मिठा गीत संगीतहरू तपाईँले आजको बसाइमा रोजाइमा पार्न पाउनुहुनेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो। कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर, यो आवाज कहाँ देखियो होला?
1: म यता दोलखा उदासी खतिवडा भन्नुपर्छ है।
0: दोलखाबाट भन्नुभयो?
1: हजुर, दोलखाबाट।
0: दोलखाबाट उदासी खतिवडा?
1: हजुर। एकदम ठिक छ, घाम लागिरह भन्नुपर्छ है।
0: घाम लागिरहेको छ त्यता, यता पनि लागिरहेको छ। अनि अरू सुनाउनुहोस्, खबर के छ?
1: मेरो एकदम ठिक छ। अनि दिदी लगायत रामेछापतिरको के छ?
0: म लगायत हाम्रो रामेछापतिर पनि खबर एकदम ठिकठाक छ भन्नुपर्छ। यता पनि मजाले घाम लागिरहेको छ। अरू त्यस्तो खासै नयाँ नौलो खबर त त्यस्तो छैन, भयो भने अवश्य पनि हजुरहरूलाई हामी जानकारी गराइहाल्छौ। अनि खाजा लिनु भयो कि बाँकी छ हाम्रो दासीजीको?
1: हजुर,
0: खाजा लिनु भयो कि बाँकी छ त?
1: खाजा बाँकी छ। दिदीले खानुभयो?
0: मेरो पनि बाँकी छ। ल, यतै आउनुहोस् है, सँगै बसेर खानुपर्छ। ल, अब मलाई पनि आउनु त धेरै मन छ, तर पनि टाढा भएर मात्रै हो। ठिकै छ, अब धेरै टाढा त भन्न मिल्दैन, दुई तीन घण्टाको बाटो हो। कुनै समय सम्झौत होइन, दोलखातिर आइएछ भने उदासीजीको घरसम्म पुगेर होइन खाना नास्ता
1: दोलखाको कालिम्पोङतिर यसो दर्शन गर्न आउनु न
0: ल। पक्कै पनि हामी त्यहाँसम्म आइपुगेछ भने हजुरलाई सम्पर्क गर्नेछौँ है त। ल, ठिक छ। अरू नयाँ नौलो खबर यस्तिकै है?
1: नयाँ नौलो सब ठिक छ दिदी,
0: ठिकठाकै हुनुपर्छ, खुसी लाग्छ। सबै ठिक भएकै राम्रो हो। अहिले के भइरहेको छ? अहिले केमा व्यस्त हुनुहुन्छ आजकल?
1: अब यतिखेर कोदो रोप्ने कार्यक्रम अन्तिम हुँदैछ भन्नुपर्छ है दिदी।
0: त्यसो भए कोदो रोप्ने कार्यक्रम चाहिँ अन्तिम चरणमा पुगिसकेको छ?
1: हजुर।
0: ठिकै छ, काममा पनि व्यस्त हुनुपर्छ। हजुरसँग कुराकानी पनि गर्न पायौ। आज चाहिँ हजुरहरूको रोचाएको गीत बस्नेछ। हजुरले कुन गीत चाहिँ रोचाइमा पार्नुहुन्छ?
1: मलाई चाहिँ अन्जु पन्तको

0: उता चाहिँ कति मिठो आवाजमा यो मार्मिक गीत गाउनुभयो भन्दै थिए। उहाँको फोन डिस्कनेक्ट भइसकेको छ, ठिकै छ। उहाँले साथी सङ्गीलाई चाहिँ सम्झना सन्देश राख्न पाउनु भएन, तर पनि केही छैन, उहाँको आफन्तजन साथी सङ्गी जो जति हुनुहुन्छ उहाँको लागि चाहिँ उहाँको तर्फबाट पनि मैले धेरै धेरै सम्झन्छ भनिदिए। र यसै गीतमा हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र त्यसपछि हाम्रो उदासीजीको गीत बस्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी, गुड आफ्टरनुन भन्दा चाहे है।
0: नमस्कार, गुड आफ्टरनुन। हजुर, हाम्रो डुल्माजी बोल्नुभयो।
1: हजुर दिदी,
0: के छ, खाजा लिनुभयो?
1: मेरो खाजा बाँकी छ दिदी, देखाले गएर आएको छु। अनि हामीको भएको बाँकी छ?
0: मेरो पनि बाँकी नै छ। गोठालोतिर हुनुहुन्छ आज?
1: हजुर, गोठालो छ नि दिदी।
0: ल ठिक छ, गर्नुपर्छ, के गर्ने, गर्नु परिहाल्छ। गाउँघरमा उकालो बिराले है बस्तु गोठालो घरियासी कामहरूमा दिनहरू बितिराखेका हुन्छन्। खुसी लाग्यो, सहयोग पनि गर्नुपर्छ घर परिवारलाई। अब खाजा बाँकी नै छ भन्नुभयो है? मेरो खाजा बाँकी नै छ। मौसमको कुरा गर्नु पर्दा मजाले घाम लागिरहेको छ भन्नुपर्छ है? त्यो समय कहिले आउँछ होला है डोल्माजी? म पनि प्रतीक्षामा बसिराख्नेछु डोल्माजीसँग मिठो कुराकानीको साथमा खाना होइन खाजा खानेछौ भन्ने आशा छ है। ल ठिक छ, गीत हाम्रो अघिल्लो साथीले रोजाइमा पारिसक्नु भएको छ। हजुरले सोही गीत मार्फत आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झाउनु पर्ने हुन्छ है त?
1: हुन्छ, फर्स्ट अफ अल त यति स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि, त्यसै गरी टेक्निसियन मित्र दिदीको लागि, त्यसै गरी दाई चुरा मतको लागि, मेरो घर फ्यामिली सम्पूर्णको लागि, मेरो साथीको नाम निन्दु छोरा निन्दुकी शेर्पा, रागन श्रेष्ठ, अलिसा श्रेष्ठ, सुधर जोशी लगायत मलाई डोलमा भनेर चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने हजुरको कार्यक्रम सुनेर बस्ने सम्पूर्ण श्रोताहरूको लागि भने छिटिस दिदी। नमस्ते बाबाई, ठिक
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो डोलमा शेर्पाजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला पनि हाम्रो उदासीजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने फोन गर्दै गर्नुहोला।

0: कार्य कमा एकदमै भेट गिएर मन सुने गीत रहेको थियो, मैले तिमीलाई चाहेर पनि भन्ने गीत रहेको थियो, अंशु पन्तको आवाजमा रहेको मिठो गीत हाम्रो उदासीजीले रचाइमा पार्नुभएको थियो। त्यही मिठा कृष्ण गीतहरू तपाईँको रचाइको बसिराखेका छन्। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्छ थियो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा तपाईँको रसाई गीत बजिराखेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, यो शङ्कर सभाबाट चाहिँ हाम्रो रमिलाजी बोल्नुभयो जस्तो लाग्यो। के छ हजुरको खबर? म सन्चै छु त, सन्चै भएर त यस्तो मजाले हजुरसँग कुराकानी गर्न पाइराखेको छु। सोध्नुपर्छ, सोध्नुपर्छ, आफ्नो मनमा लागेका कुराहरू, जिज्ञासाहरू चाहिँ हामीले भन्नुपर्छ होइन। खाजा लिनु भयो?
1: मेरो बाँकी छ, अब एकछिनमा खाने किन हतार
0: किन हतार है, बिस्तारै खानुपर्छ नि। हाम्रो त हतार भएको छैन, अब रमिलाजीलाई के हतार हुन्थ्यो है। हो नि त, म यस्तै त हो नि,
1: तपाईँलाई झन् किन हतारै, तपाईँ दुई घन्टा लाएर खाने मान्छे, हामी त पाँच दस मिनट लगाउने मान्छे।
0: ओहो, मैले दुई घन्टा कहिले लाएँ होला र है।
1: तपाईँ बिस्तारै खानुहुन्छ नि त,
0: कसरी थाहा भयो? ओहो है, ल ठिक छ, मनोवैज्ञानिक मान्छे ल, त्यसो भए म त्यस्तो छ है, भोइसबाटै चिन्नुहुन्छ। म फटा छु कि राम्रो छु? अनि हाम्रो ललिताजी कस्तो हुनुहुन्छ भन्नुहोस् त, अब तपाईँले बोलीबाटै चिन्नुहुन्छ भने। भन्नु न भन्नु, हाम्रो ललिताजी कस्तो हुनुहुन्छ, आवाज त सुनिराख्नु भएको छ, भन्नुहोस् त। ल ठिक छ, अब आवाजबाटै पत्ता लगाइदिन्छु भन्नुभयो, त्यही भएर चाहिँ मैले सोधिहालेँ कि। ल ठिक छ, लगाउनु पनि पर्छ, कतिपय कुराहरू आवाज बोलीचालीबाट पनि थाहा हुन्छ को मान्छे कस्तो हुन्छ भनेर है। ठिक छ, अरू हजुरको अनुमान पनि ठिक छ, अब मिलेको पनि छ कतिपय कुराहरू, अनि हजुरले पनि अब त्यस्तै हुनुहुन्छ, हजुर चाहिँ एकदम चुलबुली खालको हुनुहुन्छ, मलाई पनि थाहा छ। त्यस्तो त होइन, त्यस्तो होइन, तपाईँलाई मैले देखेको छैन, तर मलाई देख्नु भएको छ, भन्नुभएको छ, अब नजिकै आएर निहालेर हेर्नुपर्छ नि को कस्तो छ भनेर। रूपमा त हाम्रो रमिलाजी नै राम्रै हुनुहुन्छ होला नि। है, ल ठिक छ, अब राम्री त हुनु पर्यो, आफ्नो ठाउँमा छ राम्री नराम्री भन्ने कुरा, रूपले केही गर्ने होइन, तर बानी फेहोरा राम्रो हुनुपर्छ, त्यो मान्छे रूपले राम्रो नभए पनि बानीले गर्दाखेरि यति राम्रो हुन्छ, संसारको सबैभन्दा राम्रो मान्छे भनेर चिनिन्छ है। ल ठिक छ, मिठो कुराकानी भयो, अब कुराकानी भने त कहिले पनि सकिँदैन, जतिखेर पनि बोलिराख्नु मन लाग्छ, के भएको मोहनी लाग्यो कि के हो
1: तपाईँको भोइसले मलाई मोहनी लगाउनु भयो क्या, त्यही भएर मलाई फोन गरौँ गरौँ मन लाग्यो
0: है। मलाई पनि त अब साथीहरू कता कता हराउनुहुन्छ, उहाँ साथीहरू कता जानुभयो, एकचोटि आवाज सुन्न पाए पनि हुन्थ्यो भनेर यति मनमा खोल्दोले उब्जिन्छ नि भनेर साध्य छैन। त्यति साह्रो दुब्लो त छैन, म कति धेरै केजी छु, अब त्यो भोलि पर्सि भनौँला है त। हामी कार्यक्रम तर्फ लाग्यौँ, रुचाइको गीत बस्नुपर्छ नि आज होइन। कुन गीत सुन्न भन्छ?
1: जितु लोपचनको किन ढाकेको भन्ने राखिदिनु न।
0: के भन्नुभयो?
1: जितु लोपचनको किन ढाकेको भन्ने के, जुन गीत पनि गर्न पाइन्छ
0: आज चाहिँ पाइन्छ,
1: किन ढाकेको भन्ने राखिदिनु। जितु लोपचनको
0: गीतु भन्नुभयो?
1: हजुर,
0: जितु लोपचनको किन ढाकेको।
1: हजुर,
0: हामी राख्छौँ साथी, तिमीलाई सम्झनुहोस् है त।
1: पहिला प्रथम यति मिठो भैसमा रमचलन हुन्छ तपाईँको लागि अनि प्राविधिक दिदी यति भोलि उनीको लागि निर्मला पौडेललाई नि सम्झिरहेको छु, हराएको छैन निर्मला, मैले फोन गर्दा रिसिभ गर्नु भएन भन्छु। अनि त्यही माझी दाई धुरो पानी दाई मन्जु परिया सम्पूर्ण आफन्तजन सम्पूर्णलाई भन्ने सुनिन्छ ल।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो शङ्ख सभाबाट, उहाँलाई विशेष धन्यवाद। एकदमै मिठो गीत पनि रोजाइमा पार्नु भएको छ। सही गीत मार्फत हामी एकजना साथीलाई समर्थन सुनाउनेछौ र उहाँको रोजाइको गीत राख्दै तपाईँले पठाउनुभएका कमेन्ट वाचन गर्दै हामी पनि विदा लिनेछौ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हजुर दिदी नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, यो आवाज मैले सुनेको ठ्याक्कै नाम चाहिँ बिर्सिहालेँ भने भन्नुपर्छ, त्यस्तै भन्नुपर्छ। हाम्रो यो आवाज कहाँदेखि हो भनिदिनुहोस् न।
2: हजुर मैले तिन कन्याबाट अनिता
0: अनिताजी हो भनेर अनिता जस्तो लागिरहेको थियो क्या मनभित्र चाहिँ आइरहेको थियो, मैले बाहिर चाहिँ यो भनेर प्रश्न गर्न चाहिँ नसकेको।
2: हजुर हजुर
0: खाजा लिनुभयो अनिताजी?
2: हजुर मेरो बाँकी नै छ भन्नुपर्छ अनि दिदीहरूले खानुभयो?
0: मेरो पनि बाँकी नै छ त, अब केही समय पछि हुन्छ, सँगै बसेर खानु पर्ने है, यतै आउनुहोस् न त।
2: हजुर हजुर आउनुहोस् न यतैतिर।
0: ठिक छ, आउनु त कति धेरै मन छ नि, हाम्रो सबै साथीहरूको ठाउँमा एकचोटि न एकचोटि पुग्न पाए पनि हुन्थ्यो भन्ने त मनमा लागिरहेको छ। त्यो मनमा अवश्य जिज्ञासाहरू कहिले मेटाउने हो होइन, इच्छा आकांक्षाहरू कहिले पूरा गर्ने हो भन्नेतिर चाहिँ सोच्नु पर्ने भएको छ। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर सुन्दै थिएँ, फोन ट्राई गरेको, फोन पनि एकै तालमा लाग्यो, एकदम खुसी छु भन्नुपर्छ है हजुरसँग।
0: त्योभन्दा धेरै त म खुसी छु हाम्रो अनिताजीसँग बोल्न पाएर।
2: हजुर हजुर पनि एकदम खुसी नै हुनुहुन्छ, म पनि एकदम खुसी
0: छु। हामी दुवैजना खुसी हुनुपर्छ होइन त।
2: हजुर
0: कार्यक्रम आउनुभयो, अन्तिममा भए पनि यो मिठो आवाज हामीले सुन्न पायौँ, खुसी लागेको छ। अरू सबै समग्रमा ठिकठाक नै छ है?
2: हजुर अहिलेसम्म ठिकै छ भन्नुपर्छ दिदी। अब यति बेलाको समयमा चाहिँ अब घाम लागिरहेको छ अनि बाख्रालाई घाँस काटिरहेर गएको छु भन्नुपर्छ है।
0: घाम लागिरहेको छ त्यता?
2: हजुर
0: यता पनि त्यसै छ, मौसमको कुरा गर्नुपर्दा मजाले चर्को घाम लागिरहेको छ भन्नुपर्छ। ल हामी कार्यक्रम तर्फै लागौ, गीत रोजाइमा पार्नुभयो हाम्रो रमिलाजीले, हजुरले यसै गीतमा समर्थन जनाउनुहोस् है।
2: हस् हुन्छ, फटोपल्टिमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ विश्व गतिविधिहरूको लागि भन्न चाहन्छु अनि प्राथमिकमा बस्नुहुने दादीको लागि भन्न चाहन्छु, हजुरको मेरो परिवारका लागि, मेरो घर सम्पूर्णको लागि। यसबाट कार्यक्रम सुनेर जति साथीहरू कार्यक्रम सुनेर बसिराख्नु भयो उहाँहरू सम्पूर्णको लागि।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो अनिताजी सिन्धुली तिन कन्याबाट, एकदमै छोटो मिठोमा चाहिँ आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, धेरै साथीहरूसँग कुराकानी गर्नु मन छ तर समयले नेटो काटिसकेको छ। यति बेला भने धेरै साथीहरूले फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना पठाउनु भएको छ। हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु। बागसौ नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि चाहिँ कार्यक्रम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामारी घर भई हाल चाहिँ काठमाडौँबाट, अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ। रूपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारी दिदी, सुन्दैछु है सिन्धुली ढुङ्ग्रीवासबाट, रूपासना योगी मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि तहाँको तर्फबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ। र बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार है, म बाबुराम मगर हो, कन्डुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु, अनि धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीमा भनिदिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, खाजा खानुभयो त, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी, कार्यक्रम एकदमै राम्रो लाग्छ रेडियो परिवारलाई, आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, शुभ दिन भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अभागी भुवन श्रेष्ठजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि सुन्दैछु है बाबिया खर्कबाट, अभागी भुवन श्रेष्ठ मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिराबहादुर लकाईजी हुनुहुन्छ, उहाँलाई पनि नमस्ते, यसरी हाम्रो रोजाएको भाका सुन्दैछौ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ सोना कन्दुवाजी हुनुहुन्छ सेवा र नमस्कार आरजे सम्झना शेष हजुर म सोना कन्दुवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना सह टीकाराम सुनवार लेखक पान्तवा राई दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्के लक्ष्मी वर्मा तानुक समेर सरस्वती खत्री हिराबहादुर लकाई लीलाराज काम्बाङ जान थोलुङ पवित्रा तामाङ अनिता आर्याल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिजला सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बू दिया राई सुसन थामी हिरिराज मत दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्की उर्मिला दियाले लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष सिंह मिन छेत्री क्रिस ढुङ्गाना हिमत खड्की युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल काल अभिरमान त्यसै गरी हुनुहुन्छ रेगुनी किशोर रञ्जन समीर सही किरात आरजे जीवन चामलिङ राई बेलिया स्वामी मिनागी सिंह सुनिता एग्मी कुलुङ सबै सबैलाई भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी हुनुहुन्छ दामोदर गेवालीजी हुनुहुन्छ नमस्कार म दामोदर गेवाली रुरु चार गुल्मीको मान्छे आज भारतको केरला राज्यबाट चाहिँ सुन्दैछु अब बस्ने गीत मार्फत हजुरको सम्पूर्ण युनिट परिवार र अनि सम्पूर्ण साथीभाइहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ उहाँलाई पनि दामोदरजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी अभागी राई नि युनिसाजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ रञ्जना बाई राईजी हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी रीता परियारजी हुनुहुन्छ हेलो दिदी नमस्ते नमस्कार है म पनि सिन्धुलीबाट रीता परियार मेरो छोरोलाई धेरै माया सम्झना छ मम्मी भाइ दिदी भेना छोराको लागि पनि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी कृष्ण सुनवारजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ सम्झना दिदी ललिता दिदी खाजा खानुभयो त म चाहिँ केटिएमबाट तिरबाट तिर चाहिँ आउनु है भन्दै हुनुहुन्छ हुन्छ हामी अब आउने प्रयास गर्छौँ है कृष्णजी उहाँले चाहिँ म खाजा अर्डर गरेर चाहिँ राख्छु भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई यो मिठो इन्भाइट गर्नुभएकोमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कृष्णजी र त्यसै गरी हुनुहुन्छ देवन किशोर रञ्जन हुनुहुन्छ आँसु रहेछ जिन्दगी हाँस्ने त कोसिस गरिरहेको छु त्यसै गरी टुटेका सपना भित्रभित्रै बाँध्ने कोसिस गरिरहेको छु घाउहरू गहिरहेछन् कसैलाई देखाउन सकिन्न आफ्नै मनसँग आज बोल्ने कोसिस गरिरहेको छु त्यसै गरी ताल नै बिनाको रहेछ जिन्दगी नाच्ने कोसिस गरिरहेको छु अँध्यारो भए पनि हिँड्ने कोसिस गरिरहेको छु संघर्ष रहेछ जिन्दगी त्यही भएर होला ढले पनि फेरि उठेर अघि बढ्ने कोसिस गरिरहेको छु देवेन किशोर अन्जान भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ उहाँले लेख्नुभएको छ ताल उहाँलाई विशेष धन्यवाद उर्लाबारी तीन मंगलबारे हाल दुखा कतारबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो आफ्नो आफन्तजन साथी सिंहलाई सम्झना सन्देश राख्नुभयो सम्पूर्ण श्रोता मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ खबर दिनुभयो हाम्रो ललिता हायुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो रमिलाजीले रोजाइमा पार्नुभएको गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्की पनि बिताउँछु नमस्कार.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। गैर आर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेवन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने एआईलाई अपनाउन सकिने प्रधानमन्त्रीको अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रोको सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन एमालेलाई आग्रह गर्नुभएको थियो। मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा रहेकै बेला मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। सत्ता साझेदार दल कांग्रेस र एमाले बीच आर्थिक वर्ष 2083-84 को बजेटको विषयमा विवाद भएको थियो। सत्तामा रहेको एमाले नै खर्च कटौतीको प्रस्ताव राखेपछि मुख्यमन्त्री शाहले फिर्ता लिन अनुरोध गरे पनि एमाले अस्वीकार गर्दै आएको थियो। सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको शुरूआत हुने सम्भावना बढ़ेको छ। यसैबीच कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री रामलाल कणेललाई भेटेर कांग्रेसबाट प्रतिनिधित्व गर्ने 4 जना मन्त्रीहरू घनश्याम भण्डारी, राजीव विक्रम शाह, सुरेश अधिकारी र विजया बुढाले सामूहिक रूपमा राजीनामा बुझाउनु भएको हो। एमालेका कणेलको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट 4 र एमालेबाट 3 जना मन्त्री थिए। कांग्रेसका मन्त्रीहरूको राजीनामापछि कडेल नेतृत्वको सरकार संकटमा परेको छ। यसअघि सरकार बनाउने बेला कांग्रेस र एमाले बीच प्रदेशहरूमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल अनुसार कृषि क्षेत्रमा वार्षिक झण्डै 2 अर्ब र भौतिक पूर्वाधारमा 2.5 अर्ब रूपियाँको नोक्सानी हुने गरेको छ। यस्तै पछिल्ला वर्षहरूमा हुने प्राकृतिक विपदमध्ये झण्डै 80% जलवायु परिवर्तनका कारण हुने गरेको वन मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले बताउनुभयो। उहाँका अनुसार विपद व्यवस्थापनका परम्परागत उपायहरू अपर्याप्त बनेका छन्। पर्वतीय भूगोल र वातावरणीय संवेदनशीलताका कारण नेपाल विश्वकै सबैभन्दा बढ़ी जलवायु जोखिममा रहेका देशहरूमा पर्छ। जलवायुविद डाक्टर धर्मराज उप्रेतीका अनुसार राज्यसँग अहिले गैर आर्थिक हानि नोक्सानीको आधिकारिक लेखाजोखा नभएकाले अन्तर्राष्ट्रिय हानि नोक्सानी कोषबाट लाभ लिन कठिनाई भइरहेको छ। विपद व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार विपद पोर्टलमा दर्ता अनुसार वार्षिक औसत 3.5 हजार भन्दा धेरै विपदका घटना हुने गरेका छन्, जसमा बाढ़ी, पहिरो र चट्याङबाटै वार्षिक 300 भन्दा धेरै नागरिकको ज्यान गइरहेको छ। मौसमविदहरूले आउँदो केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्तिको तुलनामा आज वर्षा केही कम भए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। उहाँका अनुसार अहिले देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने संकेत देखिएको हो। नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताहरूले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको छ। नेपालमा शेयर बजार सधैँ बढ़िरहनुपर्ने मान्यता रहेको भन्दै उहाँले कुनै पनि देशको पूँजी बजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताउनुभयो। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव दिने गरिएको उहाँको गुनासो छ। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताहरूले भने अहिलेकै झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। खोटाङमा आफ्नै दाजुभाइ बीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 मातिमका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह राई बीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिगतेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह राई र स्थानीयवासी 30 वर्षीय टीका बहादुर राईलाई पक्राउ। खोटाङमा आफ्नै दाजुभाइ बीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 मातिमका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह

0: आएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगका लागि मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न कानून बनाउने तयारीमा रहेको घोषणा गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा उहाँले एआईलाई राष्ट्रिय हित प्रवर्धन गर्ने गरी अप्नाउन सकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। अस्ट्रेलियाले बालबालिकाहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अरू देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानेजले एआईलाई नियमन गर्ने चुनौती भने अझै ठूलो भएको उल्लेख गर्नुभयो। अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बानिजको घोषणा आएको हो। यसैबीच संगीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्। सरकारी तथ्याङ्क अनुसार यस वर्षको मार्चसम्ममा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानीले सबैभन्दा ठूलो योगदान पुर्याएको छ। प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियाको बेरोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखिएको भने बताउनु भएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इण्डोनेशिया र थाइल्याण्ड बीच खेल हुनेछ। यी चारवटै टोली एसिया कपमा छनौट भएका छन्। र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति 12:15 पुराना प्रतिद्वन्दी इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रंगशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिएको छ। यी दुई टोलीबीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएको छ। सन् 1982 भएको फल्कल्याण्ड्स युद्धले दुई देशबीच गहिरो घाउ छेडेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इंग्ल्याण्डका बेकहमको रातो कार्ड जस्ता घटनाले प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। आजको खेलका लागि सुरक्षा व्यवस्था विशेष कड़ा पारिएको छ। यो केवल फुटबल मात्र नभई दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लड़ाई पनि मानिएको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराति 12:15 हुनेछ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। गैर आर्थिक हानिको अभिलेख नौदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेवन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने गरी एआईलाई अपनाउन सकिने प्रधानमन्त्री अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वतः खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात:
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप। छ।
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000

0: पुरस्कार भुक्तानी गरिने
1: अपाङ्गता
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए ₹20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए ₹5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 048-540-028 98-543-0028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान। सूर्यज्योति सही प्लान, सही सोचौं सही रोजो।
3: सूर्यज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
4: हावा हुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

भन्दा हो हाम्रो निशाना ठिक ठाउँमा लाग्छ एक दिन यो देश मात्रै होइन सिङ्गै यो धरती म्याच जस्ता निशाने बाजहरूको मुठीमा हुनेछ सब हाम्रो

अतिभ प्रकाश कप के यो धरती अपराधीहरूको मात्रै आश्रय स्थल हो र यदि यो धरतीलाई दुष्टहरूको पञ्जाबाट मुक्त गर्नु छ भने अपराध होइन अपराधी हुनुपर्छ भने निशाना हाम्रो निशाना।

Digital Freak Shiva.

0: हजुरको रेडियो 102.1 मेगा।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97-67-65-24-29।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: सूर्य ज्योति दही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं, सही रोजौं।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211658, 98454175, 98146906, 98064417188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
5: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98544062, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98544042, र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटकपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ स्टीलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445073365, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
10: हे माता, मेरो छोरोलाई के रोग लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
11: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
11: त्यसो भए ध्यान दिएर सुन्नी।
12: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
11: सुन्नु भए त
10: मजाले सुने, अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
13: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0484040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
14: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
15: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
15: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
15: सम्पर्क नम्बर 0845410043 98360423422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869422544।
8: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह्न 4 बजे को रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 स्थित रामेछाप बजार नजिकै रहेको पशुपतिनाथको जीर्णोद्वार गरिएको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ। रामेछाप नगरपालिकाका प्रमुख लवश्रेणी उपाने र मध्य पूर्वी प्रेतनाका प्रेतनापति उपराथी भुवन खत्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। बागमती प्रदेश सरकारको 30 लाख, रामेछाप नगरपालिकाको 22 लाख, वडा नम्बर 8 को 25 लाख र बाँकी विभिन्न दाताहरूबाट सहयोग संकलन गरी करिब 1 करोड़को लागतमा मन्दिर निर्माण भएको छ। शिव मन्दिर, गणेश मन्दिर र भीमसेन प्रतिमा लगायतका संरचनाहरू निर्माण मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीले जानकारी दिनुभएको छ। निकै आकर्षक र भव्य मन्दिर निर्माण भएको छ। बागमती प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षीको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयलाई नयाँ संरचनामा बदल्ने भएको छ। साउनदेखि उक्त कार्यालयमा पशुपंक्षी नाम समेत जोडेर कृषि तथा पशुपंक्षी विकास कार्यालयको स्थापना हुन लागेको छ। हाल रामेछाप जिल्लामा पशुपंक्षी सम्बन्धित कार्यालय सिन्धुलीमा रहेको पशुपंक्षी कार्यालयले हेर्दै आएको थियो। रामेछापमा सम्पर्क कार्यालय राखे पनि उक्त कार्यालयको काम प्रभावकारी रूपमा भएको थिएन। रामेछाप सहित 4 जिल्लामा कृषि र पशुपंक्षीको काम समेत गर्न एकीकृत कार्यालय र अन्य 8 जिल्लामा कृषि र पशु सम्बन्धी काम गर्ने बेग्ला बेग्लै कार्यालय रहनेछन्। मंगलबार मन्थली नगरपालिकामा आउनुभएका बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलले उक्त योजनाको जानकारी गराउनु भएको छ। नगरपालिकाद्वारा गरिएको स्वागत कार्यक्रममा मन्त्री पौडेलले यो पटकदेखि सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रको कामलाई अलि बढ़ी व्यवस्थित गर्ने गरी काम गर्ने योजना अघि सारेको दावी गर्नुभएको छ। उहाँले बागमती साना किसानलाई केही नयाँ कार्यक्रम ल्याएको र तल्लो तहका किसानहरूलाई अलि बढ़ी व्यावसायिक बनाउने सरकारको प्रयत्न रहेको बताउनुभएको छ। व्यावसायिक किसानका लागि प्रविधि जुटाइदिने र तल्लो तहका किसानहरूका लागि ब्याज अनुदान दिने व्यवस्था सरकारले गरेको मन्त्री पौडेलले बताउनुभएको छ। सरकारले प्रदेशका 1000 भन्दा बढ़ी किसानहरूलाई उक्त अनुदान दिन सक्ने सरकारको तयारी रहेको पनि बताइएको छ। रामेछाप जिल्लामा उत्पादित फलफूल तथा तरकारीहरू सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली 1 सानीमौदौमा निर्माण गरिएको शीत भण्डार गृह 7 वर्षपछि बल्ल हिजोदेखि परीक्षण सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलले हिजो उक्त शीत भण्डारको शुभारम्भ गर्नुभएको छ। उक्त शीत भण्डार बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयको 70 र मन्थली नगरपालिकाको 30% लागत साझेदारीमा निर्माण भएको हो। शीत भण्डारको भवन निर्माण कार्य पूरा भएको झण्डै 3 वर्ष बितेको थियो, तर उक्त भण्डार गृहमा विद्युतीय उपकरण जडान भए लगायतको काम बाँकी थियो। करिब 7 करोड़को लगानीमा निर्माण भएको उक्त शीत भण्डारमा अब रामेछाप उत्पादन भएको कृषि उपजहरू राखिनेछ। निर्माणाधीन अवस्थामा नै थप लगानीको सम्बन्धमा दुई पक्षबीच कुरा नमिल्दा शीत भण्डारको काम पूरा गरी सञ्चालनमा ल्याउन अन्यलता भएकोले 3 वर्ष भवन तयार भएर पनि अलपत्र रहेको थियो। बाँकी कामको लागि लगानी सम्बन्धी अन्यलतालाई किनार लगाएर झण्डै 3 वर्षपछि बाँकी काम गरिएको छ। सरकारका 2 निकायको लगानीको प्रक्रियाबारे अस्पष्ट हुँदा स्थानीयले भने शीत भण्डारको निर्माण गरेको काम पनि नष्ट हुने अवस्थामा पुग्न थालेको भन्दै विरोध गर्दै आएका थिए। यस वर्ष बाहिरी घेराबारा लगाउनको साथै अन्य केही संरचना निर्माण गरेपछि भण्डार गृह सञ्चालनमा ल्याइएको छ। उखलडुङ्गा जिल्ला खेलकुद विकास समितिले 2 सदस्य मनोनित गरेको छ। प्रदेश खेलकुद विकास बोर्डले जिल्ला अध्यक्षमा अनित गुरूङ मनोनयन गरेसँगै जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको सदस्य पदमा भुवन खड्का र अशेष श्रेष्ठलाई मनोनयन गरिएको छ। खड्का विगत लामो समयदेखि कबड्डी खेलमा सक्रिय रही 11 औं साक गेमका काश्य पदक विजेता हुनुहुन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कबड्डी खेलाड़ी तथा राष्ट्रिय खेलकुद परिषदबाट संचालित प्रशिक्षण लिएका कबड्डीका राष्ट्रिय निर्णायक पनि हुनुहुन्छ। उहाँ कोशी प्रदेशका स्वयंसेवक कबड्डी प्रशिक्षक पनि हुनुहुन्छ। यस्तै श्रेष्ठ जिल्ला तेक्वान्दो संघका सचिव एवं सोही खेलका निर्णायक पनि हुनुहुन्छ। मनोनित भएका 2 सदस्यलाई जिल्ला अध्यक्ष अनित गुरूङले
आज मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ। पत्र हस्तान्तरणपछि पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइएको थियो। मनसुनजन्य विपदको समयमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, सुरक्षित र छरितो बनाउने उद्देश्यले सिन्धुली जिल्ला विपद व्यवस्थापन समितिलाई करिब 10 लाख रूपियाँ बराबरको खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजनामा सम्पन्न कार्यक्रममा विपद उद्धारमा प्रयोग हुने विभिन्न अत्यावश्यक सामग्री जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराइएको छ। हस्तान्तरण गरिएका सामग्रीमा राफ्ट बोट सञ्चालनका लागि आवश्यक विद्युतीय पम्प, उद्धार प्रयोजनका लागि प्रयोग हुने बेड स्ट्रेचर तथा 5 मिलिमिटर मोटाईका सुरक्षा डोरी लगायतका सामग्री रहेका छन्। कार्यक्रममा ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारी धनुवारले ती सामग्री प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको छ। उक्त सामग्री हस्तान्तरणसँगै मनसुनको कारण उत्पन्न हुन सक्ने बाढ़ी, डुबान, पहिरो तथा अन्य प्राकृतिक विपदको घटनामा खोज तथा उद्धार कार्यलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिकाले अध्यक्ष उत्कृष्ट कृषक कार्यक्रम अन्तर्गत विभिन्न कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने 4 जना कृषक र 1 उत्कृष्ट कृषक समूहलाई सम्मान गरेको छ। हिजो एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषक र कृषक समूहलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट कृषक र समूहलाई सम्मान गरेको छ। पालिकाको अनुसार कुखुरा पालन विधाबाट एमजी एग्रो फार्मका एम कुमार गोले, गाई पालन विधाबाट नमूना गाई पालन फार्मका शिशिरलाल भोलन, तरकारी खेती विधाबाट बस्तीपुर नमूना कृषि फार्मका अजय बहादुर घिसिङ तथा फलफूल खेती विधाबाट गुर्जी ठाकुर कृषि फार्मका शेरबहादुर थिङलाई सम्मान गरिएको छ। यस्तै कृषि तथा पशुपालन समूह विधातर्फ तुलसी लघु उद्यम समूह कृषक समूहका दिलबहादुर पाठिनलाई उत्कृष्ट कृषक समूहको रूपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार। सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुल्ला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99।
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजो।
4: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?

0: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44
0: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

आदरणीय हार्दिक स्वागत गर्दै कार्यक्रम उगाली उगालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई अपरान्ह 4 बजेको रामी साप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईसँगै रहन्छौं। आज बुधबारको बसाई हामीले 1 नम्बरदेखि 7 नम्बरसम्म गीतहरू लिएर आएका छौं। तपाईले चाहिँ रोज्न सक्नुहुन्छ गीत र आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ भने तपाईँ यो समय उकाली उरालीले बेसी गर्दै हुनुहुन्छ, साथै बन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी सँगै रहेर यो 45 मिनटको समय तपाईँ सहयात्रा गर्न सक्नुहुन्छ। फटाफट फोन गर्नुहोस्, तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ, तपाईँले सही नम्बरको गीत चाहिँ रोजिसकेपछि कार्यक्रममा बज्नेछ भने यो कार्यक्रम हप्ताको सदिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। यति बेला मलाई प्रविधि समेजनमा रहेर साथ दिइराख्नु भएको छ सञ्जना कडगीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललित आयु। तपाईँ भने फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौं एकदमै मिठो अनि रमाइलो एउटा गीत, त्यसपछि भने हामी तपाईँले रोज्नुभएका गीतहरू लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राखेर हामीले पनि विश्व जमाइलो गीत वनमा काँडा छ भने बोलको गीत राजु परियार भगवान भण्डारी र लक्ष्मी नेपानीको आवाजमा रहेको मिठो भाग्य राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ,
1: को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो,
0: कोही साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँको पनि फोन लाग्छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। आजको विषयमा हामी 1 नम्बरदेखि 7 नम्बरसम्म गीत लिएर आएका छौँ। तपाईँलाई मनपर्ने नम्बरको गीत चाहिँ रोज्न सक्नुहुन्छ। तपाईँले सधैँभरि डायल गर्नुभएको नम्बर चाहिँ तिमीले अर्को साथी सम्पर्कमा हुनुहुन्छ। स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कहाँदेखि कुन छाउदेखि होला?
2: म यता दोलाखाबाट खतिवडा भन्नुपर्छ है।
0: के खतिवडा भन्नुभयो?
2: उदासी खतिवडा भन्नुपर्छ है।
0: उदासी,
2: हजुर।
0: अनि नाम त उदासी छ त, के हो हाम्रो उदासीको? पहिले पनि तपाईँ र मेरो कुरा भइसकेको छ है।
2: पहिला एकचोटि भएको जस्तो लागेको थियो।
0: अनि त्योभन्दा पछाडि चाहिँ कता हराउनु भयो त?
2: हराएकै छैन, अब यस्तो के, अब खेती किसान कोदो रोप्ने यस्तै यस्तै कामले व्यस्त भन्नुपर्छ है दिदी।
0: भनेपछि हराउनु भएको होइन, कार्य व्यस्तताले गर्दा हामीलाई फोन गर्न सक्नु भएन।
2: हजुर हजुर,
0: ल ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ?
2: खाजा खाइसके अनि दिदीले लिनुभयो खाजा?
0: हामीले पनि खाइसकेका छौँ। अनि कोदो रोपाई धान रोपाई सबै काम सघाइसक्नु भयो कि अझै पनि बाँकी नै छ?
2: अब अन्तिम चरणमा पुग्यो भन्नुपर्छ है दिदी।
0: ल, अन्तिम चरणमा पुगेको छ। अब काम सकेपछि पनि फुर्सद त हुँदैन है?
2: हजुर दिदी,
0: ल एउटा न एउटा काम आइरहन्छ, काम गरिराख्नु पर्छ। खेती किसानी गर्ने मान्छेलाई नि गाह्रो छ। अब व्यस्त हुनुहुन्छ सधैँभरि, तर पनि रेडियो चाहिँ कतिको सुन्ने गर्नुहुन्छ? यहाँलाई साथसाथै रेडियो सुन्दा चाहिँ समय मिल्छ कि मिल्दैन? र तपाईँलाई रेडियो सुन्न मन लाग्दा तपाईँले चाहिँ कुन समयमा रेडियो सुन्नुहुन्छ?
2: रेडियो सुन्नु पर्दा बिहान 4 बजे चाहिँ सुन्छु है दिदी।
0: 4 बजे भन्दा बाहेक अरू कुन समय सुन्न मिल्छ यहाँलाई?
2: दिउँसो 2 बजे 3 बजे रोजाइ तपाईँको आउँछ, 2 बजेदेखि 3 बजेसम्म, 2:15 बजेदेखि 3 बजेसम्म होइन, त्यो सुन्छु। जे भने भ्याएसम्म प्राय समयले दिएसम्म सुन्छु।
0: ल, सुन्नुहुन्छ यहाँलाई सकेसम्म चाहिँ सधैँभरि नै सुन्नुहुन्छ, यही समय सुन्छु भन्ने छैन?
2: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, सहभागिता हुनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज चाहिँ कति नम्बरको गीत रोज्नुहुन्छ?
2: अब मैले गीत त मलाई आफ्नै रोजाइमा सुन्न मन लाग्थ्यो, अब आज नम्बर 22 नम्बर रहेछ है।
0: यस्तो छ, तपाईँकै रोजाइको गीत चाहिँ आइतबार बजिसकेको छ, त्यही भएर आज चाहिँ हामीले ल्याउँछौँ 7 वटा, त्यसमध्ये रोज्नु पर्ने हुन्छ।
2: मलाई नम्बरको गीत भन्नु त?
0: कति नम्बरको भन्नुभयो?
2: 5 नम्बरको।
0: 5 नम्बरको गीत बोल्छु, आफ्नो साथी सङ्गीलाई सम्झनुहोस् न।
2: गीतको बोल भन्न मिल्छ दिदी?
0: एउटै डोरी पाँचो लगाम्बो भन्ने बोलको गीत छ।
2: ए, फर्स्ट अफ अल त हजुरको लागि, प्राविधिक दिदीको लागि, लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि भन्दा भन्दै छुट्टिन्छु दिदी। नमस्ते नमस्कार।
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो उदासी खतिवडा, आज उहाँले 5 नम्बरको गीत रोजेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। तपाईँले सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। गीत चाहिँ अलिक मार्मिक खालको छ, मनसुली खालको भएका छ। यो 5 नम्बरमा परेको गीत हाम्रो उदासीदेखि रोज्नु भएको छ। यति बेला अर्को साथै सोही गीतलाई समर्थन जनाउँदै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
3: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
3: लीला मगर।
0: लीला, हजुर, के छ खबर?
3: ठिकै छ
0: ठिकै छ। के गर्दै हुनुहुन्छ?
3: दाउरा काट्न आएको।
0: अनि भारी पुग्यो कि छैन त हाम्रो लीलाजीको?
3: छैन,
0: भर्खरै जानुभयो।
3: हजुर,
0: आज त पानी परेन, घाम लागेको छ, मौसम पनि गर्मी नै छ होला कि कसो?
3: हजुर, घाम लागेको छ।
0: घाम लागेको समयमा बरु घामले परेने काम गर्न सजिलो हुन्छ, पानी पर्दा गाह्रो हुन्छ होइन?
3: हजुर।
0: ल, अनि योभन्दा बाहेक खास अरू के गर्नुहुन्छ हाम्रो लीलाजीले?
3: केही पनि गर्दैन।
0: केही गर्नुहुन्न? हामीलाई चाहिँ सुन्नुहुन्छ कि हुन्न?
1: सुन्नुहुन्छ, ल ठिक छ। अब कति बेला टाढा जानुभएको कि दाउरा लिन नजिकै हुनुहुन्छ त?
3: नजिकै छु।
1: ल नजिकै हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ, फोन गर्नुभयो, आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हाम्रो उदासी खतिवडाजीले चाहिँ 5 नम्बरको गीत रोज्नु भएको छ, एउटै डोरी पार्सुलो गाम्बो भन्ने बोलको गीत रहेको छ। यहाँले आफ्नो साथीहरूलाई सम्झाउनुहोस् है त, सोही गीत मार्फत।
3: फर्स्ट अफ अल सम्झिनु पर्यो दिदी हजुरको लागि, मेरो घरमा हुने माउन बाबाको लागि, साथी तारामाको लागि भन्दै छुट्टिन्छु दिदी। हस्ता नमस्ते
1: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो लीला मगरजे सिङ्गोलीको विधिज्वरोबाट, उहाँले पनि गीतको लागि चाहिँ समर्थन जनाएर साथीसँगै सम्झेर छुटिसक्नु भएको छ। यति बेला हाम्रो उदासजीले 5 नम्बरको गीत रोज्नु भएको छ, एउटै डोरी पासुलो गाम्बो, विष्णु माझे खुमन अधिकारी अनि साथीहरूको आवाज रहेको यो गीत राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ।

0: कार्यक्रममा राखिने एकदमै मिठो गीत उदास जीले रोज्नु भएको पाँच नम्बरको गीत बजिसकेको छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो नमस्ते नमस्कार, गुड आफ्टरनुन। हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ? मन्जुजी आज बितिजोरतिरको साथीहरूको फोन लाग्दैछ है, के गर्दै हुनुहुन्छ हाम्रो मन्जुजी?
1: म यस्तै घर आइसी काम गर्दै बाहिर छु, बालीहरू लगाउँदै बसिरहेको भन्नुपर्छ है दिदी।
0: ल खाजा खानुभयो कि बाँकी छ?
1: मेरो खाजा चाहिँ अघि एकछिन अगाडि भयो अनि दिदी हजुर लिनुभयो त?
0: मेरो पनि भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँ है?
1: मैले चाहिँ अहिले भर्खरबाटै सुनेको दिदी
0: हजुर। भर्खरैबाट कार्यक्रम सुन्दैछु भन्नुभयो हाम्रो मन्जुजीले। आज चाहिँ हामीले एक नम्बरदेखि सात नम्बरसम्म गीत ल्याएका हुन्छौ, अहिलेसम्म पाँच नम्बरको गीत बजेको छ, अरू सबै बाँकी छ। कति नम्बरको गीत रोज्नुहुन्छ? ल एक नम्बरको गीत बज्छ, आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: हुन्छ, फर्स्ट अफ अलमा त स्विट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि, टेन्सनको हुनुहुन्छ उहाँको लागि, मेरो घर फ्रेन्ड बर्ड सम्पूर्णको लागि, सामी साथतिर रहेर सुन्दै हुनुहुन्छ होला, प्यारो दादा विष्णु परिवारको लागि, मामुको लागि, बाबाको लागि, भाइको लागि यहाँ सुन्दै हुनुहुन्छ, भाइ विशालको लागि, साथी समयको लागि, छोरी निशाको लागि, केही साथीहरूको नाम लिनु पर्दा रमिला तामाङको लागि, सुमाया तामाङको लागि, सविता तामाङ, जीवना योजनको लागि पनि भन्न चाहन्छु, रङ्गिता रम्चेलको लागि पनि चाहन्छु, रविता बसेलको लागि, शर्मिला रम्चेलको लागि पनि भन्न चाहन्छु, र प्यारी साथी लङ टाइमदेखि हराइरहनु भएको छ, सम्पर्क विहीन हुनुहुन्छ नि हेरिया विष्णुजीको लागि, उहाँलाई एकदमै मिलिरहेको छ, केही साथी बिर्सेको छैन भन्न चाहन्छु, र सपना नेपालीको लागि पनि भन्दैछु, थ्याङ्क यू, ओके, बाई बाई।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मञ्च परियारजी, उहाँले एक नम्बरको गीत रोजेर गइसक्नु भएको छ भने एक नम्बरको गीत रहेको छ, रुन्छ नि मन किन रुँदैन भन्ने बोलको गीत छ, सोही गीतलाई अर्को साथीले समर्थन जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो भन्दै थिए, गइसक्नु भएको छ जो साथी हुनुहुन्छ, फेरि पनि तपाईँले फोन गर्न सक्नुहुन्छ। हामी फेसबुक लाइभमा पनि जोडेका छौं, तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रमको अन्त्यतिर स्थान दिनेछौ, साथसाथै विशेष गरी आज तपाईँले गीत रोज्दै साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ, पालो तपाईँको रहेको छ, देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, उकाली उरालीले बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिरहँदाखेरि पनि हामीलाई केही साथ सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने पनि आशा लागेको छ। यति बेला हामी कार्यक्रममा हाम्रो मन्जुजीले रोज्नु भएको एक नम्बरको गीत राख्ने तर्फ नै लाग्छौ, रुन्छ नि मन किन रुँदैन भन्ने बोलको गीत छ, तर साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ तर गइसक्नु भयो, हामी गीततर्फै लाग्छौ। यति बेलाको बसाइमा पुरुषोत्तम रेउपानी अनि लक्ष्मी रेउपानीको आवाजमा रहेको गीत बज्छ, त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा आइदिन निश्चित रमाइलो गीत बजिसकेको छ। हाम्रो रिलाजले रोज्नु भएको थियो एक नम्बरको गीत। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, फेरि पनि स्वागत गर्छु। हेलो
1: हजुर दिदी, नमस्कार।
0: नमस्कार हजुर, नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजी, के छ सन्चै आरामी हुनुहुन्छ? अब बितिजुरतिरको शुभ भने सबै साथीले बताइसक्नु भएको छ।
1: म सन्चै छु। अनि दिदी लगाए मौसम
0: हामीलाई मन्दली पुर्याइदिनु भएको त्यस्तो गर्मी ठाउँमा होला जस्तै लाग्यो है, मन्थली भन्नु ल। ठिक छ, अनि के छ त तपाईँको खबर सुनाउनुहोस्। बिहानदेखि अहिलेसम्म के के भयो त, नयाँ अथवा भएन के भन्नुहोस् न?
1: केही पनि भएन दिदी, घर आएपछि काम गरी अहिले गोठालो गर्दैछु भनेर दिदी।
0: ल, गोठालो गर्दै हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ त्यसो भए?
1: आज चाहिँ अहिले सुन्न पाएको छैन दिदी।
0: ल, सुन्न पाएको छैन भन्नुभएको छ, म कार्यक्रमतर्फै लाग्छु। आज हामीले एक नम्बरदेखि सात नम्बरसम्म गीत लिएर आएका छौँ, तपाईँले त्यो मध्ये रोज्नुपर्छ। पाँच नम्बर र एक नम्बरको बजेको छ, अरू सबै बाँकी छ। ल, दुई नम्बरको गीत बज्छु, यहाँले साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल दिदी हजुरको लागि, अनि प्राविधिकमा रहनुहुने दिदीको लागि, अनि तिनकन्यातिर रहेर सुन्दै हुनुहुन्छ होला दिदी कविता मगर, दिदी प्रतिशा मगर, दिदी करिना मगर सुन्दै हुनुहुन्छ, दिदी सरस्वती मगरको लागि, अनि बुवाको लागि भन्दैछु, चिन्छु दिदी। नमस्कार।
0: हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी। अब एकजना साथीसँग हामी सोचो मिचोमा कुरा गर्छौँ, त्यसपछि चाहिँ हामीले पनि कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ हामी, तपाईँले पनि फटाफट सहभागिता जनाउनु होला। यति बेला म तपाईँको फेसबुक कमेन्टहरू पनि प्राप्त छन्, ती कमेन्टहरूलाई पनि स्थान दिन्छु। हुनुहुन्छ यति बेला सौरभ केसीजी, उहाँ लेख्नुहुन्छ, हेलो दर्शन, नमस्ते, गुड आफ्टरनुन है, म यता बागचौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु है, लामो समयपछि कमेन्ट गरेको छु, सुन्दैछु कार्यक्रम उकाली उराली पोखराबाट, अब बज्ने भाका मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि दिदी नमस्ते, के छ खबर हजुरको भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिकठाक छ, यहाँको पनि ठिकै होला आशा गरे, कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगाझोली रातमा बजारबाट, अब बज्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। दिदीलाई अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? सरस्वतीजी, आज त सबै साथीहरू बेतीजोरतिरको साथीहरूले जित्नुभयो त है, पक्कै पनि ल पर्छ, जित्नुपर्छ सधैँभरि, कति पछाडि हुने होइन?
2: हजुर दिदी।
0: अनि के छ, के हुँदैछ तपाईँको व्यक्तिगत खबर सुनाउनुहोस् न।
2: दिदीजोडतिरको खबर एकदमै ठिक छ भन्नुपर्छ, अनि दिदी लगायत रामेछापतिरको के छ?
0: म लगायत रामेछापतिरको पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, गमाइलो पनि छ हुनुपर्छ है त।
2: हजुर।
0: ल, दिदीजोडतिरको साथीले धेरै रेडियो सुन्नुहुन्छ भन्ने चाहिँ अब चाहिँ खुसी लाग्यो है त।
2: हजुर दिदी।
0: के हाम्रो सरस्वतीजीले चाहिँ सबैजनाले फोन गर्नुपर्छ है, कार्यक्रममा भन्नु भएर फोन गर्नुभएको हो कि?
2: नाइ होइन दिदी,
0: होइन है।
2: हजुर।
0: ल, अब हाम्रो सरस्वतीजीसँग कुरा गर्न धेरै मन छ तर समय सकिसकेको छ, भोलि पनि यहाँको फोन लाग्छ, हामी प्रत्यक्ष रूपमा कुरा गर्छौँ। हाम्रो शर्मिलाजीले चाहिँ दुई नम्बरको गीत रोज्नु भएको छ, साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल दिदीको लागि, अनि प्राविधिक मित्रको लागि, र मेरो घर फ्यामिली सम्पूर्णको लागि, यही सुन्ने हुनुहुन्छ, ठुलो बुबाको लागि, र अघि भर्खरै गीत रोजेर जानुहुने बहिनी मगरको लागि भनिदिन्छु दिदी। नमस्कार।
0: हस्तो, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती थापा मगरजी, बितिचोरबाट हुनुहुन्थ्यो। आज धेरै साथीसँग हामीले बितिचोरको साथीसँग कुरा गऱ्यौँ, सबैलाई विशेष धन्यवाद। अब चाहिँ म फोन लिन सक्दिनँ, समय कम छ। यति बेला कमेन्टमा लेख्नुहुन्छ मिलन घाल मुटोजी, गुड आफ्टरनुन है, नमस्ते, म कार्यक्रम सुन्दैछु यता दोहा कतारबाट भन्दै हुनुहुन्छ। भावना सुफिया राईले पनि नमस्ते हाई म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ यता भोजपुरबाट। अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ निशा ठोकरजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। अविनाश हायुजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट। अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ बाबुराम मगरजीले पनि नमस्ते हाई दिदी म कार्यक्रम सुन्दैछु मेरो घर चाहिँ ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट। अब बस्ने भाका सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। त्यसै गरी क्षेत्रीय आयुषजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है रावेछापको फुलासीबाट भन्दै हुनुहुन्छ। राजेश श्रेष्ठजीले पनि नमस्ते नमस्कार भयो यता काठमाडौँबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी अफिजजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ नमस्ते लोक सांगीतिक अभिवादन म ढोकाल धर्मराज बिर्तामोड जापा घर भइहाल दुबीबा आज कार्यक्रम सुन्दैछु सबै साथीलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ। पासाङ डोलमा तामाङजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीदेखि अब बस्ने गीत सबैको लागि ल भन्दै हुनुहुन्छ। त्यसै गरी जुनिता चामलिङ राईले पनि नमस्ते नमस्कार म कार्यक्रम सुन्दैछु है फेसबुक लाइभबाट भन्दै हुनुहुन्छ। उहाँले नेपाल घर पाँच थर फिदिम भन्दै हुनुहुन्छ हाल चाहिँ कुवेतबाट भन्नुभएको छ। आर्यन आलेजीले पनि नमस्ते नमस्कार भन्दै हुनुहुन्छ। त्यसै गरी पोखरेल सबेनजीले पनि मनोज सुन्दासीलाई चाहिँ धेरै धेरै धन्यवाद है भन्दै हुनुहुन्छ। टेकबहादुर पुमाजीले पनि नमस्कार है हजुर शुभ सन्ध्या कार्यक्रम सुन्दैछ यता उदयपुर चौदन्टीगढी नगरपालिका आठ बेल्टार राई टोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ हामीले पनि कार्यक्रमबाट बिदा माग्ने बेला पनि भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागिता जनाउने साथी उदासे खतिवडाजी हुनुहुन्थ्यो लीला मगर त्यसै गरी मञ्जु परियार शर्मिला थापा मगर सरस्वती थापा मगर लगायत सबै साथीलाई विशेष धन्यवाद व्यक्त गरे। आजको विषयमा जति पनि साथीले फोन गर्नुभयो फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम उकाली बुढाली अवधिभर बचेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो साथीले रोज्नु भएको दुई नम्बरको गीत रहेको छ मालु पात भन्ने गीत राजु परियार विष्णु माझीका आवाजमा रहेको मिठो भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने भिडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो
1: हजुरको रेडियो 102.1 MHz
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
2: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
2: सदस्य मृत्यु
3: नगद राहत रु 20,000 रुपियाँ
2: दुर्घटना स्वास्थ्य उपचार
3: सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
2: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
2: अपाङ्गता
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000
2: थप जानकारीको लागि सम्पर्क नम्बर 048-540-028 98-543-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
3: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
3: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
3: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40 इमेल dhramechap@gmail.com
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-99
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: त्यसरी फलिरहेछ तर देशमा छैन छैन नगरपालिकाले के गर्ने चिन्सुले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब कहाँ फेरि हतदाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै खेलेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारे आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलतिर ल्याएर भजन गर्ने मेरो काम त्यो थियो किसानमा सुधार ल्याउनु पर्छ यो देशमा किसान उब नलाग्यो भने देशको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा चाहिँ हामी सबैले अत्यधिक मात्रामा प्रयोग गरेका कुराहरू अर्थात् डिजिटल कृषि र पछिल्लो समयमा शहर केन्द्रित र गाउँमा समेत डिजिटल कृषिले चाहिँ वर्चस्व कायम गर्दैछ र विशेष गरी पछिल्लो समयमा चाहिँ बजारीकरणको डिजिटल प्लेटफर्म पनि एउटा बलियो माध्यम बन्दैछ धेरैले चाहिँ यसै माध्यमबाट चाहिँ कृषिका समेत सामानहरू खरिद गरेको अवस्था पनि छ र किसानहरूले सिधा उपभोक्तासम्म पुर्याएको अवस्था पनि छ र हामीले यो विषयमा रैथाने हाट बजारसँग सम्बन्धित विषयमा पनि हामी पक्कै पनि कुराकानी गरेका थियौँ भने आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा विभिन्न डिजिटल अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्न खोजिएका चिजहरू चाहिँ विशेष गरी यो क्षेत्रको एउटा सम्भाव्यताका कुराहरू त्यसै गरी केही चुनौती पनि हुन सक्छन् किनकि हाम्रा उपभोक्ताहरू यस्ता छन् कि आफ्नै आँखाले आफ्नै हातले छामेर खरिद गर्ने खालको एउटा बानी पनि छ यसलाई चाहिँ चेन्ज गर्नको लागि अथवा यो ब्रान्डिङ प्रशोधनमा चाहिँ हामी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ अथवा चाहिँ यो ग्रेडिङमा चाहिँ कसरी ध्यान दिएर चाहिँ हामीले बजारसम्म पुर्याउँदै गर्दा उपभोक्ताको चाहिँ मन जित्न सकिन्छ लगायतका विषय हामी

0: गरेर छलफल गर्ने प्रयास पनि गरेका छौं। आज हामीले विशेष गरी डिजिटल मार्केटिङमा डेढ दशक भन्दा लामो समय काम गर्नुभएका नेपाल डिजिटल प्रणालीका प्रबन्ध निर्देशक मित्रमणि बराल विभिन्न संस्थामा आबद्ध रहेर कार्य पनि गर्दै हुनुहुन्छ। रैथाने कृषि घर त्यसै गरी कृषि स्कूल लगायतका संस्थामा पनि आबद्ध भएर सँगसँगै डिजिटल कृषिका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ, अन्यहरूलाई सिकाउने काम पनि गर्नु भएको छ। हामी आज उहाँसँग यिनै विषयमा रहेर सवाल जवाफ गर्नेछौ। आज हामीसँग डिजिटल मार्केटिङ क्षेत्रका चाहिँ बादशाहकै रूपमा हुनुहुन्छ पछिल्लो समयमा मित्रमणि बराल, नेपाल डिजिटल मिडिया प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ। करिब करिब डेढ दशकदेखि डिजिटल मार्केटिङको क्षेत्रमा हुनुहुन्छ, विशेष गरी सोसियल मिडिया म्यानेजमेन्ट लगायतका क्षेत्रमा, र पछिल्लो समयमा कृषिमा समेत यसलाई जोड्न सकिन्छ भनेर लाग्नु भएको छ। हामी ढिलो नगरी उहाँलाई स्वागत गरेका छौँ। यहाँलाई स्वागत छ, नमस्कार,
1: धन्यवाद।
0: आराम हुनुहुन्छ? एकदम। अहिले के केमा व्यस्त हुनुहुन्छ?
1: अहिले पछिल्लो समय चाहिँ म यो रिसर्चकै क्रममा छु। यो डिजिटल मार्केटिङ भनौँ, यसलाई चाहिँ हामी कसरी कृषि क्षेत्रमा पनि प्रयोग गर्न सक्छौँ होइन, यस विषयमा चाहिँ अनुसन्धानको कार्यक्रमहरू नै गरिरहेका छौँ।
0: हुन त यहाँले डेढ दशक अगाडि पनि भन्ने गर्नुहुन्थ्यो हामीलाई, बीचबीचमा यहाँसँग अरू अरू विषयमा हामी छलफल पनि हुन्थ्यो, भेटघाटमा पनि भन्ने गर्नुहुन्थ्यो। साँच्चीकै अहिले भने जस्तै, यहाँहरूले भने जस्तै आइटीको दुनियाँ पछिल्लो समयमा चाहिँ कृषि क्षेत्रमा पनि विशेष गरी डिजिटल कुराहरू जोडिएर चाहिँ किसान र उपभोक्तालाई जोड्ने काम एउटा दरिलो प्लेटफर्म बन्ने प्रयास पनि गरेका छ कि यहाँहरूले भने जस्तै भइरहेको छ है अहिले है?
1: अहिले एकदमै यो
0: यहाँले पहिले आकलन गर्नुभएको थियो कि यो कुरा चाहिँ
1: यस्तो हो, यो 2000 दशक भनौँ न, यो बीसौं शताब्दी भनेको चाहिँ सूचना प्रविधिको युग भनेर त हामीले स्कुलदेखि नै पढ्दै आएका थियौँ होइन। अब सुरुवातदेखि नै हामीले हेरौँ होइन, हाम्रो जुन सञ्चारको क्षेत्रहरूमा चाहिँ अब इन्टरनेटको प्रयोगहरू बढ्न थाल्यो अथवा भनौँ दूरसञ्चारको क्षेत्रमा हामीले देख्न सक्छौँ होइन। अब एउटा युग भनेको चाहिँ औद्योगिक युग थियो होइन, जसरी हामीले ढुङ्गे युग अनि कृषिको युग भन्यौँ, त्यस पछाडि भनेको औद्योगिक युग भन्यौँ होइन, त्यसरी आजको युग भनेको चाहिँ सूचना प्रविधिको युग हो। अब सूचना प्रविधिको युग भने पछाडि अब हामीले चाहिँ हरेक क्षेत्रमा चाहिँ यसको प्रभावहरू चाहिँ परिरहेको छ क्या। अब सुरुमा चाहिँ अब मिडियाहरूमा पऱ्यो होइन, जस्तो हामीले पाउने एउटा सूचनाहरूको चाहिँ यसलाई असर गर्यो। अब भनेको चाहिँ अब कृषि क्षेत्र अथवा स्वास्थ्य क्षेत्र यस्ता क्षेत्रहरूमा चाहिँ यो डिजिटल टेक्नोलोजीको चाहिँ अब प्रयोगहरू चाहिँ अब बढ्न थालेको छ।
0: जस्तो विश्व स्तरमा हेर्ने भने हुन त नेपालमा पनि अहिले सुरुवात भएको देखिन्छ, अहिले विश्व स्तरमा भएका हरेक चिजहरू करिब करिब आएका पनि छन्, अलिअलि ट्रायल भएका छन्, डमीको रूपमा पनि अलिअलि प्रयोगात्मक रूपमा भए पनि अगाडि बढेको पाउँछौँ। जस्तो ड्रोनको कुरा, रोबोटले बाली रोप्ने, मल हाल्ने, फसल काट्ने लगायतका स्वचालित मेसिनबाट काम भइराखेको छ, नेपालमा पनि सुरुवात भएको छ, धेरै प्रकारका मेसिनहरू पनि आएका छन्। प्रयोग र यसको लागत मूल्य अलिक महँगो पर्छ भन्ने गुनासो आउँदै गर्दा पनि भने जस्तो प्रयोग नभए पनि यद्यपि भित्रिन चाहिँ नेपालमा भित्रेको अवस्था पनि छ कि। अब यो भन्दै गर्दा किसानलाई डिजिटल प्लेटफर्मसँग सिधा किसानलाई उपभोक्तालाई जोड्ने खालका प्लेटफर्महरूमा अलिकति बढी कुराकानी गर्छौँ, किनकि यसरी चाहिँ किसान र उपभोक्तालाई सँगै जोड्न सकियो भने किसानहरू राहत पनि पाउँछन्, यो कुरामा बुझ्न भनेर पनि यहाँसम्म कुराकानी गर्न प्रयास गरेका छौँ। जस्तो अहिलेको समयमा चाहिँ साँच्चीकै उपभोक्ता र किसानलाई कसरी जोड्न सकिन्छ?
1: जुम्लाको स्याउ चाहिँ अहिले उपभोक्ताहरूको हात हातमा पुगिरहेको छ, घर घरमा पुगेको छ होइन। अब यो भनेको त एउटा समयमा त हामीले समाचारै पढेको हो नि त, पुगेर खेर गयो भनेर होइन। तर यसपालि भनेको चाहिँ यही सूचना प्रविधिकै प्रयोगले भनौँ अथवा सोसियल मिडियाको प्रयोगले भनौँ अथवा डिजिटल प्लेटफर्मको प्रयोगले गर्दाखेरि चाहिँ त्यो सूचना भनेको चाहिँ हाम्रो उत्पादक र उपभोक्ता बिच चाहिँ त्यो एउटा ग्याप थियो, त्यो ग्याप भनेको चाहिँ एउटा कम भयो क्या, जसले गर्दाखेरि चाहिँ जुन उत्पादकले चाहिँ उत्पादन गरेको जुन स्याउहरू थिए त्यो खेर जान पाएन, र उपभोक्ताले पनि आफ्नै देशमा फलेको चाहिँ अब पाउन सके। यो भनेको नै एउटा उदाहरण हो जस्तो लाग्छ मलाई होइन। अब यो त एउटा उदाहरण भयो, सँगसँगै अहिले अरू प्लेटफर्महरू पनि जस्तो दराजहरू भनौँ अथवा अन्य विभिन्न अनलाइन प्लेटफर्महरूमा पनि हामीले देख्न सक्छौँ विभिन्न प्रकारका हाम्रा रैथाने उत्पादन, अघि हजुरले सुरुमै कुराकानी गर्नुभयो होइन। अब त्यस्ता रैथाने उत्पादनहरू तिनीहरू उत्पादनहरू भनेको चाहिँ अब अनलाइनमा हामीले देख्न सक्छौँ क्या होइन। अब यो पनि एउटा सुरुवातहरू भइरहेको नै जस्तो लाग्छ मलाई।
0: बरल यहाँले भनिराख्दा हामीलाई अलिक बढी सुन्न पनि बढी उत्सुक पनि लाग्छ कि, जस्तो किसानलाई सिधा उपभोक्तासँग जोड्ने खालको प्रयासमा आजभन्दा धेरै अगाडि पनि भन्नुभएको थियो, आज साँच्चीकै माहौल भएको जस्तो देख्छु कि बजारमा चाहिँ मैले। तर यससँगै केही व्यतिथिका कुराहरू, केही अन्यलका कुराहरू, एउटा विश्वासका कुराहरू पनि कतिपय अवस्थामा चाहिँ अनलाइनमा भने जस्तो हुँदैन अथवा फोटो एउटा हुन्छ सामान चाहिँ अर्को हुन्छ भन्ने खालका कुराहरू अलिअलि उपभोक्ताबाट गुनासो पनि आउँदै गर्दा चाहिँ चुनौती पनि बन्दै छ कि, यो क्षेत्र प्लेटफर्म बन्दै गर्दा पनि फेरि अविश्वासको क्षेत्र पनि केही मात्रामा चाहिँ त्यो गुनासो सुनिन्छ कि। अब यसलाई व्यवस्थित गर्नको लागि चाहिँ यसमा साँच्चै यो प्लेटफर्म प्रयोगकर्ताले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ?
1: अब कस्तो भने कुनै पनि
0: विषय उठिराखेको छ कि अहिले
1: कुनै पनि प्रविधिहरू चाहिँ सुरुमा आउँदाखेरि चाहिँ यसको विषयमा चाहिँ राम्रा पक्ष नराम्रा पक्षहरू होइन
0: हुन्छ नि
1: अब पक्कै पनि त्यो चलाउने व्यक्तिहरू भनौँ अथवा यसलाई चाहिँ प्रयोग गर्ने कतिपय अवस्थामा चाहिँ हाम्रो ज्ञानको पनि अभाव हुन्छ होइन अब यो ज्ञानहरू भनेको चाहिँ बिस्तारै थाहा हुँदै जाने हो प्रयोग गर्दै गर्दा यसको समस्याहरू पनि थाहा हुन्छ होइन सँगसँगै चाहिँ अब हजुरले भन्नुभयो जस्तो यो विश्वास अविश्वासको कुराहरूमा चाहिँ कस्तो छ भन्दाखेरि प्रविधि पनि त्यही अनुसार अगाडि बढिरहेको छ जस्तो भनौँ अहिले ब्लकचेन प्रविधिको कुरा आउँछ होइन जुन ब्लकचेन प्रविधिमा कस्तो छ भन्दाखेरि मैले खाने चाहिँ आज मैले स्याउ खाएँ होइन स्याउ चाहिँ जुम्लाको कुन थाममा फलेको हो अथवा मैले आज चाहिँ तरकारी खाएँ बिहानको बोडी खाएँ मानौँ होइन यो बोडी चाहिँ एक यो फलानु ठाउँको हो यो फार्ममा फलेको अथवा यसले चाहिँ यति यति मात्रामा चाहिँ बिसारी युग प्रयोग गर्छ भन्ने कुराको इन्फर्मेसन मैले पाउँछु क्या अथवा त्यो किसानले पनि के कुरा पाउँछ भन्दाखेरि मैले जुन उत्पादन गरेको तरकारी छ त्यो चाहिँ कुन उपभोक्ताले पायो अथवा उसले चाहिँ कति मूल्यमा किन्यो यो सबै इन्फर्मेसन पाउँछ भने पछाडि हामीले जुन बिचौलियाको समस्याहरूको कुरा गर्ने गरेका छौँ अथवा विषादीहरू नै कति प्रयोग भएको छ यसको मात्राको कुराहरूमा समस्या देखिरहेको थियौँ अझ अर्को समस्या भनेको त इन्डियाबाट आउँछ अथवा कहाँबाट आयो होइन खुल्ला नाका यस्तो समस्या कुरा आउँछ यो ब्लकचेन प्रविधिहरूबाट चाहिँ कस्तो भने कहाँबाट आएको छ उपभोक्ताले आफै थाहा पाउने भयो क्या अनि यसले गर्दाखेरि चाहिँ यो समस्याहरू चाहिँ बिस्तारै हल जाँदै हल हुँदै जान्छ यो प्रयोग पनि धेरै भइरहेछ जस्तो भारतमै पनि तपाईँलाई एउटा संस्था छ त्यस्तो प्लाटफर्म एग्री टेनेक्स भन्ने होइन त्यसले गर्दा तपाईँलाई अब वालमार्ट अमेरिकामा त्यो युज भइरहेछ होइन अलिबाबा भन्ने उनीहरूले पनि चाइनामा यो युज गरिरहेछन् अब विभिन्न देशहरू डेनमार्क लगायतको विभिन्न देशहरूले चाहिँ यो प्रविधिहरू प्रयोग गरिरहेछन् अब हामीले भनेको पनि त्यही बाटोमा छौँ पक्कै पनि यस्ता समस्याहरू चाहिँ हुन्छन्
0: सुरुवात भएको छ
1: हो
0: उत्पादनदेखि उपभोक्तासम्म पुग्दै गर्दा हरेक कुराहरू जान्न पाउने अधिकार त छँदैछ तर अहिले अन्यल पनि देखिन्छ कि जस्तो सामान चाहिँ अझ यतिसम्म भएको छ कि कुनै ठाउँको सामान चाहिँ यो चाहिँ हो भनेर अर्कै ठाउँको नाम बेचेर पनि बेचिएका कुराहरू पनि आउँछन् कि बजारमा यस्ता कुराहरूलाई वास्तवमा चाहिँ यही प्लेटफर्मले र यसरी चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ है
1: सकिन्छ अब अहिले चाहिँ सरकारकै अब हामीले एउटा हाम्रो सरकार त अब एक किसिमले भन्दाखेरि धेरै कुरामा कमजोरै अवस्था छ होइन यो हिसाबले सरकारसँगै आशा राख्दाखेरि त किनभने रेगुलेसन भनेको त्यहाँबाट हुनुपर्ने हो तर पनि एउटा के चाहिँ अपेक्षा गर्न सकिन्छ भने भविष्यमा है यदि गभर्मेन्टले त्यो सेक्टरमा गर्न सकेन भने पनि त्यस्ता प्रविधिहरू पनि आउँदैछ ताकि त्यो प्रविधिले गर्दाखेरि भनेको चाहिँ यस्ता समस्याहरू कृषि क्षेत्रमा जुन हामीले देखिरहेका समस्याहरू चाहिँ समाधान हुनेछ
0: अलिकति मैले हुन त विषयहरू धेरै छन् हामीसँग अलिकति बजारका कुराहरूमा मात्रै केन्द्रित हुन खोजेको थिएँ मैले तर उत्पादनतिरको क्षेत्रमा चाहिँ विश्व बजारमा हेऱ्यो भने चाहिँ कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधिहरू छन् नि हुन त हामीले अगाडि थोरै मात्रामा त भनेका थियौँ कस्ता प्रविधिहरू बढी प्रयोग भएको देखिन्छ
1: अब कृषि क्षेत्रमा भनेको चाहिँ विभिन्न प्रविधिहरू जस्तो भनौँ हाम्रो जुन सुरुमा चाहिँ एउटा सिड्स हुन्छ होइन त्यो सिड्सको क्वालिटी कस्तो हो होइन त्यसले चाहिँ कति चाहिँ उत्पादक दिन उमार शक्ति कति छ होइन यो त हामीले ऱ्यान्डमली रोपेको छ कहिलेकाहीँ त किसानहरू यस्तो हुन्छ कि एक महिनासम्म उम्रिँदै उम्रिँदैन होइन उनीहरू त ठुलो घाटामा जान्छ होइन अब यो कुराहरू भनेको चाहिँ त्यस्तो खालको टेक्नोलोजी जुन आर्टिफिसियल इन्टेलिजेन्स हामीले त्यस्तो खालको प्रविधिहरू हुन्छ जुन चाहिँ कृत्रिम बौद्धिकता त्यो प्रयोग गरेर गर्न सकिन्छ होइन सँगसँगै अब मौसमको कुराहरू मौसममा अब अस्ति भर्खरै पनि अब हामीले एक दिन दुई दिन अगाडि त थाहा भयो नि त पानी पर्दैछ भन्ने होला त्यहाँनिर अब
0: ग्यापिङ चाहिँ भयो
1: प्रिकसन अथवा सावधानीको कुराहरूमा हाम्रो मानवीय कमजोरीहरू भयो होला तर थाहा त इन्फर्मेसन त आयो अझ त्योभन्दा पनि डिटेल इन्फर्मेसन चाहिँ यो प्रविधि मार्फत पाउन सकिन्छ ताकि जस्तो भनौँ एउटा कुनै गाउँको पनि कुन क्षेत्रमा चाहिँ कतिको मात्रामा पानी पर्छ होइन र त्यसको असर कति पर्छ र त्यसलाई चाहिँ हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरूसम्म
0: सावधानकै कुरा
1: सावधानमा चाहिँ हामीले समय पाउन सक्छौँ होइन अब सँगसँगै गर्दाखेरि चाहिँ अब ट्र्याक्टरहरूको कुराहरूमा होइन अब अटोमेसनको कुराहरू जस्तो भनौँ रूपधारी अहिले मान्छेहरूको प्रयोगहरू भइरहेको छ होइन तर अब ट्र्याक्टरहरू त्यस्तो खालको प्रयोग हुँदा चाहिँ कतिसम्म चाहिँ गहिराईमा हामीले खन्नुपर्ने यस्ता कुराहरू भनेको चाहिँ मेसिनले नै गर्ने र त्यो माटोको लागि कति चाहिन्छ यस्ता सबै कुराहरू चाहिँ रहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्ता खालको चाहिँ प्रयोग भइरहेको छ होइन अब यो चाहिँ हाम्रोमा पनि अपेक्षा गर्न
0: प्रविधिहरू धेरै आएका छन् मैले अगाडि पनि भनेको थिएँ कति ट्रायलको रूपमा छन् कतिपय प्रयोग पनि भएका छन् कतिपय प्रयोग भएर पनि लागत मूल्य नै बढी भयो भन्ने गुनासो पनि आइराखेका छन् मेकनाइजेसनमा र विशेष गरी प्रविधि र यन्त्रीकरणमा चाहिँ नेपालमा पछिल्लो समयमा प्रसारमा पनि र विशेष गरी प्रयोगमा पनि राम्रै वात्तै फड्को मारेको अवस्था देखिन्छ यद्यपि भने जस्तो रिजल्ट चाहिँ आएको छैन भन्ने गुनासो पनि आउँछ हामी यतातिरको विषयमा नजाउँ सम्बन्धित निकायहरूसँग यो विषयमा पटपटक कुरा पनि गरेका छौँ। अब डिजिटल कृषि यो प्लेटफर्म हामीले उत्पादनदेखि बजारसम्मका कुराहरू जोड्दै गर्दा चाहिँ विशेष गरी बजारमा ल्याउँदा चाहिँ एउटा यस्तो खालको वातावरण हुनु पर्यो कि यो प्रशोधन गर्दै गर्दा अथवा प्याकेजिङ गर्दै गर्दा ग्रेडिङ गरेर फल टिपाईदेखि अथवा बाली टिपाईदेखि चाहिँ बजारमा लाँदै गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अलिक बढी नै हुन् कि जस्तो पनि लाग्यो कि। अनि अर्को चाहिँ विश्वासिल ब्रान्ड भयो भने उपभोक्ता चाहिँ तयार छन् नि, त त्यो खालका ब्रान्डहरू क्रिएट चाहिँ हुनु पर्यो साँच्चीकै है।
1: एकदमै त्यो भयो भने चाहिँ एउटा विश्वास चाहिँ कायम हुने भयो, त्यस्ता ब्रान्डहरूको चाहिँ धेरै नै महत्त्व छ होइन। यसले गर्दाखेरि पनि अब फरक सिकाउँछ सबै चाहिँ एउटै क्वालिटीको हो कि यसलाई कन्फ्युजनहरू चाहिँ यसले हल गर्छ।
0: अब यहाँहरूले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरूलाई चाहिँ यो यही प्लेटफर्म मार्फत बिक्री गर्नको लागि पर्याप्त पनि गरिराख्नु भएको छ। उपभोक्ताहरूको वास्तवमा चाहना के रहेछ र किसानहरू पनि जोडिँदै गर्दा चाहिँ कस्तो यो क्षेत्रमा साँच्चीकै जागरण आएको अवस्था छ अहिले?
1: अहिले जागरण भन्दा
0: अलिअलि सुरुवात मात्रै भएको,
1: सुरुवात भएको छ, निराशा नै छ धेरै होइन। मलाई चाहिँ त्यो देख्छु अब अलिकति अब हजुरहरूले पनि त्यो कुराहरूमा, तर एक किसिमको आशा गर्ने ठाउँहरू चाहिँ धेरै नै छ होइन। तर अब अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ, तर अलिकति यसमा त्यस्तो धेरै ठुलो कुरा त होइन, एकदमै धेरै ठुलो आशा गर्ने भन्ने त होइन, तर यहाँ सम्भावनाहरू एकदमै धेरै छ। तर हामीले चाहिँ यो सम्भावनाको कुराहरूलाई हेर्ने भन्दा पनि अलिकति नेगेटिभ कुराहरूमै बढी फोकस भइरहेछौँ कि होइन।
0: अब यसै अवसरमा चाहिँ अब हाम्रा यिनै प्लेटफर्मलाई प्रयोग गरेर विश्व बजारमा आज पनि हामीले नेपालका करिब 15-18 प्रोडक्टहरू, 1.5 दर्जन प्रोडक्टहरू चाहिँ करिब करिब 15 अर्बको हारिमा कारोबार गरेका छन्। अब निर्यात भएको छ कि, मैले निर्यातको कुरा मात्रै गर्दैछु अहिले। यो भन्दै गर्दा 15 अर्बभन्दा बढी कारोबार भएको, अब म ठ्याक्कै यो 15 वटा चाहिँ 15 भन्दा बढी कारोबार भएको मैले सठिकमा मात्रै भने, यो भन्दै गर्दा हाम्रा उत्पादनहरू वास्तवमा विस्तृत उत्पादन भए भने अथवा हाम्रा निर्यात जन्ने बालीहरू चाहिँ वास्तवमा चाहिँ विश्व बजारले खोजेका गुणस्तरमा भयो भने चाहिँ हामीले विश्व बजारमा पनि यो प्लेटफर्म मार्फत बेच्न सकिने आधार त अझै बढ्ने पनि भयो नि है, बजार त फराकिलो बनाउन त सकिन्छ नि है।
1: एकदमै अब एउटा भनेको चाहिँ हाम्रो त्यस्ता खालका प्रविधिहरू प्रयोग गरेर एउटा उत्पादकत्वा बढाउन पनि सक्यौँ होइन। र त्यहाँ कुरा आयो अघि तपाईँले भन्नुभयो जस्तो विश्वका चर्चित बजारहरू होइन, अनलाइन बजारहरू जस्तो अलिबाबाको कुराहरू आउला होइन, अमेजनको कुराहरू आउला, त्यस्ता प्लेटफर्महरूमा चाहिँ हामीले यहीँबाट एक्सेस गर्न सकिन्छ उत्पादनहरू। त्यस पछाडि भनेको उहाँहरूले चाहिँ अब विश्व ग्लोबल एउटा मार्केटमा हामी पुगिसके पछाडि भनेको अब सँगसँगै यो प्रविधिकै प्रयोग गरेर चाहिँ त्यसको महत्त्वहरू के के हुन सक्छ, जस्तो हाम्रो हिमाली भेगमा भएका
0: चिजहरूको
1: चाहिँ छुट्टै महत्त्वहरू होला नि त, यसका वैज्ञानिक आधारहरू होला नि होइन, यसको अब स्वास्थ्यको क्षेत्रमा यसले गर्ने फाइदाहरू, यस्ता कुराहरू भनेको चाहिँ हामीले यो जानकारीहरू चाहिँ त्यहाँका उपभोक्तासम्म पुर्याउन सक्छ,
0: हाम्रो आफ्नो ब्रान्डिङलाई महँगो मूल्यमा पनि बेच्न सक्छौँ,
1: एकदमै जति मूल्य पाइरहेको छ त्योभन्दा चाहिँ राम्रो मूल्य।
0: जस्तो पछिल्लो समयमा बराजी अब यहाँसँग मैले अनियरबाटै भन्न चाहन्छु, यहाँहरू लाग्नुहोस् न किसानसँग हामी जोडिनको लागि, यहाँहरूलाई किसानलाई लिङ्केज गर्नको लागि हामी सपोर्ट दिन्छौँ, लाखौँ किसानहरूले चाहिँ यहाँहरू जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी चाहिँ साँच्चीको मूल्य पायो भने फेरि पनि उत्पादन जागरणमा लाग्न तयार छौँ भनेर पनि किसानहरूले भनिराख्नुहुन्छ कि। अब वास्तवमा यो खालको प्लेटफर्म चाहिँ यहाँहरूले खडा गर्नुहोस्, हामी यहाँहरूसँग सहकारी गर्न तयार पनि छौँ।
1: धन्यवाद असिनजी, यो चाहिँ एकदमै राम्रो, धेरै एउटा युवाहरूमा भनौँ अथवा यो क्षेत्रमै लागिराख्नु भएको व्यक्तिहरूमा चाहिँ यो खालको एउटा सकारात्मक भावना चाहिँ एकदमै राम्रो पनि छ होइन, यसले चाहिँ हामीलाई पनि एउटा ऊर्जा चाहिँ दिइरहेको छ।
0: हामी कुराकानी अन्तिम खण्डमा छौँ, अब अलिकति बाँकी कुराकानी हामी कुनै श्रृङ्खलामा कुराकानी गरौँला, किनकि यो विषयलाई हामीले परपर उठाउनु पनि आवश्यक छ। अब चाडपर्व केन्द्रित हुँदै गर्दा चाहिँ हाम्रा यस्तै प्लेटफर्महरू, डिजिटल प्लेटफर्मबाट चाहिँ बजारमा बिक्री भएका चिजहरू देख्नु भएको छ नि, अहिले चाहिँ खसी बोका पनि बिक्री हुन लागेको अथवा कुनै ठाउँका चाहिँ चिजहरू चाहिँ यसरी बिक्री भएको हुँदैछन्, इलामका घिउहरू अथवा यस्तै यस्तै कुराहरू, अब स्याउका कुराहरू, सुन्तलाका कुराहरू पनि यसरी अहिले बिस्तारै चाहिँ बेच्न सुरुवात भएको देखिन्छ कि, जागरण चाहिँ देखिन्छ कि, उपभोक्ताहरूमा राम्रै छ है प्रतिक्रियाहरू है।
1: एकदमै यो चाहिँ एउटा जीएसएमए भन्ने संस्थाको एउटा डेटा अनुसार पनि 70% किसानहरूले चाहिँ यो विश्वमा चाहिँ स्मार्टफोनको प्रयोग गर्छन् होइन। अब यसको प्रयोगकै कारणले हुनसक्छ होइन, उहाँहरूले चाहिँ आफ्नो उत्पादन चाहिँ यसरी उपभोक्तासम्म पुर्याउन सक्नुभएको छ। अघि पशुको कुराहरू गर्नुभयो, पशु बिक्री यो पनि एकदमै ठुलो समस्या थियो होइन। अब एउटा क्षेत्रबाट अर्को क्षेत्रको अब यो पनि यस्ता प्लेटफर्महरूको कारणले गर्दाखेरि चाहिँ यो हामीले हाम्रै बजारमा पनि त्यो देखिरहेको छ नि त, यो चाहिँ एकदमै राम्रो कुरा हो।
0: एउटा चोपार भयो, अर्को चाहिँ चाहिँ हाट बजारकै रूपमा चाहिँ ठाउँ ठाउँमा पनि त्यसरी सुरुवात गरेर पनि त्यो क्षेत्रलाई लक्षित गरेर पनि बजार चाहिँ अगाडि बढाउन सकिने जस्तो सम्भावना देखियो कि
1: हो एकदमै यो चाहिँ एकदम सकारात्मक कुरा हो जस्तै अरू प्लेटफर्महरू चाहिँ अरू क्षेत्रमा चाहिँ विकसित भइरहेको छ कृषि क्षेत्रमा पनि त्यसरी नै अलिकति गति अलिक ढिलो भएको हो कि अथवा यता चाहिँ इनिसिएट अलिक कम भएको हो कि भन्ने चाहिँ लाग्छ अथवा भनौँ सरकारहरूले पनि प्रविधि भने पछाडि चाहिँ अलिक मेसिन अरूतिर चाहिँ ध्यान दिएर यो जुन डिजिटल टेक्नोलोजीमा नदिएको हो कि होइन अथवा विज्ञहरूको चाहिँ त्यसमा अलिकति
0: नजर नपुग्यो कि
1: हो कि होइन अब तर बिस्तारै चाहिँ काम चाहिँ भइ नै रहेछ
0: हामीले पनि यो डिजिटल प्लेटफर्म मार्फत बेच्नेहरूलाई बिक्री गर्नेहरूलाई एउटा सुझाव जस्तो ग्रेडिङ गरेर जस्तो ठ्याक्कै ए लेभलको अथवा बी लेभलको अथवा सी लेभलको भनिसकेपछि त मूल्यको कुरा त फरक पर्ने नै कुरा हो त्यसमा चाहिँ ठ्याक्कै यो यो चिज हो भनेपछि त्यही अनुसारको ग्यारेन्टेड चाहिँ हुनु पर्यो अथवा चाहिँ ट्यागिङमा त्यही कुरा लेखिनै पर्यो मूल्य सूचीमा त्यही अनुसार हुनु पर्यो र विश्वास गराउने आधार चाहिँ ब्रान्डिङसँगै अन्य कुराले विश्वास चाहिँ दिलाउन चाहिँ सक्नु पर्यो है
1: यो यसमा चाहिँ अलिकति ग्याप नै छ तपाईँले अहिले भन्नुभयो जस्तो अब
0: यो चाहिँ आवश्यक
1: हाम्रो उपभोक्ताले के कुरा खोजिरहेका छन् यदि प्याकेजिङ गरिसके पछाडि सबै डेटाहरू चाहिँ इन्फर्मेसनहरू चाहिँ पाउने तर हामीले आफैले चाहिँ त्यसरी प्याकेजिङ गरेर चाहिँ त्यो इन्फर्मेसनहरू त्यो डेटाहरू अथवा भनौँ के छ देशको कानुन होइन त्यो अनुसार चाहिँ आफूले एउटा प्याकेजिङ गर्न सक्यो भने त अनि चाहिँ उपभोक्तासँग डाइरेक्टली पुग्यो नि त नभए चाहिँ फेरि हामी चाहिँ गुनासो जहिले पनि गर्ने बिचमा चाहिँ अरू रह्यो अथवा अरू अरू कुराहरू हामीले भन्छौँ प्याकेजिङमा थर्ड पार्टीले त्यहाँ भए पछाडि मार्जिन त अभियसली पनि बिचको पक्षले पनि लिन्छ त्यसले गर्दाखेरि तपाईँको एउटा प्रफिट त लस हुने भयो अब यसमा पनि अलिकति कामहरू हुन चाहिँ आवश्यक छ जस्तो लाग्छ होइन यसमा सचेतनाको कुराहरू भनौँ अथवा यसमा चाहिँ पक्कै पनि समस्या चाहिँ छ
0: तर किसानलाई सिधा उपभोक्ता जुन आधार चाहिँ डिजिटल प्लेटफर्म बन्दैछ पछिल्लो समय
1: त्यो पक्कै पनि बन्दैछ र किसानहरूमा पनि यो सचेतना चाहिँ अहिले कम होला तर यो बढ्ने नै वाला छ
0: कालान्तरमा यसको दिगो पनि हुन्छ अन्तिम खण्डमा छौँ जस्तो अब चाहिँ सरकारले चाहिँ के चाहिँ गरिदियो भने डिजिटल प्लेटफर्म यो मार्केटलाई चाहिँ किसान र उपभोक्तासँग जोड्न सक्छ अथवा चाहिँ यसलाई दिगो गराउन चाहिँ सरकारले कहाँनिर चाहिँ के चाहिँ फेसिलिटी गर्नु पर्यो
1: अब सरकारले भनेको चाहिँ जुन विश्व बजार चाहिँ कसरी अगाडि बढिरहेको छ होइन अब यो कृषिको कारणले उत्पादकको चाहिँ 20% वृद्धि हुन्छ अझ त्योभन्दा माथि वृद्धि हुन्छ होइन अब जुन मानव संसाधन जति प्रयोग भइरहेको छ त्यसलाई पनि न्यूनीकरणहरू गर्न सकिन्छ जति हामीले चाहिँ स्पेस खेतीको लागि चाहिरहेको छ त्यो स्पेसहरू चाहिँ कम गर्न सकिन्छ होइन अब भनिसके पछाडि भनेको देश चाहिँ कृषि जन्य उत्पादनहरूकै कारणले गर्दा चाहिँ त्यो निर्यातहरू एकदमै बढिरहेको छ के भन्छ आयात बढिरहेको छ होइन अब यसलाई न्यूनीकरण गर्नको लागि भनेको चाहिँ यसमा फोकस हुनु पर्यो
0: उत्पादनमा फोकस गर्नु
1: हुनु पर्यो र यसमा चाहिँ डिजिटल टेक्नोलोजी के छ होइन हामीले चाहिँ कसरी प्रयोग गर्न सकिन्छ र सस्तो मूल्यमा हाम्रा किसानहरूलाई चाहिँ कसरी गराउन सकिन्छ र आवश्यक तालिमहरू भनौँ आवश्यक उहाँहरूलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नेदेखि लिएर होइन हाम्रा शिक्षा प्रणालीमा पनि के कमजोरीहरू हुन सक्ला होइन त्यसमा चाहिँ आवश्यक कोर्स अफ कन्टेन्टहरूलाई परिवर्तन गर्ने हुन सक्ला कि होइन अथवा विभिन्न विश्वविद्यालयहरूले कोर्सहरू चाहिँ बनाइरहेका छन् त्यो कोर्सहरूमा चाहिँ कसरी यो आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर तपाईँलाई यो डेटा साइन्सको कुराहरू होइन अब प्रिसिजनल एग्रिकल्चरका कुराहरू चाहिँ सिलेबसमा छ कि छैन यी कुराहरूलाई चाहिँ अझ फोकस गरेर स्मार्ट फार्मिङको कुराहरू यस्ता कुराहरू चाहिँ आउनु पर्यो
0: परिभाषित गर्दै लाग्यो
1: हो
0: भनेपछि समय सकिसकेको छ हामीले उत्पादन गरेका चिजहरू अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा पनि बिक्री गर्न सकिने आधार लिङ्केज गर्न सकिने आधार चाहिँ छ यही रहन्छ है
1: हजुर
0: हुन्छ बराजी हामीले समय दिनुभयो हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ कुनै विषयमा चाहिँ यस्तै विषयमा छलफल गर्नु पर्यो भने फेरि पनि यहाँसँग कुराकानी गर्नेछौँ भन्दै फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ नमस्कार
1: नमस्ते यहाँलाई पनि
0: हुन्छ अहिले दिइरहेको छौँ हजुर हामीले यो भन्दै गर्दा हामीले डिजिटल कृषि विशेषतः डिजिटल प्लेटफर्म मार्फत कृषिका उत्पादनहरूलाई सिधा उपभोक्तासम्म कसरी पुर्याउने र उपभोक्ताले साँच्चीकै के खोजेका छन् र किसानले के खोजेका छन् र सरकारले कहाँनिर चाहिँ सपोर्ट गर्न पर्यो भन्ने लगायतको विषय हामी कुराकानी गर्दै थियौँ हामीसँग करिब करिब 1.5 दशकदेखि डिजिटल प्लेटफर्ममा काम गर्नुभएको डिजिटल मार्केटिङमा काम गर्दै आउनुभएका व्यक्तित्व मित्रमणि बराल हुनुहुन्थ्यो नेपाल डिजिटल प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्थ्यो र विशेष गरी डिजिटल क्षेत्रमा पछिल्लो समयमा कृषिमा समेत जागरूक हुँदै किसान र उपभोक्तालाई जोड्ने प्रयासमा पनि लाग्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो हामी उहाँसँग छलफल गर्दैथ्यौँ आजको श्रृङ्खला सभाको समय सकिने सकेको छ, यहाँहरूका कुनै पनि समस्या लिएर गुनासाहरू रहे भने, अन्यहरू रहे भने हामी सिधा यहाँहरूका समस्याहरूलाई रिपोर्ट गर्दै समाधानको लागि पहिले गर्छौँ। यहाँहरूले 9855-97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका कुराहरूलाई हामी तीव्र गर्छौँ, सम्बन्धित विग्रह सम्बन्धी इकाइ मार्फत समाधानको विकासमा प्रतिबद्ध नै हुन्छौँ भन्दै असीम साकरहरूको मार्फत बिराख्ने अनुमति माग्छौँ।
2: गैराम नेपालको मध्य पहाड़ भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झण्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमी रहने खेतबाट पनि हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाको जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्तै विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भूटान, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ। बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फानदेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ, जसमा औषधीय गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत, झाडा पखाला र आन्द्र सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि यही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-0121-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
1: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0848-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
6: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्यज्योति सही प्लान, सही सोचौ सही रोजो।
7: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हजुरको रेडियो 102.1 MHz।
9: आमाले मिठो खाना दिनुहुन्छ,
10: अनि बाबाले
11: काखमा लिनुहुन्छ।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि रामेछाप नगरपालिकाको अनुरोध
1: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
3: शून्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
6: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 048-45-398 048-45-398
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल
8: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
8: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
2: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
8: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 98-63-29-25-35 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौँ अघि बढौँ

0: नमस्कार, हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सिंहदरबारभित्र अस्थायी करार र दैनिक ज्यालादारी कर्मचारीको प्रदर्शन। प्रदेशमा तोडिँदै कांग्रेस एमाले सहकार्य, कांग्रेसले सबै प्रदेशबाट पार्टीका मन्त्री फिर्ता बोलाउने। 1,06,00,000 लागतमा बनेको रामेछाप बजार नजिकैको पशुपतिनाथ मन्दिरको उद्घाटन। एक वर्षमा रामेछापको सोनापति गाउँपालिकाको वित्तीय प्रगति 84.78%। एआई नियमन गर्न कानून बनाउने अस्ट्रेलियाको घोषणा र विश्वकपको फाइनल पुग्न आज अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तका तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग

0: शुभजीवन हॉस्पिटल खुरकोट सिन्धुली।
1: संपर्क नंबर 0475904666 9896625998।
2: हजुर को रेडियो 102.1 MHz।
3: अब पूरा समाचार। सिंहदरबारमा अस्थायी करार दैनिक जालाधारी कर्मचारीहरूले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तीनै तहका झण्डै 50,000 भन्दा धेरै कर्मचारी घर फर्किनुपर्ने अवस्था आएको छ। साउन 1 गतेदेखि नै कर्मचारी हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल भएपछि उनीहरू आन्दोलित भएका छन्। आन्दोलनरत कर्मचारीले आफूहरूलाई स्थायी गर्नुपर्ने, सर्वोच्च अदालतले सुविधाको पक्षमा गरेका फैसला कार्यान्वयन गर्नुपर्ने र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। पटक पटक निवेदन दिँदा पनि सरकारबाट आश्वासन बाहेक केही नपाएको उनीहरूको गुनासो छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहित एकैपटक 6 सचिवको सरूवा गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग विभिन्न मन्त्रालय तथा कार्यालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। राष्ट्रिय सतर्कता केन्द्र तथा विज्ञान प्रविधि महिला र उद्योग मन्त्रालयका सचिवहरू पनि परिवर्तन भएका छन्। अख्तियारका सचिव नारायण प्रसाद शर्मा दुवाडीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ भने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव दिल्लीराम शर्मालाई अख्तियारमा पठाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनानाथ मिश्रलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयमा पठाइएको छ भने सतर्कता केन्द्रमा पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडा सैनीलाई सर्व गरिएको छ। महिला बालबालिका मन्त्रालयकी राधिका रियाललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको अतिरिक्त समूहमा रहने गरी सर्व गरिएको छ। सो मन्त्रालयमा भने उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतको सर्व गरिएको छ। मन्त्री परिषदको मंगलबार बसेको बैठकले गरेको सर्वको निर्णय अनुसार सचिवहरूले सर्वको पत्र समेत प्राप्त गरिसकेको र पदबहाली गर्ने तयारीमा रहेको बताइएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका प्रस्थान गर्नुभएको छ। कम्युनिष्ट समाजवादी प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पीपुल्स एसेम्ब्लीमा सहभागी हुन प्रचण्ड आज श्रीलंका प्रस्थान गर्नुभएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा साउन 1 गतेदेखि 3 गतेसम्म द एसियन डायलग अन रिजनल स्टेबिलिटी एण्ड इकोनोमिक रिलिजन्स हुँदैछ। सोही सम्मेलनमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान गर्नुभएको छ। प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी हुनुहुन्छ। 3 दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिव्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्याण्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया, इण्डोनेशिया लगायत एसियाली मुलुकका कम्युनिष्ट समाजवादी तथा प्रगतिशील राजनैतिक दलका नेताहरूको सहभागिता रहने बताइएको छ। प्रदेश सरकारमा देखिएको कांग्रेस एमालेको सहकार्य तोडिने भएको छ। नेपाली कांग्रेसले 7 वटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ। प्रदेश सरकारहरूमा नेकपा एमाले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको छ। शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको छ। आज मात्रै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो। कर्णालीमा एमालेको र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ। अब बाँकी अन्य प्रदेशमा पनि एमाले कांग्रेसबीच भएको सहमति तोडिने भएको छ। बागमती प्रदेशमा पनि कांग्रेस र एमालेबीच सरकार परिवर्तनको विषयलाई लिएर विवाद बढ़ेको छ। नेपाली कांग्रेसले सांसदहरूलाई जिल्लाको जिम्मेवारी तोकेको छ। नेपाली कांग्रेस संसदीय दलको पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधि सभाका सांसदहरूलाई कार्यादेशसहित थप जिल्लाको जिम्मेवारी दिएको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक सांसदहरूलाई आफ्नो निर्वाचित जिल्ला बाहेक एक वा एक भन्दा बढ़ी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको छ। जसअनुसार दोलखाको जिम्मेवारी रीना उप्रेतीलाई दिएको छ भने मदन कृष्ण श्रेष्ठलाई रामेछाप, डाक्टर गंगा लक्ष्मी अवाललाई काभ्रेपलाञ्चोक र पवित्र

0: 1,84,800 रुपये में कारोबार भईर नेपाल संचालित व्यवसायी महासंघ ने जनाएको छ। हिजो सुन तोला को 1,200 रुपया घटे तोला को 2,84,000 रुपया में कारोबार भएको थियो। सोमवार पनि सुन तोला में 2,800 रुपया घटे तोला को 2,85,200 रुपया में कारोबार भएको थियो। यस्तै आज चांदी को भाव भी बढ़े, चांदी को भाव आज तोला में 55 रुपया बढ़े तोला को 4,415 रुपया पुगेको छ। चांदी हिजो तोला में 15 रूपया घटे तोला को 4,360 रूपया में कारोबार भएको थियो। सोमवार चांदी 100 रूपया घटे तोला को 4,375 रूपया में कारोबार भएको थियो। तपाईं बेला साँझ 6 बजे हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईं रेडियो सुन्दै रहनु होला। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र
3: दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 मेगा
0: विश्राम बस्यो। हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 स्थित रामेछाप बजार नजिकै रहेको पशुपतिनाथको जीर्णोद्वार गरिएको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ। रामेछाप नगरपालिकाका प्रमुख लवश्रेणी उपाने र मध्य पूर्वी पृथनाका पृथनापति उपराति भुवन खत्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। बागमती प्रदेश सरकारको 30 लाख, रामेछाप नगरपालिकाको 22 लाख, वडा नम्बर 8 को 25 लाख र बाँकी विभिन्न दाताहरूबाट सहयोग संकलन गरी करिब 1,06,00,000 लागतमा मन्दिर निर्माण भएको छ। गणेश मन्दिर र भीमसेनको प्रतिमा लगायतका संरचनाहरू निर्माण भएका छन्। मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीले जानकारी दिनुभएको छ। निकै आकर्षक र भव्य मन्दिर निर्माण भएको छ। रामेछापको सेनापति गाउँपालिकाले 1 वर्षभरिमा 84.78% बजेट खर्च गरेको छ। आज गाउँपालिकाको चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनवाई कार्यक्रम मार्फत आय व्यय वितरण विवरण तथा विकास निर्माण र सेवा प्रभावबारे जानकारी गराइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रस्तुत प्रगति प्रतिवेदन अनुसार चालूतर्फ 34,55,54,392 रूपियाँ अनुमानित बजेट रहेकोमा 31,22,779 रूपियाँ अर्थात 90.26% खर्च भएको छ। यसैगरी पुँजीगत तर्फ 20,07,78,000 बजेट रहेकोमा 15,12,00,000

11,71,843 अर्थात 75.34% खर्च भएको छ। चालू पूँजी दुवै गरी 54,63,32,392 रूपियाँ कुल बजेट रहेकोमा 46,31,94,639 रूपियाँ अर्थात 84.78% खर्च भएको हो। गाउँपालिकाले यो एक वर्षको अवधिमा 80,38,809 रूपियाँ राशि संकलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले प्रश्न जिज्ञासासहित सुझाव सल्लाह दिएका थिए। नागरिकहरूले शिक्षा स्वास्थ्य कृषि सड़क पशुपालन र विकास निर्माणका कामहरूसँग सम्बन्धित प्रश्न गरेका थिए। नागरिकले सोधेको प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष ठूला कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ र सम्बन्धित शाखाका प्रमुखहरूले दिएका थिए। नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न दोलखाका एकजना सहित छजना बुटवलमा पक्राउ परेका छन्। रूपन्देहीको बुटवल उपमहानगरपालिका सहित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण सहित छजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका चारका 38 वर्षीय पासाङ तामाङ, भक्तपुरको चाकु नारायण नगरपालिका एकका 41 वर्षीय रामचन्द्र खत्री, बुटवल उपमहानगरपालिका 11का 36 वर्षीय गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका एकका किरण कृष्ण तिवारी र कपिलवस्तुको बाणगंगा नगरपालिका एकका संजय थारू रहेका छन्। खोटाङ जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिदिएका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ। सवारी जान मुद्दामा दिक्तेल मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिदिएका साकेला गाउँपालिका चारमा तिम पारूङका 23 वर्षीय निशान राईको मृत्यु भएको छ। तिसासारमा बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोश अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभएको छ। बेहोश अवस्थामा भेटिएपछि उनलाई राति नै जिल्ला अस्पताल पुर्याइएकोमा अस्पतालले तत्कालीन मृत घोषणा गरेको थियो। सिन्धुपाल्चोकको चौतारा साँगा चौकडी नगरपालिका छ पिपल डाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुने स्थानीय मीना राणा रहेको प्रहरीले जनाएको छ। घटनापछि उनका श्रीमान मीनबहादुर भण्डारी फरार भएका छन्। स्थानीयका अनुसार माइत गएकी मीनालाई मीनबहादुरले मंगलबार चौतारा साँगा चौकडी नगरपालिका साथ पौवास्थित ससुरालीबाट घर ल्याएका थिए। दुवैले प्राय मादक पदार्थ सेवन गर्ने गरेको र मंगलबार साँझ पनि सँगै मदिरा सेवन गरेको त्यहाँका स्थानीयहरूले बताएका छन्। संसारक्रम अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगका लागि मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न कानून बनाउने तयारीमा रहेको घोषणा गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा उहाँले एआईलाई राष्ट्रिय हित प्रवर्धन गर्ने गरी अपनाउन सकिने बताउनु भएको समाचार संस्था एफपीले जनाएको छ। अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अरू देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिजले एआईलाई नियमन गर्ने चुनौती भने अझै ठूलो भएको उल्लेख गर्नुभएको छ। र अन्त्यमा केही खेल समाचारहरू। नेपालले सन् 2028 को T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बोर्ड बैठकले T20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको छ। आईसीसीका अनुसार सन् 2026 को T20 विश्वकप खेलेको तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्याण्डले भने 2026 को प्रदर्शनको आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ। ग्लोबल क्वालिफायरका बाँकी 8 ठाउँमा अफ्रिका, एसिया र युरोपबाट दुई दुई टोली तथा अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट एक एक टोली छनौट हुनेछन्। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेट्टाएको हो। नेपालकी साबित्री धामीले नटआउट 41 रन बनाउनु भएको छ। जापानकी ममता कास्पानले 1 विकेट लिनुभयो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले विश्व ओभरमा सबै विकेट गुमाएर 86 रन बनायो। र फिफा विश्वकप फुटबलको दोस्रो
सेमी फाइनल खेलमा आज मध्यराती पौने एक बजे साविक विजेता अर्जेन्टिना र इंग्ल्याण्डबीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्डबीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको छ। दुई टोली बीचको प्रतिस्पर्धा सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्याण्ड अफ गड गोल र सन् 1998 डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनाको कारण अझ चर्चित छ। विश्वकपमा यी दुई टोलीबीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल खेलेका छन्, जसमा इंग्ल्याण्डले 6 अर्जेन्टिनाले 3 खेल जितेको छ भने 5 खेल बराबरीमा सकिएको छ। इंग्ल्याण्ड र अर्जेन्टिना बीच पहिलो पटक सन् 1951 मैत्रीपूर्ण खेल हुँदा इंग्ल्याण्डले 2-1 विजयी भएको थियो। दुई टोलीबीच पछिल्लो खेल सन् 2005 मैत्रीपूर्ण खेल हुँदा इंग्ल्याण्डले अर्जेन्टिनालाई 3-2 गोलले हराएको थियो। यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी उत्कृष्ट लयमा छन्। उनले समग्र विश्वकपमा 21 तथा अहिले भइरहेको प्रतियोगितामा 8 गोल गरिसकेका छन्। अर्कोतर्फ इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङले यस विश्वकपमा समान 6-6 गोल गरिसकेका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पौने 1 बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विश्व फुटबलको पुराना प्रतिस्पर्धीबीच हुने खेल अघि ऐतिहासिक तथा राजनैतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कड़ा पारिएको बीबीसीले जनाएको छ। सन् 1982 बेलायत र अर्जेन्टिना बीच फल्कल्याण्ड्स युद्ध भएको थियो। 74 दिनसम्म चलेको सो युद्धमा 649 अर्जेन्टिनी सैनिक, 255 बेलायती लडाकु र 3 सर्वसाधारणको ज्यान गएको थियो। अर्जेन्टिनामा लास मालविनासका रूपमा चिनिने यो बेलायती विदेशी भूभाग दुई देशबीच विवादको विषय अहिलेसम्म पनि यथावत छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। सिंहदरबारभित्र अस्थायी करार र दैनिक जालादारी कर्मचारीको प्रदर्शन, प्रदेशमा तोडिँदै कांग्रेस एमाले सहकार्य, कांग्रेसले सबै प्रदेशबाट पार्टीका मन्त्री फिर्ता बोलाउने, 1,06,00,000 लागतमा बनेको रामेसा बजार नजिकैको पशुपतिनाथको मन्दिर उद्घाटन, 1 रामेसाको सेनापति गाउँपालिकाको वित्तीय प्रगति 84.78%, एआई नियमन गर्न कानून बनाउने अस्ट्रेलियाको घोषणा र विश्वकपको फाइनल पुग्न आज अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै। हजुरको रेडियो 102.8 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: Surya Jyoti Sahi Plan. यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौं सही रोजो
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9956042330 97 67 65 24 900
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
4: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
5: ए त्यसो भए जोगिन के गर्ने त
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
5: बुझे
4: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
6: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
8: हुर्केकै गिरिराज चल्ला 150मा
9: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
9: विराज किसानको साथी
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
9: प्रोप्राइटर जय मानन्दर फोन 0485402939 0485402933 र 98540042939 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
11: हाम्रा विशेषताहरू
12: 40% मात्रै डाउन पेमेन्ट
11: सजिलो मासिक किस्ता सुविधा
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
11: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
12: आवश्यक कागजातहरू
11: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
0: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम
13: फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 36 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 102.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो ती फतीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाले बेरोजगार नागरिकलाई आंशिक रोजगारी उपलब्ध गराउने, सिप विकास गर्ने तथा स्वरोजगारमा जोड्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। नेपाल सरकारले 2075 सालदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले विगत 7 वर्षदेखि बेरोजगार नागरिकलाई न्यूनतम 100 दिनको रोजगारी उपलब्ध गराउने लक्ष्य सहित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। गाउँघरमा रहेका साना सामुदायिक भौतिक पूर्वाधार निर्माण तथा मरमत समाहारका काम मार्फत बेरोजगार नागरिकलाई आंशिक रोजगारी प्रदान गरी न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको छ। कार्यक्रमको मुख्य उद्देश्य आर्थिक रूपमा विपन्न तथा अशिक्षित बेरोजगार नागरिकलाई आय आर्जनमा जोडेर परिवारको जीविकोपार्जनमा सहज पुर्याउने हो। रोजगार सेवा केन्द्र मार्फत सूचीकृत बेरोजगारलाई कृषि, पशुपालन, उद्यम विकास तथा अन्य विकास साझेदार संस्थाका आय आर्जनमुखी कार्यक्रमसँग जोड्ने काम भइरहेको छ। रोजगारदाता र काम खोजिरहेका बेरोजगार बीच समन्वय गरी रोजगारीका अवसर सृजना गर्ने प्रयास समेत जारी रहेको छ। गाउँपालिकामा हालसम्म 200 भन्दा बढी कृषि तथा पशुपालनमा आधारित फर्म दर्ता भई सञ्चालनमा रहेका छन्। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी सञ्चालन गरिएको स्टार्ट अप सहयोग कार्यक्रम मार्फत 26 जना स्वरोजगार बनेका छन्। ती मध्ये अधिकांशले कृषि, पशुपालन तथा साना व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले कार्यक्रम शुरू भएता वार्षिक रूपमा करिब 500 जनालाई आंशिक रोजगारी उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षमा 72 जनाले रोजगारी प्राप्त गरेका थिए भने चालू आर्थिक वर्षमा 60 जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य रहेको छ। स्थानीय उत्पादनको बजारीकरणका विषयमा बोल्दै स्वरोजगार संयोजक कर्ण विकले थाङ्का र गलैचा उद्योगका उत्पादनहरू काठमाडौँका व्यापारी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुगिरहेको जनाएको छ। कृषि उत्पादन तर्फ किसानहरूले किवी, आलु, सुन्तला, खुर्पाने, फर्सी र इस्कुस लगायत उत्पादन प्रत्यक्ष रूपमा काठमाडौँको बजारमा बिक्री गर्दै आइरहेको छ। वैदेशिक रोजगारीको आकर्षण बन्दै गए पनि गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सृजना र सिप विकासका कार्यक्रमलाई प्राथमिकता दिएको छ। चालू आर्थिक वर्षमा 40 जना युवालाई हलुका सवारी चालक तालिम प्रदान गरिएको र ती मध्ये 20 जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरिसकेका छन्। गाउँपालिकाले उद्यमशीलता तथा सिप विकासलाई प्रवर्धन गर्न विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ। विगतमा सञ्चालित सिप विकास परियोजना मार्फत करिब 400 जनाले मोटरसाइकल मर्मत, मोटर रिवाइन्डिङ, कृषि, बारिस्टा, होटल, कुक तथा अन्य प्राविधिक तालिम प्राप्त गरेका छन्। स्वरोजगार व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउन गाउँपालिकाले उद्यम विकास, कृषि तथा पशु शाखा मार्फत प्रविधि हस्तान्तरण, स्टार्टअप सहयोग तथा सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा लघु वित्त संस्थासँग सहजीकरण गरिरहेको छ। डिजिटल प्रविधिको उपयोग मार्फत रोजगारी प्रवर्धन गर्न नेपाल सरकारको श्रम संसार पोर्टल प्रयोगमा ल्याइएको छ। गाउँपालिकाले उक्त पोर्टल मार्फत रोजगारीका सूचना, कर्मचारी आवश्यकता तथा रोजगारदाताले खोजेका जनशक्ति सम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ। गाउँपालिकाले थाङ्का तथा गलैचा उद्योगलाई स्थानीय आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यसका लागि गलैचा उद्योग सञ्चालन गर्न इच्छुकलाई निशुल्क ताम तथा आवश्यक उपकरण उपलब्ध गराउने, वार्षिक रूपमा करिब 100 जनालाई तालिम प्रदान गर्ने तथा सुनापतिलाई थाङ्का गलैचा उत्पादनको हबका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। आगामी वर्षहरूमा हलुका, सवारी चालक, ब्युटिसियन लगायत सिपमूलक तालिमको दायरा विस्तार गर्दै प्रत्येक घरबाट कम्तीमा 1 जना रोजगारी वा स्वरोजगारीमा आबद्ध गराउने लक्ष्यसहित गाउँपालिकाले विभिन्न शाखा मार्फत काम गरिरहेको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा सुनापति गाउँपालिकाका रोजगार शाखा प्रमुख कर्ण विकसँग गरिएको कुराकानी सुनौ।
2: कर्ण सर, साप्ताहिक रेडियो कार्यक्रम हाम्रो सुनापतिमा स्वागत छ।
3: धन्यवाद।
2: सुनपति गाउँपालिकामा रोजगार शाखाले गाउँपालिकाको समन्वयमा अहिले कस्ता कस्ता मुख्य कार्यक्रमहरू चलाइरहेको छ? यो कार्यक्रमको मुख्य लक्ष्य के हो?
3: यो कार्यक्रम चाहिँ गाउँपालिकामा विगत 7 वर्षदेखि सञ्चालनमा छ। यो सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो। नेपाल सरकारले बेरोजगार व्यक्तिहरूका लागि चाहिँ के कस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरू ल्याउन सकिन्छ भनेर 2075 सालमा यो कार्यक्रम निर्माण गरेर कार्यान्वयनमा आयो। यसले गाउँमा रहेका बेरोजगार व्यक्तिहरूलाई कसरी रोजगारी दिन सकिन्छ भन्ने हिसाबले चाहिँ गाउँघरमा भएका साना सामुदायिक भौतिक पूर्वाधारहरूको मर्मसम्भार, निर्माण लगायतको कामहरू गराएर बेरोजगारहरूलाई आंशिक रूपमा रोजगारी सिर्जना गरेर उहाँहरूलाई चाहिँ रोजगार उन्मुख बनाउने काममा इन्गेज गराउने र थोरै न्यूनतम ज्याला उहाँहरूलाई चाहिँ प्रदान गर्ने र वर्षभरिमा न्यूनतम 100 दिनको काम दिने कार्यक्रम हो यो। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको चाहिँ गाउँमा अशिक्षित भएका बेरोजगारहरू जो हुनुहुन्छ उहाँहरूका लागि चाहिँ आंशिक रोजगारी सिर्जना गरेर केही पारिश्रमिक प्रदान गर्ने र उहाँहरूको परिवार सञ्चालन गर्नका लागि सहयोग पुगोस्, ताकि नुन तेलकै लागि ऋण गर्न नपरोस् भन्ने मुख्य उद्देश्य हो यो कार्यक्रमको।
2: गाउँपालिका भित्रका कस्ता नागरिक वा युवाहरूलाई कस्तो कार्यक्रमले विशेष प्राथमिकतामा राखिएको छ? उद्यम गर्न चाहने व्यक्तिहरूको छनौट कसरी गरिन्छ?
3: यो कार्यक्रम मार्फत अहिले उद्यम गर्ने भन्ने भन्दा पनि अब साना सामुदायिक भौतिक पूर्वाधार लगायतको कामहरूमा नै हो। उद्यम गर्न चाहनेहरूका लागि पनि उद्यमशीलतासँग जोड्ने कुराहरू गर्छौँ हामी। उद्यमशीलता या गाउँपालिका मार्फत चाहिँ कृषि शाखा मार्फत, पशु शाखा मार्फत अनि उद्यम विकास मार्फत अरू कार्यक्रमहरू मार्फत चाहिँ यो आय आर्जनसँग जोडिने क्रियाकलापहरूमा हामीले सूचीकृत बेरोजगार व्यक्तिहरूलाई उहाँहरूको कार्यक्रमसँग लिङ्क गराइदिने गरेका छौँ र अन्य विकास आयोजक संस्था हरूमा पनि रोजगारीका अवसरहरू छन् भनेदेखि हामीले सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई जानकारी गराउँछौँ र रोजगारदाता र कामको खोजीमा रहेका व्यक्तिहरूलाई पनि जोड्ने प्रयास गरिराखेका छौँ।
2: तालिम प्राप्त गरिसकेका वा नयाँ व्यवसाय शुरू गर्न चाहने उद्यमीहरूलाई स्वरोजगार शाखाले बिउ पुँजी, अनुदान वा प्राविधिक शाखाले कसरी उपलब्ध गराउँदै आएको छ?
3: यसमा हामीले यो वर्ष चाहिँ यस प्रकारको कामहरू गरेका छैनौँ। उद्यमशीलताको लागि केही बजेटहरू चाहिँ छ, त्यो अलिकति पर्याप्त पनि नभएको र हामीलाई चाहिँ मन्त्रालयबाट गाइडलाइन पनि समयमा प्राप्त नभएको कारणले गर्दा हामीले त्यो काम गरेका छैनौँ। थोरै पुँजी छ र बेलैमा त्यो खालको गाइडलाइन प्राप्त भइदिएको भएदेखि चाहिँ गाउँपालिकाले पनि केही व्यवस्था गरेर थोरै रकम विनियोजन तथा साझेदारी गरेर काम गर्न सक्थ्यो। त्यो कार्यक्रम चाहिँ हामीले गरेका छैनौँ। अन्य शाखाहरू र अन्य विकास साझेदारहरूसँग लिङ्क गराइदिने कुराहरू मात्रै हामीले अहिलेसम्म गरिराखेका छौँ।
2: स्थानीय उत्पादनहरूले उचित बजार नपाउँदा उद्यमीहरू निराश हुने अवस्था रहन्छ। सुनपतिका नयाँ उद्यमीहरूले उत्पादन गरेका सामग्री वा सेवाको बजार व्यवस्थापनका लागि गाउँपालिकाले के कस्तो भूमिका खेलिरहेको छ?
3: विशेष गरेर यहाँ उत्पादन हुने कृषिजन्य सामग्री र गैर कृषिजन्य सामग्रीहरू दुई खालका छन्। गैर कृषिजन्य सामग्रीहरूमा गाउँपालिकाले थाङ्का, गलैचा लगायतको चाहिँ कलामा आधारित उद्यमहरू चलाइराखेको अवस्था छ। अब यसको लागि बजारीकरण सिधै काठमाडौँबाट चाहिँ थोकका व्यापारीहरूले अर्डर गर्ने र उहाँहरूले माल रेडी भइसकेपछि उहाँहरूले नै लगेर काठमाडौँ मार्फत अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पुर्याउने कामहरू गरिरहनु भएको छ र कृषिसँग सम्बन्धित उत्पादनहरू जो कृषि उपजका उत्पादनहरू छन् कृषि उपजका उत्पादनहरू चाहिँ काठमाडौँबाटै प्राय गरेर यो नजिकै पनि छ काठमाडौँबाट नजिक पनि छ सुनापाती गाउँपालिका त्यसो हुँदाखेरि उहाँहरूले यहाँ बजार केन्द्र संकलन केन्द्र तथा बिक्री केन्द्र स्थापना गरेर बेचेको चाहिँ छैन किसानहरूले डाइरेक्ट काठमाडौँ पठाउने गरी बेच्नुहुन्छ यहाँ उत्पादन भएको विशेष गरी चाहिँ किवी आलु छ त्यस पछाडि खुर्पानीहरू हुन्छ सुन्तलाहरूको सिजनमा सुन्तलाहरू हुन्छ अनि फर्सी इस्कुसहरू आउँछ यो वर्षमा यो चाहिँ सिजनेबल फलफूल तथा तरकारीहरू मात्रै हुन्छ यहाँ यो बेमौसमीहरू गर्नु भएको छैन त्यो खालका चाहिँ व्यापार व्यवसायहरू डाइरेक्ट काठमाडौँका व्यापारीहरूसँग लिङ्क गरेर उहाँहरू आफैले बिक्री वितरण गर्नुहुन्छ त्यसरी संस्थागत रूपमा अथवा कार्यालयले समन्वय गरिदिएर चाहिँ अहिलेसम्म त्यो खालको कामहरू हामीले गरेका छैनौँ
2: यो स्वरोजगार कार्यक्रम शुरू भएपछि अहिलेसम्म कतिजना युवा वा स्थानीय नागरिकहरू वास्तविक रूपमा स्वरोजगार बनेका छन् केही उदाहरणीय सफलता कथाहरू छन् कि
3: यो कार्यक्रम शुरू भइसकेपछि स्वरोजगार हुने कुरामा त मैले अघि पनि जोडेँ यहाँ धेरै कृषि फार्महरू कृषि तथा पशुपन्छी फार्महरू बहुउद्देश्यीय फार्महरू दर्ता भएर सञ्चालनमा छ यसमा रोजगार सेवा केन्द्रले पनि सहजीकरण गरिराखेको अवस्था छ अहिलेसम्म 200 भन्दा बढी कृषिमा आधारित फार्महरू स्थापना भएर दर्ता भएर सञ्चालनमा छ कतिपय किराना पसलहरूमा पनि हामीले सहयोग गरेका छौँ योभन्दा 2 वर्ष अगाडिको एउटा कार्यक्रममा चाहिँ वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार गाडीमा गएर फर्केका रिटर्नीहरूलाई फेरि यहाँ उहाँ चाहिँ विदेशमा सिकेको सिप र त्यहाँ आर्जन गरेको पुँजीलाई लगानी गरेर स्वदेशमै केही गर्न चाहनेहरूका लागि भनेर हामीले व्यवसायमा स्टार्टअप सपोर्ट प्रदान गरेका थियौँ यसमा 26 जनाले रोजगारी पनि पाइरहनु भएको छ उहाँहरू स्वरोजगार हो खास गरी उहाँहरू स्वरोजगार हुनुभएको छ यसमा धेरै जसो चाहिँ केही चाहिँ किराना पसलहरू छ धेरै जसो चाहिँ कृषि तथा पशुपालनमा आधारित व्यवसायहरू नै गर्नु भएको छ यी खालका उदाहरणहरू हामीसँग प्रशस्तै छन् र साना सामुदायिक भौतिक पूर्वाधारहरूको मर्मसम्मा र निर्माण लगायतका काममा कार्यक्रम शुरू भएदेखि यता हामीले करिब 500 जनालाई वार्षिक रूपमा चाहिँ आंशिक रोजगारी प्रदान गरेका छौँ यो गत वर्ष हामीले 72 जनालाई आंशिक रोजगारी प्रदान गरेका थियौँ भने चालू आर्थिक वर्षमा हामीले 60 जनालाई आंशिक रोजगारी प्रदान गर्दैछौ
2: गाउँपालिकामा युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोकिन स्थानीय स्तरमै उद्यममा टिकाइ राख्न कस्ता कस्ता चुनौतीहरू आइपरेका छन्
3: यो वैदेशिक रोजगारको मामलो चाहिँ यो कसैले रोकेर र छेकेर छेक्न नसकिने रहेछ यहाँ हामीले सुरक्षित आप्रवासन सम्बन्धीको कार्यक्रम हामी पनि सञ्चालन गरेका छौँ यो कार्यक्रम मार्फत चाहिँ वैदेशिक रोजगारीमा सकेसम्म नजानुहोस् स्वदेशमै केही गर्नुहोस् यदि वैदेशिक रोजगारीमा जाने नै हो भने सिप सिकेर जानुहोस् सूचना लिएर जानुहोस् आधिकारिक हिसाबले जानुहोस् त्यहाँ गएर अलपत्र पर्न नपरोस् यदि त्यो पनि होइन भने हामी यहीँ नेपालमै केही गर्छौँ भन्ने हो भनेदेखि बरु माग लिएर आउनुहोस् नेपालमा यहाँ स्थानीय तह अथवा रोजगार सेवा केन्द्र गाउँपालिकाले के गरिदिनुपर्छ त्यो गरिदिन्छौँ भनेर पनि हामीले सूचना प्रवाह गरिराखेका छौँ कतिपय त रोकिनु पनि भएको छ अब कतिपय चाहिँ विदेश जाने भनिसकेपछि उहाँहरू जान्नै हुन्छ नगएसम्म जो कोहीले भनेको सुन्ने अवस्था पनि हुँदैन वैदेशिक रोजगार चाहिँ छेक्न सकिने मामलो होइन यो विगतका तुलनामा थोरै जानुहुन्थ्यो भने अहिले धेरै जानुहुन्छ विगतमा अलि असुरक्षित थियो भने अहिले सुरक्षा चाहिँ अलि राम्रो छ अब पहिले खाडी मुलुकहरूमा मलेसिया दुबई लगायतका खाडी मुलुकहरूमा आउने जाने क्रमहरू थियो भने अहिले युरोपियन कन्ट्रीहरूमा अलिकति बढी छ बढ्दो आकर्षण युरोपियन कन्ट्रीहरूमा भएको अनि त्यहाँ चाहिँ रोजगारी सुनिश्चित पनि हुने अनि छोटो अवधिमै पनि धेरै कमाइ हुने बेसिक स्यालेरी नै अलिकति बढी हुने भएको कारणले गर्दाखेरि अहिलेको आकर्षण चाहिँ युरोपतर्फ छ अनि फेरि यो सुनापति गाउँपालिकाबाट चाहिँ जापान अस्ट्रेलिया अमेरिका लगायतका देश हरूमा जाने अध्ययन भिसामा जानेहरूको संख्या पनि अलि धेरै भएको स्थानीय तह हो यो रामसा जिल्लामै त्यसो हुँदा हामीले ठ्याक्कै रोक्न सक्ने अवस्था चाहिँ छैन यो रोक्नका लागि केही सहज होस् अथवा विदेश जाने नै हो भने पनि अलि दक्ष जनशक्ति बनेर जाओस् भन्ने हिसाबले हामीले यो आर्थिक वर्षमा चाहिँ गाउँपालिकाले बजेट विनियोजन गरेर 40 जना युवाहरूलाई काठमाडौँमा हलुका सवारी चालन तालिम सञ्चालन गर्यौं यसमा नि 20 जनाले चाहिँ सवारी चालक अनुमति पत्र नै लिइसक्नु भएको छ कतिपय चाहिँ अझै पनि सिक्दै हुनुहुन्छ केही व्यक्तिहरू अलि पर्फेक्ट नभएकाहरू अहिले पनि सिक्दै हुनुहुन्छ यो असार 15 सम्म यो क्रम चाहिँ चलिरहने यो खालको कुराहरू छ हामीले रोक्ने प्रयास प्रयास चाहिँ गरेका छौँ तर रोक्न सकिने मामलो चाहिँ होइन यो कसै गरी पनि रोक्न चाहिँ सकिँदैन।
2: स्वरोजगारका कार्यक्रमहरू गाउँपालिकाको केन्द्रमा मात्र सीमित नभई दुर्गम ओडाका विभिन्न बस्तीहरूसम्म पुग्ने कुरा कसरी सुनिश्चित गरिएको छ?
3: सबैभन्दा पहिला त हामीले हरेक वर्षको फागुन एक गते बेरोजगार सूचीकरणका लागि आवेदन खोल्छ, यो मन्त्रालयले नै खोल्ने हो। आवेदन खोल्ने र बन्द गर्ने काम चाहिँ मन्त्रालयले नै गर्छ र त्यसको सिस्टममा बेरोजगार सूचीमा फर्म भराउने आवेदन दिने कामहरू हामीले ओडामा कलेक्सन गर्छौँ। ओडामा कलेक्सन भएर ओडा मार्फत सिफारिस भई आइसके पछाडि मात्रै हामीले रोजगार पोर्टलमा इन्ट्री गर्ने हो। त्यसो हुँदाखेरि चाहिँ हामी गाउँपालिका केन्द्र भनेको यो साबीको हिलेदेवी गाविसमा पर्छ, हाल ओडा नम्बर 3 हो। यहाँ मात्रै नभएर हामी सबैभन्दा टाढाको ओडा गुन्सी हो, 1 नम्बर ओडा पर्छ र अर्को टाढाको ओडा भनेको ओडा नम्बर 5 हो, यो साबीको खन्यापानी गाविस पर्छ। यी दुईटा गाविसबाट नै धेरै हुनुहुन्छ सूचीकृत भएको बेरोजगारहरू चाहिँ, जहाँ बेरोजगार संख्या धेरै छ त्यहाँ कार्यक्रम अलिकति बढी जाने त स्वाभाविक नै भइहाल्यो। त्यसो भन्दा हामीले गाउँपालिका केन्द्रलाई मात्रै लक्षित गरेका छैनौँ, यसलाई दूरदराजमा अलिक टाढा जो चाहिँ वञ्चितीकरणमा परेका समुदायहरू हुनुहुन्छ उहाँहरूसँग पनि हामीले यो कार्यक्रम चाहिँ पुर्याएको अवस्था छ। सबै लगभग वञ्चितीकरणमा परेका समुदायहरूलाई नै लाभ हुने तरिकाले हामीले काम गरिराखेका छौँ।
2: स्वरोजगार बनेका व्यवसायीहरू लामो समयसम्म टिकाइरहन र तिनीहरू बन्द नहुन् भन्नका लागि व्यवसाय शुरू गरिसकेपछिको अनुमान र मेन्टरसिप परामर्शको व्यवस्था कस्तो छ?
3: यस्तो छ, यो अब कसैले व्यवसाय सुरु गर्छ भने उसले धेरथोर नजानिकन सुरु गरेको हुँदैन, उसलाई त्यो व्यवसाय सम्बन्धी धेरथोर ज्ञान हुन्छ। अब तालिम चाहिएका व्यक्तिहरूलाई हामीले उद्यमशीलतादेखि लिएर सिप विकाससम्मको तालिमको व्यवस्था गरेका छौँ, गर्छौँ। यदि कोही लिन आउनुभयो, माग्नुभयो भने, यदि त्यस्तो भएन भने पनि अन्य विकास साझेदार संस्थाहरूले, अन्य ट्रेनिङ सेन्टरहरूले चाहिँ सञ्चालन गर्ने तालिमहरूमा पनि जोड दिएका छौँ, लिङ्क गराइदिएका छौँ। यहाँ विगतमा चाहिँ प्रोजेक्ट चाहिँ फेजआउट भएर गयो, सामुदायिक विकास समाजले सञ्चालन गरेको एउटा सिप विकासको परियोजना थियो, त्यो परियोजनामा करिब 400 व्यक्तिहरूले यहाँबाट तालिम लिनुभएको छ सुनापती गाउँपालिकाबाट। यसमा चाहिँ मोटर रिवाइन्डिङको छ, मोटरसाइकल मरमत सम्हारको छ, यसै गरी कृषिसँग सम्बन्धित छ, बारिस्टाको छ, होटल कुकको छ, यस्ता खालका तालिमहरू छन्। यो जोत्ने ट्र्याक्टर, यो मेन्टिलरको मरमतको तालिमहरू पनि चलाउनु भयो उहाँहरूले, हामीले त्यसमा पनि सहभागीहरू सिफारिस गरेका छौँ। सकिन्छ बेरोजगार सूचीभित्रका मान्छेहरू पठाउँछौँ, सकिँदैन सूचीभन्दा बाहिरका मान्छेहरू पनि पठाउँछौँ। हामीले उहाँहरूको सूचना हामीले गाउँपालिका मार्फत पनि प्रकाशन गरेका छौँ, त्यसरी सूचनाको प्रचार प्रसार गरेर पनि उहाँहरूलाई लाभ लिने व्यवस्था गरेका छौँ। कतिपय ठाउँहरूमा स्टार्टअप सपोर्टको लागि बिउ पुँजी पनि उपलब्ध गराइएको छ, पूरै अनुदानमा केही प्रविधिहरू यो गाउँपालिकाको उद्यम विकास शाखा मार्फत र कृषि पशु शाखा मार्फत चाहिँ प्रदान गरिने प्रविधि हस्तान्तरणको कुराहरू, स्टार्टअप सपोर्टको कुराहरू यसमा हामीले लिङ्क गराइदिएका छौँ। र यो वर्षबाट चाहिँ हामी लघु वित्त ब्याङ्कहरूसँग पनि सरल कर्जाको लागि सहजीकरण गरिदिइराखेका छौँ। स्वरोजगारमा भएका व्यक्तिहरूलाई टिकाउनको लागि गाउँपालिकाले गर्नुपर्ने कुनै पनि काम बाँकी राखेको छैन। यदि व्यक्तिले गर्न चाहेर उहाँहरूले राम्रो व्यवसायिक स्किम बनाउनुहुन्छ र सुरु गर्नुहुन्छ भने गाउँपालिका फुल्ली सपोर्टमा छ।
2: सुनपति गाउँपालिकालाई आत्मनिर्भर बनाउन र आगामी दिनमा स्वरोजगार कार्यक्रमलाई अझ बढी प्रभावकारी र प्रविधि मैत्री बनाउन रोजगार शाखाको आगामी योजना के छ?
3: मैले अघि पनि भने यो केही कार्यक्रमहरूमा अन्य विकास साझेदारहरूले खोलेको भ्याकेन्सीहरूमा पनि अथवा रोजगारदाताहरूले खोजेको कामदार खोजेको अवस्थामा त्यो लिङ्क गराउने काम पनि गरेका छौँ हामीले भनेर। यसको लागि चाहिँ डिजिटल प्रविधि, यो श्रम संसार भन्ने एउटा पोर्टल छ नेपाल सरकारले सुरु गरेको, त्यो पोर्टल हामीले पनि गाउँपालिकाले पनि सञ्चालन गरेको छ। यसमा हामीले प्रचार प्रसार पनि गरिराखेका छौँ, गाउँपालिकाबाट प्रकाशन हुने विज्ञापनहरू, कर्मचारी आवश्यकता सम्बन्धीका सूचनाहरू पनि हामीले श्रमसंसार.com हाल्छौँ, त्यहाँ मार्फत पनि लिङ्क हुन्छ र अन्य श्रमिकहरूलाई पनि आफ्नो दक्षता अनुसार उहाँहरूले जे गर्न चाहनुभएको छ, आफ्नो सिप क्षमता खुलाएर, सिप योग्यता क्षमता सबै खुलाएर उहाँहरूले आफ्नो विवरणहरू प्रविष्ट गर्ने व्यवस्था छ, त्यसमा पनि लिङ्क हुन्छ। र उहाँहरूलाई हामीले यो पनि भनेका छौँ कि रोजगारदाताहरूले कस्ता प्रकारका कामदारहरू खोजिराख्नु भएको छ त्यसमा पनि यहाँहरूले एप्लाई गर्न सक्नुहुन्छ, त्यो सूचीहरू पनि देखिन्छ भनेर पनि भन्ने गरेका छौँ। अब हामीले यो दीर्घकालीन र गाउँपालिकालाई चाहिँ प्रविधि मैत्री पनि बनाउने, त्यसपछि यहाँको सुनापतिलाई समृद्ध बनाउने र गरिबी न्यूनीकरणमा पनि टेवा पुग्ने, यहाँका समुदायहरूलाई आय आर्जनमा थप वृद्धि गर्नका लागि यो नै हो हाम्रो कृषिजन्य उत्पादनहरूलाई प्राथमिकता दिने ठ्याक्कै कृषकले नै जो वास्तविक कृषक हो ऊ भएको ठाउँसम्म उसम्म अनुदान र प्रविधिहरूलाई उपलब्ध गराइदिने मार्केटसँग लिङ्क गराइदिने सिप सिकेका व्यक्तिहरूलाई व्यवसाय शुरू गर्नका लागि सपोर्ट गर्ने र केही सिप नभएका व्यक्तिहरूलाई सिप सिक्नका लागि प्रोत्साहन गर्ने हरेक वर्ष बेरोजगार सूचीकरणमा सूचीकरण हुने यसले चाहिँ अब कसलाई दिने भन्दाखेरि कन्ट्याक्ट गर्न पनि सजिलो हुन्छ हामीसँग नामावली भयो भने अरू केही भएन भने पनि भन्ने हिसाबले पनि हामीले यो खालका कामहरू गरिरहेका छौँ। गाउँपालिकामा यहाँ विगतदेखि नै थाङ्गा र गलैँचामा धेरै चाहिँ काठमाडौँ बसेर बुन्ने व्यक्तिहरू हुनुहुन्थ्यो उहाँहरूसँग अलिअलि सिप क्षमता थियो उहाँहरू काठमाडौँ बसेर भाडा तिरेर काठमाडौँमा महँगोमा खानपान लगायतको सबै व्यवस्थापन गरेर उहाँहरूले सिकिराख्नु भएको थियो भने अहिले गाउँपालिकाले व्यवसाय गर्न चाहने थाङ्का गलैँचा व्यवसाय गर्न चाहनेहरूका लागि धेरै सपोर्टहरू गरेको छ। जस्तै गलैँचा उद्योग सञ्चालन गर्न चाहने गलैँचा बुनेर बेच्न चाहनेहरूका लागि गाउँपालिकाले निशुल्क गलैँचा बुन्ने पान र अरू प्रविधिहरू उपलब्ध गराइदिएको छ। हरेक वर्ष हामीले 100 संख्यामा थाङ्गा र गलैँचाको तालिमहरू सञ्चालन गर्छौं। यो वर्ष पनि एफएमटीले गरिराखेका छौं। यहाँको समुदायले छिट्टै सिक्ने र गर्न चाहने अनि यो घाम पानी हावाहुरी जुनसुकै बेला पनि सिक्न सकिने र बिहान बेलुका आफू घरमा आराम गरेको बेलामा पनि काम गर्न सकिने दिनभरि खेतबारीको काम अथवा बाहिरको काम गरेर पनि बिहान बेलुका आफ्नो घरमा बस्दै गफ गर्दै परिवारसँग रमाउँदै गर्न सकिने व्यवसायहरूभित्र पर्दो रहेछ यो थाङ्गा र गलैँचा। हामीले त्यसलाई प्रमोट गर्नका लागि गाउँपालिकाले चाहिँ थाङ्गा गलैँचाको हब बनाउने भनेर गत वर्षदेखि एउटा परिकल्पना सुरु गरेर हरेक वर्ष त्यही प्रकारले पनि काम गरिराखेको छ। यो एकदम सुनापति गाउँपालिकाको व्यक्तिहरूको घर घरमा पुगेको छ यो कार्यक्रम र यो अलिकति इफेक्टिभ कार्यक्रम पनि छ। र अर्को कुरा अब यो वर्ष 40 युवाहरूलाई चाहिँ हलुका सवारी चालकको तालिम प्रदान गरियो। अर्को वर्षका लागि पनि हामीले त्यो खालको प्लान गरेका छौँ। यो ब्युटिसियन सम्बन्धीको तालिम पनि दिने डिप्लोमा लेभलको, त्यस पछाडि हल्का सवारी चालकको पनि 40 नभएर संख्या अलिकति बढाएर समयमै उहाँहरूलाई पनि यो खालको तालिमहरू प्रदान गर्ने, हरेक घरबाट एक एकजना भए पनि रोजगारीमा संलग्न रहोस् भन्ने गाउँपालिकाको उद्देश्य मेट गर्नको लागि चाहिँ सबै शाखाहरूले विशेष गरेर रोजगार सेवा केन्द्र, कृषि शाखा, पशु शाखा र उद्यम विकास सामी लगायतका शाखाहरू बढी रोजगारी र स्वरोजगारीमा जोडिएर काम गरिराखेको अवस्था छ।
1: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
0: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हवस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचों, सही रोजो।
4: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
5: तेरिका, यो पसलमा धागो छ केर पनि बर्बादै भयो, मान्छेले पनि फोन गरेर दिक्क लाइसके, यता कपडाको चाङ पनि त्यतिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
6: न्यू धागो पसल,
7: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
6: न्यू धागो पसल
7: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भने यो?
8: त्यही त,
6: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
9: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844139740।
6: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली एक, रामेछाप।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
5: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
5: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
5: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
5: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
5: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
5: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
5: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
6: अहिले साँझको 7 बज्यो।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रममा हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकुसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाको सुशासन तथा संस्थागत विकास समिति, आर्थिक विकास समिति र सामाजिक विकास समितिका संयोजकले प्रस्तुत गर्नुभएको प्रगति विवरणलाई स्थान दिँदैछौ। कार्यक्रमको समयावधिभर हामीसँगै रहनुहोला।
2: म यो सुशासन तथा संस्थागत विकास समितिको चालू आर्थिक वर्ष 2082-83 श्रावण महिनादेखि हालसम्मको समग्र प्रगति विवरण यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न अनुमति चाहन्छु। यहाँको हातमा मेरो विचारमा सुशासन तथा संस्थागत विकास समितिको प्रगति विवरण आइसकेको हुनसक्छ। मैले यसलाई छोटकरीमा सारांश मात्रै भन्न चाहे, मैले चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम तथा बजेट र प्रगति अवस्था देय अनुसार रहेको छ। जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न समिति, सामुदायिक विद्यालय, संघ संस्थाहरूलाई प्रोत्साहन कार्यक्रमका लागि ₹5,00,000 बजेट विनियोजन भएकोमा नगरसभाको अवसरमा पुरस्कृत गरिने हुँदा हालसम्मत रकम खर्च हुन सकेको छैन। जनप्रतिनिधि, कर्मचारी, क्षमता अभिवृद्धि कार्यक्रममा ₹5,00,000 बजेट विनियोजित भएकोमा वडा कार्यालयमा कार्यरत वडा सचिव तथा सहायक कम्प्युटर अपरेटरहरूका लागि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली र राजस्व सूत्र सम्बन्धित तालिम कार्यक्रम सञ्चालन गरी ₹98,800 खर्च भएको छ। सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्चतर्फ ₹5,00,000 बजेट विनियोजन भएकोमा उक्त कार्यमा ₹40,000 खर्च भएको छ। नगरपालिकाबाट प्रभाव भएका सेवा र विकास निर्माणका प्रभावकारिता सम्बन्धमा एकी घुम्ती सेवा सहितको सार्वजनिक सुनवाई कार्यक्रमका लागि ₹4,50,000 बजेट विनियोजन भएकोमा दोस्रो चौमासिक अवधिसम्म सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भई ₹2,48,445 खर्च भएको छ। तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम असार महिनाको अन्त्यसम्म सञ्चालन गरिनेछ। रामेछाप नगरपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूबाट सामाजिक स्तरका परेका सामाजिक तथा आर्थिक प्रभाव विश्लेषण गर्ने सन्दर्भमा सामाजिक परीक्षण कार्य गर्न विभाजित ₹4,00,000 बजेटको सो कार्य सम्पन्न भई ₹3,95,500 रकम खर्च भएको छ। नागरिक वडापत्र आवधिक कार्यका लागि ₹50,000 बजेट विनियोजित भएकोमा सो कार्यको कार्यमा ₹15,500 खर्च भएको छ। चालू आर्थिक वर्ष सुशासन तथा संस्थागत विकास समितितर्फ कुल ₹24,00,000 बजेट विनियोजित भएकोमा हालसम्म ₹8,57,185 खर्च भएको देखिन्छ। विनियोजित कार्यक्रम मध्ये उद्दिष्ट कर्मचारी, शिक्षक, संघ संस्था, समिति लगायतका सम्मान प्रसार कार्यक्रम नगरसभाको अवसरमा गरिने सार्वजनिक सुनवाई कार्यक्रममा अन्तिम चौमासिक अवधि गर्न बाँकी रहेको र जनप्रतिनिधि कर्मचारीका लागि अन्तिम कार्यक्रम सञ्चालन क्रममा रहेकोले ती कार्यक्रमको सम्पन्न समापन प्रस्ताव समग्र कार्यक्रमको प्रगति लक्ष्य अनुरूप हासिल हुन जारी देखिन्छ। माथि उल्लेखित स्वीकृत वार्षिक कार्यक्रमहरूका अतिरिक्त सुशासन तथा संस्थागत विकास समितिबाट चालु आर्थिक वर्ष निम्न अनुसार क्रियाकलापहरू सञ्चालन गरिएको व्यवहार समेत सम्बन्धित सभा समक्ष पेश गर्दछु। आदि वर्ष 1982 सञ्चालन भएका समग्र विकास योजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा गोष्ठी जिल्ला समन्वय शिक्षा समिति रामेछापका प्रमुख अतिथिमा मिति 2082/6/26 सम्पन्न भएको छ। गत वर्षको प्रगति चालुतर्फ 99.48% र पुँजीगततर्फ 76.65% प्रगति हासिल भएको देखिन्छ। बागमती प्रदेश सरकारको माननीय मुख्यमन्त्रीजीको प्रमुख आतिथ्यमा 2082/5/5 भदौ 21 गते रामेछाप नगरपालिकालाई बागमती स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेको छ। रामेछाप नगरपालिकाको आर्थिक वर्ष 81/82 स्थानीय प्रशासन कार्य सम्बन्ध मूल्याङ्कनको प्रारम्भिक नतिजा बमोजिम 65 अङ्क प्राप्त भएको छ। नगरपालिकाबाट उत्पादन भएका समग्र विकास गतिविधि तथा सेवा प्रवाहको अवस्थामा सम्बन्धमा नगरवासीलाई सूचित गराई सार्वजनिक जवाफदारीमा अभिवृद्धि गर्न सन्दर्भमा 84 रूपमा 2 पटक सार्वजनिक सुनाई गर्ने कार्यक्रम सम्पन्न भएको छ। यसै कार्यक्रमका नगरपालिकाले उपलब्ध गराउने सामान्य चिकित्सा पशु स्वास्थ्य उपचार तरकारी र फलफुलको मिनी किट वितरण योजना सम्झौता ज्येष्ठ नागरिक परिचय पत्र वितरण लगायतका सेवाहरू समेत उपलब्ध गराएको छ। त्यसै गरेर महालेखा परीक्षकको कार्यबाट प्राप्त अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार यस नगरपालिकाको आर्थिक वर्ष 74/75 2080/81 असुल उपयोग गर्नुपर्ने बेरोजी रकम रु 17,57,627 रुपियाँ रहेको छ। जस अन्तर्गत अनियमित रहेको बेरोजी रकम रु 4,86,90,387 रहेको छ र प्रमाण पेश नभएका बेरोजी रकम रु 2,27,02,800 त्यसै गरेर पेस्की बेरोजी रकम रु 12,75,000 गरी जम्मा बेरोजी रकम रु 7,97,25,813 भएकाले हालसम्म रु 1,36,45,612 सम्प्रेषण भई कुल बेरोजी रकम रु 6,60,50,201 बाँकी रहेको देखिन्छ। नगरपालिकाको एकीकृत सम्पत्ति व्यवस्थापन प्रणाली तामस भिटो 2082/7 पूर्ण रूपमा लागू गरिएको छ। साथै सबै वडा कार्यालयहरूको जिन्सी व्यवस्थापन एकीकृत सम्पत्ति व्यवस्थापन प्रणाली तामस भिटोमा अभिलेखीकरण गर्ने कार्य सुरु भई सबै वडाहरूको सम्पन्न भएको छ। सरकारी जग्गा दर्ता उपयोग तथा लिज मा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 शहरी स्वास्थ्य केन्द्र उखेनी बाबेफर्का र थाक्ले डाँडाका लागि निशुल्क जग्गा प्राप्ति गर्ने कार्य सम्पन्न भएको छ। यसै गरी यस रामेछाप नगरपालिका 3 र 7 नम्बर वडा कार्यालय कपड हल स्वास्थ्य संस्था र विद्यालयहरूले भुक्तान गरी आएका सार्वजनिक जग्गाहरूको सम्बन्धी कार्यालयहरूको नाम दर्ता गर्ने प्रक्रिया अगाडि बढिएको छ। रामेछाप नगरपालिकामा विभिन्न काममा सिलसिलामा आउने सेवाग्राहीको सुविधा र नगर सम्बन्धी विभिन्न विषयका जानकारी लिनका लागि नगरपालिकाबाट निर्मित कानूनहरू र दैनिक पत्र पत्रिका र सूचनाहरूको समेतको व्यवस्थापन गरी स्थापना भएका नगर सूचना केन्द्रलाई थप सुदृढ बनाउने कार्य अगाडि बढ़िरहेको छ। त्यसै गरेर कार्यालयको स्वामित्वमा रहेका सारा तथा ठूला सवारी साधनहरूमध्ये 40 वटा सवारी साधनको नवीकरण तथा बीमा गरिएको छ। 127 वटा सूची दर्ता गर्ने कार्य सम्पन्न भएको छ, जसमा 1,27,000 राजस्व संग्रहण भएको छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासहरूको तथ्याङ्क गरी 7,000 सुकुम्बासीहरूलाई निस्ता वितरण गर्ने कार्य सम्पन्न भएको छ। साथै 1,190 जना भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको तथ्याङ्क प्रविष्टि गर्ने कार्य सम्पन्न भएको छ। नगरसभाका सभाका अध्यक्षज्यू र नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, अन्त्यमा सुशासन सम्बन्धी कार्यक्रमहरूका लागि पर्याप्त बजेट व्यवस्थापन हुन नसक्नु, सुशासन सम्बन्धी विषयको महत्व नपाउनु, आन्तरिक राजस्व अभिवृद्धि गर्न नसकिनु सम्पन्न भएको छ। साथै 1,190 जना भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको तथ्याङ्क प्रविष्टि गर्ने कार्य सम्पन्न

0: तलकारी हुन नसक्नु, जनप्रतिनिधि र कर्मचारीलाई सेवा पर्वा, प्रचलित कानून र कार्यविधिको विषयमा क्षमता अभिवृद्धि गर्ने दक्षता पाउन पर्याप्त तालिम र अनुसूचीको अभाव रहनु जस्ता विषयहरूले सुशासन तथा संस्थागत विकास समितिका कार्यहरू प्रभावकारी हुन सकिरहेको छैन। नगरको समृद्धि र सुशासनका लागि संस्थागत विकास समितिबाट आगामी वर्ष 2083-84 प्रस्ताव गरिएको नीति तथा कार्यक्रम बजेटलाई प्राथमिकता साथ कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षबाट सकारात्मक सहयोग र रचनात्मक सुझाव तथा पृष्ठपोषणको अपेक्षा राखेका छौँ। धन्यवाद। र सँगसँगै म यस विवरण आजको यस सभा अध्यक्षलाई पेश गर्न चाहन्छु। धन्यवाद।
1: अब म यो आर्थिक विकास समितिको चालु आर्थिक वर्ष 82-83 वार्षिक नीति कार्यक्रम तथा बजेटको सो अनुसार 82 साल श्रावण महिनादेखि हालसम्मको समग्र प्रगति विवरण यस सम्मानित सभामा प्रस्तुत गर्न अनुमति चाहन्छु। आर्थिक विकास समितिको संरचना हुन्छ, योभन्दा पहिले वर्ष पनि भन्दै आएका छन्, तैपनि अब यसलाई मैले फेरि प्रस्तुत गर्न चाहे। संयोजक दलबहादुर प्रधान, सदस्य सञ्जित कार्की, सदस्य रीता कुमारी श्रेष्ठ, सदस्य सचिव काजी शेर्पा। आर्थिक विकास समितिका शाखा तथा शाखाहरू प्रमुखहरू पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख काजी शेर्पा, राजस्व उद्योग सहकारी तथा उपभोक्ता ऐन संरक्षण शाखा प्रमुख हरिभगत श्रेष्ठ, राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम शाखा प्रमुख श्री विजय बराल, कृषि विकास शाखा प्रमुख श्री अनिल रोकाए हुनुहुन्छ। अब म आर्थिक विकास समितिको पृष्ठभूमितिर तपाईँहरूलाई लैरहेछु। नेपालको संघीयता स्थानीय शासन व्यवस्थामा सुधारसँगै स्थानीय तहको भूमिका अझ बलियो भएको छ। नेपालको संविधान 2072 अधीनमा देशले संघीय संरचनालाई अंगीकार गरेको छ, जसमा संघ प्रदेश र स्थानीय तहका बीचको अधिकार र कर्तव्य स्पष्ट गरिएको छ। यसले स्थानीय तहलाई बढी स्वायत्तता र जिम्मेवारी प्रदान गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 विभिन्न समितिहरूको परिकल्पना गरेको छन्, जस अनुसार आर्थिक विकास समितिमा पनि एक रहेको छ। आर्थिक विकास समिति अन्तर्गतका शाखाहरूको नीतिहरू स्थानीय अर्थतन्त्रको सुधार अन्तर्गत नगरपालिकामा रहेका कृषि पशुपन्छी उद्योग व्यापार रोजगारी र अन्य आर्थिक गतिविधिहरूको सुधार र प्रबन्धन गर्नु, आकर्षण स्थानीय स्तरमा लगानीको अवसरहरू सिर्जना गर्नु, व्यवसाय र रोजगारीको प्रबन्धन गर्न विभिन्न प्रोत्साहन कार्यक्रम कार्यान्वयन गर्नु, दिगो विकासको लागि दिगो र समावेशी आर्थिक विकासका योजनाहरूको कार्यान्वयन जसले स्थानीय जनसंख्याको जीवनलाई सुधार्न मद्दत पुर्याउनेछ, श्रम र रोजगारी सिर्जना स्थानीय स्तरमा रोजगारीको अवसरहरू सिर्जना गर्न विशेष गरी युवा महिला र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता विकास तालिम र प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्ने, राजस्व उद्योग सहकारी शाखाको प्रगति विवरण यस प्रकार रहेको छ। रामेछाप नगरपालिका गोठगाउँमा 10 जनालाई अदुवाको क्यान्डी तथा अचार बनाउने ओखलीमा 10 जनालाई जुनाको जुस बनाउने र भालुखोपमा 11 जनालाई खुरपानीको जाम जेली बनाउने शिव विकास तालिम सम्पन्न भएको छ। उक्त तालिम कार्यक्रममा 4,50,000 बजेट विनियोजन भएकोमा 4,18,000 खर्च भएको छ। प्रविधि हस्तान्तरण कार्यक्रममा 11,00,000 बजेट विनियोजन भएकोमा 50 जनालाई 50% अनुदानमा 10,61,000 खर्च भएको छ। मेडपा मोडलमा नयाँ उद्यमी सिर्जना पुरानो उद्यमीहरूको स्तर उन्नति कार्यक्रममा रू 5,00,000 बजेट विनियोजित भएकोमा 4,20,000 खर्च भएको छ। कोशिश कार्यक्रम अन्तर्गत 9 सहकारी संस्थाको कार्य लागि कार्यक्रम सञ्चालन गर्न 2,50,000 बजेट विनियोजन भएकोमा 2,25,000 खर्च भएको छ। संघीय सरकारको सशस्त्र अनुदान कार्यक्रम अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा 5,46,000 बजेट विनियोजन भएकोमा 42 जनालाई सिप विकास तालिम, उद्यमशीलता विकास तालिम, प्रविधि हस्तान्तरण लगायतका 6 स्टेपमा कार्यक्रम गर्दा 5,46,000 नै खर्च भएको छ। राजस्व उद्योग सहकारी शाखाको समग्र विनियोजन भएको बजेटको 94% वित्तीय प्रगति र 100% भौतिक प्रगति भएको छ। रामेछाप नगरपालिकाको चालू आर्थिक वर्ष 82-83 1,17,84,700 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म

90,63,161 राजस्व संकलन भएको छ। रामेछाप नगरपालिका र वडा कार्यालयहरूबाट तपसिल बमोजिमको राजस्व संकलन रहेको विवरण जानकारी गर्न चाहन्छु। रामेछाप नगरपालिकाको 31,87,332 राजस्व संकलन भएछ भने वडा नम्बर 1 गुडगाउँबाट 1,92,047 रुपियाँ राजस्व संकलन भएको छ। 2 नम्बरबाट 4,61,363 रुपियाँ राजस्व संकलन भएको छ। 3 नम्बरबाट 7,92,461 रुपियाँ राजस्व संकलन भएको छ। 4 नम्बरबाट 6,09,199 रुपियाँ राजस्व संकलन भएको छ। 5 नम्बरबाट 4,78,399 रुपियाँ राजस्व संकलन भएको छ। 6 नम्बरबाट 5,77,223 रुपियाँ राजस्व संकलन भएको छ भने 7 नम्बर वडाबाट 9,68,697 राजस्व संकलन भएको छ। 8 नम्बर वडाबाट 10,18,131 रुपियाँ राजस्व संकलन भई पहिलो स्थान ओगट्न सफल हुनुभएको छ। 9 नम्बरबाट 5,86,515 रुपियाँ राजस्व संकलन भएको छ। पशुपन्छी तथा मत्स्य विकास शाखाको प्रगति विवरण प्रस्तुत गर्न चाहन्छु। औषधि खरिदमा रु 15 लाख बजेट विनियोजन भएकोमा 1,30,985 पशुपन्छी उपचार गरी रु 15 लाख खर्च भएको छ। जुनेटिक तथा महामारी रेबिज रोग रोकथाम तथा नियन्त्रणको लागि शिविर मार्फत 154 कुकुर बध्याकरण र रेबिज रोग विरूद्ध सामूहिक तथा घरपालुवा 624 कुकुरमा रेबिज खोप लगाई 5 लाख खर्च भएको छ। महामारी रोग लम्बी स्किन खरिद जस्ता रोग रोकथाम तथा नियन्त्रणको लागि 2 लाख बजेट विनियोजन भएकोमा भेडा बाख्रामा पीपीआर 25,505,000 गाई भैँसीमा खरिद खोप लगाउने कार्य सम्पन्न गरी 36,000 खर्च भएको छ। वडा नम्बर 1 र 8 एकीकृत भूमि शिविर मार्फत पशुपन्छीको उपचार र औषधि विवरण गरी 3 लाख खर्च भएको छ। बोर्ड सुधार कार्यक्रमको लागि रु 10 लाख बजेट विनियोजन भएकोमा 7 वटा फर्मले सम्झौता गरी गोठ निर्माण भएको भुक्तानी प्रक्रियामा रहेको छ। प्रजनन तथा नस्ल सुधारको लागि रु 2 लाख बजेट विनियोजन भएकोमा वडा नम्बर 5 रामपुरमा मुर्रा क्रस 2 वटा रागो खरिद भएको भुक्तानी प्रक्रियामा रहेको छ। उत्पादनमा आधारित दूधमा आधुनिक लागि अनुदानको लागि रु 5 लाख बजेट विनियोजन भएकोमा भुक्तानीको लागि दूध उत्पादन दूध संकलन प्रशोधन गर्ने सहकारी संस्था डेयरी तथा सप्लाई बिक्री गर्ने कृषकहरूको लागि सूचना प्रकाशन गरी भुक्तानी प्रक्रियामा रहेको छ। कृत्रिम गर्भधारण सञ्चालनको लागि 50,000 बजेट विनियोजन भएकोमा नाइट्रोजन ग्लोबसित खरिद तथा 121 गाई भैँसीमा कृत्रिम गर्भधारण गरी 50,000 खर्च भएको छ। पशुपन्छी तथा मत्स्य विकास शाखाको समग्र स्वीकृत बजेटको 55.48% वित्तीय प्रगति र 97.13% भौतिक प्रगति भएको छ। कृषि शाखा तर्फको प्रगति विवरण प्रस्तुत गर्न चाहन्छु। किसान सूचीकरण परिचय पत्र वितरण कार्यमा कार्यका लागि पालिकाबाट विनियोजित भएको 5 लाखको कार्यक्रम सञ्चालनमा रहेको छ। घुम्ती सिभिल सार्वजनिक सुनवाई मार्फत मौसमी तथा बेमौसमी तरकारी सिडकिट वितरण कार्यक्रम सम्पन्न। उक्त कार्यक्रममा 4 लाख विनियोजन भएकोमा 3,32,000 खर्च भएको छ। रामेछाप र साङटर बजारमा कृषि हाट बजार व्यवस्थापनका लागि ट्रस्ट निर्माण कार्य भइरहेको छ। कृषकहरूको मागमा आधारित साना सिंचाई साझेदारी कार्यक्रम अन्तर्गत 7 लाख बजेट विनियोजन भएकोमा 3 लाख खर्च भएको छ। बाँकी भुक्तानी प्रक्रियामा रहेको जानकारी गर्न चाहन्छु। सँगै सरकारको सशस्त्र अनुदान कार्यक्रम अन्तर्गत स्थानीय उत्पादनको बजारीकरण सहयोगको कार्यक्रममा लागि 20 लाख बजेट विनियोजन भएकोमा रामेछाप र साङटर बजार व्यवस्थापनको कार्य सञ्चालन भई भुक्तानी हुन बाँकी रहेको छ। रैथाने बाली प्रबन्धन कार्यक्रम अन्तर्गत 7 लाख बजेट विनियोजन भएकोमा 5,66,000 खर्च भई बाँकी बजेट भुक्तानी प्रक्रियामा रहेको छ। किसान सूचीकरण परिचय पत्र वितरण कार्यक्रममा किसान प्रमाणीकरणको कार्यको लागि 50,000 बजेट विनियोजन भएकोमा भुक्तानी हुन बाँकी रहेको छ। कृषि विकास शाखाको समग्र विनियोजन बजेटको 60% वित्तीय प्रगति र 80% भौतिक प्रगति भएको छ। राष्ट्रिय रोजगार प्रबन्धन शाखाको प्रगति विवरण। आन्तरिक रोजगार सृजना कार्यक्रममा नगरपालिकासँग साझेदारी कार्यक्रममा 10 लाख विनियोजन भएकोमा 4,70,000 खर्च भएको छ। आन्तरिक रोजगारी प्रबन्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई 50% लागत साझेदारी कार्यक्रममा 1 लाख विनियोजन भएकोमा 4 जना उद्यमीहरूलाई प्रविधि हस्तान्तरण भई भुक्तानी प्रक्रियामा रहेको छ। रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण कार्यक्रम र रोजगार केन्द्रको

0: को खर्च कार्यक्रममा 1,00,000 विनियोजन भएकोमा 85,000 खर्च भएको छ। श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रममा 25,000 बजेट विनियोजन भएकोमा कार्यक्रम सम्पन्नमै 25,000 खर्च भएको छ। सुरक्षित आप्रवास सामी कार्यक्रममा स्थानीय तह समुदाय स्तरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम स्थानीय तहको विषयगत समिति शाखाहरूलाई अभिमुखीकरण कार्यक्रमले स्थानीय तह वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि 1,84,000 बजेट विनियोजन भएकोमा 1,84,000 नै खर्च भएको छ। रोजगार शाखाको समग्र विनियोजन भएको बजेटको 75% तेज प्रगति र 90% भौतिक प्रगति भएको जानकारी गराउन चाहन्छु। अब समग्रमा समस्या र चुनौतीहरू नीतिगत समस्या भौगोलिक किचता निको विकटता भएको जनशक्ति व्यवस्था नहुनु महामारी रोग जलवायु एवं पेसा परिवर्तन भौतिक पूर्वाधारको व्यवस्था नहुनु उद्यम विकासमा जनचेतनाको अभाव समस्या समाधानको उपायहरू रामेछाप नगरपालिकाका आर्थिक विकास र रोजगार सिर्जना गर्ने प्रमुख भूमिका रहेकोले आर्थिक विकास समिति अन्तर्गतका शाखाहरूको नगर सभा को अधिवेशनबाट पारित नीति तथा राष्ट्रिय नीति अनुरूप प्राथमिकताका आधारमा बजेट व्यवस्थापन हुनुपर्ने भौगोलिक विकटता भएकोले कार्यक्रम सञ्चालन गर्ने परामर्श सवारी साधनको व्यवस्था हुनुपर्ने जनशक्ति व्यवस्थापन हुनुपर्ने महामारी रोगका लागि कृषि र पशुपन्छी तथा मत्स्य विकास शाखामा विशेष कोषको व्यवस्था हुनुपर्ने उद्यम विकास र रोजगारी सिर्जनाका लागि औद्योगिक ग्राम सञ्चालन मल कारखाना स्थापना गर्ने र उत्पादन वृद्धिका लागि प्रविधि हस्तान्तरणको कार्यक्रम बजेट थप गर्नुपर्ने आगामी आर्थिक वर्षहरूमा नीति कार्यक्रम तथा बजेट बनाउँदा विचार गर्नुपर्ने कुराहरू यहाँहरूमा प्रस्तुत गर्न चाहन्छु। आर्थिक विकास समिति अन्तर्गतका शाखाहरूमा संघीय स्वीकृत नीति अनुसारको कार्यक्रमहरूमा प्राथमिकता दिनुपर्ने कृषि पशुपति र उद्योग क्षेत्रमा नीति कार्यक्रम र बजेट बनाउँदा स्थानीय अर्थतन्त्र को सुधारको लागि विशेष जोड दिनुपर्ने स्थानीय स्तरमा लगानीको अवसरहरू सिर्जना गर्ने र व्यवसायको प्रवर्धन गर्न विभिन्न प्रोत्साहन कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने स्थानीय जनसमुदायको जीवन स्तरहरूमा सुधार गर्न मद्दत पुर्याउने खालको दिगो विकासको कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीय स्तरमा रहेका सहकारीको दिगो तथा संगठनात्मक विकास गर्न कोशिश कार्यक्रमलाई निरन्तरता दिई कार्यक्रम सञ्चालन गर्नुपर्ने श्रम तथा रोजगार सिर्जना गर्न युवा महिला लोपोन्मुख समुदाय विपन्न घर परिवार दलित समुदायका साथै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता विकास तथा सी विकास तालिम र सशक्तिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। नगर सभाका सभाध्यक्षज्यू नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू आर्थिक विकास समिति अन्तर्गतका शाखाहरूका लागि प्रयास बजेट व्यवस्थापन हुनु नसक्नु कल कारखाना स्थापना नहुनु परम्परागत सिपलाई आधुनिकीकरण गर्न नसक्नु नै मूल कारण रहेको छ। तसर्थ समग्र नगरपालिका नगरवासीहरूको आय आर्जनमा वृद्धि गर्न रामेछाप नगरपालिकाभित्रका उद्योगी व्यापारी पशुपालक किसानहरूको जीवन स्तर उस्कास्न आर्थिक विकास समिति अन्तर्गतका शाखाहरूको ठूलो भूमिका रहन्छ। तसर्थ यस समितिका शाखाहरूमा बजेट तथा कार्यक्रमहरू प्रस्तावित गर्दा प्राथमिकता राख्नुपर्ने देखिन्छ। यसो भन्दै मैले यो आजको आयव्ययको प्रतिवेदन नगर सभाध्यक्षलाई बुझाउने अनुमति चाँदै तपाईँहरूमा बिदा हुन्छु। हस्त नमस्कार।
1: सामाजिक विकास समितिको दोस्रो अर्धवार्षिक प्रगति प्रतिवेदन पेश गर्ने अनुमति चाहन्छु। नगरसभाको 19 अधिवेशनका सभाध्यक्ष आदरणीय नगर प्रमुखज्यू उपप्रमुखज्यू नगरसभाका सचिवज्यू एवं नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू साथै रामेछाप नगरपालिकाका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीज्यूहरू सामाजिक विकास समितिको चालू आर्थिक वर्ष 2082-83 को वार्षिक विकास कार्यक्रम र सो अनुसार 2082 साल श्रावण महिनादेखि हालसम्मको सामाजिक विषय शाखा क्षेत्रको सार संक्षिप्त समग्र प्रगति प्रतिवेदन यस गरिमामय नगरसभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। एकमा सामाजिक विकास समितिको संरचना संयोजक श्री सन्तोष कुमार तामाङ, सदस्य श्री भीम कुमारी मगर, सदस्य श्री रोज कुमार श्रेष्ठ र सदस्य श्री सचिवमा हुनुहुन्छ श्री राम सिंह डडाज्यू। सामाजिक विकास समितिको क्षेत्र र शाखाको संरचनाको विवरण शिक्षा युवा खेलकुद शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखमा हुनुहुन्छ राम सिंह डडाल, त्यसै गरी जनस्वास्थ्य स्वास्थ्य शाखा प्रमुखमा हुनुहुन्छ विष्णु बहादुर कार्कीज्यू, त्यसै गरी लैङ्गिक समानता र समावेशीकरण महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखामा हुनुहुन्छ लक्ष्मी गिरी। कानून न्याय एवं मानव अधिकार प्रबन्धन न्यायिक समितिको सहजकर्ता हुनुहुन्छ बिन्दा मगर। खानेपानी तथा सरसफाई टेक्निकल टेक्निसियनमा हुनुहुन्छ पवित्र खत्रीज्यू। सामाजिक विकास क्षेत्र अन्तर्गतको आर्थिक वर्ष 2082-83 नगर स्तरीय योजना तथा कार्यक्रमहरूको हालसम्मको सबै शाखाहरूको प्रगति विवरण यस प्रकार रहेको छ। शिक्षा युवा तथा खेलकुद शाखामा 1,42,06,000 रुपियाँ विनियोजित भएको थियो भने वित्तीय प्रगति 95% र भौतिक प्रगति 100% रहेको छ। त्यसै गरी जनस्वास्थ्य क्षेत्र शाखा अन्तर्गत 82,16,000 80% वित्तीय प्रगति भएको छ भने 80% नै भौतिक प्रगति भएको छ। त्यसै गरी महिला बाल बालिका र समावेशीकरण क्षेत्र शाखामा विनियोजित बजेट 78,00,000 हालसम्मको वित्तीय प्रगति 40% भौतिक प्रगति 50% रहेको छ। न्यायिक निरूपणको क्षेत्र न्यायिक समितिमा 11,30,000 विनियोजित भएकोमा 90% वित्तीय प्रगति भएको छ भने भौतिक प्रगति 100% नै रहेको छ। त्यसै गरी खानेपानी तथा सरसफाई क्षेत्रमा चाहिँ कुनै पनि बजेट नभएको हुनाले त्यो चाहिँ अब बराबर नै छ। त्यसै गरी जम्मा सामाजिक विकास समिति अन्तर्गत 3,13,13,52,000 चाहिँ यो आर्थिक वर्ष 2082-83 विनियोजित भएको थियो। सामाजिक विकास समिति अन्तर्गत चाहिँ शिक्षा स्वास्थ्य महिला बालबालिका शाखा त्यसै गरी न्यायिक समिति खानेपानी यो 5 समिति भएको हुनाले यो समितिमा यो वार्षिक वर्षभरि चाहिँ विनियोजित भएको शीर्षकहरू यहाँहरू सबैको हात हातमा भएको हुनाले मैले यो सबै पढेर सुनाइन। त्यस कारणले गर्दाखेरि समग्रमा सामाजिक विकास समितिको प्रगति प्रतिवेदन यहाँहरूसम्म पेश गरिसकेको हुनाले म अन्तमा सामाजिक विकास समिति अन्तर्गत समस्या र चुनौती यहाँहरूसम्म राख्न चाहन्छु। जनशक्तिको व्यवस्थापन नहुनु, नीतिगत समस्या, स्पष्ट मार्गनिर्देशनको अभाव, कार्ययोजना र कार्यतालिकाको निर्माण र कार्यान्वयन र अपन्नत्वको अभाव समाधानका उपायहरूमा नगरपालिकाको संगठन सर्वेक्षण अध्ययन पारित गरी कार्यान्वयन गर्नुपर्ने, वार्षिक कार्ययोजना र कार्यतालिकाहरू स्वीकृत गरी आर्थिक वर्षको प्रारम्भदेखि नै लागू गर्नुपर्ने, सामाजिक विषय क्षेत्रलाई सक्रिय बनाउन नीति निर्देशिका कार्यविधि पारित गरी कार्यान्वयन गर्नुपर्ने, सामूहिक निर्णय र छलफल अन्तर्क्रिया गरी कार्यक्रम गर्नुपर्ने, विषयगत शाखाका समिति उपसमितिलाई थप सक्रिय बनाई कार्यक्रम सञ्चालन गर्नुपर्ने, आगामी आर्थिक वर्ष 83-84 सामाजिक विकास विषय क्षेत्रलाई थप प्रभावकारी बनाउन संघीय नीति, प्रदेश नीति र नगरको नीतिका आधारहरूमा कार्यक्रमलाई प्राथमिकरण गरी छनौट एवं कार्यान्वयन गर्नुपर्ने। हस्त धन्यवाद। संयोजक सन्तोष कुमार तामाङ, सामाजिक विकास समिति। र म यो प्रतिवेदन आजको 19 नगरसभा अधिवेशनको सभा अध्यक्ष नगर प्रमुखलाई म हस्तान्तरण गर्न चाहन्छु। हस्त धन्यवाद।
2: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
3: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
3: नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा
5: जरूरी सार्वजनिक महत्वको प्रस्ताव सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुन सक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम मान्छेको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
6: 166 विधेयक संसदमा ल्याउने सरकारको तयारी, मधेस प्रदेशको बजेट सर्वसहमत पारित, कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या, लुम्बिनीमा प्रभाव नपर्ने दावी।
7: तर लुम्बिनी प्रदेशको कंग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ, सरकार गतिशीलताका साथ गतिका साथ अगाडि बढ़िरहेको छ, दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ, अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौं।
6: नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट, स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर, एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन।
8: यो 8 सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आयो पनि होइन, आउने दिनमा कस्ता कदमहरू चाल्दाखेरि योभन्दा बेटर पोलिसी र कमिटी के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो, यसमा नै अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
6: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन, नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट, फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: नेपालको संविधान 2072ले नागरिकका मौलिक अधिकार मात्र होइन कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सृजना हुन सक्ने हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
9: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपदोज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनलाई बताउनुभयो।
10: दुईटा निवेदनहरू प्रस्तुत भएका थिए र यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुन्छ सर। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
9: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजालासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अरालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अरालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 विधेयकको सूची बुझाउनु भएको हो। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी
11: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ, यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेश सभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
9: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने बताउनुभयो।
12: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
9: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापा
13: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, विपदको गम्भीर यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा त्यसको बारेमा पनि छ। एकदम गम्भीर अवस्था छ नि त, जोखिम छ एकदम होइन। अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्, यो अब धेरै समस्याहरू छ। अब बारम्बार सुकुम्बासी कहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुनसक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
9: कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढ़ेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
14: आफूले नै ल्याएका मापदण्डहरूको उल्लंघन, नीति र कार्यक्रमको उल्लंघन, एसडिजीको उल्लंघन, त्यही मात्र होइन कि गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरू मध्ये 6 सुदूरपश्चिममा पर्ने तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णयहरू गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय र सिलिङमा आफूले नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई कब्जा गरेर काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत अवस्थामा किन सर्वहार श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै पुलकित गर्ने गरी समावेशिताको सिद्धान्तलाई चिन्ह मान्ने गरी त्यो क्रियाकलाप हामीले कृतज्ञ।
9: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढ़ेपछि राजीनामाको विकल्प नभएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सीआईएनलाई बताउनुभयो।
15: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो, 2021 गते नै उहाँले राजीनामा दिने भन्ने कुरा गर्नुभएको थियो। अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो। अब यो महिनाको अन्तिम पनि भइसकेको, र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्रावण हुने भयो। त्यसैले हामीले त जे पनि दुई वर्ष एक वर्षको लागि हामी क्याबिनेटमा गएको, दुई वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ। त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छौँ, अरू साथीहरूको लागि पनि सहज होला, अरूको लागि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो। खास त्यहाँको नियमित हो।
9: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले बैठकमा भन्नुभयो,
16: शुरूदेखि नै तपाईँहरूले अलि ध्यान दिएर जिम्मेवारी पूर्ण ढंगले यो जति छ यही 2 करोड रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धिमूलक हुन्छ। यो दिशातर्फ जानु करो, कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन, के गरेको छ, फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौं। मैले गत वर्ष पनि अनि पछि गएर यहाँ यही कुरो भनेको थिएँ, अलिकति अग्रिय ढंगले नै भन्नुपर्ने अवस्था हो कि, तर पनि गत वर्ष तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो, तर यो प्रगतिलाई सुखद भन्नु मिल्दैन।
9: कांग्रेसले 7 प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो। मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाखको बजेट प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोर स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल पौने 1 बजे हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएको छ। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पौने 1 बजे विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
6: रासायनिक मलको नकारात्मक प्रभाव बारे किसानको चेतना बढ्दै
17: गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
18: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन।
6: झोल मलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, चार वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाई विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
21: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
22: शान्तिनगर गाउँपालिका 5 चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
23: विषादी रहित तरकारी खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेछ।
22: चिजमानी जस्तै अहिले शान्तिनगर र दंगेश्वरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ।
24: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर, चिचुके, पहेँलो पासो प्रयोग गरिरहेछौ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेछौ।
22: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढ़ेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दंगेश्वरण गाउँपालिका 4 किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
25: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गराएछौ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौँ।
26: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेछौँ।
22: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दंगेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत।
0: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई भगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ, बाख्राको त्यसै माग छ खसी बोकाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
22: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गिश्रण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
1: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
22: गाई बस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, वनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मद्दत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढ़ी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो, मध्यपश्चिम दाङ।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। स्थानीय तहको नेतृत्व गरेको चार वर्षमा सुशासनको पाटो बलियो बनाउने कोशिश
2: सरुवा हुँदाखेरि केही कामहरू छुट्ने, केही कामहरू अब बेरुजुमा पनि परिदिने, कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर लैजानेमा नयाँ आउने, नयाँ सिकाइ हुने।
6: उपलब्धि र चुनौतीका बारेमा एकजना मेयरसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्थानीय सरकारको पछिल्लो 5 वर्ष कार्यकाल मध्ये 4 वर्षको समयावधि सकिएको छ। यसबीचमा स्थानीय तहले आफ्नो बजेट, साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिश गर्दै आएका छन्। पहाड़ी जिल्लामा विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रह्यो? साथी लीलप्रकाश चन्दले जाजरकोटको नलगा नगरपालिकाका मेयर डम्बर बहादुर रावतसँग सोध्नु भएको छ।
2: संसारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै संसारको पहुँच थिएन, 10-11 लगायतको वडाहरूमा। त्यसको लागि हामीले 10 नम्बर वडाको झारगाउँमा ठुलो टावर राख्यौँ। पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौँ। सडक पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाइन्छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सडकको क्षेत्रमा, सिँचाइको क्षेत्रमा त्यस्तो भएको छ भने हाम्रो ठुलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
5: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नलगा नगरपालिका?
2: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगा नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस साबित 5 गाविस मिलेर नगरपालिका बनेको, त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो 5 डाँडा गाउँ, लाहाङ, भजनपुर, हरदारा, भगवती 5 गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ। हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरेर सफल भएको छौँ। भौगोलिक रूपमा कठिनाइ भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20
5: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पाएन।
2: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्ला मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रवाह गर्न गइरहेको छौँ। 3 डाक्टरबाट सेवा प्रवाह भइरहेको छ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुने भयो भने सोझै परदेश भेरी अस्पताल नेपाल हुन्छ, कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नु पर्ने अवस्था खालको छ।
5: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार, संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन, तर नलगाड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नलगाड नगरपालिकाभित्र चलिरहेका छ।
2: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा ती इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गराएर
5: अल्ट्रासाउण्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
2: हामीले एउटा अस्पतालमै यहाँ हाम्रा नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी इको लगायतको हामी त्यो गर्ने सम्मको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
5: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि दुई पटक त्यहाँ भयो भन्ने हामीले सुन्न पाइयो।
2: हजुर,
5: यो भविष्यमा किनभने दात्री निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो, उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना जुन खालको सेवा पुगिरहेको छ त्यसलाई अब रोक्दैन
2: रोकिँदैन, यो अझ व्यवस्थित भएर जान्छ। आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि कार्यक्रमहरू छन्, हामीले कार्यविधिहरू पनि निर्माण गरेका छौँ, अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोचाइ छ, हामी त्यो खालको कार्यक्रमहरू बनाएको छ।
5: अनि विकास निर्माणको सन्दर्भमा सड़क बाटो पुल पुलिसको सन्दर्भको अनुभव कस्तो रहेछ 4 वर्षको?
2: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन्, 3 तलेसम्मको हाम्रो जाइका कम्पनीसँगको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रा 4 ठाउँमा 3 तले भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने डब्ल्युएफपी लगायत अन्य संघ संस्था र हाम्रै उसबाट संघ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा। सड़कको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाडमा भेरी करिडोर पर्छ, 1 नम्बरदेखि लगेर 12 नम्बरसम्म हाम्रो पक्की सड़क नै छ, त्यस्तै अर्को हाम्रो 2 नम्बर क्षेत्रदेखि 3, 4, 6 को सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सड़क बन्दैछ र अन्य क्षेत्रमा ग्राबिल पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सडकमा पनि भइरहेछ।
5: कतिपय सडकहरू बर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब बर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो।
2: हजुर,
5: अबको बाँकी 1 वर्षको कार्यकालमा ती सबै त्यो 12 महिना चल्न सक्ने होलान् अथवा कस्तो रहला?
2: यो मेन लाइन त 12 महिना सुचारू नै रहन्छ, यही 1 नम्बर 2 नम्बर 5 नम्बर हुँदै 7, 8, 9, 10, 11, 12 तिहारको पनि अब पुलबाट जोडिन्छ, झोलुङ्गे पुलबाट जोडिन्छ, यो चाहिँ सधैँ चल्छ। अन्य हाम्रो कृषि सडकहरू छन् केही यसँग नजोडिएको वडाहरू, ती ठाउँहरूमा भने बर्खाको सम्बन्धमा केही अवरुद्ध हुन्छ, त्यसको लागि पनि अलिकति नाली काट्ने स्तर सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ। तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावनले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या चाहिँ केही समय लाग्ने देखिन्छ।
5: यसमा प्रदेश र संघीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के छ त्यस्तो खालको अनुभव रह्यो कि रहेन?
2: अलिअलि त्यस्तो क्षेत्र
5: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भने यहाँहरूले
2: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय मेन प्रायोरिटीमा पर्नुपर्ने कामहरू पनि छुट दिने त्यस्तो चाहिँ भएको छ।
20: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ। मधेस प्रदेशको बजेट सर्वसहमत पारित भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन्। नवप्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका 8 स्थानीय तह छनौटमा परेका छन्। स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ। र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन भएको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इङ्ल्याण्ड बीच खेल हुनेछ। हस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असार 32 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अभी रात को 8 बजे हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: सूर्य ज्योति सही प्लान यो प्लान ले प्रीमियम तिरे को 6 गुणा सम्म को कवरेज दिन्छ अनि प्रीमियम तिर्ने अवधि पश्चात होल लाइफ कवरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजो
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
3: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
3: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
4: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
4: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
3: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
4: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
3: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
4: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट गभर्नमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414198 र 9841525957।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033484 वा 98444410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: दल मन्थन घामीजी म तपाईलाई कार्यक्रम रेडियो फार्ममा स्वागत गर्छु।
2: धन्यवाद, नमस्ते।
1: अब तपाईहरुलाई सरकारले खास गरी पहिलो त सुकुमासी बस्ती भत्काइयो खोला किनारबाट, त्यसपछि कीर्तिपुरको सत्संग भवन राखियो, त्यहाँनिर होल्डिङ सेन्टर बनाइयो राखियो, त्यहाँ पनि बाढी आए पछाडि त्यहाँबाट पनि उद्धार गरेर ल्याएर भक्तपुरको खरीपाटी र बोडीमा राखेको छ। तर तपाईहरु त्यहाँ पनि हामी असुरक्षित भयौं भन्दै यो बेला प्रशासनमा राष्ट्रिय मानव अधिकार आयोगमा धाइराख्नु भएको छ, के कारणले असुरक्षित हुनुभयो? तपाईहरुको असुरक्षा के हो?
2: एउटा त के भने बास स्थानकै असुरक्षा हो।
1: हजुर,
2: लगभग यहाँ 23 परिवार बसोबास गरिन्छ। 23 परिवारमा लगभग 2-3 परिवार गरेर एउटै रूममा चाहिँ बस्ने अवस्था छ।
1: हजुर,
2: त्यसै गरेर अरू धेरै कुराहरूको अप्ठ्यारो छ। यहाँ सबै लुगाहरू भिजेको, कृतिपुर होल्डिङ सेन्टरमा भिजेका थिए, त्यहाँ ल्याएर यहाँ चाहिँ राखेको थियो। त्यो बाँचे पुछेका कपडाहरू पनि यो होल्डिङ सेन्टरको प्राङ्गणमा राखिएको थियो, त्यो पनि हिजोको पानीले दिउँसो भरि भिज्यो।
1: हजुर,
2: र हामीले असुरक्षाको महसुस गरेर हिजो राष्ट्रिय मानव अधिकार आयोगमा हामीले चाहिँ पत्र बुझायौं, अनुरोध गर्यौं, हाम्रो जीवन रक्षाको लागि अनुरोध चाहिँ गरेका छौं। र त्यहाँ अध्यक्षज्यूले हामीले यहाँको पटक पटक चाहिँ अधिकारको लागि हामीले सरकारलाई सिफारिस गरेका छौँ। कतिपल्ट चाहिँ सरकारले समयमै अब गर्न नसकेको त्यो हामीले नै महसुस गरेका छौँ। र पटक पटक हामीले चाहिँ सरकारलाई जानकारी गराएका छौँ, पहल गरेका छौँ, त्यो समयमा सुनवाई भएको छैन। त फेरि पनि तपाईँहरू आउनु भएको छ, तपाईँहरूको चाहिँ यो कुरालाई लिएर फेरि पनि हामी सजग गराउँछौँ सरकारलाई भन्ने प्रतिबद्धता गर्नुभएको छ। अर्को कुरा चाहिँ के हो भने, जब 22 वर्षदेखि 50 वर्षसम्म बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको 24 घण्टाभित्रमा यहाँबाट उठ्नु भनेर चाहिँ प्रहरी र सेनाले चाहिँ राति तपाईँको सादा पोसाकमा आएर डर त्रास देखाएर र 24 घण्टाभित्रमा उहाँहरूले चाहिँ डोजर प्रहरी र सेना लगाएर घर भत्काए। घर भत्काइसकेपछि 3-4 पुस्ता बसोबास गर्दै गरेका परिवारहरू विक्षिप्त रूपमा विभिन्न चाहिँ आफ्नो नाता गोता र काठमाडौँ चिने जानेकामा शरण लिन पुगे। धेरै जस्तो तपाईँको शरण लिन पुगेका छन् भने होल्डिङ सेन्टरमा राखेका चाहिँ पीड़ित परिवारहरू को चाहिँ यस्तो छ अवस्था, 2 आमा बुवा बसेका छन् भने उनीहरूको चाहिँ उनीहरूको आमा बुवाको अवस्था कस्तो छ त्यो थाहा छैन, उनीहरूका छोरा बुहारीको अवस्था कस्तो छ त्यो थाहा छैन, उनीहरूका जवान छोरा छोरीहरू चाहिँ अर्काको घरमा चाहिँ छिमेकी नाता गोताका घरमा कोठामा चाहिँ शरण लिएर चाहिँ कसैका 15 दिन, कसैका 2 महिना भइसक्यो, कसैका हप्ता दिन पालो फेर्दै बसिरहेको अवस्था छ। जवान छोरीहरू जवान जवानीहरू त्यसरी अर्काको घरमा चाहिँ 15 दिन 10 दिन त्यसरी बस्दै गर्दाखेरि त्यो लाभार्थी अवस्था भइसकेको अवस्था छ। त्यसै गरेर धेरै चाहिँ वृद्धा वृद्धाहरूको मानसिक सन्तुलन नै गुम्ने अवस्था भइसकेको छ। म यदि तपाईँसँग म बोलिरहँदाखेरि मेरो आफ्नै पनि अवस्था कस्तो भइसकेको अवस्था छ भने, ती सुकुम्बासी भूमिहीनहरूको यो कुरा गर्दै गर्दाखेरि ती भूमिहीनहरूको अवस्थालाई मैले लगभग 25 वर्ष देखि मैले आन्दोलन र आवाज उठाउँदै आएको र त्यो घर भत्किँदैदेखि म नजिक छु र उहाँहरूको अवस्था हेर्दाखेरि म आफैलाई सही नसक्नु अवस्था भएको छ। कतिखेर चाहिँ भक्कानिने अवस्था भइसकेको अवस्था छ। त्यसो भएकाले अत्यन्तै विक्षिप्त अत्यन्तै
1: अनि जस्तो यो तपाईँले असुरक्षाका कारण चाहिँ धेरैवटा बताउनु भयो होइन, एउटा सेल्टरकै कुरा छ, अर्को उमेर पुगेका खास छोरी चेलीको कुरा आयो, अस्मिता लुटिन सक्ने खतराको कुरा, आफ्नै ज्यानको कुरा, वृद्ध वृद्धाको कुरा, बालबालिकाको, यी धेरै आयाम
2: र आवाज उठाउँदै आएको र त्यो घर भत्किँदैदेखि म नजिक छु र उहाँहरूको अवस्था हेर्दाखेरि म आफैलाई सही नसक्नु अवस्था भएको छ। कतिखेर चाहिँ

0: प्रमाणपत्र बुझाउनु भएको छ, भेट्नु भएको छ, त्यति मात्र होइन सरकारकै मन्त्रीहरू सात सात जना आएर त्यहाँ प्रतिबद्धता जनाउनु भएको छ। त्यहाँ उहाँहरूले के भनिराख्नु भएको छ, मानव अधिकार आयोग के भन्छ, प्रशासन के भन्छ, मन्त्रीहरू के भनिराख्नु भएको छ, भइरहेको छ कि?
1: मानव अधिकार आयोगले तपाईँहरूको विषयमा हामी गम्भीर छौ, अत्यन्तै अप्ठ्यारो अवस्थामा हुनुहुन्छ, हामीले सरकारलाई सजग गराएका छौ भन्नुहुन्छ उहाँहरूले, र सरकारका मान्छेहरूले आउँदाखेरि तपाईँहरूको व्यवस्थापन हामी हुनुपर्छ भनेर हामी लागेका छौँ, छिटो भन्दा छिटो लाग्ने पक्षमा छौँ, लागेका छौँ भनेर कुरो चपाएर भुलिराख्नु भएको छ। त्यसो भए कहिले हो त हाम्रो व्यवस्थापन लाउन त, यो मितिसम्म चाहिँ तपाईँहरूलाई यसरी हामी व्यवस्थापन गर्छौँ भन्ने खालको चाहिँ प्रतिबद्धता आओस् न त, तपाईँहरूले त्यो गरिदिनुहोस्। यति तपाईँहरूले त यो चाहिँ मुखले बोल्ने र कागजमा गर्ने त त्यो त दोधारको कुराहरू भइरहेछ। मुखले बोल्नुहुन्छ तर व्यवहारमा त कुनै काम गर्नुहुन्न। मुखले चाहिँ पन्ध्र दिनभित्रमा व्यवस्थापन गर्छु भनेर तपाईँहरूले घर भत्काएर होल्डिङ सेन्टरमा राख्नुभयो, तीन महिनासम्म होल्डिङ सेन्टरमा राख्दा पनि तपाईँहरूले गर्न सक्नु भएन, फेरि अर्को होल्डिङ सेन्टरमा बस्नुपर्ने अवस्था भयो, त्यो सिर्जना भयो, अनि यो ठाउँ सारेर यो चाहिँ पशुलाई चाहिँ मालिकले चाहिँ बेचेर अर्को ठाउँमा सारे जस्तो त्यो चाहिँ अपराधपूर्ण कार्य भएको छ माननीय ज्यू भनेर भन्दाखेरि हामी गर्छौ हामी नि बोल्न सिक्दैछौ नयाँ छौ भन्ने खालका त्यस्ता अपरिपक्व कुराहरू चाहिँ उहाँहरूको आइरहेको छ।
0: ए भनेपछि यही दिन यति नै बेला टुङ्गिन्छ भन्ने कुराको अझै पनि निश्चितता छैन?
1: छैन छैन छैन, अहिले पनि यो किर्तिपुर होल्डिङ सेन्टरबाट सारिएका बोर्डेमा रहेका परिवारहरू अहिले पनि एउटा कोठामा तीन परिवार बस्नु भएको छ, श्रीमान श्रीमती। अब हेर्नुहोस् त्यहाँको त्यो प्राइभेसी भन्ने कहाँ हुन्छ होला, यो अत्यन्तै क्रूरता चाहिँ यहाँ भएको छ होइन। अब यहाँ चाहिँ हाम्रा शुभ चिन्तकहरू तपाईँहरू पत्रकारहरू आउँदा पनि यहाँ छिर्ने अवस्था छैन, छिर्न दिँदैन। अब यस्तो अवस्था छ, देशको चौथो अङ्क चाहिँ नागरिकको अवस्था के छ भनेर बुझ्न पाउँदैन भने अब चाहिँ सर्वसाधारण एउटा सुकुम्बासी भूमिहीन चाहिँ गरिबहरूको अवस्था कस्तो होला तपाईँ आफैले नै विचार गर्नुहोस्।
0: अनि तपाईँहरूको मनसाय चाहिँ अब ती जो जो बसिराख्नु भएको छ उहाँहरू बीच हुने सल्लाह के हो त अहिलेको, अब के हो तपाईँहरूको सल्लाह आगामी बाटो?
1: होइन, अब आगामी बाटो हामीले भनेका छौँ, आज मात्रै चाहिँ अर्थमन्त्रीका चाहिँ सल्लाहकार चाहिँ उत्तम अर्थमन्त्रीका सल्लाहकार उत्तम निरौला आउनु भएको थियो
0: हजुर,
1: उहाँलाई हामीले चाहिँ यो माग पत्र दिँदै गर्दाखेरि र यहाँको अवस्था म आफैले सुनाए, यहाँका आमा बुवाहरूको, यहाँका चाहिँ जवानहरूको, यहाँ होल्डिङ सेन्टरमा रहेका र बिचल्ली भएर चाहिँ शरण लिइरहेका अर्काको आफन्तहरूकोमा शरण लिइरहेकाको अवस्था हुँदाखेरि उहाँ अलिकति भावुक पनि हुनुहुँदो रहेछ, म जस्तै उहाँका आँखाभरि दुःखभरि आँसु पनि देखेँ मैले होइन, म आफैलाई नि अलिक कष्ट भयो। अनि त्यस उहाँलाई भने के गर्ने, अब यो व्यवस्थापन गर्नुपर्ने हो छिटो भन्दा छिटो, तपाईँहरूको भार म के अरे अवस्था मैले बुझेको छु, त्यहीबाट बुझेको छु, म अब चाहिँ सरकारलाई पनि म भन्ने छु, सदनमा पनि यो कुरा उठाउन लगाउँछु, सचिवालयमा पनि यो कुरा, संसद सचिवालयमा पनि यो कुरा म पठाउँछु तपाईँहरूको माग भनेर भन्नुभयो। सिद्धो साहब पनि आउनु भएको थियो, सिद्धो साहबलाई चाहिँ हामीले यो निवेदन पठायौँ। निवेदनमा उहाँले के भन्नुभयो भने ठिक छ, पहिलो त उहाँले अलिकति चिचाउनु भयो यो निवेदन लिनलाई होइन, अनि हामीले मैले म आफैले होइन यो लिनुपर्छ, तपाईँ अब सरकारको प्रतिनिधित्व एउटा चाहिँ सिद्धो साहब आउनु भएको छ, सिद्धो साहबले प्रधानमन्त्रीलाई यो चाहिँ पत्र दिनु पर्यो र सरकारका सबै निकायहरूमा यो पत्र चाहिँ दिनु पर्यो भनेर, र यहाँ सिद्धो साहबले गर्न सक्ने अथवा जिल्लाले गर्न सक्ने सम्मको चाहिँ सुविधा यहाँ दिएर चाहिँ सुरक्षा दिनु पर्यो भनिसकिसकेपछि उहाँले लिनु भएर म यो चाहिँ आज नै म चाहिँ सम्बन्धित निकायलाई फरवर्ड गर्छु भन्नुभएको छ।
0: अब खास गरी सरकारले त फेरि निश्चित पैसा पनि सुरुमा 25,000 त्यसपछि 15,000 मासिक दिने गरीको एउटा व्यवस्थापनको विषय पनि त गरेको थियो, त्यो त्यो पाटोबाट जाँदा यो व्यवस्थापन हुन्छ कि हुँदैन?
1: त्यो हुँदैन, त्यो 25 अब एउटा त काठमाडौँमा यस्तो समस्या छ, दलितलाई कोठा दिँदैनन् होइन, दलित भन्ने बित्तिकै काठमाडौँका धेरै ठाउँहरूमा धेरै भनौँ न सुकुम्बासीहरू भित्रमा धेरै भन्दा धेरै सुकुम्बासी दलितहरू नै छन्, र अर्को कुरा के भने गैर दलित समुदाय जो हुनुहुन्छ उहाँलाई पनि सुकुम्बासी भन्ने बित्तिकै चाहिँ कोठा दिएको अवस्था छैन, कति हाम्रा साथीहरू आफू चाहिँ छिमेकीहरूले त्यो चाहिँ कोठा खोज्

0: त्यही जाँदाखेरि कोटा भेट्टाउनुहुन्छ अनि भेट्टाएको ठाउँबाट पनि चाहिँ बस्दै गरेका एक हप्ता दुई हप्ता बसेकाहरू पनि तपाईँहरू त सुकुम्बासी हुनुहुन्न रहेछ तपाईँहरूलाई त सरकारले दिइहाल्छ तपाईँहरू यो कोटा छोडिदिनुहोस् भनेर चाहिँ कोठाबाट निकालेको अवस्थाहरू पनि छ होइन। त्यसै गरेर दलित समुदायको त कुरै नगरौँ, दलित समुदायलाई त अब चाहे कोठै पाउँदैनन्, अब तपाईँहरूलाई थाहा छ लगभग लगभग 90 दिनदेखि चाहिँ काठमाडौँमा कोठा खाली छ सरकार भनेर एकजना दलित अभियन्ता हाम्रो बहिनी आन्दोलनमै हुनुहुन्छ, त्यस्तो छ अवस्था।
1: अब त्यसो भए जस्तो सन्तानको भविष्यको विषय आफन्तहरूबाट आउने प्रतिक्रियाहरू चाहिँ के छ तपाईँहरूमा?
0: सन्तानको भविष्य कुरा गर्नुहुन्छ नि अत्यन्तै गाह्रो छ, त्यो सम्झेर सम्झिसक्नु छैन। सबै परिवार सबैको एक एक परिवारको होल्डिङ सेन्टरमा बसेका परिवारको आफन्त आफ्ना छोराछोरी अब विभिन्न ठाउँमा छरिएर आफन्तकोमा शरण लिएर बसेको अवस्था छ भने अब यहाँबाट कसरी गर्ने भन्ने कुरामा चाहिँ अब सरकारले सरकारको आशा नै छ। अब हाम्रो हातमा अथवा सर यहाँ होल्डिङ सेन्टरमा रहेकाहरूको त्यस्तो कुनै शक्ति नभएको हुनाले हामीले त अब एउटा आशा गर्ने कुरा हो, जनताले आशा गर्ने कुरा हो, त्यो आशा गरेरै बसेका छन् र अब धेरै अवस्था नाजुकै छ।
1: अनि जस्तो अब विपक्षी दलहरू पनि छन्, विभिन्न संघ संस्थाहरू छन्, उनीहरूको चाहिँ तपाईँहरूका प्रति धारणा के छ?
0: उहाँहरूले अब
1: आउनुभयो विपक्षी दलका नेताहरू भेट्न, ठुला ठुला नेताहरू?
0: छैन छैन, उहाँहरू आउनु भएको छैन कुनै पनि,
1: उहाँहरूलाई खासै मतलब छैन तपाईँहरूको?
0: कुनै भातृ संगठनका साथीहरू चाहिँ हुनुहुन्छ, आउनुहुन्छ, उहाँहरूले लागि नै राख्नु भएको छ। ठुला दलका नेताहरू चाहिँ अहिलेसम्म चाहिँ पार्टीकै तर्फ भनेबाट भनेर होल्डिङ सेन्टरमा कुनै पनि होल्डिङ सेन्टरमा आउनु भएको छैन।
1: अब यो अव्यवस्थित बसोबासी सुकुम्बासी सबैको संख्या जोडेर देशव्यापी रूपमा 12-13 लाख घर परिवार, यो 50-60 लाख हाराहारीमा संख्या रहेको बताइन्छ। तपाईँहरू भोटका लागि प्रयोग हुने र कुनै पनि शासक आए पछाडि यही किसिमको समस्या हुने जो भइरहेछ, यो चाहिँ किन भइरहेको होला जस्तो लाग्छ?
0: यस्तो हो, म आफूलाई लागेको चाहिँ के हो भने सुकुम्बासी भूमिहीन गरीबहरू आशा केन्द्रित छन्,
1: हजुर,
0: आश्रित छन्। तिनै सामन्तहरूको काम गर्नुपर्ने अवस्था, तिनै ठुला छालुहरूको काम गर्नुपर्ने अवस्था, अलिकति विद्रोही स्वभाव भएकाहरूलाई नेता टोपली भयो भनेर विभिन्न आक्षेप लगाउने अवस्था। अहिले म यहाँ तपाईँसँग यति कुरा गरिरहन्छु र साँच्चै नै पीड़ामा परेकाहरूको न्यायको लागि म निरन्तर लागिरहँदाखेरि सरकारकै योजना अनुसार मैले त्यो आवास गरिरहेको छु, यसरी कुरा गरिरहँदाखेरि यही भित्रका पीड़ित परिवारहरूलाई नै चलाएर एकाध मान्छेलाई चलाएर बोल्न नदिने, यहाँ समग्र आवाज उठाउन नदिने त्यस्तो खालको चालबाजी पनि उनीहरूले गरिरहेको छ। यहाँ अहिले धेरै होइन 2-3 जनालाई त्यसरी चलाइरहेको अवस्था छ र यस्तो खालको प्रयोग चाहिँ अब विगतदेखि नै हुँदै आएको हो र अहिले पनि संगठित हुन नसकेको कारण चाहिँ तिनै कारण पनि हो, अरूसँग आश्रित गर्ने, अरूको काम गर्नुपर्ने भएको कारणले हो।
1: अब रोजगारीको पाटो चाहिँ तपाईँहरू यसरी समुदायबाटै ब्रेक हुँदा, बसिरहेको ठाउँबाट ब्रेक हुँदाखेरि त्यो पाटोमा कति असजिलो हुँदो रहेछ, त्यो कसरी कभर हुन सक्छ भविष्यमा?
0: धेरै ठुलो असर पर्ने रहेछ। म आफू चाहिँ थापाथलीमा बस्थे, थापाथलीको बाटो हिँड्दा नै मेरो आँखाबाट आँसु झरेका हुन्छन् किनभने 22 वर्षदेखि म त्यहाँ बसेको छु, चाहिँ 29 वर्षको मेरो छोरा भयो, 29 वर्ष अगाडि मेरो छोरा त्यही थापाथलीमा जन्मिएको हो, थापाथली प्रसिद्ध गृहमा म करिब 22 वर्षदेखि म त्यहाँ बसेको छु भने 31 वर्षदेखि म थापाथलीमा बसेको हो,
1: हजुर,
0: भनेपछि त मान्छेको मन त त्यहाँका बाटो हिँड्दै गर्दा त्यहाँका छिमेकीहरू, त्यहाँका चाहिँ घरबेटीहरू होइन, त्यहाँका दोकानहरूमा यसो निस्किँदाखेरि उहाँहरूले नि धेरै गाह्रो भयो हामीलाई, तपाईँहरू जानुभयो हाम्रो व्यापार सुक्यो होइन, तपाईँहरू आउनुहुन्थ्यो हाम्रो व्यापार बढेको थियो भनेर उहाँहरू पो गुनासो गर्नुहुन्छ।
1: अनि कयौं चाहिँ यो बेला हुकुम्बासीका पनि चर्चा हुने गर्छन्, त्यो सुन्दा कस्तो लाग्छ तपाईँलाई?
0: त्यो त चाहिँ सामन्ती अनि त्यहाँदेखि गरिबहरूलाई चाहिँ माया नगर्नेहरूले हुकुम्बासी र सुकुम्बासीको नाममा फुटाएका छन्। हुकुम्बासी हो भने को चाहिँ हो? हुकुम्बासी राज्यको निकायले 2 घण्टा भित्रमा को हो हुकुम्बासी को सुकुम्बासी त्यो पत्ता लगाउने हो नि,
1: हजुर,
0: होइन
1: हजुर.
0: अब 50 वर्षदेखि बस्दै आएका परिवारहरू छन्, 50 वर्षदेखि मान्छे हो नि त, उसको त दिमाग हुन्छ नि त, सचेत हुन्छ, हो नि त मान्छे होइन, मानव चाहिँ सचेत हो. अनि ऊ सुकुम्बासीमै बस्दै आए तापनि 50 वर्षदेखि त एकै कोडा चाहिँ इँटा बोक्ने भने नि कतिवटा इँटा होला हेर्नु त. भनेपछि तिनीहरूले दुःख गरेर दुःख न रगत र पसिना बगाएर बनाएका घर चाहिँ भत्ता बुङ्गा बनाइदिएको अवस्था छ होइन. उनीहरू चाहिँ ऋण गरेर बनाएको घरहरू चाहिँ भत्ता बुङ्गा बनाइदिएको अवस्था छ. अनि उनीहरूलाई चाहिँ 50 वर्षदेखि बस्दै आएको र विभिन्न साहुहरूको काम गर्दै, ज्यामी काम गर्दै, मिस्त्री काम गर्दै, उनीहरूले इँटा पुराना इँटाहरू भेला गर्दै बनाएका घरहरूलाई चाहिँ हुकुमवासी भनेर चाहिँ कुतर्क गर्ने र अपमान गर्ने जस्ता यी कुरा चाहिँ अत्यन्तै घृणित कुराहरू.
1: अन्तिममा अब यो तपाईँहरूको समस्या समाधान नहुने र मानवतामाथि यसरी नै खेलवाड भइराख्ने हो भने चाहिँ हामी अन्तर्राष्ट्रिय रूपमा र कानूनी ढोका ढकढकाउन बाध्य हुन्छौँ भनेर कतिपय मानव अधिकारवादीले चेतावनी दिइरहेको सुनिन्छ. त्यो सही बाटो नै होला जस्तो लाग्छ.
0: यो यो नेपालको कानून चाहिँ अब कानून र नेपालको जुन खालको चाहिँ कानूनलाई पालना गर्ने नेतृत्वहरू छन्, कार्यान्वयन गर्ने र गराउने ठाउँमा छन्, उनीहरूको गतिविधि हेर्दा यो काम गर्न सकिँदैन. र त्यसो भएकाले यो राज्य नै दास मनोवृत्ति भएको हुनाले अन्तर्राष्ट्र जगतले थोरै मात्रै पनि चाहिँ के हुँदैछ भनेर भन्यो भने कम्तीमा अलिकति सजग हुन्थ्यो कि भन्ने हो.
1: हस्, तपाईँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद.
0: हस्, धन्यवाद.
2: रेडियो पाओ, घटना विषयको सशक्त संवाद.
3: हजुरको रेडियो 102.1 मेगा.
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला.
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29.
5: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली.
6: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना.
7: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ. 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ. म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ.
6: आवश्यक कागजात:
7: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
7: र तोकिएको नवीकरण शुल्क.
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म.
7: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
6: सदस्य मृत्यु,
7: नगद राहत रु 20,000 रुपियाँ,
6: दुर्घटना स्वास्थ्य उपचार,
7: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
6: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक
7: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
6: अपाङ्गता,
7: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000.
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028. रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप.
8: हावा हुरी चलेको बेला के गर्ने?
9: घरको झ्याल र ढोका बन्द गर्ने,
8: आगोका स्रोतहरू बन्द गर्ने,
9: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
8: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
9: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
9: हावा हुरी चलेको बेला के नगर्ने,
8: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
9: बिजुलीको तार लत्रिएको छ भने नछुने,
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
9: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने.
8: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश.
10: सूर्य ज्योति दही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
12: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
13: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
14: हो र
13: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
14: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
13: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
14: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
13: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
17: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उप प्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ
16: निरूपण गर्ने प्रकृतिका विवादहरू
17: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
16: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
17: चरण घाँस दाउरा सम्बन्धी विवाद
16: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
17: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद
16: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
17: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
16: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
17: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
16: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
17: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
16: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद
17: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
16: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद
17: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद
16: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद
17: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद
16: गाली बेइज्जती सम्बन्धी विवाद
17: लुटपिट सम्बन्धी विवाद
16: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद
17: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद
16: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद
17: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद
16: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद
17: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
16: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
0: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचों, सही रोजो।
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
10: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
5: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
13: हजुरको रेडियो 102

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै 166 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य।
1: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्।
0: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने?
2: उहाँले पोजिटिभ लिनुभयो र विचार गर्न म एक्सन फोनको इम्प्लिमेन्टै गर्छु भन्ने किसिमले पनि उहाँले सजेसन दिनुभयो।
0: होटल संघ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5 दिन पनि जारी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5 दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौं र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ। इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ। उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन्। बीबीसीकी बारबरा प्लेट असर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। युक्रेन र युरोपेली संघ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन्। किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन्। रूसी आक्रमण विरूद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ। साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाड़ी राष्ट्रसहित 9 देशहरूलाई आफ्नो विशेषज्ञता बिक्री गरेको छ। ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रीट छान्नुभन्दा 5 दिन अघि सर स्टारमरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टारमरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा दुईटा क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्याण्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्याण्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021मा आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष शुरू हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिशियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सड़क सुरक्षा लगायत विभिन्न महत्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानून मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। त्यसका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी संघीय संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनुपर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसान्तभित्र संघीय संसदलाई पठाउनुपर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानून मन्त्री गौतमले बताइन्।
1: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
4: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानून मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानून मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका शुरूमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानून मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
5: पहिलो कुरो त मसुदा ड्राफ्ट गर्ने कुरै नै मलाई चाहिँ चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्यै सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
4: कानून मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानूनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली संचालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानून निर्माणका लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेश पछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढ़ाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौं।
2: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो पाँच सातको त बुँदै हो इम्पोर्टेन्ट बुँदा हो र हामीले लिख्नु पनि भएको थियौँ लिखित पनि बुझाएँ
0: तिस छ सातवटा बुँदामा चाहिँ के कुराहरू थिए
2: मुख्य बदम भन्यो भने चाहिँ अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा होइन अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ अहिलेको अवस्था 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नबरसम्मको लागि अहिले केही कुरामा सहजीकरण लिनुपर्ने हामीले चेष्टा गरेका थियौँ यो कुरा अब त्यसमा चाहिँ अब बचेल नेता हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा प्लस विद्युतको महसुसलाई अलिकति चाहिँ उद्योग स्रोतलाई तारिफ लगाइदिनु भने हामीले चाहिँ एउटा चाहिँ जोस राख्यौँ अर्को कुरा विचारहरू त अब असहज भइरहेको अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि हाम्रो बाधा भइरहेको छ के केमा छ हामी भन्ने बिर्सिन भएन उहाँले
0: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो
2: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ लिनुभयो र विचार गर्न म एक्सन म त्यो तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारले चाहिँ एकदमै अब प्रमोसन त्यो विशेष ध्यान दिएर विश्लेषण बजेट सुहाएर गर्छौँ भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो अथवा चाहिँ अब कुनै कुनै सानो होटेलहरूको त्यसमा इआइएको कारणले गर्दाखेरि नभएको अवस्थालाई उनीहरूले तुरन्तै बाधा अध्ययन फुकाउने किसिमको आश्वासन दिनुभएको छ
0: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन
2: दुवैको कुरा छ प्रवर्धनको काम चाहिँ सरकारले एकदमै जिम्मेवार कुरो गर्छ भन्ने किसिमको उहाँको आश्वासन आज दिँदैछ आन्तरिक प्लस बाह्य दुवै अब इन्डियन अब धेरै बहिनी निस्किँदैछ यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले बिग गरे जस्तै अब इन्डियनहरू आउँदाखेरि घर गर्न लिएर आउँछ अब घर गर्न ल्याउन नपाउनु भयो त्यस्तै अलिकति डिस्करेज भइरहेको छ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नलाई त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने अनि किसिमको पनि आश्वासन दिनुभएको छ
0: पोहोर जेनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको अनि त्यसले पनि असुरक्षा बढाएको होला नि त्यो विषयमा चाहिँ कुरा राख्नुभयो कि भएन
2: होइन अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्री हो अब जेनजी आन्दोलन पनि लेखमेन त हाम्रो अब अकुपेन्स ठ्याक्कै मिल्भयो तर बत्तीले रिभाइभ नै तुरन्त भयो अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के भन्नु क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो चाइना नेपालको चाहिँ क्रस बोर्डर हो त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले अवधारणाले अगाडि राखेको थियौँ उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ भारत अझै के के छ अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ
0: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग होर्मुज जलमार्ग माथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ यसबीचमा बहरेन र कुवेतले क्षेपास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन् बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट
3: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरूद्ध गर्ने चेतावनी दिएको छ इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेपास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए
0: हवस् छ। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बजे भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
2: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
2: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
2: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
4: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजो
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट डेभलपमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-900
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्ता।

0: निकलने
1: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
1: अपाङ्गता
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0485400028 98543408 रामेश्वर उद्योग वाणिज्य संघ कार्यालय रामेछाप
2: हावाहुरी चलेको बेला के गर्ने
0: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
0: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
0: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
3: हुर्केकै गिरिराज चल्ला 150
4: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
4: विराज किसानको साथी
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
4: प्रोप्राइटर जय मानन्दर फोन 0848-540-239 0848-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
6: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौं सही रोजौं
7: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
8: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
9: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
10: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
8: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692695998।
13: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
14: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
9: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 048 45 100 6, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
10: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
11: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
10: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
12: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेश नै सिप सिकेर मात्रै जाऊ।
13: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
14: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
13: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
14: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
15: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
16: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
14: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
7: शून्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान। सूर्यज्योति सही प्लान, सही सोचौं, सही रोजौं।
8: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका नाममा दोस्रो पटक अन्तरिम आदेश जारी गरेको छ। पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठित आयोग विरूद्ध पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंह र अधिवक्ता मणिराम उपाध्यायले दायर गरेका छुट्टा छुट्टै दुई रिटमा न्यायाधीश निर्धोज निरौलाको एकल इजलासले आज आदेश दिएको। सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न नमिल्ने भन्दै रिट दायर गर्नुभएको थियो भने उपाध्यायले आयोगले जारी गरेको नयाँ सूचना विरूद्ध हाल्नु भएको थियो। यो विषयमा सर्वोच्चले असार 26 गते पहिलो अन्तरिम आदेश जारी गरिसकेको छ। तर आयोगले भने अस्ति सोमबार सूचना निकालेर बहालवाला पूर्व न्यायाधीश र सैनिक अधिकारीको हकमा मात्र छानबिन स्थगित रहेको दावी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र होटल संघ नेपाल हानका पदाधिकारी बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेको भन्दै चिन्ता नगर्न र लगानी बढ़ाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ। बागमती प्रदेशका अनलाइनहरू संचार रजिष्ट्रारको कार्यालयमै नवीकरण हुने भएका छन्। बागमती प्रदेश सरकार र संचार रजिष्ट्रार कार्यालय आर्थिक वर्ष सकिन एक दिन बाँकी हुँदा प्रदेश ऐन र कानून बमोजिम अनलाइन नवीकरण गर्न तयार भएका हुन्। संघीय सरकारले संशोधन गरेको प्रकाशन तथा छापाखाना ऐनलाई कारण देखाउँदै प्रदेश रजिष्ट्रारको कार्यालय पछि हटेपछि बागमती प्रदेशका अनलाइन नवीकरण कार्य अन्यलमा परेको थियो। संघीय सरकारको निर्णयको पर्खाइमा रहेको बागमती प्रदेश सरकार र संचार रजिष्ट्रारको कार्यालय तथा प्रदेशमा दर्ता र अभिलेखीकरण भएका अनलाइन नवीकरण गर्ने निर्णयमा पुगेका हुन्। नेपाली कंग्रेसले सांसदहरूलाई जिल्लाको जिम्मेवारी तोकेको छ। नेपाली कंग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधि सभाका सांसदहरूलाई कार्यदेश सहित थप जिल्लाको जिम्मेवारी दिएको हो। बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्ला बाहेक एक वा एक भन्दा बढ़ी जिल्लाको जिम्मेवारी कार्यदेश सहित तोक्ने निर्णय गरेको छ। जसअनुसार दोलखाको जिम्मेवारी रीना उप्रेतीलाई दिएको छ भने मदन कृष्ण श्रेष्ठलाई रामेछाप, डाक्टर गंगालक्ष्मी अवाललाई काभ्रेपलाञ्चोक र पवित्र विकलाई सिन्धुलीको जिम्मेवारी तोकिएको छ। यस्तै अर्जुन नरसिंह केसीलाई सिन्धुपाल्चोक तथा सीता थपलियाली चितवन र नवलपुरको जिम्मेवारी सम्हाल्नुहुनेछ भने सुशीला ढकाल आचार्यलाई ललितपुरको जिम्मेवारी दिएको छ। नेपाल आयल निगमले पेट्रोल डिजल र मटितेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको जानकारी दिएको हो। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। निगम संचालक समितिको आजको निर्णय अनुसार नयाँ मूल्य सूची भोलिदेखि लागू हुने छ। प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख टोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन 14 गते बस्ने जानकारी दिनुभएको। आजको बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले तीन आयोगका प्रतिवेदन पेश गर्नुभएको। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081 र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभएको। आजको प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सर्वसम्मतिले अनुमोदन समेत गरेको छ।
सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहित एकैपटक छ सचिवको सरुवा गरेको छ। अख्तियार दुर्योग अनुसन्धान आयोग विभिन्न मन्त्रालय तथा कार्यालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो। राष्ट्रिय सतर्कता केन्द्र तथा विज्ञान प्रविधि महिला र उद्योग मन्त्रालयका सचिवहरू पनि परिवर्तन भएका छन्। अख्तियारका सचिव नारायण प्रसाद शर्मा दुवाडीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ भने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव दिल्ली राम शर्मालाई अख्तियारमा पठाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनानाथ मिश्रलाई विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयमा पठाइएको छ भने सतर्कता केन्द्रमा पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुरा सैनिकको सरुवा भएको छ। महिला बाल बालिका मन्त्रालय किराधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको अतिरिक्त समूहमा रहने गरी सरुवा गरिएको छ। सो मन्त्रालयमा भने उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको सरुवा गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका प्रस्थान गर्नुभएको छ। कम्युनिष्ट समाजवादी प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्ब्लीमा सहभागी हुन प्रचण्ड बुधबार श्रीलंका प्रस्थान गर्नुभएको हो। प्रदेश सरकारमा देखिएको कंग्रेस एमालेको सहकार्य तोडिने भएको छ। नेपाली कंग्रेसले सातवटा प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको प्रदेश सरकारमा नेकपा एमाले देखाएको व्यवहार ठिक नभएको भन्दै कंग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 स्थित रामेछाप बजार नजिकै रहेको पशुपतिनाथको जीर्णद्वार गरिएको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ। रामेछाप नगरपालिका प्रमुख लवश्री नेउपाने र मध्यपूर्वी पृतनाका पृतनापति उपराथी भुवन खत्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। बागमती प्रदेश सरकारको 30 लाख, रामेछाप नगरपालिकाको 22 लाख, वडा नम्बर 8 को 25 लाख र बाँकी विभिन्न दाताहरूबाट सहयोग संकलन गरी करिब 1 करोड़को लागतमा मन्दिर निर्माण भएको शिव मन्दिर, गणेश मन्दिर र भीमसेनको प्रतिमा लगायतका संरचनाहरू निर्माण भएका छन्। मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीले जानकारी दिनुभएको छ। रामेछापको सेनापति गाउँपालिकाले एक वर्षभरिमा 84.78% बजेट खर्च गरेको छ। बुधबार गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रभावबारे जानकारी गराएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रस्तुत प्रगति प्रतिवेदन अनुसार चालुतर्फ 34,55,54,392 रूपियाँ अनुमानित बजेट रहेकोमा 31,19,22,779 रूपियाँ अर्थात 90.26% खर्च भएको छ। यसरी पुँजीगततर्फ 20,07,78,000 बजेट रहेकोमा 15,12,71,840 अर्थात 75.34% खर्च भएको छ। चालू पुँजी दुवै गरी 54,63,32,392 रूपियाँ कुल बजेट रहेकोमा 46,31,94,639 रूपियाँ अर्थात 84.78% खर्च भएको हो। नकली नेपाली नोट छाप्ने गिरोहमा संलग्न दोलखाका 106 जना बुटवलमा पक्राउ परेका छन्। रूपन्देहीको बुटवल उपमहानगरपालिका 6 स्थित एक पसलबाट नकली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण सहित 6 जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको सेलुङ गाउँपालिका 4 का 38 वर्षीय पासाङ तामाङ, भक्तपुरको चाङनारायण नगरपालिकाका 41 वर्षीय रामचन्द्र खर्ती, बुटवल उपमहानगरपालिका 11 का 36 वर्षीय गंगा कुमारी पूर्व छाने, कास्कीको पोखरा महानगरपालिका 1 का किरण कृष्ण तिवारी र कपिल वस्तुको बाणगंगा नगरपालिका 1 का संजय थारू रहेका छन्। र सिन्धुपाल्चोकको चौतारा साँचो गढी नगरपालिका 6 पिपल डाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुने स्थानीय मीना राणा रहेको प्रहरीले जनाएको छ। घटनापछि उनका श्रीमान मीन बहादुर भण्डारी फरार छन्। स्थानीयका अनुसार माइत गएकी मीनालाई मीन बहादुरले मंगलबार चौतारा साँचो गढी नगरपालिका 7 पौवा स्थित ससुरालीबाट घर ल्याएका थिए। दुवैले प्राय मादक पदार्थ सेवन गर्ने गरेको र मंगलबार साँझ पनि सँगै मदिरा सेवन गरेको स्थानीय बताउँछन्। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हँसाउने बहानामा सधैँ रुवायो अचम्म लाग्छ। हँसाउने बहानामा सधैँ रुवायो अचम्म लाग्छ। निभ्न लागेको दियो आफै निभायो अचम्म लाग्छ। धड्कन बनेर मेरै मुटुमा बस्ने गर्थ्यौ हिजो, धड्कन बनेर मेरै मुटुमा बस्ने गर्थ्यौ हिजो, आज अर्कैको मनमा डेरा जमायो अचम्म लाग्छ। आज अर्कैको मनमा डेरा जमायो अचम्म लाग्छ। कसम त सँगै जिउने र मर्ने खाएका थियौ मिलेर, कसम त सँगै जिउने र मर्ने खाएका थियौ मिलेर, कति सजिलै अर्कै रोजेर हिँड्यौ अचम्म लाग्छ। कति सजिलै अर्कै रोजेर हिँड्यौ अचम्म लाग्छ। तिमलाई पाउन सारा संसारसँग लडेको थिएँ मैले, तिमलाई पाउन सारा संसारसँग लडेको थिएँ मैले, जितेर पनि आखिर मलाई नै हरायो अचम्म लाग्छ। जितेर पनि आखिर मलाई नै हरायो अचम्म लाग्छ। बलेको आगो झैं तन्किरहेछ यो छाती अचेल यहाँ, बलेको आगो झैं तन्किरहेछ यो छाती अचेल यहाँ, तिमीले भने खुसीको महल सजायो अचम्म लाग्छ। तिमीले भने खुसीको महल सजायो अचम्म लाग्छ। हँसाउने बहानामा सधैँ रुवायो अचम्म लाग्छ। निम्न लागेको दियो आफै निभायो अचम्म लाग्छ। हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।

नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु यो सानो लेख सँगै कार्यक्रम समाज दोहोरीमा कार्यक्रम प्रस्तुता श्री राज महता आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई आज विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम समाज दोहोरी हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौ तपाईँसँग कुराकानी गर्छौ अनि साथसाथै लेख रचनाहरू पनि वाचन हुनेछन् होइन तपाईँले माया गरेर पठाउनु भएका लेख रचनाहरू पनि वाचन हुनेछन् भने साथसाथै मिठा रमाइला लोकदोहोरी भाका तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ साथमा समय सान्दर्भिक मार्मिक कुराहरू पनि हुने नै छन् सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला त्यो लागेको थकाइ पेट चिन्ता बेथहरूलाई भुलाउने कोसिस हाम्रो रहन्छ अब होइन अबको समयमा सो सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु त्यस्तै गरेर कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोस् पनि भन्न चाहन्छु है भन्न चाहे भन्दै यति बेला ढिला नगरिकन कार्यक्रमको शुरूआत गर्न चाहन्छु तपाईँको माझमा एउटा गीत राखेर मिठो गीत छ भर्खर बजारमा उपलब्ध भएको गीत छ हाम्रै रामेछापको गीत छ होइन मलाई यो सुन्न मन लाग्यो मैले यसो युट्युब सर्च गर्दै जाँदाखेरि गीत भेटेके होइन अनि साथसाथै रमाइलो लाग्यो सो यति बेला नयाँ गीत रहेछ रामेछापकै रहेछ भनिसकेपछि राख्न मन लाग्यो तपाईँको माझमा यसमा आवाज दिनुभएको छ होइन राम बस्नेत मुना ठटालको आवाज रहेको छ भने लय संगीत रामकुमार पौडेलको रहेको छ यो गीत तपाईँको माझमा राख्छु कार्यक्रमको शुरूआत गर्छु त्यसपछि आउँछु मिठा रमाइला कुराकानी गर्नको लागि रेडियो सुन्दै गर्नुहोला म्यासेजहरू पनि पठाउँदै गर्नुहोला कार्यक्रमलाई पनि सेयर गरेर साथीले गर्नुहोला है त

तपाईँ माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा छु। भर्खर 14:15 लागेको एम सम छिटो छु। साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। अन्य धेरै साथीभाइ आफन्तले सुन्न पाउनुहुनेछ कि होइन। हामी यति बेला पुरानो सदरमुकाम होइन रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा छौँ। यहाँबाट अनियर भइराखेका छौँ तर हामी यति बेला देश तथा विदेशमा पुग्न चाहन्छौँ। देशका विभिन्न कुना कन्दरामा पुग्न चाहन्छौँ होइन। त्यहाँको हाल खबर हामी जान्न चाहन्छौँ होइन। त्यहाँ भनौँ न त्यहाँ रहेका हाम्रा मुटुका टुक्राहरूसँग जोडिन चाहन्छौँ। यसो सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि विशेष रूपमा के कुराकानी गर्न चाहन्छु के जोड्न चाहन्छु भने प्रायः जस्तो यो हाम्रो सुनापति युट्युब च्यानल मार्फत उपलब्ध भएको गीत हो। यो भर्खर मैले बजारमा आएको रहेछ यो राखेको गीत। प्रायः जसो रामेछापका स्थानीय कलाकारहरूले गीत निकाल्नु भएको छ भने गाउनु भएको छ भने होइन हामीलाई भन्दा हुन्छ जस्तो लाग्छ है। गीत आएको छ यसो राखिदिनु पर्यो है कार्यक्रमहरूमा अथवा रेडियोतिर भन्नुभयो भने प्रचार प्रसार पनि हुन्छ जस्तो लाग्छ। यो हाम्रो स्थानीय होइन रामेछापकै भएर भनेको जस्तो लाग्यो मैले। सो त्यही भएर पनि प्रायः जस्तो यतैका कलाकारहरू हुनुहुन्छ जस्तो लाग्यो होइन मोडलहरू जस्तो प्रायः त थाहा छैन। जे भए पनि मलाई अलि महसुस भयो यो के भन्दाखेरिमा प्रायः जसो यो गीतलाई लक्षित गरेर भनेको होइन मैले, तर सबै स्रष्टाहरूलाई सर्जकहरूलाई भन्न के चाहन्छु भने रामेछापका होइन अथवा अन्य जिल्लाका कुनै पनि गीत सङ्गीतहरू निकाल्नु भएको छ भने हामीलाई भन्नुहोस्, हामी राख्छौँ कि। हामीलाई सबै चिज थाहा हुन्छ भन्ने छैन होइन, थाहा नहुन सक्छ। सो तपाईँहरूले सम्झाउनुपर्छ, बुझाउनुपर्छ यो गीत आएको छ मेरो यस्तो कार्यक्रमतिर राखिदिनु भएको भए राम्रो हुन्थ्यो भन्नुभयो भने प्रचार प्रसार हुन्छ। पछिल्लो समय प्रचार प्रसार पनि आवश्यक पर्छ जस्तो लाग्छ। हुन त विभिन्न सामाजिक सञ्जाल टिकटकहरू यताउति छन्, त्योभन्दा पनि गीत आइसकेपछि सबैले थाहा पाउन् भन्ने हो, सबैको मनमा बसोस्। बा आमा हजुरबादेखि लिएर होइन नानी बाबुहरूसम्म सबैमा पुगोस् भन्ने हो। सबैमा सबै चिज पुग्छ भन्ने छैन होइन। हामी रेडियो साथसाथै विभिन्न माध्यमबाट अनलाइन विभिन्न माध्यमबाट अनियर भइराखेका छौँ। अडियो भिडियो दुवैबाट भनिसकेपछि माध्यम हामी पनि बन्न सक्छौँ, सम्झिन सक्नुहुन्छ है। पनि भन्न चाहे सर्जक रामेछाप साथसाथै अन्य जिल्लाका सर्जकहरूलाई स्रष्टाहरूलाई भन्न चाहे मैले आफ्ना बल्ल बल्ल निकाल्नुहुन्छ सृजनाहरू होइन, त्यसलाई त्यस्तै खेर नथाल्नुहोस् किन भन्न चाहन्छु ल भन्न चाहे। यति बेलामा म्यासेजतर्फ लाग्छ, मैले टक्क लगाएर म्यासेज वाचन गर्नुपर्ने हुन्छ। सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू छन् भने जस्तो लाग्यो। हिरा बहादुरजीले हेर्दै हुनुहुन्छ होइन टिकटक लाइभ मार्फत, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। टक्क लगाएर यति बेला हजुरको रेडियोमा मलाई म्यासेज पठाउनु भएको छ। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोस् ल पनि भन्न चाहन्छु। प्रायः जसो धेरै साथीहरूकोमा आजमा अथवा ग्रुपतिर सेयर गरिदिनु भने अझ राम्रो हुन्छ। सोनाकन्दुङ हुनुहुन्छ, नमस्कार, सेवाहरू शुभरात्रि चार जस्तो राजमहसर हजुर सोच मान्छे हजुरलाई मुटुक पुनादेखि मिठो याद माया अटुट सम्झना छ। यति बेला तपाईँको मिठो आवाजमा म एक दुई मिनट भए नै सुन्छु अनि सुत्छु भनेर पर्खिँदा पर्खिँदा आज नै मलाई निन्द्र आयो कि। छिटो कमेन्ट वाचन गर्ने कि श्री सर्वानन्द हुनुहुन्छ। अप्सरा खड्का, सबिना कन्दुङ्गा, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, सुमिता भण्डारी, श्री राज महत्या, मुजरेल देवमान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, घायल बिरमान, हिम्मत खड्की, समीर सहयोगी, अन्जान थुलुङ, विशेष जिमे, कल्पना साम्पाङ, कमल पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, त्यस्तै गरेर केशव सुन्चरी, विनिता गिरी, हिराबहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। हिराबहादुर लगाई हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। प्रकाश जोशी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, कार्यक्रम कति बेला आउँछ भनेर पर्खेर बसेको छु दाई। विष्णु माझीको झ्याउकिरी करायो भने गीत राखिदिनुहोस् भन्नुहुन्छ। नेपालतिर पानी परेको छ कि छैन भन्नुहुन्छ, पानी परेको छैन यता रामेछापतिर चाहिँ। पवन आलीजी हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ, होइन कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ उहाँले पनि। हेलो हाई नमस्ते हजुर, म पनि अनलाइन मार्फत सुन्दैछु भन्नुहुन्छ पवनजीले पनि होइन। सिन्धुलीको फिकलको मान्छेहरू चाहिँ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ। अनि मम्मी बाबा दाई कमल भाइ होमराज, अनि श्रीमती अनिसाले छोरी
प्रिन्स आले आस्था सबैमा सम्झनामा शुभरात्री भन्न चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर सुनिता चामलिङ राई हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर प्रकाश केसी हुनुहुन्छ दाई जसरी नि जसरी भए पनि बर्खा गीत राखिदिनुहोस् है भन्नुहुन्छ ठिक छ म प्रायोरिटी दिने कोसिस चाहिँ गर्छु दामोदर ग्यावाली हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि नमस्कार म दामोदर ग्यावाली भन्नुहुन्छ रुरु सार गुल्मीको मान्छे हाल चाहिँ भारतको केरला राज्यबाट सुन्दैछु अब बज्ने गीत मार्फत सम्झिनु पर्दा सम्पूर्ण होइन आजकार होली युनिट परिवार घर परिवार अनि साथीभाइ सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सरिका छेत्री हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ राम्रो लाग्छ कार्यक्रम सम्झना सबैमा भन्दैहुनुहुन्छ निर्दोष छ हुनुहुन्छ कार्यक्रम सुन्दैछु है श्रीराजजी भन्नुहुन्छ के छ खबर पाँच थरको मेकलाङजुङ दुई घर भइहाल्छ कतारबाट छ निर्दोष कार्यक्रम मजाले सुन्दैछु घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार माया राई जुनिता चामलिङ राई दिल्दी खिरिया त्यस्तै गरेर फुची संस्कृति लामा कविता कतानी लिम्बुनी पबिना मनिषा बान्तोवा मनु कमलावनी काली अञ्जना शेर्पा रुबिना थामी त्यस्तै गरेर राई अनिता कनुषा सुनवार पूर्वली खुसी ममता पया सरिता याक्थमा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे मिनु लन्तरीमा गर्नुहुन्छ कार्यक्रम हेर्दै अनि सुन्दैछु पाल्पा पालुङ घर भई हाल भने साउदी अरेबियाबाट सम्झना सबैमा भन्नुहुन्छ सरिका छेत्री हुनुहुन्छ शुभरात्री सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कविता कथानी हुनुहुन्छ कार्यक्रम मजाले सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि काठमाडौँबाट भन्नुहुन्छ कार्यक्रम सुन्दैछु दाई भन्नुहुन्छ कविता कथानी हो भन्नुहुन्छ रामकुमार लिम्बू निर्दोष छेमराज खलेमगर अमिना सुनवार धनु गजमेर गीता लिम्बू शुक्रराज रसाइली निर्दोष रामलाल सुमन टिकराम सुनवार खाल बिरमान सुनवार विनोद विश्वकर्मा रोशन विशी लक्ष्मी कथानी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दैछु पाँच थरी लियाङ सात घर भई हाल फिदिम चार डब्लुचोकबाट भन्नुहुन्छ साथीहरू सम्झिनु पर्दा होइन सम्झिनु पर्दा जीवन सहयात्री कमला रसाईली प्रेमकला आचार्य विकेन्द्र सम्बाहन्थी मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाया केरुङ तारा शंकर अरूणा सम्बाहन्थे सुमी लिम्बू गगन तेह्रथुमे सोनिम राई मुनाम खड्का रामकृष्ण काल यात्री पाँच थरी हरूपल रोशनी त्यस्तै गरेर कविता कतानी सरस्वता पोखरेल मनमाया तिमल सिन्हा राजघले मगर सञ्जना बराईले विनिता दहाल सुवेदी सुप्रिया बान्तवा राई मौसम योङहाङ राम थापा धनुगजमेर ढकाल धर्मराज माया राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ भने सौरभ केसीले पनि बागचरा नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि सुन्दैछु घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला मलाई टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ होइन यति बेला हेर्दै हुनुहुन्छ अनि साथसाथै सुन्दै पनि हुनुहुन्छ विभिन्न माध्यमबाट सबिना पोखरेलजी हुनुहुन्छ खाना खानुभयो भन्नुहुन्छ खाना भयो हजुरको भयो कि नै सबैमा सम्झना आई भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ सुमित्रा राणा मगर हुनुहुन्छ सम्झना सबैमा आई भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कान्छी सलिला रूपसनाजी हो पक्कै पनि उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ रूपसनाजी हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु म पनि आए है भन्नुहुन्छ सबिनाजीले उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि स्वागत गर्न चाहन्छु पनि भन्न चाहे कार्यक्रममा त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ युराबहादुर लकाईजीले पनि हेर्दै हुनुहुन्छ माया गर्नुहुन्छ रमिला थापा हुनुहुन्छ खाना भयो दाई भन्नुहुन्छ खाना भयो हजुरको भयो कि नै आयुष छेत्री हुनुहुन्छ रामेछा फुलासीबाट हेर्दैछु सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे निरोज सेवाजी हुनुहुन्थ्यो अघि हेर्दै हुनुहुन्थ्यो उहाँले पनि मेसेज पठाउनु भएको छ राम छेत्री गङ्गा घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्न चाहे भन्दै हिराबहादुर लगाइ हुनुहुन्छ उहाँले मेसेज गर्दै हुनुहुन्छ है ठिक छ यति बेला म गीततर्फ लाग्छु धेरै कुराकानी गरे जस्तो लाग्यो रातको समयमा धेरै बोल्नु पनि मजा लाग्न सक्छ फेरि गीत सुन्नमा लागिरहेको छ होला यति बेला तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु मार्मिक गीत छ चिता बोलको गीत रहेको छ पुष्कल शर्माको आवाज रहेको छ नेटवर्क साथीसम्म होइन अनि त्यसपछि प्राविधिक गडबडी नभएसम्म चाहिँ गीत राख्ने कोसिस गर्छु पनि भन्न चाहे कार्यक्रमलाई सेयर गर्नुहोस् ल टिकटक लाइभमा पनि हेर्दै हुनुहुन्छ त्यस्तै फेसबुक लाइभ मार्फत पनि सुन्दै हुनुहुन्छ अनि अनलाइनका माध्यमबाट पनि यति बेला सुन्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु
पुष्कल शर्मा विष्णुमाझीको आवाजमा गीत छ चिता यो बोलको गीत त्यति बेलाको समयमा राख्न चाहन्छु तपाईँको माझमा त्यसपछि आउँछु तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि अनि त्यस्तै गरेर लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ वाचन गर्ने कोसिस गर्छु म पनि भन्न चाहे यति बेलाको समयमा चाहिँ तपाईँको माझमा गीत

यो गीत तपाईँको माझमा राखेमा रुङ्कि थियो, पुष्कर शर्मा विष्णुमाझीको आवाज नै थियो, चित्र भुजेल संगीत तेजेन्द्र विवासको रहेको थियो। कार्यक्रम आसामास दोहोरी अणियार भइराखेको छ। आवाज म मस्त्रु राजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट यो रातको समयमा सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हामी हप्ताको सातै दिन आउँछौ, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि होइन लगभग रहन्छौ 11 बजेसम्म। तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ, लेख रचनाहरूलाई स्थान दिन्छौ, होइन मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ भन्ने मलाई चाहे। साथसाथै मिठा रमाइला कुराकानीहरू गर्दै गर्दै अगाडि बढ्नेछौ। चिता मार्मिक गीत थियो, रुन त मन लागेन नि, होइन नरुनुहोस् ल रातको समयमा, रुनु पनि हुन्न है पनि भन्न चाहे। होइन प्राय जस्तो अब के भन्दाखेरिमा गीत संगीत भनेको कसैको मनमा यसरी यस्तो गरी छुन्छ कि त्यो गीत सुन्दा सुन्दै कति बेला आँसु झर्छ थाहा हुन्न। तपाईँ चलचित्र हेर्न बस्नुभएको छ, कहिलेकाहीँ चलचित्र हेर्दै जाँदाखेरि आफूलाई होइन त्यो एउटा इमोसन आउँछ आफूमा, जस्तो कि माया प्रेममा होस् तपाईँ एक्साइटेड भन्नुहुन्छ भने, जस्तै अब एक्सनमा तपाईँ अलिकति स्ट्रङ खालको त्यो फिलिङ आउँछ भने, अर्को कुरा भनेको लभमा होइन सेन्टिमेन्टल भावनाहरू होइन लभमा रोमान्टिक भावनाहरू आउँछ, यो कुराहरू रहेका छन्। यति बेला तपाईँलाई पनि रोमान्टिक भावनाहरू आइराखेको छ होला, होइन मेरी प्यारीले खाना खाए कि खाएन होला, खाइन् कि खाएनन् होला, होइन मेरो प्यारो मान्छेले मलाई सम्झिराखेको छ कि छैन होला, यो रातको समय भन्दै हुनुहुन्छ होला, होइन कुराकानी हुँदैछन् होला, मिठा रमाइला कुराकानी भइरहेका छन् होला, ठिक छ। हामीलाई सुन्दै हुनुहुन्छ नि, एउटा माध्यम हामी पनि बन्न चाहन्छौ, हजुरको रेडियो माध्यम बन्न चाहन्छ, होइन यो कार्यक्रम आसामास दोहोरी माध्यम बन्न चाहन्छ, तपाईँ र तपाईँको मुटुको ढुकढुकी बीचमा कनेक्सन जोड्ने काम होइन एउटा पुलको काम गर्नेछ। सो सुनेर साथ दिनुहोस्, म्यासेज पठाएर साथ दिनुहोस्, मनका भावनाहरूलाई हामी माझ राखिदिनुहोस्, हामीले होइन दुवैलाई लिङ्क गरिदिन्छौँ, होइन जोड्ने कोसिस गर्छौँ पनि भन्न चाहन्छु। कार्यक्रमको बारेमा सरसल्लाह सुझाव दिनुहोस्, राम्रो भए राम्रो भनिदिनुहोस्, नराम्रो भए नराम्रो भनिदिनुहोस् पनि भन्न चाहन्छु, होइन मिठा रमाइला कुराकानी हुन्छन्। यति बेला हुनुहुन्छ खोटाङदेखि सुरेश थापा हुनुहुन्छ, शुभरात्री पान्तुवा सोफिया राई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कुमार प्रजा हुनुहुन्छ चितवनबाट, है सम्झना सबैमा शुभरात्री छ भन्नुहुन्छ, मेरो प्यारो मान्छे तिमी आइडिरहेको छ, सम्झना सबैमा शुभरात्री छ भन्नुहुन्छ। लेख रचना आजकल कम आउन थाल्यो हो, म आफै वाचन गर्नुपर्ने हो। नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, तिमलाई सम्झि उदाउने यो घाम एक्कासी डुब्न सक्छ, नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, तिमलाई सम्झि होइन तिमलाई सम्झि उदाउने यो घाम एक्कासी डुब्न सक्छ, मेरो त ख्याल गरेनौ तिमीले, मेरो त ख्याल गरेनौ तिमीले, यस्तै यस्तै लेखेको थियो कुनै जमानामा, कसैलाई सम्झेर मरिले ख्यालै गरिन, त्यो भइसकेपछि अब यो लेखलाई पनि इन्कम्प्लिट गर्नुपर्छ जस्तो लाग्यो, मरिले याद गरेको भए मलाई होइन सम्झेको भए अब होइन लेखलाई कम्प्लिट गर्थ्यो होला, अझ लेख लेख्नमा उत्साहित हुन्थ्यो होला, तर मरिले नाइ नाइ नाइ श्री हुन्न हुन्न राज भनिसकेपछि मैले नाइ ओके ठिक छ भनेर छोडेको। आइसा फेरि हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, देवान देवान हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, वृतमोर झापा घर भए हजुर रोमानियाबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। त्यस्तो गरेर सम्झनु पर्दाखेरि सोना कन्दुङ्गा, सन्जु शेर्पा, सन्जु सबिना लिम्बु कन्दुङ्गा, भान्तुवा जेनु, त्यस्तो गरेर सोनिसा सर, सोनिया शेर्पा, त्यस्तै माया आयुष अनि काली कमला हुने लिम्बुनी मिडिया प्रेमी अस्मिता रेडियो कर्मी छ्या लिम्बु, त्यस्तै सानी बुनु सरस्वती श्रेष्ठ, पान्तुवा जेनु होइन सबिना याखा सरगम राई, त्यस्तै गरेर पूर्वली खुसीमा मत पैया रचना चौहान विष्ट लगायत सबैमा सम्झनामा छ भन्नुहुन्छ। त्यस्तै गरेर सुनिता कार्की हुनुहुन्छ, सम्झना सबैमा मिसिवाल भन्नुहुन्छ। रूपसना योगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ यही सुन्दरी ढुङ्ग्रे बासबाट भन्नुहुन्छ, उहाँले हेर्दै पनि हुनुहुन्छ होइन, अनि भन्दै हुनुहुन्छ यति बेला उहाँले मलाई
के भन्दाखेरिमा सुन्दैछु भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ भने, प्यारी मामु दिदी दादा भाउजू बिनाजू भदा छोरीहरू अनि हस्बेन्ड दी राई सम्झना, साथी कमला विष्ट सुनिता सुनवार शिला अधिकारी सबिना पोखरेल विमला राई सिन्धुली निता राउत निकिता मगर त्यस्तै गरेर प्रवीणा पौडेल मनोज खाती मनोज सुन्दास दाहिरा बहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। बान्तुवा सोफिया राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ भोजपुरबाट भन्नुहुन्छ। लाइभ हेर्दैछु सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि। ओखलडुङ्गा पोकली घर भई हाल्छु रियादबाट सुन्दैछु, घर परिवार साथीभाइ सबैमा सम्झना माया छ है भन्नुहुन्छ। अभिषेक कुमार धमिकी हुनुहुन्छ, सम्झना सबैमा शुभरात्र छ भन्नुहुन्छ। हिराबहादुर लकाई हुनुहुन्छ, टिकटक लाइभ हरायो भाग्य सर भन्नुहुन्छ, भागेको छैन है, अहिले चाहिँ अघि नै पठाउनु भएको थियो होला। सुनिता सुनवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछु ला भन्नुहुन्छ उहाँले। नमस्ते हजुर, र म सुनिता सुनवार हो भन्नुहुन्छ विमला सुनवार, राजु आरएल रूपसना योगी जनक रजाली मगर टिकराम सुनवार फुच्ची बिनु शिला अधिकारी सबिना पोखरेल धनु गजमेर त्यस्तै गरेर रमेश आले अविनाश मगर रेम मगर बिना मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मनसाई। त्यस्तै गरेर मनिषा पान्तवा मनु हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। सिरु प्रेमिका थापा हुनुहुन्छ, लो दाई म पनि सुन्दैछु ल सम्झना सबैमा भन्नुहुन्छ। सिरु पहिलोचोटि हो, मैले नयाँ नयाँ मान्छे होइन श्रोतासँग आज जोडिने मौका पाइरहेको छु, सुन्दै हुनुहुन्छ। सुमिता लिम्बु खिम याखा हुनुहुन्छ, शङ्खा सभाबाट सुन्दैछु सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला मलाई प्रकाशजीले गीत मैले भनेको गीत नराख्ने भन्दै हुनुहुन्छ, सो यति बेला तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु। दाई विष्णुमाझीको तिजको गीत बजारमा आइसकेको छ भन्नुहुन्छ, तिजको गीत यति बेला राख्ने होइन। यी कुराहरू चाहिँ म फेरि पनि यहाँलाई के जानकारी गराउन चाहन्छु भने, तिजको गीत भनेको तिज आउनुभन्दा 15 दिन अगाडि 1 महिना अगाडिबाट बज्छन्, सो त्यही भएर तिजका गीतहरू अहिलेदेखि राख्दैनौ। मैले दिनदिनै भनिरहेको छु, मजा लाग्न सक्छ है शब्द सुनेर आफ्नो गर्न चाहन्छु कहिलेकाहीँ। यति बेला गीत राख्न चाहन्छु विष्णुमाझीको आवाजमा रहेको गीत छ, बर्खा लाग्यो बोल रहेको छ गीतको बोल, विष्णुमाझी सुन्दरमणि अधिकारीको आवाज रहेको छ, लय संगीत सुन्दरमणि अधिकारीको रहेको छ। यति बेला तपाईँको माझमा यो गीत।

विष्णुमा त्यसरी सुन्दर मणि अधिकारीको सुमधुर आवाज मलाई विविध तपाईँको माझमा राखे बर्खा लाग्यो. पक्कै पनि बर्खा लागिसकेको छ, मौसममा परिवर्तन भइसकेको छ होइन. तैपनि गर्मी चाहिँ हुन छोडिसक्यो के अरे लाग्न, गर्मीले बेसरी छोडिसकेको छैन कि, पानी परिरहेको छ तर गर्मी पनि बेसरी छ होइन. मौसम क्लाइमेट चेन्ज भनिन्छ नि होइन, पछिल्लो समय यसले गर्दाखेरि विभिन्न असरहरू देखा परिरहेको छ. बर्खा लाग्यो, पक्कै पनि बर्खा लागिसकिसकेपछि विभिन्न कुरामा ध्यान दिनुपर्छ. मैले सधैँ भन्ने गरेको छु, कतै यात्रामा निस्कनु सोच बनाइराख्नु भएको छ भने बाटोको बारेमा, मौसमको बारेमा होइन जानकारी लिएर अगाडि बढ्नुपर्छ पनि भन्न चाहे. नानी बाबुहरू कहाँ छन्, के गर्दैछन्, कता छन्, कोसँग खेल्दैछन्, यी कुराहरूमा पनि ध्यान दिनुपर्छ जस्तो पनि लाग्छ होइन. त्यस्तै गरेर अब भिरपाखा गाउँघरतिर हो भने भिरपाखातर्फ होइन, खोला खाल्सीतर्फ जाँदाखेरि ध्यान दिनुपर्छ भने अब सहरतिर त छँदैछ होइन, विभिन्न कुरामा ध्यान दिनुहोला पनि भन्न चाहन्छु. यति बेला म म्यासेजतर्फ लाग्छु. हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू साथसाथै लेख रचनाहरू पठाउनु भएको छ भने अझ विशेष मजा आउँथ्यो जस्तो लाग्छ वाचन गर्नको लागि होइन. टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ, खुसी लाग्छ, हेरेर साथ दिनुहोला पनि भन्न चाहन्छु. यति बेला म केही कुराहरू गर्न चाहन्छु, जोड्न चाहन्छु होइन, माया प्रेमका भावनाहरू सुनाउने गर्छु कहिले काहीँ म होइन. मान्छेहरू के हेरेर माया गर्छन् होला, यो एउटा यस्तो प्रश्न हो जसको उत्तर आजसम्म कुनै विज्ञानले पत्ता लगाउन सकेको छैन, न त कुनै दर्शन होइन कुनै शास्त्रले नै पूर्ण रूपमा व्याख्या गर्न सकेको छ कि. कहिलेकाहीँ लाग्छ सुरुमा त मान्छे बाहिरी रूप, एउटा सुन्दर मुस्कान वा आँखाको चमक हेरेर आकर्षित हुन्छन् होला, तर आकर्षण र मायामा आकाश जमिनको फरक छ के. रूप हेरेर त लोभ लाग्न सक्छ, तर माया बस्नका लागि त रूप होइन, त्यो रूपभित्रको मान्छे हेरिन्छ नि होइन र. आफूलाई बुझ्ने मन हेर्छन् होला संसारभरिका भीडमा जब कोही एकजना यस्तो भेटिन्छ नि मान्छे जसले हाम्रो मौनतालाई पनि पढ्न सकोस् के, पढ्न सक्छ के, तब त्यहाँ माया बस्छ. मान्छेले आफ्नो गल्ती कमजोरी र खोटसहित स्वीकार्ने सुरक्षित छारी हेरेर माया गर्छन्, आँखाको भरोसा हेर्छन्. भनिन्छ नि आँखाले कहिले झुट बोल्दैन के, कसैको आँखामा आफ्नो लागि अनन्त आधार विश्वास होइन, अनि समर्पण देख्छ नि मान्छे स्वतः पग्लिन्छ. दुःख पर्दा काँध दिने, साना साना खुसीमा पनि सँगै मुस्कुराउने र जस्तो सुकै परिस्थितिमा पनि म छुन् भन्दै हात समात्ने ढाडस हेरेर माया बस्छ क्या. कहिलेकाहीँ एकहोर माया पनि बस्न सक्छ, थाहा छ उसलाई, थाहा हुन्न माया बसेको छ छैन, माया गरेको छ छैन होइन अर्कोलाई. तर एउटाले चाहिँ यसरी मन पराउँछ कि, यसरी मन पराउँछ कि, मानौ ऊ बाहेक अरू कोही छैन, आफ्नै हुनुपर्छ, ऊ मेरै हुनुपर्छ होइन, उनै सब थोको भन्ने होइन, त्यो मनमा आउँछ, अठोट बोक्छ होइन, अठोट लिन्छन् भन्छ नि मान्छेलाई, दृढ संकल्प लिन्छ बनाउँछ भने त्यस्तो हुन्छ. कहिलेकाहीँ याद गर्नुभएको छ माया बस्दाखेरि यो मन, यो मुटु, यो दिमाग यति चङ्गा भएको महसुस गर्नुभएको छ, यति हलुका, यति फुरुङ्ग होइन, यति खुसी भएको महसुस गर्नुभएको छ होला है. तर जब त्यही माया टुट्छ नि, त्यही माया टुटिसकेपछि त्यो फुरुङ्ग परेको मन होइन, अनि त्यो हलुका भएको मन होइन, एकदम स्वतस्फूर्त ऊर्जावान दिमाग अथवा मुटु होइन, शरीर एकासी आलस चेताउने, मुटु दुख्ने, कटकट खाने होइन, पीर चिन्ताहरू लाग्ने होइन, विभिन्न कुराहरू रहेका छन् भोग्नु भएको छ होला है. भनिन्छ नि मायाले, माया यस्तो व्यक्तिसँग गर्नुहोस् रे जसले होइन, ठिक छ त्यतातिर नजाउँ. अर्को एउटा कुरा चाहिँ भन्न चाहन्छु, मायाले मेन कुरा त एउटा, मायाले मान्छेलाई बिगाड्छ पनि सपार्छ पनि, माया अमृत पनि हो विष पनि हो, एकदम राम्रो मान्छेको हातमा पऱ्यो भने, खराब मान्छे पनि
एकदम राम्रो बन्छ अरे तर नराम्रो मान्छेको हातमा माया पर्यो भने एकदम सुध्रेको एकदम विद्वान धनी मान्छे पनि होइन खतम बन्छ अरे भन्छ कल्पना साम्पाङ हुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ मामा अञ्जना त्रिप्यारी साम्पाङ बाबा विनोद साम्पाङ लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला तामाङ प्रमिला हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ आर्यन आली हुनुहुन्छ सिन्धुलीबाट आर्यन मगरो कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्दै हुनुहुन्छ तामाङ प्रमिला हुनुहुन्छ शुभरात्रि सबैमा शुभ सपनी भन्नुहुन्छ आयुष छेत्री हुनुहुन्छ शुभ सपनी भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद जेनी लिम्बू हुनुहुन्छ पाँच तरबाट सम्झना सबैमा शुभ सपनीको कामना भन्नुहुन्छ टिकराम सुनार हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि टिकराम सुनार हो भन्नुहुन्छ होइन रामी साहब घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ अनि साथीहरू सम्झिनु पर्दाखेरि भन्नुभएको छ हल्का सोना कन्दङ्गा मिडिया प्रेम निर्मल आउने जीवन सुभाष सोनुटी मगर बिमला मगर भीमसेन सारू मगर त्यस्तै लक्ष्मण मगर त्यस्तै अभागिनी रायु मिश्रा कमला मुखिया देव बास्कोटा लक्ष्मण किराती सम्झना सुनवार तारा सुनवार भूमिका राई कमला लुङ्गेली मगर घालो बिरमान सुनवार टिका इदो पलपल अपेक्षा सेन रामलाल सुमन रमला साम्पाङ राई रुबिना थामी स्वीटलभ चौधरी प्रेमकला आचार्य इदुवीर बुद्धवीर तामाङ मिडिया प्रेमी मगर नि आयुषा दिलदेखी रिया लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ दिपसन छेत्री हुनुहुन्छ हेलो हजुर कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ खाना भयो त भन्नुहुन्छ बैतडीको पुर्चौडी घर भइहाल्छ इन्डियाको हिमाञ्चलबाट कार्यक्रम सुन्दैछु मिठो आवाजबाट कार्यक्रम सुन्दैछु राम्रो लाग्छ भन्नुहुन्छ राम्ररी प्रसारण हुन्छ हजुर कार्यक्रम भन्नुहुन्छ अनि सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ अन्जान मिना हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ खुसी निरा हुनुहुन्छ शुभरात्रि दोमान दोमान खुसी निरा इलामबाट भन्नुहुन्छ कोपिला भुजेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद मिडिया प्रेमी राई अनुसार हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ त्यस्तै सुमिता थामी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर शिला अधिकारी हुनुहुन्छ टिपेर फाल्यो कोपिलामै फुल्न दिएन टिपेर फाल्यो कोपिलामै फुल्न दिएन आउँछन् याद घरिघरि भुल्न दिएन टिपेर फाल्यो कोपिलामै फुल्न दिएन आउँछन् याद घरिघरि भुल्न दिएन जोगाउँदा जोगाउँदै सकियो मेरो जिन्दगी जोगाउँदा जोगाउँदै सकियो मेरो जिन्दगी छरिएर खुसीहरू छरपष्ट बटुल्न दिएन छरिएर खुसीहरू छरपष्ट बटुल्न दिएन टिपेर फ्यालो कोपिलामै फुल्न दिएन आउँछन् याद घरिघरि भुल्न दिएन भनेर शिलाजीले पठाउनु भएको लेख हो नमस्ते सम्झना सबैमा भन्नुहुन्छ फेरि भन्छु ल मिलाएर टिपेर फ्यालो कोपिलामै फुल्न दिएन आउँछन् याद घरिघरि भुल्न दिएन जोगाउँदा जोगाउँदै सकियो मेरो जिन्दगी जोगाउँदा जोगाउँदै सकियो मेरो जिन्दगी छरिएर खुसीहरू छरपष्ट बटुल्न दिएन छरिएर खुसीहरू छरपष्ट बटुल्न दिएन भन्नुहुन्छ मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु ल लेखको लागि अब फर्काउनको लागि म आदिकवि बन्न चाहन्थेँ तर यति बेला म आदिकवि भन्दा पनि आँसु कवि अब अलि सघिन जस्तो लाग्यो कुमार श्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है दोलखा मार्बु घर भइहाल्छ काठमाडौँबाट काठमाडौँ कलङ्कीबाट भन्नुहुन्छ अब बजनगीत चाहिँ घर परिवार साथीभाइ सबैमा सम्झिन चाहन्छु समर्पण गर्न चाहन्छु अनि साथीहरू धनगजनहरू सोमपाल शेर्पा लगायत सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कुमार श्रेष्ठ हुनुहुन्छ बा हामीलाई दुःख पर्दा किन समाज आउँदैन बा हामीलाई दुःख पर्दा किन समाज आउँदैन बाबु यस्तै हो महिलो कपडामा खासै गाँस आउँदैन बा हामीलाई दुःख पर्दा किन समाज आउँदैन बाबु यस्तै हो महिलो कपडामा खासै गाँस आउँदैन घाँटी नअठाएसम्म गुहार माग्ने कुरा आउँदैन घाँटी नअठाएसम्म गुहार माग्ने कुरा आउँदैन घाँटी अठ्यायो भने फेरि आवाज आउँदैन घाँटी अठ्यायो भने फेरि आवाज आउँदैन भनेर कुमार श्रेष्ठजीले पठाउनु भएको लेख हो तपाईँ पनि यो कुरामा चाहिँ म जोड्न चाहन्छु के भन्दाखेरिमा
कहिले काहीँ चाहेको बेलामा हर चिज पुग्दैन कि सम्भव हुँदैन जस्तो लाग्छ. जस्तै नीति नियम होइन कानून पछि लाग्छ जस्तो लाग्छ. मान्छे मरिसक्छ होइन त्यसपछि कानूनको कुरा उठ्छ कि हत्या हिंसा बलात्कार हुन्छ गाउँघरमा त्यसपछि कानून कडा बनाउनु पर्ने कानून कडा बनाउनु पर्ने यस्तो कानून भएन त्यो भएन भन्ने हुन्छ. जब केही कुरा बित्छ नि त्यसपछि मात्र मान्छेमा ख्याल आउँछ कि जस्तै तपाईँको प्यारो मान्छे होइन कोही आफन्त तपाईँबाट टाढा भएर मानौ माया गर्ने व्यक्ति तपाईँबाट एक्कासी टाढा भयो होइन सँगै हुँदाखेरि त्यति याद भएन रे तपाईँमा अथवा भनौँ न यो मेरै त हो कहाँ जान्छ र भने जस्तो भयो तर कुरा हुन्थ्यो माया हुन्थ्यो माया बेसरी थियो तर एक्कासी छुट्यो क्या माया माया एक्कासी छुटिसकेपछि के भयो भन्दाखेरिमा त्यहाँनिर पनि त्यो महसुस अभाव महसुस हुन्छ कि जस्तै त्यसपछि उसको याद आउँछ अह छुटिसकेपछि चाहिँ हर कुराको याद आउँछ कि भइसकेपछि चाहिँ होइन. अनि आजकल मान्छेले के सम्झिने गर्दछन् भन्दाखेरिमा प्राय जसो म भन्ने गर्छु माया अथवा जब बिरामी पर्छ नि बा आमाहरू त्यसपछि मात्र छोराछोरीको याद भनौँ न छोराछोरीलाई बा आमाको याद आउँछ कि बा आमा एकदम काम गर्ने हट्टा कट्टा हुन् अनि त्यसपछि राम्रा हुन् होइन त्यतिखेरसम्म बा आमाले के खाए कसो गरे कहाँ गए त्यो कुरा छोराछोरीलाई चिन्ता हुन्न त्यति पिर लिँदैनन् तब पिएर होइन बिरामी हुन्छन् एकदम भनौँ न डक्टरहरूले भन्नुहुन्छ कि गाह्रो छ भनिसकेपछि अब त्यहाँदेखि चाहिँ मेरो बालाई केही नहोस् है मेरो आमालाई केही नहोस् है अथवा मेरो आफन्तलाई केही नहोस् है होइन यस्तो थियो उस्तो थियो होइन विविध कुराहरू आउँछन् कि. अनि म सधैँ भन्ने गर्छु हुँदा कदर गरौँ नहुँदा त के हो गइसक्यो गइसक्यो. एकताल विश्वास छ नि तपाईँ कसैलाई विश्वास गर्नुहुन्छ भने होइन विश्वास कायम रहिरहनुपर्छ. एकताल विश्वास टुटिसकेपछि त्यो काम छैन जस्तो लाग्छ सम्बन्धमा पनि होइन. कहिले काहीँ मैले भन्ने गर्छु कि केही चिजहरूमा केही कुराहरूमा दुईजना बिच एक आपसमा हर तरिकाले प्रयास गर्दा हर सम्भव होइन हर तरिकाले कुरा गरेर सम्झाउँदा बुझाउँदा कुरा गर्न पाइयो सम्झियो बुझ्यो भने होइन हल हुन्छ. तर कहिलेकाहीँ यस्तो हुन्छ कि हामी वास्ता गर्दैनौँ आ यस्तो उस्तो भन्छ अनि त्यसपछि मलाई लाग्छ कि जब मान्छे सकिसकेपछि त्यसपछि रियलाइज गरेर के गर्ने होइन. जब मान्छे तपाईँबाट टाढा भएर गइसक्यो त्यसपछि तपाईँले उसको अभाव होइन तपाईँलाई त्यसको अभाव महसुस उसको अभाव महसुस भएर के गर्नु जब तपाईँ सँगै साथ हुँदा त्यसको कदर थिएन भने उसको माया थिएन भने त्यही भएर हुँदा कदर गरौँ के. नीति नियम पनि अहिले कडा बनाउनुपर्छ जस्तो लाग्छ अहिले विभिन्न अब यो अस्ति होइन एकजना भनौँ न अहिले आत्महत्या आत्मदाह यी विभिन्न डिप्रेसनमा मान्छेहरू गइरहेका छन् विविध कारणले गर्दाखेरि के गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराहरू अहिले सोच्ने हो कि. जब मान्छेहरू अनि त्यसपछि विविध कारणले विभिन्न होइन घटनाहरू दुर्घटनाहरू घटना घट्न थाल्छन् त्यसपछि सरकारले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने होइन अभियन्ताहरूले पनि त्यसपछि यसरी हो यस्तो गर्ने भनेर आवाज उठाउने होइन कि अगाडि त्यो माइक अगाडि होइन त्यसपछि युट्युबहरू होइन पत्रकारहरू पनि त्यसपछि जाने होइन कि आवाज उठाउने होइन अहिले उठाउने हो जस्तो लाग्छ कि हर कुराहरू अहिले हुँदाखेरिमा सबैजनाले आवाज उठाउनुपर्छ जस्तो लाग्छ. तर हुँदैन धेरै बोले ठिक छ भने नि शरीरका क्षेत्र हुनुहुन्छ परिवार र भगवान्को साथ कहिले नछुटोस् बाँकी दुनियाँले साथ छोड्दैन केही फरक पर्दैन भन्ने पक्कै पनि हो. परिवार र भगवान् सधैँ दाइना रहन्न त्यसपछि अरू भनेको त त्यस्तै हो. त्यस्तै गरेर दीपिका बान्तवा सरी दीपक बान्तवा राय हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नु सायद धर्मराज हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न सायद. धेरै कुराहरू गरेँ मैले 11:04 गएँ कार्यक्रमको समय अवधि पनि अलिकति बढी नै भयो आज पनि अलिकति बढी लिएँ मैले होइन त्यसमा पनि अब हेर्नुहोस् न कुराहरू विभिन्न राख्नुपर्ने हुन्छ त्यो भएर पनि हो जस्तो लाग्छ. यति बेला सुनिताजी हुनुहुन्छ सुनिताजी कार्यक्रम सकिन लाग्यो त सकिसक्यो त के हो भनेर हुन्छ होइन के गर्ने हेर्नुहोस् न मनमा लागेका कुराहरू भन्नुपर्छ जस्तो लाग्छ
होइन त्यो भएर पनि यो सुषमा गोहरानुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर कृष्ण राई बिन्दास हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै अभिषेक कुमार धनकीजी हुनुहुन्छ उहाँले पनि हेर्दैनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ हामी सिधै गाउँबाट एडिट भएको छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छौँ त्यस्तै गरेर यति बेला म्यासेजहरू प्राप्त म्यासेजहरू म वाचन गरिरहेको छु टिकटक लाइभमा मैले सामाजिक सञ्जाल फेसबुक लाइभमा प्राप्त म्यासेजहरू सबै वाचन गरिसकेँ जस्तो लाग्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई यति बेला होइन ठिक छ प्रायः सबै म्यासेज वाचन गरिसकेको र प्राय कुराकानी भइराखेको रहेछ साथीसाथी बिचमा सो मैले म्यासेजहरू वाचन गरौँ ल होइन मेरो म्यासेज वाचन भएन भन्नु भन्ने कोही हुनुहुन्छ भने भन्नुहोस् है कहिले भन्दा छ 11:05 भइसक्यो सुनिताजी पनि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कुराहरू अलिक धन गजमेर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ एसएमएस चाहिँ भयो तर हजुरहरूलाई देखिनँ त भन्नुहुन्छ है भनेपछि म बुढो पनि आएँ है भन्नुहुन्छ हामी सिधै गाउँबाट आउनुहोस् न होइन यो कार्यक्रम भनेको सबैको लागि हो म आफै भर्खर 14/15 लागेको मान्छे छु ईश्वर बस्ने त हुनुहुन्छ उहाँले पनि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे ठिक छ मैले सबै म्यासेजहरू वाचन गरिसकेँ जस्तो लाग्छ छुट्टिनुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि हुन चाहन्छु केही कुराहरू राखेँ यी कुराहरू समय सान्द्रिक हो जस्तो पनि लाग्छ अनि कहिलेकाहीँ हामी हर कुराहरू चाहिँ जब समय बित्छ त्यसपछि मात्र रियलाइज गर्छौँ समय हुँदै रियलाइज गरौँ पनि भन्न चाहन्छु हर कुरा नीति नियम सरकारले बनाउने चिजहरू होइन नीति नियम कानुन त्यसपछि मायामा होस् अथवा सम्बन्धमा होस् हुँदाखेरि नै होइन न भनौँ नीति नियम त बनाउनु भन्दा के अरे हुनुभन्दा अगाडि बनाउनु पर्यो तर माया होइन सम्बन्ध चाहिँ हुँदा होइन अझ राम्रो गर्नु पर्यो जस्तो लाग्छ मैले भनेको कुरा कस्तो लाग्यो तपाईँलाई होइन यसले गफाने जस्तो लाग्यो भने भन्नुहोस् है म कुरै उठाउँदिनँ अरू बेला मुस्कान कडा छ सर भन्नुहुन्छ कृष्ण रविन्द्रजी ओके विशेष रूपमा धन्यवाद दिन चाहन्छु मुस्कान त यस्तै छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0/48/40/26 रहेको छ म्यासेजहरू मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे जस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा मौसममा परिवर्तन भइराखेको छ ध्यान दिनुहोला भोलि कतै यात्रा गर्नु अगाडि यात्रामा निस्कनु अगाडि बाटोको अनि मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा मुस्कान सपान हुनुहुन्छ हेलो भर्खर आयो है सम्झना सबै भन्नुहुन्छ दिपकजी पनि भर्खरै आयो है सम्झना सबै भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद यता राज विश्वकर्माजीले पनि बोका तान चार जल जला घर भइहाल्छ भारतको चण्डीगढबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बोगाटान भनेको ठिक छ मैले नसुनेको नाम सुने त्यो भएर भनेको साथी निर्मला र भाइ टेक गोविन्द्र सरी गोविन्द किसान र छोराहरू उरव हरिजन पहल छोरी युनिसालाई सम्झेको छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला अर्को कुरा भन्नुपर्दाखेरि एउटा फम्बल पनि हुनु लाग्यो क्या अब 11:00 आफ्नो मिनट गइसक्यो समय हेर्दैछु होइन विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला त्यस्तो गरेर आमखुट्टेको टोकाइबाट बस्नु होला पानी प्रशस्त मात्रामा पिउनु होला 11:08 गइसकेको छ औषधि लिन बिर्सनु भयो कि ध्यान दिनुहोला झ्यालोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला ग्यास रेगुलेटर अफ गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु कोही कसैलाई केही थियो भनिदिनु पऱ्यो कि भनौँ न सम्झिनुहोस् ल भन्न चाहे कोही कसैलाई भनौँ न वर्ड फम्बल भइसक्यो के भन्छ भन्दाखेरिमा कोही कसैलाई हुन्छ नि यो कुरा भन्नु थियो होला मैले त यसको कारणले यो कार्यक्रमको कारणले बिर्सिएँ भनेर त्यो भइन्छ नि पछि त्यस्तो नहोस् सम्झाइदिएको छु 11:09 भइसकेको छ सम्झिनुहोस् भन्नुहोस् भन्न चाहे भन्दै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्दै आजको बसाइबाट छुट्न चाहन्छु नजाउँ है सानो पँधेरीमा यो गीत अन्तिममा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको ढुकढुकी भर्खर 14/15 लागेको ह्यान्डसम छिटो आजको बसाइबाट छुट्टिन चाहन्छु
हवस् त नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।

0: ओहो कहिले आयो भानी विदेशबाट?
1: हिजो आगो मामा हिजो। त्यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आगो मामा।
0: लु लु लु नानी हो चकटी ल्याऊ यता ल्याऊ बाबु रहनु आएछ विदेशबाट।
2: बस्नुहोस् न।

0: अरे पति रे उठ्छो मात्रे छोरी भाइ त कस्तो जान दियो आखिर एउटा जय फेदर कसरी दिन पर्यो भएपछि त एले केटो हेरेर मैले दिए भइहाल्यो नि त
1: अल्लाह के हेर्छ।

0: सूर्य ज्योति सही प्लान यो प्लान ले प्रीमियम तिरे को छ गुणा सम्म को कवरेज दिन्छ अनि प्रीमियम तिर्ने अवधि पश्चात होल लाइफ कवरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
2: सदनमा सुकुम्बासी सम्बन्धी जरूरी महत्वको प्रस्ताव शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। विपक्षी दलहरूले काठमाडौँ उपत्यका सहित देशैभरका नदी किनारमा रहेका भूमिहीन र सुकुम्बासीलाई विकल्प बिना हटाइएकाले पुनर्वासको सुनिश्चितता माग राखेर प्रतिनिधि सभामा बुधबार जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संरक्षण र दिगो पुनर्स्थापना 3 महिनाभित्र सम्पन्न गर्नुपर्ने माग सहित प्रस्ताव दर्ता गराइएको हो। प्रतिनिधि सभा नियमावली 2083 नियम 71 बमोजिम दर्ता गराइएको जरूरी सार्वजनिक महत्वको उक्त प्रस्तावको प्रस्तावक नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र समर्थक एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टी संसदीय दलका प्रमुख सचेतक आरएन राई छन्। प्रस्तावमा गत वैशाखमा दीर्घकालीन पुनर्स्थापना योजना र परामर्श बिनै सुकुम्बासी बस्ती भत्काउँदा ठूलो संख्यामा नागरिक विस्थापित हुनु परेको उल्लेख छ। सरकारी तथ्याङ्क उद्धृत गर्दै प्रस्तावमा जनाइए अनुसार वैशाख 12 25 गतेसम्म सरकारले भत्काएका सुकुम्बासी बस्तीबाट 2616 घरधुरीका 11,001 विस्थापित भएका छन्। विस्थापितलाई विभिन्न होटल आश्रम अपार्टमेन्ट सरकारी तालिम केन्द्र र होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएको प्रस्तावमा उल्लेख छ।
3: चालू आर्थिक वर्ष सकिने एक साता मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालू वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ़ेको देखिन्छ। बढ़न नसकेको बजारमा सुस्त आर्थिक गतिविधि 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन भइरहेको उकालो लाग्न नसकेको शेयर बजार लगायत कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी थुप्रिएको जानकार बताउँछन्। पछिल्ला 3 वर्ष तरलता बढ़ी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा करिब 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82 खर्ब 67 अर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात 71.29% छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढ़ीमा 90% ऋण दिन पाउँछन्। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह 59.45 खर्ब छ। उल्लेखित तथ्याङ्कका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब 26 करोड़ रूपियाँ ऋण दिन मिल्ने रकम देखिन्छ। तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको 20% रकम बैंकमा नगद राख्नुपर्छ। सबै बैंक तथा वित्तीय संस्थाले 20% तरलता कायम गर्न आफूसँगै राख्नुपर्ने रकम सिडी अनुपातको 1% हुन आउँछ। यसका आधारमा बैंकलाई निक्षेपको 90% कर्जा प्रवाह गर्ने छूट भए पनि व्यवहारमा उनीहरूले 89% मात्र कर्जा प्रवाह गर्न पाउँछन्। यसरी मापन गर्दा पनि 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा 14 खर्ब 76 अर्ब 87 करोड़ रूपियाँ अधिक तरलता छ। बाह्य सूचक र रेमिट्यान्स बढ़नाले निक्षेप वृद्धि भएको तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। अनुसन्धान विभाग का प्रमुख सत्येन्द्र तिमल सिन्हाले बताएका छन् सुस्त आर्थिक गतिविधि बढ़न नसकेको बजार माग 42% मात्र क्षमतामा उद्योग सञ्चालन र उकालो लाग्न नसकेको शेयर बजारले बैंकमा पैसाको थुप्रो बढ़ेको बढ़ै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
2: शेयर बजार सरकारसँग सशंकित शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको शेयर बजार सरकारसँग ससंकेत देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि शेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निराश छन्। नेप्सेमा हरियो झण्डा देखिनुको साटो निरन्तर रातो सिग्नल देखिएको छ। लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसक्दा बजार उभो लाग्न सकेको छैन। करिब दुई तिहाईको बलियो सरकार बनेपछि शेयर लगानीकर्ताले करिब 5.5 खर्ब रूपियाँ गुमाएका छन्। बजार निरन्तर ओह्रालो लागेको र लगानीकर्ता आन्दोलित भएपछि सत्तारूढ़ दलका सांसद पनि शेयर बजारप्रति चिन्तित देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद सागर भूषालले बुधबार प्रतिनिधि सभाको बैठकमा पछिल्ला 100 दिनमा शेयर बजारमा करिब 5 खर्ब रूपियाँ खरानी भएको बताए। नीतिगत अस्थिरताको चक्र व्यूहका कारण ठूला लगानीकर्ता त्रसित छन्। भूषालले भने बजारमा नीतिगत स्थिरता कायम गरेर लगानीकर्ताको विश्वास फर्काउनुपर्छ। शेयर बजारको विषयमा सत्ताधारी सांसदबाटै सरकारको आलोचना हुन शुरू भएको छ।
3: सार्वजनिक खरिद प्रणालीलाई प्रक्रियामुखी नियन्त्रणबाट परिणाममुखी व्यवस्थापनतर्फ लैजाने उद्देश्यसहित सरकारले सार्वजनिक खरिद ऐन 2083 कार्यान्वयनमा ल्याएको छ। संघीय संसदबाट पारित सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत बिहिबार प्रमाणीकरण गर्नुभएको थियो। उक्त ऐनले खरिद प्रणाली डिजिटल पारदर्शी र परिणाममुखी बन्ने, पीपीएमओको भूमिका अनुगमनबाट डिजिटल खरिद सहजीकरण र प्राविधिक नेतृत्वतर्फ विस्तार हुने, कर्मचारी र निर्माणकर्तालाई कार्य सम्पादनमा आधारित दण्ड पुरस्कार व्यवस्था, न्यून दरमा ठेक्का लिने प्रवृत्ति नियन्त्रण गर्दै गुणस्तरीय निर्माणमा जोड़ दिने, ई मार्केट प्लेस ठेक्का व्यवस्थापन र जवाबदेहितामा सुधार आउने अपेक्षा गरिएको छ।
2: सर्वोच्च अदालतले सरकारद्वारा गठित उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका सम्पूर्ण काम कार्यवाही तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। यसअघि सर्वोच्च अदालतले दिएको आदेशलाई आयोगले आफू खुशी व्याख्या गर्दै छानबिन जारी राख्ने सूचना निकालेपछि अदालतले त्यसलाई कार्यान्वयन नगर्न नयाँ आदेश दिएको हो। सर्वोच्च अदालतका